0: जसको छानबिन गरी कुल 33 प्रतिवेदन बुझाइएको थियो। प्रतिवेदनले जग्गा हडप्ने भूमाफिया, बिचौलिया र गलत लिखत खड़ा गर्ने, सरकारी कर्मचारीलाई कानूनको दायरामा ल्याउन सिफारिश गरे पनि अहिलेसम्म कसैमाथि कार्यवाही भने हुन सकेको छैन। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालले मुलुकका विभिन्न भागमा अतिक्रमित सरकारी, सार्वजनिक र गुठीका जग्गा सम्बन्धित निकाय र सरकारका नाममा ल्याउन वर्तमान सरकार प्रतिबद्ध रहेको भने बताएका छन्। तर भूमाफिया तथा राजनीतिक दबावका कारण उक्त प्रतिवेदन अहिलेसम्म सार्वजनिक भने हुन सकेको छैन।
1: संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाबाट आर्थिक विधेयक 2083 पारित भएको छ। आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले राख्नु भएको आर्थिक विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो। उक्त विधेयक यही साउनबाट लागू हुनेछ। त्यसअघि सांसदहरूले बजेटको प्रभावकारी कार्यान्वयन, पूँजीगत खर्चको न्यून अवस्था र प्रस्तावित करका दरहरूका विषयमा सरकारको ध्यान आकर्षण गराएका थिए। यसैबीच प्रतिनिधि सभाबाट राष्ट्र ऋण उठाउने विधेयक 2083 पनि पारित भएको छ। यसैबीच अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बालेन्द्र शाह बाले नेतृत्वको सरकारले राजकाज थालेको दिनमा आफूहरूलाई 30 खर्ब रूपियाँको ऋणको बिल बुझाइएको बताउनु भएको छ। राष्ट्र ऋण उठाउने विधेयक 2083 उठेका प्रश्नहरूको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले चैत्र 13 राजकाज अघि बढ़ाउन वैधता पाएको दिन नै अहिलेसम्मको 30 खर्ब रूपियाँ दायित्वको बिल दिइएको उल्लेख गर्नुभयो। यस्तै अर्थमन्त्री वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा संलग्न हुने करबाट तल्लो तहका नागरिक लाभान्वित हुने दावी गर्नुभएको छ। निजी विद्यालयका लागि समता शुल्कका रूपमा 3% कर संकलन, सीमान्तकृत समुदायका बालबालिकाको शिक्षाको अधिकार सुनिश्चित र सार्वजनिक शिक्षाको उन्नयनको लक्ष्य लिएर गरिएको उहाँको भनाइ थियो। सरकारले मूल्य अभिवृद्धि कर भ्याटमा बहुदर बारे अध्ययन गर्न उच्चस्तरीय समिति बनाएको छ। आजको हिमालय टाइम्समा राष्ट्र ऋण उठाउने विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित शीर्षकमा खबर छापिएको छ।
0: भारत सरकारले आयातित चियाको परीक्षण सम्बन्धी व्यवस्थामा संशोधन गर्दै सीमा नाकामा चियाको 20% कन्टेनरको ऱ्यान्डम नमूना परीक्षणका आधारमा प्रवेश दिने निर्णय गरेपछि नेपाली चिया उद्योगी तथा किसानले राहत महसुस गरेका छन्। भारतको खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरणले त्यहाँको सेन्ट्रल बोर्ड अफ एक्साइज एण्ड कस्टम्सलाई असार 9 लेखेको पत्र अनुसार अब भारतमै खपतका लागि आयात हुने चियाको 20% नमूना जोखिममा आधारित परीक्षणका लागि छनौट गरिने व्यवस्था लागू गरिएको छ। यसअघि सबै कन्टेनर नै परीक्षण गर्नुपर्ने र त्यो परीक्षण कोलकातामै गर्नुपर्ने नियमले नेपाली चियाको भारत निर्यात अवरूद्ध भएको थियो। उक्त पत्र अनुसार भने भारतका सबै भन्सार नाकामा चिया परीक्षण गरिनेछ। भारतीय वाणिज्य सचिवको अध्यक्षतामा 16 जूनमा बसेको बैठकले घरेलु उपभोगका लागि आयात गरिने चियामा जोखिमका आधारमा परीक्षण गर्ने निर्णय गरेको थियो।
1: बढ़दो आत्मनिर्भरता धान दिवसमै सीमित शीर्षकमा आजको हिमालय टाइम्समा खबर छापिएको छ। देशको अर्थतन्त्रका साथै खाद्य सुरक्षा र खाद्य सम्प्रभुतासँग समेत जोड़िएका प्रमुख खाद्य बाली धान उत्पादन अपेक्षा अनुसार बढ़न सकेको छैन। सरकारले हरेक वर्ष मनाइने धान दिवसमा धानमा आत्मनिर्भरताको नारा अगाडि सार्दै आए पनि पछिल्लो 1 दशकमा धान उत्पादन 50-60 लाख मेट्रिक टन हारिमै सीमित रहँदै आएको छ। सिंचाई अभावमा धेरै जसो खेतीयोग्य जमीन आकाश खेतीमै निर्भर भइरहेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष 2082-83 11 महिनामा झण्डै 38 अर्ब अर्थात 37 अर्ब 83 करोड़ 92 लाख रूपियाँ बराबरको धान चामल आयात भएको छ। यस्तै कृषि विभागका महानिर्देशक सञ्जेलका अनुसार धान बालीमा आत्मनिर्भरताका लागि कृषि वन तथा पर्यावरण मन्त्रालयबाट विभिन्न कार्यक्रम सञ्चालन हुँदै आइरहेका छन्। आजका पत्र पत्रिकामा खबर छ।
0: अत्याधिक भर्ना तथा कागजात प्रशोधन शुल्कका नाममा वैदेशिक रोजगारमा जाने नेपाली कामदारहरूमाथि आर्थिक भार थपिँदै गएको छ। नेपालमा सरकारले फ्री भिसा फ्री टिकटको नाममा लोकप्रिय नीति लागू गरे पनि निरन्तर रूपमा बढ़ेको स्वास्थ्य तथा सी परीक्षण जस्ता लागतहरूले विपन्न अवस्थामा रहेका कामदारहरूमाथि आर्थिक बोझ निरन्तर बढ़ेको छ। धेरै देखिने कतिपय अदृश्य खर्चका कारण कामदारहरूलाई उच्च ब्याजदरमा ऋण लिन बाध्य पारिरहेको छ। नेपालमा साउदी अरेबियाको सिप परीक्षण र भिसा प्रशोधन शुल्क तथा युए दूतावासको प्रहरी चालचलन रिपोर्ट प्रमाणीकरण शुल्क पछिल्लो पटक लागू भएको शुल्क हो।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सुकुम्बास तथा भूमिहीन परिवारलाई होल्डिङ सेन्टर छाड्न दिएको समय सरकारले एक साता थपेको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अनुसार सुकुम्बासीहरूको विवरण संकलन भइरहेकाले तत्कालका लागि सात दिनको समय थप गरिएको हो।
2: गण्डकी प्रदेश सभामा लामो समयदेखि पेश भएर रोकिएको गाँजा खेतीलाई कानूनी मान्यता दिने विधेयक समितिबाट पारित भएको छ। प्रदेशसभाको अर्थ तथा विकास समितिबाट उक्त विधेयक पारित भएसँगै अन्तिम निर्णयका लागि प्रदेशसभामा पेश हुने भएको छ।
1: पूर्वी नेपालको सुनसरी मोरङ र झापाका खेतीयोग्य भूमिमा रैथाने जातका धान हराउँदै गएका छन्। उन्नत र हाइब्रिड जातका धान विस्तार हुँदा पुस्तौदेखि गाउँघरमा जोगाइएका रैथाने धानका जात हराउँदै गएका हुन्। अन्न उत्पादनका लागि उर्वर भूमि मानिने पूर्वी नेपालका खेतीयोग्य भूमिमा उन्नत र हाइब्रिड जातको धान लगाउँदा रैथाने जातका धान विस्थापित भएका छन्।
2: कालीमाटी फलफूल तथा तरकारी बजारमा भित्रिएका लौका, काउली र आलुमा अत्याधिक विषादीको मात्रा फेला परेको छ। केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाईमा ती तरकारीहरूको नमूना परीक्षण गर्दा अत्याधिक विषादीको मात्रा फेला परेको हो।
1: ग्लोबल आईएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशीलताको विकास तथा लघु, साना र मझौला उद्यम प्रवर्धन गर्ने उद्देश्यले ग्लोबल आईएमई उद्यमशाला कार्यक्रम सञ्चालन गर्ने घोषणा गर्दै आवेदन खुल्ला गरेको छ। विश्व लघु, साना तथा मझौला व्यवसाय दिवस 2026 अवसरमा आयोजित कार्यक्रममा बैंकले देशभरका उद्यमी तथा नव प्रवर्तनशील व्यावसायिक सोच भएका व्यक्तिलाई इन्क्युबेसन कार्यक्रमका लागि आवेदन दिन आह्वान गरेको हो।
2: सरकारले किसानहरूलाई लक्षित सेवा सुविधा तथा अनुदानलाई व्यवस्थित र प्रभावकारी बनाउन सञ्चालन गरेको किसान सूचीकरण कार्यक्रम अन्तर्गत हालसम्म देशभरका 26 लाख किसान सूचीकृत भएका छन्। कृषि, वन तथा वातावरण मन्त्रालयले विद्युतीय प्रणाली मार्फत किसानको विवरण संकलन गरी सूचीकरण गर्ने अभियानलाई तीव्रता दिएको हो।
1: काठमाण्डु उपत्यकामा मेट्रो रेल मार्ग निर्माण गर्न भन्दै विस्तृत परियोजना प्रतिवेदन बनाउन आह्वान गरिएको सूचना रद्द गरिएको छ। निश्चित रूट छानेर रेल विभाग अन्तर्गत मेट्रो रेल तथा मोनोरेल विकास आयोजनाले डीपीआर बनाउनका लागि अन्तर्राष्ट्रिय परामर्शदाता छान्न एक्जेटमा सूचना आह्वान गरेको थियो। समय 1 असारसम्म तोकिएको थियो, पछि थप गरेर 8 असारसम्म पुर्याइयो, तर यसको भोलिपल्टै 9 असारमा सूचना रद्द गरिएको छ।
2: चालू आर्थिक वर्ष सकिन करिब 2 साता मात्र बाँकी रहँदा सरकारले विकास निर्माणका लागि छुट्याएको बजेटको 1/3 पनि खर्च गर्न सकेको छैन। महालेखा परीक्षकको कार्यालयका अनुसार असार 13 गतेसम्म सरकारले पूँजीगत बजेटको 34.87% अर्थात 1,42,23,68,00,00 रूपियाँ मात्र खर्च गरेको छ। चालू आर्थिक वर्षका लागि सरकारले 4,07,88,80,00,00 रूपियाँ पूँजीगत बजेट विनियोजन गरेको थियो। पूँजीगत बजेटलाई विकास बजेटको रूपमा लिने गरिन्छ।
1: अब शेयर बजार। लगातार 5 कारोबार दिन बजार घट्दा गत साता कुल पूँजी करोड़ 82.40 करोड़ रूपियाँ भन्दा बढ़ीले घटेको छ। अघिल्लो साताको अन्तिम कारोबारको दिन 46.17 खर्ब रूपियाँ भन्दा बढ़ी रहेको पूँजी करोड़ गत साताको अन्तिम कारोबार दिन भने 45.34 खर्ब रूपियाँ भन्दा बढ़ी कायम भएको हो।

0: महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डी होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। भेनेजुएलामा बुधबार गएको विनाशकारी भूकम्पमा परि बेपत्ता भएकाहरूको जीवित उद्धारको समय घर्किँदै गएको छ। उद्धार तथा सहयोगमा खटिने निकायहरूका अनुसार भूकम्पपछिको पहिलो 48 देखि 72 घण्टामा मानिसहरू जीवितै उद्धार हुने सम्भावना सबैभन्दा धेरै रहन्छ। यो सम्भावनालाई लामो समय कायम राख्नका लागि पानी र खाना महत्वपूर्ण हुन्छ। यस्तै भूकम्पले 32 घण्टासम्म भग्नावशेषमा पुरिएका 18 दिने एक शिशुको सकुशल उद्धार गरिएको छ। भेनेजुएला भूकम्प उद्धार प्रयास जारी। जीवित उद्धारको समय घर्किँदै बुधबार गएको विनाशकारी भूकम्प परि 1400 भन्दा बढ़ीको मृत्यु र 2300 घाइते भएका छन् भने 50 भन्दा बढ़ी बेपत्ता भएका छन्।
3: अब खेल खबर। उत्तर अमेरिकाका 3 राष्ट्रहरू अमेरिका, मेक्सिको र क्यानाडामा संयुक्त रूपमा जारी फिफा विश्वकप 2026 समचरणका खेलहरू समाप्त भइसँगै राउण्ड अफ 32 अर्थात नकआउट चरणको समीकरण पूरा भएको छ। आइतबार बिहान अर्जेन्टिना र जोर्डन तथा अस्ट्रिया र अल्जेरिया बीचको खेल सकिएपछि नकआउट चरणमा पुग्ने सबै 32 टोलीको टुंगो लागेको हो। विश्वकपको इतिहासमा पहिलो पटक 48 राष्ट्र सहभागी भएको यस संस्करणमा समूह चरणमा मात्रै अहिलेसम्मकै धेरै 72 खेल सम्पन्न भएका छन्।
2: अब विचार विश्लेषणको पालो। आजको कान्तिपुर दैनिकमा रासोपाका आत्मघाती गोलहरू शीर्षकमा राजाराम गौतमले लेख्नु भएको छ। महाधिवेशनमा रासोपाको व्यतिथि, कार्यकर्ता र सांसदहरूमा राजनैतिक चेतको दरिद्रपना देखिएपछि भन्नैपर्छ उसले आफ्नो मुख्य ऊर्जा र समय आन्तरिक जीवनलाई नै सुदृढ र संस्थागत गर्न लाग्नुपर्नेछ। उसँग अपार जनमत छ यतिखेर, तर पार्टी र सत्ता सञ्चालनका लागि जुन योग्य सफ्टवेयर चाहिन्छ त्यो छैन। न्यूनतम राजनैतिक चेत पनि नभएका आफ्ना सांसद, कार्यकर्ता अनि नेतालाई नै राजनैतिक संवैधानिक रूपमा साक्षर गर्नुपर्ने अभिभारा राष्ट्रिय स्वतन्त्र पार्टी सामु रहेको छ।
3: हौस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: बीस नेपाल सम्बत 1146 जेठ शुक्ल पक्षको पूर्णिमा तिथि राष्ट्रिय धान दिवस दही चिउरा खाने दिन।
1: ताजा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: चार अध्यादेश दुवै सदनबाट स्वीकृत, चारवटाको म्याद 25 असारसम्म, भोलि र पर्सि देशभर एकसाथ पानी पर्ने पूर्वानुमान, सतर्कता अपनाउन विपद व्यवस्थापन प्राधिकरणको अनुरोध।
1: 8200 रोपनी सरकारी जग्गा अतिक्रमणमा आगामी वर्ष 3 अर्बको सवारी साधन किन्दै सरकार, लगानी बोर्डको बैठक बस्न नसक्दा माथिल्लो कर्णाली अन्यलमा।
0: लैंगिक तथा यौनिक अल्पसंख्यक अझै अस्तित्वको लड़ाईमा शैक्षिक परामर्श व्यवसायमा कडाई, 25 वर्षदेखिका वैदेशिक रोजगार ठगीका फाइल डिजिटलाइज गरिँदै।
1: अत्यधिक गर्मीका कारण युरोपमा एक सातामै 1300 बढ़ीको मृत्यु, उच्च सतर्कता अपनाउन विश्व स्वास्थ्य संगठनको आग्रह, इरान र अमेरिका बीच पुनः युद्धको संकेत।
0: र फिफा विश्वकपमा क्यानाडा प्री क्वार्टर फाइनलमा प्रवेश, दक्षिण अफ्रिका 1-0 पराजित, आजै बेलुका ब्राजिल र जापान भेट्ने, भोलि 3 खेल हुँदै।
2: कयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा शुरूमा, भोलि र पर्सि देशभर पानी पर्ने भएका कारण सतर्कता अपनाउन विपद व्यवस्थापन प्राधिकरणले गरेको अनुरोधको प्रसंग।
1: मनसून भित्रिएको 12 दिन भोलि देशभर एकैसाथ वर्षा हुने प्रक्षेपण गरिएको छ। बंगालको खाड़ीमा विकसित हुने न्यूनचापे प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त हावाको प्रभाव बढ़ेसँगै भोलि देशैभरि वर्षा हुने र पर्सिसम्म निरन्तर रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ। नेपालमा 5 असारमा कोशीबाट मनसून भित्रिएको थियो। आइतबार हिजोदेखि नै वर्षाका गतिविधिहरू बढ़ेका छन्। यो गतिविधि भोलि र पर्सि देशैभर फैलिएर एकसाथ वर्षा हुने आकलन गरिएको छ। वर्षाको गतिविधि भने एक सातासम्म रहने महाशाखाका मौसमविद संजीव अधिकारीले बताउनुभयो। अब देशभर मनसून विस्तार हुने तथा भोलि र पर्सि सबैतिर पानी पर्ने देखिन्छ। यसमा पनि बिहान र राति बढ़ी पानी पर्नेछ। महाशाखाले हिजो विशेष बुलेटिन जारी गर्दै 2 दिन कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित ठूलो वर्षा तथा एकसाथ भीषण वर्षाको प्रक्षेपण गरेको छ। महाशाखाले कोशी प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश तराई तथा पहाड़ी भूभागलाई नक्सामा सुन्तला रंगको चिन्हमा वर्गीकरण गरेको छ। यो क्षेत्रमा वर्षासँगै हावाहुरीको उच्च जोखिम छ। तराई मधेस मधेस प्रदेश र सुदूरपश्चिमका कैलाली, कञ्चनपुर बाहेक सबै क्षेत्रमा सुन्तला रंगको संकेत चिन्ह दिएको छ। तर ती क्षेत्रमा पनि पानी राम्रो पर्ने आकलन रहेको मौसमविद अधिकारीले बताउनुभयो। महाशाखाले औपचारिक रूपमा पर्सिसम्मको मौसम प्रक्षेपण गरे पनि बिहिबार, शुक्रबार र शनिबार पनि वर्षा हुने मौसमविदहरूले बताएका छन्। हामीले औपचारिक रूपमा पर्सि बुधबारसम्मको प्रक्षेपण गरेका छौं, तर त्यसपछि सुक्खा हुने भने होइन। बिहिबार, शुक्रबार र शनिबार पनि पानी पर्नेछ। भोलि र पर्सिभन्दा अलिक कम पानी पर्ने उहाँले बताउनुभयो। यसपालि औसत समयभन्दा 6 दिन ढिलो भित्रिएको मनसून 10 दिनसम्म लुम्बिनी र गण्डकीका पश्चिमी भूभागसँगै कर्णाली र सुदूरपश्चिममा विस्तार हुनेछ। त्यस्तै भोलि दिउँसो पहाड़ी र हिमाली भूभागका धेरै ठाउँमा मध्यम पानी पर्ने आकलन गरिएको छ भने तराईमा पानी पर्नेछ। तर कोशीका पहाड़ी र तराई भूभागका 1-2 स्थानमा पानी भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशीको तराई र मध्य प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ। त्यस्तै आज देशभर बादल लाग्ने कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी र हिमाली भूभागका धेरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाड़ी र हिमाली भूभागका केही स्थानमा मध्यमसम्म वर्षा हुनेछ भने तराई भूभागका केही स्थानमा मात्रै वर्षा हुने देखिएको छ। कोशीका पहाड़ी र तराई भूभागका 1-2 स्थानमा भने भारी वर्षाको सम्भावना रहेको मौसमविदहरूले बताएका छन्।
0: विपद व्यवस्थापन प्राधिकरणले 2 दिन पानी पर्ने सम्भावना बढ़ेका कारण त्यसै अनुसारको सावधानी अपनाउन र सरोकारवाला निकायले दिने सूचनाहरूको पालना गर्न अनुरोध गरेको छ। कृषि विभागका अनुसार असार 8 गतेसम्म देशभर जम्मा 9.97% क्षेत्रफलमा मात्रै धान रोपाई भएको छ। विभागले बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार देशभर करिब 13,81,000 हेक्टर क्षेत्रफलमा धान खेती हुने भए पनि अहिलेसम्म 1,37,798 हेक्टरमा मात्रै रोपाई सम्पन्न भएको देखिन्छ। प्रदेशगत रूपमा कर्णाली, लुम्बिनी र कोशी प्रदेशमा गत वर्षको तुलनामा केही राम्रो प्रगति देखिएको छ, तर सुदूरपश्चिम प्रदेशमा गत वर्ष असार 8 33.4% क्षेत्रमा रोपाई भएकोमा यस वर्ष त्यो घटेर 9.3% सीमित भएको देखिन्छ। मधेसमा 5% र गण्डकीमा 8% क्षेत्रमा मात्रै रोपाई भएको छ। धान रोपाईको मुख्य समय मानिने मध्ये असार बितिसक्दा पनि पर्याप्त पानी नपर्दा गुल्मीका अधिकांश किसानले धानको बिउ राख्न ब्यार समेत तयार गर्न सकेका छैनन्। आकाशे पानीमा निर्भर खेती प्रणाली भएकाले रोपाई प्रभावित हुँदा यस वर्ष धान उत्पादनमा समेत प्रत्यक्ष असर पर्ने कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टीकाराम नेउपानेले बताउनु भएको छ। यस वर्ष औसत भन्दा कम पानी र उच्च तापक्रम हुने सम्भावना रहेकाले धान उत्पादन प्रभावित हुन सक्ने कृषि विज्ञहरूले बताउँदै आएका छन्। धानको बिउ समयमै तयार नहुँदा र पर्याप्त पानी नपर्दा यस वर्ष चितवनमा पनि धान रोपाई ढिलो भएको छ। असार 14 गतेसम्म जिल्लामा करिब 5% मात्र रोपाई भएको कृषि विकास कार्यालयले जानकारी दिएको छ।
1: सुशासन र सेवा प्रवाहमा सहजीकरणका लागि भन्दै सरकारले ल्याएको 8 अध्यादेश मध्ये 4 दुवै सदनबाट स्वीकृत भएका छन्। स्वीकृत अध्यादेशको प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा प्रक्रियामा अगाडि बढ़ेको छ। 4 विधेयकमा हिजो सैद्धान्तिक छलफल भई सांसदहरूलाई संशोधन राख्न 72 घण्टाको समय खुला भएको छ। 4 अध्यादेशको प्रतिस्थापन विधेयकमा सार्वजनिक खरिद, दोस्रो संशोधन विधेयक, सम्पत्ति शुद्धिकरण निवारण, तेस्रो संशोधन विधेयक, सहकारी पहिलो संशोधन विधेयक र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक रहेको छ। ती 4 विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको हो। हिजो प्रतिनिधि सभाको पहिलो बैठकमा सार्वजनिक खरिद सम्बन्धी विधेयक कानून मन्त्री सोभिता गौतम, सम्पत्ति शुद्धिकरण सम्बन्धी विधेयकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वागले, सहकारी सम्बन्धी विधेयक भूमि मन्त्री प्रतिभा रावल र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्री निशा मेहताले पेश गर्नुभएको हो। दोस्रो बैठकमा विचार गरियोस् भन्ने प्रस्ताव सबै गर्दै सैद्धान्तिक छलफल भएको थियो। छलफलमा उठेका जिज्ञासाको 4 मन्त्रीले जवाब समेत दिनुभएको थियो। यसैबीच प्रतिनिधि सभाबाट बजेट आश्रित 3 विधेयक पारित भएको छ भने 15 बजेट वक्तव्य दिएका अर्थमन्त्री स्वर्णिम वाग्लेरी प्रतिनिधि सभा र राष्ट्रिय सभामा विनियोजित विधेयक, अर्थ विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत गर्नुभएको थियो। 5 विनियोजन विधेयक पारित गरेको प्रतिनिधि सभाले हिजो अर्थ र राष्ट्र ऋण उठाउने विधेयक पारित गरेको हो।
0: चिया आयातमा भारतले लगाएको खुकुलो नीति लिएसँगै नेपाली चिया निर्यातमा देखिएको अवरोध सहज हुने देखिएको छ। भारतले नेपाली चियामाथि लागू गरेको कड़ा गुणस्तर परीक्षण व्यवस्थाका कारण 2 महिनादेखि नेपाली चियाले भारत निर्यातमा अवरोध झेल्दै आएको छ। अहिले भारतले कड़ा गुणस्तर व्यवस्थालाई खुकुलो बनाउँदै जोखिममा आधारित परीक्षण प्रणाली लागू गरेपछि निर्यात सहज हुने देखिएको सरकारवाला निकायले बताएका छन्। भारतको खाद्य सुरक्षा तथा मानक प्राधिकरणले नेपालबाट आयात हुने चियाका सबै कन्टेनरको अनिवार्य परीक्षण गर्ने व्यवस्था हटाएर अब 20% मात्रै नमूना परीक्षण गर्ने निर्णय गरेको हो। भारतको वाणिज्य सचिवको अध्यक्षतामा जुन 16 बसेको बैठकले गरेको निर्णय अनुसार अब सबै कन्टेनरबाट चिया झिकेर गुणस्तर परीक्षण गर्नुपर्ने छैन। नयाँ व्यवस्था अनुसार भारतका सबै भन्सार नाकामा जोखिममा आधारित परीक्षण लागू हुनेछ। यो व्यवस्थाले अधिकांश चिया खेपलाई छिटो भन्सार जाँच प्रक्रिया पूरा गर्न सहज बनाउने अपेक्षा गरिएको छ। यसअघि वैशाख 18 नेपालबाट भारत निर्यात हुने प्रत्येक ट्रकको चियाको नमूना परीक्षण अनिवार्य गरिएको थियो। परीक्षणका लागि नमूना कोलकाता पठाउनुपर्ने र प्रतिवेदन आउन कम्तीमा 2 हप्तासम्म लाग्ने भएकाले निर्यात प्रक्रिया लगभग ठप्प बनेको थियो। प्रतिवेदन प्रतिकूल आए सम्पूर्ण खेप नष्ट गरिने जोखिम समेत रहेकाले भारतीय आयातकर्ताले नेपाली चिया खरिद गर्न छोडेका थिए। यसको प्रत्यक्ष असर नेपालका चिया उद्योगमा परेको थियो। अब भने चियाको कन्टेनर नेपालमै छाडेर नमूना भारतीय प्रयोगशालामा पठाउन सकिने सुविधा समेत थप भएकाले खेर जाने समस्या नरहने व्यवसायीहरूको भनाइ छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा लैंगिक तथा यौनिक अल्पसंख्यक प्रति सरकारको बुझाई सकारात्मक नभएको गुनासो,
3: बाँकीको कुरामा दक्ष भएर जानुभयो तर एउटा समुदायको इस्यु के हो, मुद्दा के हो भनेर चाहिँ त्यसरी बुझेर गएको अवस्था चाहिँ छैन। यो मात्रै कम्युनिटीको कुरा होइन, दलितको कुरालाई लिएर हेर्नुहोस्, अपाङ्गता भएका व्यक्तिका कुरालाई लिएर हेर्नुहोस्। होइन
0: 8,200 रोपनि सरकारी जग्गा अतिक्रमणमा आगामी वर्ष 3 अर्बको सवारी साधन किन्दै सरकार, लगानी बोर्डको बैठक बस्न नसक्दा माथिल्लो कर्णाली अन्यलमा, लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
6: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो।
7: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
8: सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा आगामी वर्ष 3 अर्बका गाड़ी किन्दै सरकार शीर्षकमा खबर प्रकाशित छ। यसलाई कृष्ण रिजालले लेख्नु भएको छ। सरकारले आगामी आर्थिक वर्ष 2083-84 झण्डै 3 अर्ब रूपियाँ बराबरको सवारी साधन खरिद गर्ने तयारी गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षमा सेना, प्रहरी, सर्वोच्च अदालत र अन्य निकायका लागि सवारी साधन खरिद शीर्षकमा 2,93,35,00,00,000 रूपियाँ बजेट विनियोजन गर्नुभएको छ। उत्पादन क्षेत्रको खर्च कटौती तथा मितभेदता उद्घोष गरेको सरकारले सवारी साधन खरिदमा भने मनज्ञ बजेट विनियोजन गरेको हो। चालू आर्थिक वर्ष 2082-83 समेत सरकारले सवारी साधन खरिदमा 2,69,69,00,000 रूपियाँ खर्च हुने संशोधित अनुमान गरेको थियो। गत आर्थिक वर्ष 2081-82 भने सरकारले यस शीर्षकमा 72,15,00,000 खर्च गरेको थियो। गत भदौमा भएको जेएनजी विद्रोहका क्रममा 4,500 गाड़ीमा पूर्ण क्षति पुगेको थियो, तर चालू आर्थिक वर्षमै सरकारले शुरूको विनियोजनको तुलनामा 43,01,00,000 रूपियाँ भन्दा बढ़ी मूल्य बराबरका सवारी साधन खरिद हुने संशोधित अनुमान गरिसकेको छ। सुकुम्बासीलाई राहत र निर्वाह भत्ता समेत नदी होल्डिङ सेन्टरबाट निकाल्न हतार शीर्षकमा अर्को खबर प्रकाशित छ। सुकुम्बासीलाई सरकारले गत मंगलबार नै उर्दी गरेको थियो, 5 दिनभित्र होल्डिङ सेन्टर छाड्नु अन्यत्र आफै व्यवस्था गरेर बस्नु, तर त्यसअघि नै मन्त्री परिषदले निर्णय गरेर दिने भनेको एकमुष्ट 25,000 र मासिक 15,000 नदी सरकारको यस्तो अल्टिमेटम जारी भएको थियो। त्यस्तै लगानी बोर्डको बैठक बस्न नसक्दा माथिल्लो कर्णाली अन्यलमा शीर्षकमा भित्रपृष्ठमा खबर प्रकाशित छ। भारतीय कम्पनी गान्धी मल्लिकार्जुन राव जीएमआरले 900 मेगावटको माथिल्लो कर्णाली जलविद्युत आयोजनाका लागि पेश गरेको वित्तीय व्यवस्थापन सम्झौता 1.5 वर्ष हुँदा पनि लगानी बोर्डबाट स्वीकृत भएको छैन। त्यस्तै 25 वर्षदेखिका वैदेशिक रोजगार ठगीका फाइल डिजिटलाइज गरिँदै शीर्षकमा अर्को खबर प्रकाशित छ। सरकारले 25 वर्ष अघि देखिएका वैदेशिक रोजगार ठगीका फाइललाई डिजिटलाइज गर्न शुरू गरेको छ। वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ठगी सम्बन्धी हजारौं मुद्दा तथा अनुसन्धान फाइल खोजी व्यवस्थापन र डिजिटलाइज गर्ने कार्य अघि बढ़ाएको हो। पुराना फाइलहरूको स्क्यानिङ गरी डिजिटल प्रतिलिपि तयार गर्ने कार्य समेत तीव्र रूपमा अघि बढ़ाइएको विभागले जनाएको हो।
0: अन्नपूर्ण पोस्ट दैनिकमा आज राष्ट्रिय धान दिवस, न मल न सिंचाई, 15% मात्रै रोपाई शीर्षकमा बुटवलबाट केशर राज छेत्री, महोत्तरीबाट राजकरण महतो र वीरेन्द्रनगर सुर्खेतबाट विष्णु प्रसाद नेउपानेले लेख्नु भएको खबर छापिएको छ। प्रदेशगत रोपाईको अवस्था पनि व्याख्या विश्लेषण गरिएको छ। कांग्रेसमा क्रियाशील सदस्यता झन पेचिलो, देउवा पक्ष असन्तुष्ट शीर्षकमा राधा खनालले लेख्नु भएको खबर पनि छापिएको छ। अनि त्यसै गरी नागरिक दैनिकले छापेको खबरमा मनसून जन्य जोखिममा सवा 2,00,000 शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्ष मनसून जन्य विपदबाट 51,000 घरधुरीका 2,26,000 मानिस प्रभावित हुन सक्ने अनुमान सहित पूर्व तयारी व्यवस्थापन प्रभावकारी बनाउन थालेको उल्लेख गरिएको छ। विपद व्यवस्थापनमा सुपको व्यवस्था शीर्षकमा दिलबहादुर छन्त्यालले लेख्नु भएको छ। सुदूरपश्चिम प्रदेश सरकारले हरेक वर्ष वर्षायाममा बाढ़ी, डुबान र पहिरोले ठूलो जनधनको क्षति हुने गरे पनि यस प्रदेशमा मनसून अझै भित्रिसकेको छैन र सरकारको पर्याप्त ध्यान पुग्न नसकेको उल्लेख गरिएको छ। नीतिगत विचलनदेखि कटघरासम्म अर्थमन्त्रीहरू शीर्षकमा ईश्वरी सुवेदीले लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर देशभर 26,00,000 किसान सूचीकृत भएको बारेमा लेखिएको छ। मेसिनले धान रोपेर 23 धान दिवस मनाइँदै शीर्षकमा वसन्त ढुंगानाले चितवनबाट लेख्नु भएको छ भने रोपाई महोत्सवमा विदेशीको रमझम शीर्षकमा पोखराबाट लेखिएको खबर पनि छापिएको छ। विद्यार्थीलाई अध्ययन भिसामा संगठित रूपमै नक्कली कागजात बनाएर विदेशी विद्यार्थीलाई अध्ययन भिसा शीर्षकमा टेकराज थामीले लेख्नु भएको छ। नयाँ पत्रिका दैनिकमा कृत्यमा संलग्न पीएचडी डाक्टर शुक्ला 28 जेठमा पक्राउ परे। अनुसन्धानका क्रममा एक चिनिया नागरिक पनि नियन्त्रणमा छन्। नेपाली कलेज अध्ययन गरेको नक्कली कागजात तयार गरी विदेशी विद्यार्थीलाई अध्ययन भिसा दिलाउन भूमिका खेल्ने धन्दामा डाक्टर सुबोध शुक्ला संगठित रूपमै संलग्न रहेको खुलेको छ। उनलाई अध्यागमन विभागले गत 28 जेठमा पक्राउ गरेको थियो। घटनाको अनुसन्धान काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले गर्दै आएको छ। कान्तिपुर दैनिकमा विपक्षी वामपन्थी दल अहंकारले अलग, संकटपछि सहकार्यको खोजी शीर्षकमा गंगा विसीले लेख्नु भएको खबर छ। रासोपा नेतृत्वको सरकारले अघिल्ला सरकारका निर्णय खोतल्न थालिरहेकै बेला एमाले र नेकपाका शीर्ष नेता सहकार्यको बिन्दु खोज्न थालेका छन्। संसद र सड़कमा सहकार्य गरेर सरकारका कदम विरूद्ध मोर्चाबन्दी गर्ने उद्देश्यसहित दुवै दलले गृह कार्य गरिरहेका हुन्। आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा संगठ गठबन्धन गर्ने विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालका बीचमा अनौपचारिक सहमति भइसकेको नेताहरूको भनाइ छ। रासोपा सरकारले विभिन्न कसूरमा कनेक्सन अर्थात जोडिएका व्यक्तिहरूको पहिल्याउन पुराना दलका शीर्ष नेताहरूमाथि अनुसन्धान र पक्राउ गर्न थालेपछि पनि ओली र दाहाल सहकार्यमा अग्रसर भएको केही व्यक्तिहरूले बताउने गरेका छन्। रासोपामा 18 वर्ष मुनिका 35,000 सदस्य, कानून र अन्तर्राष्ट्रिय अभिसन्धि उल्लंघन शीर्षकमा जयसिंह महराले लेख्नु भएको खबर छापिएको छ। गर्मीबाट बचाउन धानलाई बिहानै बिउझाइँदै शीर्षकमा उपेन्द्र राज पाण्डेले लेख्नु भएको खबर छापिएको छ। हामी त गर्मीबाट बच्न एसी जडित कोठामा बस्न सक्छौं तर धानले खेतमै गर्मी खप्नुपर्छ। ईएमएफ 3 को मदतले धान पनि बिहानै बिउजिएर गर्मीबाट बच्न सक्छ। कहिलेकाहीँ चराचुरुङ्गी मात्र होइन बालीका लागि पनि सबेरै उठ्नु लाभदायक हुने उल्लेख गरिएको छ। भित्री पन्नामा बिजुलीका असरल पोलले सड़क विस्तारमा अवरोध शीर्षकमा विमल खतिवड़ाले लेख्नु भएको खबर छ। बिजुलीका पोल सार्न ढिलाईबारे सड़क आयोजना भन्छ, प्राधिकरणले सारे दिएन, प्राधिकरण भन्छ सड़कले पोल राख्न साइट नै दिएन, आरोप प्रत्यारोप वर्षौंदेखि चलिरहेको छ। मेट्रो रेलको डीपीआर सम्बन्धी सूचना रद्द भएको बारेमा विमल खतिवड़ाले नै लेख्नु भएको खबर छापिएको छ। गोर्खापत्र दैनिकमा 8,200 रोपनी सरकारी जग्गा हडपेको तथ्य शीर्षकमा भौज प्रसाद यादवले लेख्नु भएको छ। देशभरि हिनामिना वा अतिक्रमण भएका सरकारी सार्वजनिक र गोठी जग्गाको सत्य तथ्य विवरण पत्ता लगाउने उद्देश्यले गठन गरिएको सरकारी सार्वजनिक र गोठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोग 2076 को प्रतिवेदन कार्यान्वयन नभई ओझेलमा पर्दै आएको छ। विशेष अदालतका पूर्व अध्यक्ष मोहन रमण भट्टराईको अध्यक्षतामा गठित यस आयोगले देशका विभिन्न जिल्लामा करिब 8,200 रोपनी सरकारी सार्वजनिक र गोठी जग्गा व्यक्तिले हडपेको तथ्यसहित तत्कालीन सरकार प्रतिवेदन बुझाएको थियो तर भूमाफिया तथा राजनैतिक दबावका कारण उक्त प्रतिवेदन अहिलेसम्म सार्वजनिक हुन नसकेको साथै त्यसको कार्यान्वयन समेत हुन नसकेको उल्लेख छ। शैक्षिक परामर्श व्यवसायमा कडाई शीर्षकमा सूर्यप्रसाद पाण्डे लेख्नुहुन्छ। उच्च शिक्षाका लागि विदेश जान चाहनेलाई परामर्श दिँदै आएको शैक्षिक परामर्श व्यवसायमा सरकारले कडाई गर्न थालेको छ। परामर्शका नाममा विद्यार्थीलाई झुटो आश्वासन दिएर पठाउने र विदेश गएपछि विद्यार्थी अलपत्र परेका घटना बढ़न थालेपछि सरकारले सक्रियता बढ़ाएको हो। मन्त्रालयमा परामर्श व्यवसायीको फन्दामा परेर ठगिएको भन्दै विद्यार्थी तथा अभिभावकबाट दैनिक जसो उजुरी आउन थालेका छन्। हिलामी देखिन्छ स्वनिर्भरताको सपना शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको खबर छ। नेपालीको भान्सामा कोदो मकै गहुँका परिकार भन्दा चामलको भातको महत्व आज पनि उत्तिकै छ। बिहान बेलुका भात खाएर खाना नै नखाएको अनुभूति गर्ने नेपाली समाजमा धान केवल बाली होइन जीवनशैलीको हिस्सा रहेको तर्फ भन्न थालेका छन्। भित्री पन्नामा नेपाली चिया दोहोरो मारमा लुपार किरा नियन्त्रण गर्न माग शीर्षकमा विराटनगरबाट लेख्नु भएको खबर छ भने लौका काउली र आलुमा अत्यधिक विषादी शीर्षकमा अर्को खबर छ। काठमाडौँ कालीमाटी फलफूल तथा तरकारी बजारमा भित्रिएका लौका काउली र आलुमा अत्यधिक विषादीको मात्रा फेला परेको छ। केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइमा ती तरकारीको नमूना परीक्षण गर्दा अत्यधिक विषादीको मात्रा फेला परेको हो। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको प्रतिवेदन अनुसार परीक्षण गरिएका 12 नमूना मध्ये 3 नमूनामा विषादीको मात्रा विसर्जन गर्नुपर्ने तहमा जनाइएको छ।
9: साझा खबरमा अब विदेशका खबर। युरोपमा अत्यधिक गर्मीका कारण एक सातामै 1,300 बढ़ीको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। डब्ल्यूएचओ का महानिर्देशकले सामाजिक सञ्जालमा जून 21 यता युरोपभर उच्च तापक्रमसँग सम्बन्धित 1,300 बढ़ीको मृत्यु भएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। उहाँले उच्च सतर्कता अपनाउन आग्रह समेत गर्नुभयो। युरोपमा गर्मीका कारण हुने स्वास्थ्य समस्या जटिल बन्दै गएको छ। यसैबीच युरोपका अधिकांश घर कार्यालय तथा विद्यालय यति उच्च तापक्रम सहन सक्ने गरी निर्माण नगरिएकाले पनि नागरिकहरूले थप जोखिममा झेल्नु परेको विश्व स्वास्थ्य संगठनले विश्लेषण गरेको छ। हिजो जर्मनी पोल्याण्ड र चेक गणतन्त्रमा समेत नयाँ तापक्रम रेकर्ड भएको छ। फ्रान्सको राष्ट्रिय स्वास्थ्य मन्त्रालयका अनुसार गत बुधबारदेखि हिजोसम्ममा देशभर अपेक्षा भन्दा करिब 1,000 बढ़ी मानिसको मृत्यु भएको जनाइएको छ। मृत्यु हुने मध्ये अधिकांश 65 वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिक रहेका छन्। स्वास्थ्य अधिकारीहरूका अनुसार घरमै मृत्यु हुनेको संख्या करिब 40% बढ़ेको छ। वृद्धवृद्धा दीर्घ रोगी तथा कमजोर स्वास्थ्य भएका व्यक्तिहरू गर्मीका कारण निकै नै प्रभावित बनेका छन्। हर्मुज जलमार्ग नियन्त्रणलाई लिएर बढ़दो विवादले इरान र अमेरिका बीच युद्ध अन्त्यका लागि भइरहेको वार्ता प्रभावित हुने संकेत गरेको छ। पछिल्ला 3 यता हर्मुज हुँदै यात्रा गरिरहेका 2 जहाजमाथि इरानले आक्रमण गरेपछि अमेरिका र इरानले एकअर्कामाथि सैन्य कार्यवाही गरेका छन्। इरानले हर्मुजबाट आवाजात गर्ने जहाजहरूले आफ्नो अनुमति लिएर तोकिएको समुद्री मार्ग प्रयोग गर्नुपर्ने अडान राख्दै आएको छ। तर पछिल्लो समय धेरै जहाजहरूले ओमनको तटसँग रहेको वैकल्पिक मार्ग प्रयोग गर्न थालेका छन् जसले जलमार्गमाथिको इरानको प्रभाव कमजोर पार्न सक्ने विश्लेषण गरिएको छ। र इराक र इरान बीच द्विपक्षीय सम्बन्ध त्रिदेशीय क्षेत्रीय सुरक्षा तथा साझा चासोका विषयमा छलफल भएको छ। इराकको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा छलफलका क्रममा 2 छिमेकी मुलुकहरू बीच ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समन्वय र छलफल भएको बताइएको हो।
0: साझा खबरमा अब खेल खबर। अर्जेन्टिनी कप्तान लियोनल मेसी विश्वकपमा लगातार 7 खेलमा गोल गर्ने पहिलो फुटबलर बन्नुभएको छ। अर्जेन्टिनाले जोर्डनलाई 3-1 हराउँदा दोस्रो हाफपछि मैदान छिरेका मेसीले उत्कृष्ट फ्री किक गोल गर्नुभएको थियो। उहाँले सन् 2022 कतार विश्वकपमा 4 तथा जारी प्रतियोगिताको समूह चरणका सबै 3 खेलमा गोल गर्नुभएको छ। मेसीले 80 मिनटमा आकर्षक गोल गर्नुभयो। यसै गरी अल्जेरिया र अस्ट्रिया बीचको खेल रोमाञ्चक 3-3 गोलको बराबर सकिएको छ। फिफा विश्वकप अन्तर्गत क्यानाडा प्री क्वार्टर फाइनलमा प्रवेश गरेको छ। लस एन्जल्स रंगशालामा भएको पहिलो नकआउट खेलमा दक्षिण अफ्रिकालाई 1-0 पराजित गर्दै क्यानाडा प्री क्वार्टर फाइनल अर्थात अन्तिम 16 प्रवेश गरेको हो। खेलको 90 मिनटमा कुनै पनि गोल नभएको अवस्थामा दोस्रो हाफको इन्जुरी समयमा स्टेफेनले गोल गर्दै क्यानाडालाई पहिलो पटक प्री क्वार्टर फाइनलमा पुर्याउनु भएको हो। खेलभर बल पोजिशनमा दक्षिण अफ्रिका अघि रहे पनि गोल भन्ने गर्न सकेन। आजै बेलुका ब्राजिल र जापान बीच पनि खेल हुँदैछ। भोलि भने जर्मनी र पाराग्वे, त्यसै गरी मोरक्को र नेदरल्याण्डस अनि नर्वे र आइबोरी कोस्टको बीचमा प्रतियोगितामा खेल हुनेछ।
1: लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकारको बहस र राजनीतिक अभिमुखीकरणको आवश्यकता कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक कामन एक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्तको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब लैंगिक तथा यौनिक अल्पसंख्यकको पहिचान र अधिकार। सरकारको तथ्याङ्क अनुसार लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको कुल जनसंख्या 3000 हारारीमा छ, तर यो संख्या खुलेर सार्वजनिक भएको मात्र हो भनी बुझाई यसमा लागेका अभियन्ताको छ। लैंगिक तथा यौनिक अल्पसंख्यकको पहिचान र नेतृत्वमा पुग्नका लागि गरिएका राजनीतिक अभिमुखीकरणको महत्वका बारेमा हामीले निलहिरा समाजका कार्यक्रम व्यवस्थापक पुष्प चौधरीसँग हामी कुराकानी गरेका छौं।
3: एलजीबीटीआईको समुदायका व्यक्तिहरूलाई चाहिँ मेन्टी भनेर उहाँलाई चाहिँ ट्रेनी उहाँलाई चाहिँ सिकाउनुहुन्छ। हामीले चाहिँ त्यो कक्षा सञ्चालन गर्छौँ महिनामा एकचोटि। कसरी चाहिँ पोलिटिकलमा आबद्ध हुन सक्छौँ राजनीतिमा, होइन, भोटिङ राइट्स भनेको के हो, निर्वाचन आयोगले के बोल्छ, होइन, विधानमा संविधानमा कहाँनिर यो कुराले बोल्छ भन्ने कुराहरू चाहिँ हाम्रो समुदायका साथीले कुरा उठाउनुहुन्छ र त्यही अनुसारको चाहिँ मेन्टरले चाहिँ कोच गर्नुहुन्छ। 84 चुनाव जुन आउँदैछ प्रोभिन्सियल र लोकल लेभलको, त्यो चुनावमा चाहिँ कोही न कोही उठुन् भन्ने चाहिँ हाम्रो उद्देश्य हो।
0: तपाईँले जुन भन्नुभयो नि मधेस र ब्राह्मण क्षेत्रीय समुदायमा अझै पनि लैङ्गिक यौनिक अल्पसंख्यकको पहिचान अथवा उनीहरूको त्यो अस्तित्वलाई राम्रोसँग स्वीकार गरिराखेको छैन भनेर भन्नुभयो, त्यसमा अलि बढी कार्यक्रमहरू तपाईँहरूले त्यो चलाइराख्नु परेको अथवा चलाउने विचार गर्नुभएको केही छ कि छैन?
3: ठ्याक्कै यो ब्राह्मण क्षेत्री मधेसी समुदायलाई मात्रै त होइन, होइन, ओभरअलमा चाहिँ समग्र रूपमा निरीहरा समाजले चाहिँ सबैले बुझुन्, सबैले सबैलाई चाहिँ आन्तरिक भित्री रूपमा मनन होस् भन्नका लागि चाहिँ विभिन्न प्रोभिन्समा विभिन्न लेभलको कन्सल्टेसनहरू गर्छ। हाम्रो यो संघीय स्तरमा संघीय सांसदज्यूहरूलाई लिएर विभिन्न प्रोग्रामहरू चलाउँछ भने प्रोभिन्स लेभलमा चाहिँ प्रोभिन्सियल लेभलको कन्सल्टेसन चल्छ। त्यो कन्सल्टेसन चलिरहँदाखेरिमा चाहिँ हामीले तथ्याङ्क त भन्दैनौँ, आम नागरिकले बुझ्नुपर्ने कुरा, बेसिक कुराहरू बुझ्नुपर्छ भनेर चाहिँ त्यो म्यासेजहरू दिइन्छ। बुझ्नुहुन्छ जस्तो लाग्छ, तर एउटा मान्छेमा वैचारिकताको भावना पनि हो जस्तो मलाई लाग्छ। जब ब्राह्मण क्षेत्रीमा त्यति ओपन अप भएर नआउनु, इन्भिजिबल भएर पछाडि ब्याकवर्डमा रहनु भनेको चाहिँ उहाँहरूलाई परिवारले नै स्वीकारेको छैन।
0: निलिरा समाजका कार्यक्रम व्यवस्थापक पर्सु चौधरीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: 4 अध्यादेश दुवै सदनबाट स्वीकृत। 4 म्याद 25 असारसम्म। भोलि र पर्सि देशभर एकसाथ पानी पर्ने पूर्वानुमान। सतर्कता अपनाउन विपद व्यवस्थापन प्राधिकरणको अनुरोध।
0: 8200 रोपनी सरकारी जग्गा अतिक्रमणमा आगामी वर्ष 3 अर्बको सवारी साधन किन्दै सरकार। लगानी बोर्डको बैठक बस्न नसक्दा माथिल्लो कर्णाली अन्यलमा।
1: लैंगिक तथा यौनिक अल्पसंख्यक अझै अस्तित्वको लड़ाईमा शैक्षिक परामर्श व्यवसायमा कड़ाई। 25 वर्षदेखिका वैदेशिक रोजगार ठगीका फाइल डिजिटलाइजेशन गरिँदै।
0: अत्यधिक गर्मीका कारण युरोपमा एक सातामै 1300 भन्दा बढ़ीको मृत्यु। उच्च सतर्कता अपनाउन विश्व स्वास्थ्य संगठनको आग्रह। इरान र अमेरिका बीच पुनः युद्धको संकेत।
1: र विश्वकपमा क्यानाडा प्री क्वार्टर फाइनलमा प्रवेश। दक्षिण अफ्रिका 1-0 पराजित। आज बेलुका ब्राजिल र जापान भिड्ने। भोलि 3 खेल।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले यी हिमालय टाइम्समा चचक शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ राष्ट्रपाको महाधिवेशनको बेला। महाधिवेशनको समयमा उपस्थित सम्पूर्ण अतिथिहरूलाई त्यहाँका उपस्थित नेताहरूले घण्टी बजाउन लगाएकोमा कतिपय विषय क्षेत्रमा आरोप प्रत्यारोप र आलोचना पनि भइराखेको छ। र नेपाली कांग्रेसका सभापति थापा पनि त्यहाँ उपस्थित हुनुभएको थियो र यहाँ व्यङ्ग्य गर्न खोजिएको छ थापाको पछिल्ला अभिव्यक्तिहरूतर्फ। यहाँ गगन थापा जस्ता देखिने व्यक्तिको हातमा घण्टी छ र पछाडिपट्टि लेखिएको छ प्रथम महाधिवेशन, माथि यस्तो लेखिएको छ। केटाहरूले पार्टी इतिहास भनेर त नेताको जीवनी नै देखाइदिए त।
9: हस्तो प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम जीवन रक्षा प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: अहिले बिहानको 6 बजे हजुरको रेडियो 102.1 मेगा
1: प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
2: आज 2083 साल असार 15 गते सोमबार जुन 29 तारीक सन् 2006

0: नमस्कार, कार्यक्रम जीवन रक्षामा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। कार्यक्रम जीवन रक्षा सामुदायिक सूचना नेटवर्क सीआईएनले उत्पादन तथा प्रसारण गर्दै आएको छ। विशेषतः शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकता परिपूर्तिका लागि सरकारी तथा गैर सरकारी निकाय क्षेत्रबाट भइरहेका काम कार्यवाही, देखिएको नतिजा र सुधार्नुपर्ने बाटो र पक्षका बारेमा छलफल गर्ने गर्छौं। आजको कार्यक्रम जीवन रक्षामा भने हामीसँग कुराकानीका लागि नील हीरा समाजका कार्यक्रम व्यवस्थापक हामीसँग पर्छ हार्दिक स्वागत छ। कुनै कुनै समयमा यस्तो थियो कि यो लैंगिक तथा यौनिक अल्पसंख्यकको विषयमा कुरा गर्ने विषय त्यो आवश्यकता हो कि होइन, अथवा एक प्रकारको लाजको विषय अथवा अप्ठ्यारोको विषय थियो भने अहिले बिस्तारै बिस्तारै यसमा खुल्ने, अझ भनौं न नेपालमा त राजनैतिक दल नै पनि गठन भयो गएको चुनावको सन्दर्भ पारेर र यसमा खुल्ने व्यक्तिहरूको संख्या पनि बढ़िराखेको स्थिति छ। त्यो कति त्यो भइसक्यो, अब अझै कति त्यो खुल्न बाँकी छ यो समुदायका व्यक्तिहरू?
1: समुदायका व्यक्तिहरू खुल्न धेरै नै बाँकी हुनुहुन्छ अहिले पनि, होइन? अब एउटा अध्ययनले के भन्छ भन्दाखेरि 7-9% चाहिँ टोटल पपुलेसनको यति पपुलेसनका व्यक्तिहरू 7-9% बीचमा चाहिँ नेपाल अधिराज्यभरिमा चाहिँ यो व्यक्तिहरू छन् भन्ने कुरा छ। तथापि निरीरा समाजसँगको र अरू संघ संस्थासँगको सम्पर्कमा चाहिँ धेरैजना साथीहरू भए तापनि यसरी प्रत्यक्ष रूपमा चाहिँ नखुलेको अवस्था छ। त्यो नखुलेको अवस्था किन भन्दाखेरि विभिन्न अब आइडेन्टिटीका कारणले, होइन? अहिले पनि समाजको सोच, जुन पितृसत्ताको सोच छ, यहाँ महिला र पुरुषको मात्रै सोच, त्यो समाजमा चाहिँ त्यसरी अझै पनि नयाँ नअटाइएकोले गर्दाखेरिमा चाहिँ खुलेर नआउनु भएको हो। हालाकि पछिल्लो क्रममा चाहिँ नेपालको संविधान 2072 क्लियर रूपमा चाहिँ भनौँ न धारा 12 चाहिँ बोलेको अवस्था के छ भन्दाखेरि हरेक व्यक्तिलाई चाहिँ लैङ्गिक पहिचान अनुसारको नागरिकता भनिएको छ, होइन? अनि धारा 18 चाहिँ समानताको हक भनिएको छ, प्रत्येक ठाउँमा चाहिँ समान हुनुपर्छ भन्ने भनेको छ भने धारा 42 चाहिँ हजुरको समान न्यायमा पहुँच भनेको छ नि त, होइन? न्यायमा पहुँच भन्दा प्रत्येक डिसिजन जुन जुन ठाउँमा एकदम निर्णायक डिसिजनहरू हुन्छन् त्यो ठाउँमा चाहिँ अथवा प्रत्येक समूह प्रत्येक ठाउँमा चाहिँ यो समुदायको चाहिँ हुन्छ नि, यो समुदाय मात्रै होइन विभिन्न समुदायको जो पछाडि पारिएको हुनुहुन्छ सबै समुदायको चाहिँ इक्वल रूपमा चाहिँ सहभागी हुनुपर्ने भनेर निर्णय
0: संविधान र कानूनमा उल्लेख भयो। अब त्यो अनुसार अहिले तपाईँहरूले सोचेको जस्तै अझै जस्तो मानौ 100 अझै 75% मात्रै त्यस्तो खालको खुल्ने वातावरण भयो भन्ने हो कि अथवा 50 हो कि कस्तो लाग्छ तपाईँलाई?
1: अब त्यो अध्ययनले अझसम्म त्यो बताएको छैन, किन भन्दा नेपालको जुन लास्ट इयरको जुन जनसंख्या को जनगणना भयो त्यतिखेर जम्मा 2928 मात्रै जनसंख्या आयो, होइन? त्यो नआउनुको कारण चाहिँ झन्डै तीन हजार त्यो नआउनुको कारण चाहिँ अब विभिन्न प्रश्नहरूमा समस्या, अनि जो इन्टरभ्यू लिन जानुभयो उहाँहरूको अब घर परिवारसँग मात्रै सोध्ने अवस्था, होइन? त्यसले गर्दाखेरि चाहिँ जनसंख्यामा नआएको हो। अब आउनुपर्ने चाहिँ अब त्यो 25% 50% भन्दा पनि उल्लेखनीय रूपमा आउनुपर्ने हो, तर चाहिँ आइसक्नु भएको अवस्था छैन। त्यो विभिन्न कारणहरू छन्, अब सोसलिस्टिकमा एकदम धेरै छ, परिवारले केही भन्दैन तर सामाजिक समाजले भन्छ, एकदमै भेदभाव अझै पनि व्याप्त छ। यहाँले सोसियल मिडियामा पनि देख्न सक्नुहुन्छ, होइन? एकजना व्यक्ति कोही अब भनौँ न पछिल्लो क्रममा भूमिकाजी नै उठ्नुभयो नि त, भूमिकाजी जित्नु पनि भयो तर उहाँको कमेन्टमा यति धेरै नकारात्मक कुराहरू लेखियो, ती नकारात्मक कुराले गर्दाखेरि पनि समाज कहाँनिर छ भन्ने कुराको निर्गलता दिन्छ। सो त्यो निर्गलता दिइरहँदाखेरि चाहिँ मान्छेलाई अझ पनि ओपन अप भएर आउन चाहिँ समस्या छ।
0: अनि अहिले निलिता समाज लगायत अरू सरोकारवाला संघ संस्थाहरूको अहिलेको नेपालको त्यो प्राथमिकता केमा हो? यो समुदाय जति खुल्न सके छैन त्यो खुल्नुपर्छ भन्नेमा हो कि अथवा संविधान र कानूनमा जे जे व्यवस्था छ त्यो अनुसारको अधिकार उपयोग गर्नुपर्छ भन्नेमा हो कि अथवा दुवैमा यहाँहरू त्यही उस्तै तरिकाले लागिराख्नु भएको छ?
1: स्ट्रगल त सबै सेक्टर्समा छ, कुनै यो सेक्टर्स अछुतो छ भन्ने छैन। कस्तो भन्दाखेरि हजुरको चाहे त्यो शिक्षा सेक्टर होस्, होइन, हेल्थ केयरका कुराहरू हुन्, अनि राजनीतिक क्षेत्र होस् अथवा त्यो भनौँ न विभिन्न सर्भिस साइटहरू हुन्, प्रत्येक ठाउँमा चाहिँ स्ट्रगल गर्नुपर्ने देखिन्छ, होइन? जस्तो यो किन गर्नुपर्ने देखिन्छ भन्दाखेरि संविधानले त्यो कुराहरू लेखिए तापनि अझ पनि त्यो नीतिगत कुराहरू चाहिँ अब हुन त मूल कानुन संविधान हो, संविधानलाई टेकेर बन्नुपर्ने कानुनहरू बनेका छैनन्। अब पछिल्लो क्रममा भनौँ राजनीतिकै कुरा गरौँ, यहाँले अघि नै एउटा पार्टी पनि दर्ता गरेको छ भन्नुभयो, के छ त भन्दाखेरि हजुरको कुनै पनि यो हुन्छ नि राजनीतिक ठुल्ठूला दलका पार्टीहरूले आफ्नो संविधान आफ्नो विधानमा लेखिदिनु भएको छैन. जबसम्म विधानमा उहाँहरूको विधानमा चाहिँ यो समुदायका व्यक्तिहरू, पछाडि पारिएका समुदायका व्यक्तिहरू, अपाङ्गता भएका व्यक्तिहरू, होइन दलित अथवा सबैको कुराहरू चाहिँ उहाँहरूको विधानमा लेखिँदैन, तबसम्म त उहाँहरूले चाहिँ हामी तपाईँलाई साथ दिन्छौँ भनेर मात्र त हुँदैन नि त.
0: भनेको तपाईँहरूको अहिलेको लडाइँ भनेको नीतिगत रूपमा व्यवस्था गर्नको लागि पनि चलि नै राखेको छ.
1: एकदम त्यो कन्टिन्यू नै छ र त्यसलाई त्यसलाई चाहिँ अब एउटा अभियान हाम्रो त्यो यो मात्रै अभियान होइन हजुरको, विभिन्न सबै सेक्टर्समा हामीले लड्नुपर्ने देखिन्छ कि. अब स्वास्थ्य केयरमा जानुहोस्, स्वास्थ्य केयरमा गइरहँदाखेरिमा चाहिँ हेल्थ केयरमा चाहिँ के छ भन्दाखेरि हजुरको त्यहाँ पनि अझ पनि हाम्रो समुदायका व्यक्तिहरू लाइन बस्दाखेरिमा चाहिँ भनौँ न मान्छेले हेरेको दृष्टिमा दृष्टिकोणले हेर्ने कोही ट्रान्स वुमेनहरू जो चाहिँ आफूले आफूलाई चाहिँ महिला महसुस गर्नुहुन्छ, उहाँको चाहिँ गएर अब कुनै समस्या छ भन्दाखेरिमा चाहिँ उहाँहरूको चाहिँ अब पाठेघर खोजेर बसिदिने अवस्था छ, होइन. ट्रान्स म्यानहरूको त्यस्तै छ. अनि यो कन्डिसनले गर्दाखेरिमा स्वास्थ्यमा एकदमै गाह्रो छ र शिक्षा क्षेत्रमा पनि हजुरको पाठ्यक्रममा राखिदिनु भएको छ तर स्वैच्छिक कि ऐच्छिक भन्छ नि, ऐच्छिक
0: अनिवार्य छैन,
1: अनिवार्य छैन, जसलाई चाहिँ अब टिचरहरूले हामीले यसो बुझ्दाखेरिमा चाहिँ हजुरको यो विषय त तपाईँहरू आफै पढ्नुहोस् हामी पढाउन सक्दैनौँ भन्ने किसिमको चाहिँ हामीले आभास भएका छौँ, होइन. यसमा पनि हाम्रो ठुलो लडाइँ छ. अब जनसङ्ख्याको विषयलाई त लिउने नै भयो. राजनीतिक क्षेत्रमा पनि हाम्रो सहभागी हुन नसक्नुको मेन कारण चाहिँ अझसम्म हाम्रो समुदायका व्यक्तिहरू चाहिँ भोटर कार्ड रजिस्ट्रेसनमै अन्यल हुनुहुन्छ. के हो यो भोटर कार्ड भन्या भन्नुहुन्छ, होइन, यो पनि बनाउनु पर्ने हो र भन्नुहुन्छ. अब त्यो लाइनको कुराहरू हो, पछिल्लो क्रममा निर्वाचन आयोगले चाहिँ छुट्टै हजुरको हामी जब इलेक्सनमा सहभागी हुन गइरहँदाखेरिमा उहाँले छुट्टै लाइनको व्यवस्था त गर्नुभयो, होइन, तर त्यसले फेरि अर्को विभेद सिर्जना के गर्यो, ए यो त यस्तो यस्तो खालको व्यक्तिहरूको लाइन भनेर अब मान्छेहरू त टिजिङ गर्ने भयो,
0: सकारात्मक रूपमा नलिदिने
1: भयो, अब अथवा हास्यास्पद रूपमा लिदिने भयो, होइन. यस्तो किसिमले गर्दाखेरिमा पनि अझसम्म सकारात्मक रूपमा चाहिँ आउन सकेका छैन.
0: सकारात्मक ल्याउनको लागि के भयो भने सकारात्मक हुँदै जान्छ.
1: यो चाहिँ सबभन्दा ठूलो कुरा चाहिँ के छ भन्दा सिभिक अवेरनेस चाहिन्छ, नागरिक सचेतना चाहिन्छ. नागरिकले जबसम्म यो सचेत आफू सचेत भइदिएर आफ्नो परिवारमा यस्तै किसिमका बालबालिकाहरूलाई सकारात्मक रूपमा स्वीकार्न सक्नुहुन्न र समाजलाई सभ्य समाज बनाउनुहुन्न तबसम्म चाहिँ यो चलि नै रहन्छ.
0: त्यसको लागि आवश्यक कानून निर्माण त्यो अगाडि बढ्यो भने पनि केही न केही सजिलो बनाउँछ.
1: प्रत्येक जति पनि अहिले रिसेन्टली आइरहेका यी भनौँ न अध्यादेश भन्छ के भन्छ, होइन,
0: कानून
1: विधेयकहरू, यिनीहरूमा प्रत्येकमा चाहिँ यो लैङ्गिक कुरालाई चाहिँ अलिकति भनौँ न विषयलाई लिएर चाहिँ अलिकति जानकार भएर लेखिदिनु भयो, सकारात्मक तरिकाले लेखिदिनु भयो भने चाहिँ बन्न चाहिँ अलिकति सहज हुन्छ कि जस्तो.
0: तर जस्तो तिनै तहको सरकार मध्ये सबैले यो लैङ्गिक तथा यौनिक अल्पसंख्यकको लागि सीमान्तकृत वर्ग समुदायको लागि समावेशीकरणको मुद्दा अगाडि बढाएको त अलि लामै समय भयो, यसले कामै नगरेको हो कि अथवा यसले गर्दा नै केही न केही सकारात्मक असरहरू पनि देखिन थालेको भन्ने हो.
1: यस्तो छ, उहाँहरूले सकारात्मक रूपमा लिनुभयो, होइन, समावेशीकरण गर्न खोज्नुभयो, तर सकारात्मक विभेद जुन छ सिस्टमेटिक हजुरको जुन एउटा सिस्टममै नै गाह्रो छ भनेपछि त जतिसुकै कुरा गरे पनि त्यो भइसकेका छैन कि. जस्तो सिभिक अवेरनेस भन्दा सिभिक स्पेसको कुराहरू जुनसुकै ठाउँमा हामी हाम्रो समुदायको व्यक्तिहरूलाई चाहिँ अब एउटा टोकनिजमको रूपमा राख्ने, होइन, औपचारिकतामा मात्रै. जस्तो एउटा हामीले खोजेको के भन्दाखेरि प्रत्येक अब जुन जनसङ्ख्याको हिसाबले अथवा अहिले पछिल्लो क्रममा जुन बुलन्द भएर आएको आवाज छ समावेशी भनेर कहाँनिर फिल गर्ने त अहिले पनि हालसालै हाम्रो नेपाल सरकारको चाहिँ महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र के मन्त्रालय जुन थाहा छ, होइन, त्यो मन्त्रालयबाट पनि एउटा रिसर्च भइरहेको रहेछ कि. त्यो सर्वेमा चाहिँ हजुरको मन्त्रालयको नाम इटसेल्फले लैङ्गिक तथा यौनिक अल्पसंख्यक बोलिसकिसकेपछि त्यहाँ 16 इन्युमरेटरहरू हुनुहुन्छ, 16 सबै फिमेल हुनुहुन्छ, होइन, एकजनालाई यसो कहिलेकाहीँ चाहिँ इन्ट्रोडक्सनमा राखेर यहाँलाई पनि परिचालित गरौँ, यो समुदायका व्यक्तिहरू पनि एकदम क्वालिफाइड छन्, होइन,
0: भनेको सरकारबाटै त्यस्तो खालको विभेद अथवा
1: हामी सबैलाई सहभागी गराउँछौ. त्यो भनेको कस्तो भन्दाखेरि हामीलाई त कस्तो महसुस हुन्छ, सकारात्मक विभेद यही त हो नि, विभेद त विभेद, मान्छेलाई विभेद भन्नका लागि हेप्नै पर्छ भन्ने होइन. विभिन्न किसिमका दस्तावेजहरूले विभिन्न किसिमका कार्यक्रमहरूले समावेशी नगरिदिइसकेपछि त त्यो विभेद भएन त, भएन, विभेदै भएन.
0: अब त्यसो भए यो जुन खालको अघि तपाईँले पाठ्यक्रमको कुरा पनि उठाउनु भयो, नागरिक सचेतना एउटा महत्वपूर्ण कुरा छ र त्योसँग सम्बन्धित ऐन कानून बनाएर यसलाई कानूनी रूपमा पनि एक प्रकारको त्यो पहिचान दिन आवश्यक छ। यो पाठ्यक्रममा पठन पाठनको बेलादेखि नै यसबारेमा सचेतना जगाउनको लागि अहिले गरिएका कोसिसहरू कति प्रभावकारी भयो, अझै कति भएन?
1: प्रभावकारी देखिँदैन, एकदमै प्रभावकारी देखिँदैन। किन भन्दाखेरि त्यो बुक सीमित छ, एकदमै भनौँ न त्यो पाठ्यक्रममा मात्रै सीमित भयो। बच्चाहरूलाई बालबालिकाहरूलाई पढाउँदाखेरि यो सेक्स जेन्डर सेक्सुअलिटीको विषयमा पढाइरहँदाखेरि त्यहाँभित्रको डाइभर्सिटीलाई पनि पढाउन जरुरी छ, विविधताको बारेमा पनि बुझाउन जरुरी छ। त्यो विविधता कसरी हुन्छ, जस्तो अहिले पछिल्लो क्रममा मात्रै होइन हामीले चाहिँ उठाइराखेको आवाज के भन्दाखेरि सेक्सुअल ओरिएन्टेसन, जेन्डर आइडेन्टिटी, एक्सप्रेसन, सेक्स क्यारेक्टरिस्टिक्स, यो भनेको तपाईँको यौन अभिमुखीकरण होइन, अनि त्यो एक्सप्रेसन गर्ने तरिका र यौन विशेषतालाई जबसम्म नेपालका मात्रै होइन विश्वले बुझ्दैन तबसम्म यो समुदाय विभेदमा रहिरहन्छ।
0: जस्तो यो बुझ्ने विषय चाहिँ नेपालको हरेक भूगोल क्षेत्रको बराबर उस्तै खालको बुझाइ हो कि सहरमा अलिकति फराकिलो अलि राम्रो बुझाइ अथवा अलि गाउँ बस्तीहरूमा जाँदा अझ अलिक साँगुरो खालको देख्ने?
1: यस्तो छ, यो कस्तो छ भन्दाखेरि सहरतिर चाहिँ अलिकति मान्छेको अवेरनेस लेभल अलिकति हाई छ, त्यसले गर्दा सहरतिरको व्यक्तिहरूले बुझ्नुहुन्छ। तर दूर दराजमा मैले हिजो मात्रै मसँग एउटा सरले कल गर्नुभएको थियो, डोल्पामा यस्तो यस्तो भइरहेछ सर, एकजना तपाईँलाई हामी अनलाइनमा जोड्छौँ, उहाँलाई बुझाइदिनुहोस् न, उहाँलाई होइन समुदायलाई बुझाइदिनुहोस् न भन्नुभयो। अनि हुन्छ किन भन्दाखेरि उहाँ समूहमा आउनुभयो, अब जेन्ट्स लेडिजको ड्रेसमा आउनुभयो, सबैजनाले खिल्ली उडायो उहाँको, अब उहाँले सुसाइड गर्ला भन्ने हामीलाई एकदमै डर भयो सर।
0: महिला र पुरुषको दुइटै खालको
1: पहिरन लिएर आउनुभयो, आइसकिसकेपछि उहाँको शारीरिक हावभावले पनि त्यही जनाएर आम अरू समाजका व्यक्तिहरूले चाहिँ अलिकति खिल्ली उडायो, किन साइड लाएर आयो, यो को हो यो होइन, यस्तो किसिमको अलिकति त्यो नराम्रो भाषामा पनि प्रयोग गर्यो भन्ने कुराहरू आइसकिसकेपछि चाहिँ के भयो भन्दाखेरि ए भनेपछि दूरदराजमा त अझै स्टिल मान्छेलाई त के हो त यो साँच्चै नै हो त भन्ने किसिमको चाहिँ छ। अब यो विषयमा बुझाउनका लागि चाहिँ एकदमै पाठ्यक्रम सुरुको अवस्थादेखि नै बालबालिका जब टिनेज हुन्छ 13-12 वर्षदेखि नै उहाँहरूलाई यो जेन्डरको विषयलाई लिएर अनि सोजिएसको विषयलाई लिएर होइन यौन अभिमुखीकरण अनि आफ्नो आइडेन्टिटीलाई लिएर यो कुराहरू बुझाएन भने चाहिँ पछिल्लो अझ पनि यो अभियानमै सीमित हुन्छ, अभियानमै रहन्छ।
0: जस्तो अब निलिखा समाज सबै ठाउँमा सबै बस्ती अथवा घर घरमा पुग्न नसक्ला होइन, अब यसको लागि अभिभावक अथवा परिवारको सदस्य समाजले चाहिँ कसरी बुझ्नुपर्छ ताकि यो अलि विशेष खालको अभिमुखीकरण नभए पनि बुझाइमा चाहिँ फराकिलो अथवा सकारात्मक बनाउन सकिन्छ?
1: अब बुझाइमा सकारात्मक अहिले पछिल्लो क्रममा
0: जस्तो तपाईँले भर्खरै डोल्पाको कुरा सुनाउनु भयो नि, डोल्पा त हामी भन्छौँ कि यो सहरभन्दा धेरै टाढा छ, त्यस कारणले त्यहाँ सुविधा पनि कम छ र अवसरहरू पनि कम छ, त्यस कारणले गर्दाखेरि बुझाइ हामी जति फराकिलो खोजिराखेका छौँ त्यो नपाउन सकिन्छ। यस्तो खालको त अरू चाहे सम्म परेको मधेस तराईमै हुन सक्ला अथवा हिमालमा पनि हुन सक्ला, परिवारका सदस्यले समाजले चाहिँ कसरी बुझ्नुपर्छ, कसरी पहिचान गर्नुपर्छ?
1: अब यो कसरी बुझ्नुपर्छ भन्नेमा मान्छेको सबभन्दा ठुलो प्रश्न यहाँनिरै छ होइन, अब कसरी बुझ्नुपर्छ यो हामीले पनि बुझाइरहेको विषय हो। जस्तो हामीले कसलाई बुझाउन सक्छौँ भन्दाखेरि प्रत्येक परिवारमा गएर यस्तो बच्चा जन्मिन्छन् भनेर चाहिँ भन्न सक्दैनौँ, पाठ्यक्रमले बोलेको अवस्था छ होइन, त्यसपछि गएर हजुरको अहिले विभिन्न मिडियाहरूले बोलेको अवस्था छ, त्यसपछि गएर अब विभिन्न रिसर्चका डकुमेन्टहरूले बोलेको अवस्था छ, हुँदाहुँदा अब मन्त्रालयले पनि यौनिक तथा लैङ्गिक अल्पसंख्यक मन्त्रालय भनिसकिसकेपछि त्यहाँबाट पनि बुझ्न जरुरी छ। हामीले बुझाउनु भन्दा पनि ए यस्तो समुदाय पनि हो, यो समुदाय चाहिँ यस्तो रहेछ भन्ने कुरा उहाँहरू इच्छुक भएर चाहिँ बुझिदिनुभयो भने चाहिँ अब आउने जेनेरेसनलाई पनि सहज हुन्छ होइन। पछिल्लो क्रममा सकारात्मक छ, परिवारले स्वीकार्य छ, तर पनि विभेद त एकदमै जल्दो बल्दो नै छ, परिवारभित्र पनि छ। परिवारभित्र चाहिँ हाम्रो यो विशेष गरिकन हजुरको जुन चाहिँ अब ब्राह्मण क्षेत्री परिवारको होइन, त्यसपछि गएर हाम्रो यो मधेस प्रदेशका त्यो परिवारभित्रमा चाहिँ एकदमै बढी विभेद छ। अरू जस्तो जनजातिहरूमा सजिलै स्वीकार्यता छ होइन, थारू समाजमा भयो, तामाङ यस्तो अब गुरुङ भनौँ न, हाम्रो यो आदिवासीहरूमा चाहिँ अलिकति सहज स्वीकार्यता छ भने अरू समुदाय चाहिँ अलिकति गाह्रो कुरा छ।
0: अब उनीहरूलाई यसमा बुझाउनको लागि अब पढ्ने लेख्ने कुरा अथवा जनचेतनामूलक अभियान सञ्चालन गर्ने बिग्री कुरा हो, अब अहिले त प्रदेश सरकार स्थानीय तह भनेर पनि हामी घर घरमी सरकार पुगेको भन्छौँ, उनीहरूको भूमिका अहिले ठिकै छ अथवा उनीहरूले पनि थप आफ्नो जोडबल बढाउनु पर्ने देखिन्छ यो लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको बारेमा?
1: जोड़ बल चाहिँ समुदाय आफैले पनि अब संघ संस्थाहरू छन् अहिले त विभिन्न किसिमका संघ संस्थाहरू छन् हैन उहाँले पनि गरिराख्नु भएको छ कन्टिन्यू रूपमा चाहिँ एडवोकेसी लबी जस्ता कुराहरू प्रत्येक चोटि लोकल गभर्नमेन्टसँग गइरहँदाखेरिमा हैन अब हामी यस्तो समुदायको व्यक्ति हो हामीलाई बजेट छुट्याउनु पर्छ कस्तो किसिमको बजेट छुट्याउँदा राम्रो हुन्छ भन्ने किसिमको लबी चाहिँ गरिराख्नु भएको छ त्यो गरिरहँदाखेरिमा चाहिँ हो त्यतिखेर चाहिँ स्थानीय सरकारले पनि बुझ्नुपर्छ ए यो समुदायलाई चाहिँ यस्तो यस्तो किसिमको चाहिँ आवश्यकता पर्दो रहेछ जस्तो अहिले के देखिन्छ भन्दाखेरि स्थानीय सरकारले चाहिँ अलिकति बजेट यो प्राइड मन्थलाई छुट्याइदिने अलिकति बजेट यो तीज फेस्टिभलहरूलाई छुट्याइदिने होइन अनि अलिकति बजेट चाहिँ हजुरको यो के भन्छ के अरे यो भोकेसनल ट्रेनिङ के सिपमूलक तालिमका लागि होइन अब जुन चाहिँ त्यति हामीलाई चाहिँ अब भनौँ न यो प्राइड मन्थ मनाउने भयो तिज मनाउने त नर्मल कुरा भयो होइन यो त अब उहाँले दिनुहुन्छ उहाँले अब एउटा सानो कन्सेप्ट नोट लेखेको आधारमा दिनुहुन्छ तर सिपमूलक तालिमहरूमा चाहिँ उहाँलाई चाहिँ कस्तो किसिमको सिप चाहिएको हो भन्ने किसिमको अध्ययन गरेर चाहिँ दिनुभयो जरुरी हुन्छ अध्ययन उहाँले गर्नुभयो भने चाहिँ यो समुदाय बुझ्नुहुन्छ होइन अध्ययन गर्नुभएन भने चाहिँ यस्तो किसिमको मान्छे अब तेस्रो लिङ्गीहरू आउनुहुन्छ उहाँलाई त्यति बजेट छुट्याइदेऊ न भनेको आधारमा छुटेको अवस्था छ
0: तर जस्तो हालसालै एउटा पालिकामा पुग्दाखेरि त्यहाँ अरू अभियानका कर्मीको रूपमा अब अथवा अभियन्ताहरूले चाहिँ लैंगिक तथा यौनिक अल्पसंख्यकको संख्या चाहिँ अलि बढी भन्ने तर त्यो यसलाई चाहिँ अलिकति संस्थागत गरेर दर्ता प्रक्रिया गरेर त्यसरी चाहिँ नआउँदाखेरि गाह्रो भयो भन्नुभएको थियो यो चाहिँ देशैभरि पनि यस्तै समस्या यदि छ भने त्यसलाई सजिलो बनाउन अथवा त्यो संस्थागत रूपमै अगाडि बढ्न बढाउनको लागि निलिरा समाजले काम गरि नै राखेको छ अथवा गर्ने विचार गर्दैछ
1: यो कन्टिन्यू रूपमा निलिरा समाजले चाहिँ सेन्ट्रल लेभलबाट
0: अथवा यो निलिरा समाजले मात्रै होइन अरू कसैले पनि गर्न सक्छ उनीहरूले पनि गर्नुपर्छ भन्ने
1: सबैले गर्नुपर्छ यो त खासमा भनिदिने भने जस्तो उच्च स्तरीय जति पनि छन् हाम्रो सुरुमा त भनिगयो नि अघि नै पनि ठुल्ठुला पोलिटिकल पार्टी जसको चाहिँ डिसिजन चल्छ त्यो ठाउँमा चाहिँ यो समुदायको प्रतिनिधित्व हुन एकदमै जरुरी छ पछिल्लो क्रममा भूमिका आइसकेपछि कतिको सहज भएको छ हाम्रो समुदायका साथीहरू एकदम सहज
0: के सहज महसुस गर्छ
1: जस्तो ए हामीले पनि पोलिटिकल पोलिटिक्समा छिर्न सक्ने रहेछौँ होइन हामी पनि हामीलाई पनि राजनीतिक साक्षरता चाहिन्छ अब चाहिँ हामी पनि अगाडि आउनुपर्छ भन्ने किसिमको पछिल्लो क्रममा के थियो भन्दा होइन हामी यो अभियान त हौ एउटा मानव अधिकारको लागि चाहिँ हामी लड्न सक्छौँ फलान मा चाहिँ तेस्रो लिङ्गलाई थुनिया छ भने त्यो ठाउँमा गएर चाहिँ हामी लबी गर्न सक्छौँ मात्रै सीमित थियो भने अहिले चाहिँ पोलिटिकल इस्युजमा चाहिँ भनौँ न पोलिटिकल अलिकति राजनीतिक क्षेत्रमा चाहिँ हामी उदाउनुपर्छ भन्नेको सोच आउनु भनेको त धेरै ठूलो परिवर्तन हो
0: अनि त्यो सोच आएर मात्रै पुग्ने हो कि के भयो भने त्यो त्यही अनुसारको राजनीतिमा सक्रिय रहन र भोलि कानून बनाउने ठाउँमा पुग्नको लागि पनि त्यो सकिन्छ भन्ने तपाईँहरूमा त्यो विश्वास छ
1: हामीलाई विश्वास कहाँनिर छ भन्दाखेरि प्रत्येक जुन निर्णायक तहहरू छ त्यो निर्णायक तहदेखि लिएर ल मेकर्सहरू होइन उहाँहरूलाई चाहिँ यो विषयमा के हो यो सेक्स जेन्डर सेक्सुअलिटी एलजिबिटीआइक्यू कम्युनिटिज भनेर उहाँहरू अवेर हुन जरुरी छ त्यसपछि गएर चाहिँ प्रत्येक सेक्टर्समा चाहिँ यो समुदायलाई चाहिँ समावेशितामा ल्याएर यसको विषयमा बुझेर त्यस्तै किसिमको नीति नियम कानूनहरू चाहिँ फर्मुलेट गरिदिनु भयो भने त अफकोर्स तल त भनौँ न प्रोभिन्स लेभलमा लोकल लेभलमा त अटोमेटिकली बुझिन्छ नि त त्यो
0: भनेको राजनीतिक दलको नेतृत्वले त्यो अवसर दिने र त्यो अनुसारको प्राथमिकता दिने काम
1: राजनीतिक दल मात्रै नभनौं बाँकीको अरू अरू पनि छन् त विभिन्न विधाहरू छ नि राजनीतिक दल एउटा विधा भयो होइन बाँकीको अब भनौँ न कति किसिमका चाहिँ त्यो लहरू छन् कस्तो कस्तो कानूनहरू छन् त्यो कानूनहरूमा प्रत्येकमा चाहिँ स्पेस पायो भने परिवर्तन त सम्भव नै छ नि
0: अनि यसमा जस्तो लैङ्गिक तथा यौनिक स्थल अल्पसंख्यक समुदायको तर्फबाट अझै हामीले पनि गर्नुपर्ने अथवा हामीले पनि थप परिमार्जित भएर अगाडि बढ्नुपर्ने अथवा संगठित भएर हो कि कसरी तपाईँहरू चाहिँ त्यो सामूहिकताको भावना कसरी विकास गर्दै हुनुहुन्छ
1: सामूहिकताको भावना अब यो लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूको जुन समूह छ समूह भनौँ न एउटा समाज छ यो समाज अब मान्छे आफ्नो समुदाय कता छ होइन उतैतिर ढल्किँदैन हो अन्ततिर त जाँदैन नि त जस्तो सिसजेन्डर वुमेन सिसजेन्डर म्यानहरूको अब देखिहाल्नु भएको छ समुदाय आम समुदाय नै हो तर हाम्रो समुदायको लागि स्पेस जहाँनिर उसको आवाज सुनिन्छ जहाँनिर उसको चाहिँ अलिकति भनेका भनाइहरू सुनिन्छन् ती ठाउँमा गएर आफ्नो कुरा व्यक्त गर्ने नहो त्यो ठाउँमा गइरहँदाखेरिमा चाहिँ त्यहाँबाट मात्रै भन्नुपर्छ भन्ने चाहिँ पक्कै पनि होइन यो अर्को हाम्रो समुदायले पनि बोलिदिनुपर्छ, अरू समुदायले पनि बोलिदिनुपर्छ भन्ने चाहिँ हो।
0: अनि अहिले विभिन्न ठाउँमा हामी बेला बखत सुन्छौँ कि धरपकड भएका अथवा तपाईँहरूले अन्याय भयो अथवा संविधान अनुसार कानून अनुसारको अधिकार उपयोग गर्न पाइएन भनेर, त्यो पहिलेको तुलनामा अहिले घट्दैछ कि अथवा त्यो घटाउनको लागि पनि तपाईँहरूको त्यो जोडबल अथवा तपाईँहरूको कार्यक्रम अभियान चलिरहेको छ?
1: अभियान त कन्टिन्यू चल्ने हो यो, होइन? अब धरपकडको कुराहरूमा चाहिँ जहाँसम्म लाग्छ यो समुदायको मैले त्यति साह्रो चाहिँ देखाएको चाहिँ छैन, अलिकति सहनशील भएर धैर्य भएर बरु एउटा पोजिसन पेपर लेखेर चाहिँ मन्त्रालय धाउने चाहिँ हाम्रो छ। किन भन्दा अभियान त कन्टिन्यू त गर्न पर्यो, होइन? लडाई त लड्न पर्यो नि त। त्यो लडाई लड्नका लागि माइती गरमण्डलामा गएर के भन्छ गरे आवाज उठाउनु मात्रै होइन कि हामी चाहिँ सूक्ष्म रूपमा अलिकति आफूलाई शान्त रूपमा चाहिँ विभिन्न ठाउँमा गएर चाहिँ आफ्नो पोजिसन पेपरहरू रेडी गरेर जानु चाहिँ हाम्रो अभियान हो र हामी गइराखेका पनि छौँ। यो गइरहँदाखेरिमा चाहिँ हजुरको कस्तो छ भन्दाखेरि अब ठुलै रूपमा चाहिँ जानुपर्छ त्यो चाहिँ होइन, हाम्रो आवाज जानुपर्छ त्यो ठुलो कुरा हो, होइन? अब सबै समुदाय नै आएर एकैचोटि नेपाल अधिराज्य भएका समुदायहरू आएर जानुपर्छ भन्ने चाहिँ होइन।
0: अनि अहिले जुन निलिता समाज अन्तर्गत प्राइड परियोजना भनेर पनि तपाईँहरूले चलाइ नै राख्नु भएको छ, यो यसले खास के हो? यो परियोजना चल्दै गर्दाखेरि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई यसले कसरी सहयोग पुर्याइराखेको छ?
1: यो प्राइड भनेको चाहिँ प्रमोटिङ इन्क्लुजन आइडेन्टिटी, होइन, डिग्निटी, यसमा चाहिँ इन पोलिटिकल सेक्टर्स भन्ने हो। यो चाहिँ राजनीतिसँग जोडिएको हो, होइन? राजनीतिसँग जोडिएकोले गर्दाखेरिमा चाहिँ पछिल्लो क्रममा यो समुदायको व्यक्तिहरू राजनीतिक रूपमा अगाडि आउनुपर्छ, राजनीतिक साक्षात्कार चाहिन्छ भन्ने विषयलाई लिएर चाहिँ यो परियोजनामा हामी काम गर्दैछौँ। र यो काम गरिरहँदाखेरिमा चाहिँ यसको उद्देश्य भनेको यो समुदायका व्यक्तिहरू पोलिटिकल रूपमा चाहिँ साउन्ड हुन्, यिनीहरूलाई चाहिँ राजनीतिक ज्ञान चाहिन्छ, राजनीतिक ज्ञान सँगसँगै भोलि गएर चाहिँ राजनीतिक क्षेत्रमा चाहिँ यहाँहरू पनि सहभागी हुन पाउन् भन्ने चाहिँ हाम्रो इन्टेन्स हो, होइन, उद्देश्य हो। र यसका लागि चाहिँ हजुरको हाम्रो कार्यक्रम भनेको राजनीतिक साक्षरता कार्यक्रम त छँदैछ, भोटर राइटको प्रोग्रामहरू त छँदैछ, होइन? मेन भनेको मेन्टर र मेन्टरसिपको कुरा छ। जस्तो अब हाम्रो मेन्टर भनेको पोलिटिकल कुनै एउटा ठुलो पोलिटिकल ब्याकग्राउन्डको व्यक्ति, हाम्रो समुदायका एलजीबीटीआईको समुदायका व्यक्तिहरूलाई चाहिँ मेन्टी भनेर उहाँलाई चाहिँ ट्रेनी उहाँलाई चाहिँ सिकाउनुहुन्छ। हामीले चाहिँ त्यो कक्षा सञ्चालन गर्छौँ महिनामा एकचोटि। सञ्चालन गरेपछि त्यतिखेर चाहिँ हाम्रो समुदायका साथीहरू भाग लिनुहुन्छ अनि विभिन्न भित्र लागेको कुराहरू, जस्तो हामी कसरी चाहिँ पोलिटिकलमा आबद्ध हुन सक्छौँ राजनीतिमा, होइन, अनि यो भोटिङ राइट्स भने के हो, निर्वाचन आयोगले के बोल्छ, होइन, विधानमा संविधानमा कहाँनिर यो कुराले बोल्छ भन्ने कुराहरू चाहिँ हाम्रो समुदायका साथीले कुरा उठाउनुहुन्छ र त्यही अनुसारको चाहिँ मेन्टरले चाहिँ कोच गर्नुहुन्छ। त्यो कोच गरेको आधारमा चाहिँ यो प्रोजेक्ट यो सँगसँगै चाहिँ अब यसको अन्तिम उद्देश्य भनेको चाहिँ यो समुदायका व्यक्तिहरू पोलिटिकली
0: अगाडि बढ्न सकुन् अथवा बुझुन् भनौँ न।
1: हाम्रो अर्को टार्गेट चाहिँ के हो भन्दाखेरि हजुरको 84 को चुनाव जुन आउँदैछ प्रोभिन्सियल लोकल लेभलको, त्यो चुनावमा चाहिँ कोही न कोही उठुन् भन्ने चाहिँ हाम्रो उद्देश्य हो,
0: जितुन पनि
1: जितुन पनि।
0: अनि अघि तपाईँले जुन भन्नुभयो नि मधेस र ब्राह्मण क्षेत्रीय समुदायमा अझै पनि लैङ्गिक यौनिक अल्पसंख्यकको पहिचान अथवा उनीहरूको त्यो अस्तित्वलाई राम्रोसँग स्वीकार गरिराखेको छैन भनेर भन्नुभयो, त्यो क्षेत्र जहाँ अझै खुल्न अथवा खुल्न दिनको लागि वातावरण बनिरहेको छैन, त्यसमा अलि बढी कार्यक्रमहरू तपाईँहरूले त्यो चलाइराख्नु परेको अथवा चलाउने विचार गर्नुभएको केही छ कि छैन?
1: ठ्याक्कै यो ब्राह्मण क्षेत्री मधेसी समुदायलाई मात्रै त होइन, होइन, ओभरअलमा चाहिँ समग्र रूपमा निरिरा समाजले चाहिँ सबैले बुझुन् सबैले सबैलाई चाहिँ आन्तरिक भित्री रूपमा मनन होस् भन्नका लागि चाहिँ विभिन्न प्रोभिन्समा विभिन्न लेभलको कन्सल्टेसनहरू गर्छ। अब हाम्रो यो संघीय स्तरमा संघीय भनौँ न हाम्रो यो सांसदज्यूहरूलाई लिएर विभिन्न प्रोग्रामहरू चलाउँछ भने प्रोभिन्स लेभलमा चाहिँ प्रोभिन्सियल लेभलको कन्सल्टेसन चल्छ। त्यो कन्सल्टेसन चलिरहँदाखेरिमा चाहिँ हामीले तथ्याङ्क त भन्दैनौँ र पनि आम नागरिकले बुझ्नुपर्ने कुरा बेसिक कुराहरू बुझ्नुपर्छ भनेर चाहिँ त्यो म्यासेजहरू दिइन्छ, होइन? त्यो म्यासेजहरू दिइरहँदाखेरिमा चाहिँ बुझ्नुहुन्छ जस्तो लाग्छ, तर एउटा मान्छेमा वैचारिकताको भावना पनि हो जस्तो मलाई लाग्छ। र ब्राह्मण क्षेत्रीमा त्यति ओपन अप भएर नआउनु, इन्भिजिबल भएर पछाडि ब्याकवर्डमा रहनु भनेको चाहिँ उहाँहरूलाई परिवारले नै स्वीकारेको छैन, समाज त परको कुरा भयो, होइन? त्यस्तो छ। बाँकी अरू समुदाय जस्तो आदिवासी जनजातिका समुदायले चाहिँ सहजै है, अब धेरै त नहोला यति उति मैले भन्न त सक्दिन र पनि आम नागरिकले बुझ्नुपर्ने कुरा बेसिक कुराहरू बुझ्नुपर्छ भनेर चाहिँ त्यो म्यासेजहरू दिइन्छ होइन त्यो म्यासेजहरू दिइरहँदाखेरिमा चाहिँ बुझ्नुहुन्छ जस्तो लाग्छ तर एउटा मान्छेमा वैचारिकता

0: कम्प्लिटली चाहिँ होइन ब्राह्मण छेत्रीमा पनि अब धेरैजना त अब घरबाटै आउनुहुन्छ होइन तर तुलनात्मक रूपमा चाहिँ आदिवासीको तुलनामा चाहिँ ब्राह्मण छेत्री मधेसी समुदायमा त अझ गाह्रो एकदमै गाह्रो
1: अघि तपाईँले जसरी यो डोल्पाको घटना सुनाउनु भने त्यस्तो अहिले अझै पनि जस्तो सार्वजनिक स्थान होला अथवा विद्यालय हुन सक्छ अझै कुन कुन क्षेत्रमा त्यस्तो खालको तपाईँहरूलाई आउने गर्छ जानकारी कि अघि त्यो त्यसमा अलिकति कुराकानी गरिदिनुहोस् सम्झाइ बुझाइ गरिदिनुहोस् भन्ने होला डोल्पाको कुरा यस्तो यस्तो तर जस कुन कुन क्षेत्र विषयमा अझै पनि हामीले सम्झाइ बुझाइ गर्नुपर्ने अथवा यसमा सहयोग गरिदिनु पर्यो भनेर तपाईँहरूसम्म त्यो समन्वयको लागि अनुरोध गर्ने परिपाटीको विकास भइरहेको छ
0: क्षेत्रगत रूपमा भन्नुपर्दा त सबै क्षेत्रलाई छ होइन अब यो इमर्जिङ इस्युज भयो हजुरको उदयमान छ नि त यो त होइन मान्छेलाई भित्रदेखि क्युरियोसिटी छ कि के रहेछ त यो भित्र को हुन्थे यिनी किन यिनीहरूले यति धेरै भेराइटिजहरू भन्छन् विविधता कसरी छ यो भित्र भन्ने कुराहरू छ कम्पेयर रूपमा सबभन्दा ठूलो कुरा बुझ्नुपर्ने भनेको चाहिँ हजुरको हाम्रो मैले देखेको भनेको यो मिडिया सेक्टर्सले एकदमै ठूलो बुझ्नुपर्छ किन मिडिया सेक्टर्स भनेको यस्तो सेक्टर हो जुन सेक्टरले चाहिँ सम्पूर्ण विश्वलाई एकैचोटिमा अवेर गरिदिन सक्छ क्या यो क्षेत्रले चाहे भने समुदायको कुरालाई चाहिँ एकचोटि राम्रो पोजिटिभली उठाइदियो भने एकदमै राम्रो हुन्छ मिडिया सेक्टर एकदमै अवेर हुन जरुरी छ किन भन्दा मिडियाबाट नै ठूलो एकैचोटि अगाडि बढ़िरहँदा एकैचोटि वत्त पछाडि आउँछ क्या यो समुदायका व्यक्तिहरू किन भन्दाखेरि मिडियाले त्यही अनुसारको पोर्ट्रेट गरिदिन्छ पछिल्लो क्रमको न्यूजहरू यहाँले हेर्नुभयो भने त्यो हुन्छ नि त्यो नचाहिँदो कुराहरू जुन गरेकै हुँदैन होइन अनि जुन त्यो असान्दर्भिक कुराहरू चाहिँ लेखिदिने जुन प्रथा छ त्यसको चाहिँ अन्त्य हुनुपर्छ मिडिया एउटा महत्वपूर्ण मिडियाले हामीले बुझाउनुपर्छ एउटा कुरा अनि दोस्रो कुरा के भन्दाखेरि जुन गभर्मेन्ट तहका जुन ब्युरोक्रेटिकहरू हुनुहुन्छ नि इम्प्लोय भनौँ न गभर्मेन्टको सर्भेन्टहरू गभर्मेन्ट सर्भिसमा भएकाहरू उहाँहरूलाई चाहिँ एकदमै बुझाउन जरुरी छ उहाँहरूले बुझ्नुभयो भने चाहिँ
1: अहिले पनि उहाँहरूले नबुझ्नु भएको
0: बुझेको
1: किनभने लोक सेवा आयोगदेखि सबै कुराको एकदम दक्ष भएर बुझेर जानेर नै त्यहाँ पास भएर अगाडि बढ्ने होला
0: अब उहाँहरू बाँकीको कुरामा दक्ष भएर जानुभयो होइन तर एउटा समुदायको इस्यू के हो मुद्दा के हो भनेर चाहिँ त्यसरी बुझेर गएको अवस्था चाहिँ छैन यो मात्रै कम्युनिटीको कुरा होइन दलितको कुरालाई लिएर हेर्नुहोस् अपाङ्गता भएका व्यक्तिका कुरालाई लिएर हेर्नुहोस् होइन अनि दूर दराजका ती मुसहर समुदायको कुरालाई लिएर हेर्नुहोस् डोल्पा रोल्पाको कुरालाई लिएर हेर्नुहोस् यो सबै अध्ययन गरेर त कसरी जानुभयो होला र उहाँहरू त्यो त होइन पक्कै पनि र कुनै पनि व्यक्तिको व्यक्तिगत कुरालाई बुझ्नका लागि त अध्ययन जरुरी छ अध्ययन गर्नै पर्छ होइन जस्तो अब मैले मेरो विषयलाई बुझाइरहनको लागि जबसम्म मैले हजुरलाई पूर्ण रूपमा भन्दिनँ तबसम्म त थाहा हुँदैन हजुर जतिसुकै विज्ञ भए पनि के भयो र त्यो कुराहरू हो
1: अनि अहिले अब अझै पनि हामीले भनिरहेका छौँ कि तथ्याङ्कगत रूपमा हेर्ने भने झण्डै 3,000 नेपालमा भेटिन्छन् भने यसमा लागेका अथवा अभियान कर्मीहरूको भनाइअनुसार यो संख्या अझ धेरै छ त्यसो हुँदा यो दुईटा कुरा एउटा समाजले खुल्न दिएन परिवारले खुल्न दिएन एउटा कुरा र खुलेर आफै अगाडि बढ्ने पनि त्यतिकै महत्वपूर्ण छ होला के कस्तो खालको विशेषता भयो के कस्तो खालको चाहना भयो रुचि भयो भने ए म कतै लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको हो कि भनेर त्यो आफैले आफैलाई कसरी चिन्ने कसरी बुझ्ने त्यो बताउनु पर्यो
0: आफैले आफैलाई चिन्नका लागि त व्यक्तिले आफैले आफैलाई त चिनिहाल्छ नि चिन्दैन र सजिलै चिन्छ नि म को हुँ भनेर त्यो त बुझाउने कुरा त होइन होइन आफूले आफूलाई बुझाउने कुरा रहेन अब बुझाउने कुरा कतिपय कुरामा हो कन्फ्युजन हुन्छ हु एम आई भन्ने कुरामा त्यतिखेर चाहिँ अब बुझाउनु पर्यो
1: त्यो कसरी के कस्तो भयो कसको को प्रतिको रुचि चासो त्यो आकर्षण भयो भने चाहिँ उहाँ हो भनेर त्यसरी
0: अब त्यो त अर्काको व्यक्तिगत कुरा त भन्न मिल्दैन होइन हजुरको तर कस्तो भन्दाखेरि मैले सपोज
2: अहिले बिहानको 7 बजे हजुरको रेडियो 102.1 मेगाहर्ट्ज
3: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस् नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस् सूर्यज्योति लाइफ जीवनको लागि
4: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
5: हरेक महिनाको अन्तिम

0: शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आसमा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 9767564249
0: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
2: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
3: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
4: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
3: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।
5: के तपाईँलाई थाहा छ तपाईँ हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
6: नेपालको संविधान 2072 धारा 217 नगरपालिकामा उप प्रमुखको संयोजकत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 दफा 47 उपदफा 1 न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
5: निरूपण गर्ने प्रकृतिका विवादहरू
6: आलिधुर बाँध पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
5: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
6: चरण घाँस दाउरा सम्बन्धी विवाद,
5: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
6: घरपालुवा पशु पक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
5: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
6: नाबालक छोराछोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
5: वार्षिक 25 लाख रुपियाँसम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
6: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
5: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
6: सदियारको जग्गा तर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
5: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो नहर पोखरी पाटी पौवा अन्त्येष्टि स्थल धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
6: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू
5: सरकारी सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिची वा घुसाई खाएको सम्बन्धी विवाद,
6: सरकारी सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद,
5: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद,
6: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद,
5: गाली बेइज्जती सम्बन्धी विवाद,
6: लुटपिट सम्बन्धी विवाद,
5: पशु पक्षी छाडा छाडेको वा पशु पक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद,
6: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद,
5: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोग चलन गरेको सम्बन्धी विवाद,
6: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद,
5: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायल हुने अन्य देवानी र 1 वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद,
6: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
5: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप।
6: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
6: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
6: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
6: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावाहुरी चलेको बेला के नगर्ने?
6: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर बस्ने
2: बिजुलीको तार लत्रिएको छ भने नछुने
6: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
6: जनहितका लागि हजुरको रेडियो 102 थुप्लो 1 मेगाहर्जद्वारा जारी सन्देश

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: गोलन्जोर गाउँपालिका स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना।
2: प्रस्तुत विषयमा सुशासन व्यवस्थापन तथा सञ्चालन एन 2064 को दफा 30 तथा सूचनाको हक सम्बन्धी एन 2064 को दफा 4 को उपदफा 2 को खण्ड गमा प्रत्येक सार्वजनिक निकायले आफ्नो काम कारवाही खुल्ला र पारदर्शी रूपमा गर्नुपर्ने व्यवस्था रहेकोले गोलन्जोर गाउँपालिकाद्वारा आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक सम्मको सार्वजनिक सुनवाई कार्यक्रम कार्यालयबाट सम्पादित कार्यक्रम विकास आयोजना सुशासन तथा सेवा प्रवाह लगायतका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने भएकाले सम्पूर्ण जनप्रतिनिधिहरू राजनैतिक दलका प्रतिनिधिहरू समाजसेवी बुद्धिजीवीहरू गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरू सामाजिक संघ संस्थाका प्रतिनिधिहरू बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू सहकारी संघ संस्थाका प्रतिनिधिहरू स्वास्थ्य संस्थाका प्रतिनिधि र स्वयंसेविकाहरू संचारकर्मी निर्माण व्यवसायी उपभोक्ता समितिहरू टोल विकास संस्थाहरू महिला समूहहरू बाल क्लबहरू र आम नागरिक लगायत सम्पूर्ण सरोकारवालाहरूको गरिमामय उपस्थितिका लागि गोलन्जोर गाउँ कार्यपालिकाको कार्यालय हार्दिक अनुरोध गर्दछ।
1: कार्यक्रम सञ्चालन हुने मिति 2083 साल असार 19 गते शुक्रबार, समय बिहानको ठिक 11:30 बजे, स्थान गोलन्जोर गाउँपालिका अन्तर्गत कृषि तथा पशुपन्छी सेवा केन्द्रको प्राङ्गण ग्वालटार सिन्धुली।
2: गाउँपालिकाको सार्वजनिक सुनवाई कार्यक्रममा गाउँ कार्यपालिका कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारी सबै सामुदायिक विद्यालयका प्रधान अध्यापकहरू अनिवार्य उपस्थितिका लागि जानकारी गराइन्छ।
1: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली। QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
3: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
2: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
3: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
3: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
3: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
3: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: गैठाने बाली लगाउनु का मुख्य फाइदाहरू
3: न्यून लागत र सजिलो खेती यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन जसले गर्दा खेतीको लागत कम हुन्छ
2: जलवायु अनुकूलन र सहनशीलता रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन् जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्
3: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो जसले मधुमेह उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ
2: फापर यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ
3: लट्टे मार्से फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषक हुन्छ
2: माटोको उर्वरा शक्तिमा सुधार सिमी मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्
3: आर्थिक आमदानी र आत्मनिर्भरता आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ यसको व्यवसायिक खेती र परिकार विविधीकरण बिस्कुट केक पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्
2: रैथाने बाली बचाउ स्वस्थ जीवन सुरक्षित भविष्य निर्माण गरौं रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश
4: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस् नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस् सूर्यज्योति लाइफ जीवनको लागि

0: हजुरको रेडियो 102.1 MHz।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420055, 048541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
4: लेखेर, बोलेर, इसारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
3: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
4: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
2: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
1: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 048543398, 048543398।
2: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
1: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
5: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
6: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
5: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
6: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
9: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
10: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
8: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544 44,
10: 98407793। ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
11: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: रामेछाप वासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
2: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
1: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
2: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
1: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 98639253535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
2: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि चार्जिङ। अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस्।

0: सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
1: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
5: सम्पर्क नम्बर 0475904668 98692695998।
7: सुन्न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि।
8: हो र? होइन होला त्यस्तो त।
2: सोइता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
9: केही भएन मिस,
2: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
9: हुन्छ मिस।
10: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
1: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
2: समाधानका लागि गर्नुपर्ने प्रयासका बारेमा आज हामी कुराकानी गर्छौं। विगत लामो समयदेखि नेपाली समाजमा बालिकाहरूको अधिकार र सुरक्षाका लागि निरन्तर क्रियाशील संस्था ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी रेस्टको भूमिका आजको समयमा झनै महत्वपूर्ण बनेको छ। बदलिदो परिस्थितिसँगै साइबर माध्यमबाट हुन सक्ने सम्भावित हिंसा र जोखिमबाट जोगाउन रेस्टले आफ्ना शैक्षिक तथा स्वास्थ्य

0: कार्यक्रमहरू मार्फत बालिकाहरूका लागि काम गरिरहेको छ। हाल अमेरिकन हिमालयन फाउण्डेशन र फाउण्डेशन फर अ जस्ट सोसाइटी इन्टरनेशनल संघको सहकार्यमा नेपालका 18 जिल्लामा 12,500 भन्दा बढ़ी बालिकाहरूलाई शिक्षा सहयोग पुर्याउँदै आएको रेस्टले उनीहरूलाई साक्षर बनाइरहेको छ। उनीहरूमा नेतृत्व क्षमताको विकास गराई डिजिटल र भौतिक तहमै हुने लैंगिक हिंसा र वेचबिखन विरूद्ध आफ्नै समुदायमा सचेत र सक्षम परिवर्तनकर्ता बन्ने गरिरहेको छ। रेस्टबाट शिक्षामा सहयोग पाइरहेकी 17 वर्षीय एक विद्यार्थी जसले समयमै मानसिक समस्याको पहिचानपछि परामर्श र उपचार प्राप्त गरेकी छिन्। समयमै उपचार पाएपछि उनी नियमित दैनिक कार्यमा फर्कन सकिन्। जीवनमा पारेको सकारात्मक प्रभावका बारेमा किशोरीको अनुभव सुनौ।
1: नमस्कार, म 14 वर्षको हुँदा मलाई मानसिक स्वास्थ्य सम्बन्धित विविध समस्याहरू देखिएको थियो। म आफ्नो पढाइमा ध्यान केन्द्रित गर्न सकिरहेकी थिइनँ। त्यति बेला मलाई मानसिक स्वास्थ्य सम्बन्धी समस्याबारे केही जानकारी थिएन। सोही समयमा रेस्टको मानसिक स्वास्थ्य सम्बन्धी तालिम लिनुभएकी म्याडमले मेरा समस्या लक्षणहरूका आधारमा मानसिक स्वास्थ्य सम्बन्धित समस्या हुन सक्ने पहिचान गर्नुभयो र काठमाडौँ गएर जाँच गराउन सुझाव दिनुभयो। उहाँको सुझाव अनुसार जाँच गराउँदा मानसिक स्वास्थ्य सम्बन्धी समस्या रहेको पुष्टि भयो। त्यसपछि डाक्टरको सल्लाह अनुसार मैले औषधि सेवन गर्न सुरु गरे। अहिले उपचारका कारण मेरो स्वास्थ्य अवस्थामा धेरै सुधार आएको छ र नियमित विद्यालय जान र पढाइमा ध्यान दिन सक्ने भएकी छु। सुरुमा मलाई अलि डर लागेको थियो कि मानिसहरूले के भन्लान्, औषधि सधैँ खानु पर्यो भने के होला भन्ने सोच मनमा लागिरहेको थियो। तर डाक्टरको सल्लाह अनुसार मैले औषधि सेवन गरे र नियमित फलोअपमा पनि गइरहे, जसको कारण बिस्तारै मेरो स्वास्थ्य सुधार हुन थाल्यो र आज म पहिले जत्तिकै राम्रो भइरहेको महसुस गरिरहेकी छु। धन्यवाद।
0: यिनी किशोरी जस्तै अहिले मानसिक तथा मनोसामाजिक समस्याबाट प्रताडित किशोर किशोरीहरू धेरै छन्। किशोरा अवस्थामा देखिने मानसिक स्वास्थ्य समस्या र व्यवस्थापनका बारेमा अब हामी ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी रेस्टका मनोपरामर्शकर्ता सुदीपा ढुङ्गानासँग कुराकानी गर्छौ। नमस्कार अनि स्वागत छ यहाँलाई कार्यक्रम बदलिदो नेपालमा।
2: धन्यवाद सम्झनाजी।
0: विशेष गरेर आज हामी किशोरा अवस्थाको मानसिक स्वास्थ्यको बारेमा चर्चा गर्छौ। किशोरा अवस्थाको मानसिक स्वास्थ्यको बारेमा चर्चा गर्नुभन्दा पनि अगाडि मानसिक तथा मनोसामाजिक समस्या भन्नाले चाहिँ के बुझिन्छ?
2: मानसिक र मनोसामाजिक भनेको चाहिँ मन र समाजसँग तालमेल मिलेन भने चाहिँ यो मनोसामाजिक समस्या सुरु हुन्छ। मान्छेको चाहिँ अब मान्छेलाई दिक्कदारी लागे बेलामा उसले के चाहेको हुन्छ र उसले चाहेको अनुसार चाहिँ उसको वरपर उसको परिवार उसको समुदायबाट नेबरहरूबाट उसको साथीभाइबाट चाहिँ उसले त्यो अनुसारको व्यवहार पाएन र उसमा त्यो अनुसारको खलल भयो भने चाहिँ मन र समाजको तालमेल नमिल्ने चाहिँ मनोसामाजिक समस्या सुरु भइहाल्छ।
0: अब धेरैजनाले चाहिँ यो मानसिक समस्या र मनोसामाजिक समस्यालाई त्यस्तै हो भनेर पनि लिनुहुन्छ होइन? वास्तवमा मानसिक र मनोसामाजिक समस्या बीचको फरक अलिकति छुट्याइदिनु होला।
2: अब यो मानसिक र मनोसामाजिक समस्या भनेको चाहिँ उस्तै नै हो। अब मानसिक रोग भनेको मान्छेहरूमा चाहिँ कस्तो छ भने मानसिक रोग भनेको चाहिँ एकदमै त्यो विकट भइसकेपछिको चाहिँ त्यो मानसिक हो। यो मान्छेमा चाहिँ एउटा लाञ्छना छ कि यो मानसिक समस्या र मनोसामाजिक समस्यामा चाहिँ एउटै हो। मान्छेमा चाहिँ अब मानसिक समस्या भएको चाहिँ अब प्रकृति हुन्छ, माइल्ड मोडरेट सिभियर हुन्छ, र यो मानसिक समस्या आउने नै समाजको कारणले आउने समस्यालाई मानसिक समस्या भनिन्छ, मनोसामाजिक समस्या।
0: विशेष गरेर बाल बालिका र किशोरा अवस्थामा कस्ता खालका चाहिँ यो मनोसामाजिक अवस्थाहरू चाहिँ देखा पर्न सक्छ?
2: अब बाल बालिका उमेर समूहमा चाहिँ हाम्रो बच्चाहरू सानो उमेरदेखि नै चाहिँ ऊ कस्तो परिवारमा ऊ कस्तो वातावरणमा हुर्केको छन् त्यो अनुसार त्यो बच्चाहरू सेपिङ भइरहेका हुन्छन्। अनि त्यही सेपिङ अनुसार उनीहरू जब किशोर अवस्थामा पुग्छन् त्यति बेलाको सबै कुरा लिँदै लिँदै उनीहरूमा आत्मविश्वासको कमी हुने, उसको हुर्काई कस्तो छ, ऊ हुर्किँदै जाँदाखेरि उसको परिवारमा कस्तो उसलाई कसरी हुर्काइएको छ, उसको केयर गिभरहरू भनौँ न उसको हजुरबुवा हजुरआमा आमा बुवा उहाँहरूको बीचको समझदारी कस्तो छ, परिवारमा कस्तो कस्तो किसिमले चाहिँ अगाडि बढ़िरहेका छन् भने त्यो बच्चाले हामीलाई लाग्छ त्यो बच्चाले केही पनि सिकेका हुँदैनन्, केही पनि थाहा हुँदैन, हामीले ठूलो मान्छे बोलिरहेछन्, तर बच्चा चाहिँ त्यही अनुसार सेपिङ भएर गएर चाहिँ उसको आत्मविश्वास बढी

0: हुने कि कम हुने कि उसले कसैलाई ट्रस्ट गर्ने कि नगर्ने कि त्यस्ता कुराहरू चाहिँ सानो बच्चादेखि नै उसलाई सुरु हुँदै गएको हुन्छ र यो किशोर अवस्थामा आउँदाखेरि जब ऊ आफ्नो आइडेन्टिटी भर्सेस रोलमा हुन्छ यो किशोर अवस्था भनेको चाहिँ त्यो मेरो आइडेन्टिटी के म के हुँ भन्ने उसलाई त्यो खुल्दुली हुने बेलामा तपाईँहरूले नोटिस गर्नुभयो होला यस्तो उमेर भएको बेलामा चाहिँ मान्छेहरूलाई चाहिँ यो भने के भने जतिखेर पनि यो उमेरको बच्चालाई हरेक कुराको खुल्दुली हुन्छ त्यो बेलामा चाहिँ हामीले उसलाई एड्रेस गर्न सकेनौँ भने ऊ त्यहीँ स्टक भएर अनि उसले केही काम गर्दा पनि उसलाई हिचकिचाउने पछाडि हट्ने आफ्नो आइडेन्टिटी खोजिरहने गर्दाखेरि यसलाई उसले बेलैमा हामीले यसलाई बुझेर उसलाई बुझेर हामीले अगाडि काम हामीले कुराहरू गरेनौँ भने चाहिँ उसलाई बिस्तारै एन्जाइटी माइल्ड डिप्रेसनबाट सुरु हुँदै हुँदै गर्दा विकट रूपमा पनि जान सक्छ।
1: हजुर, बाल बालिका किशोरावस्थामा देखिने जुन समस्याहरू छ नि उनीहरूले कस्ता खालका समस्याहरू चाहिँ सामना गरिरहेको चाहिँ पाउनु भएको छ यहाँले?
0: अब अहिलेको बाल बालिकाहरूमा चाहिँ एक्लोपन छ अनि त्यसपछि सोसल मिडियाहरूले गर्दाखेरि चाहिँ उनीहरूमा कम्पेरिजन छ अनि स्कुलको दबाव छ एकाडेमिक प्रेसर छ बुवा आमाको अब स्कुलको कम्पेरिजन बुवा आमाको कम्पेरिजन त्यसपछि पियर प्रेसर उनीहरूको साथीभाइहरूबाट पनि प्रेसरहरू हुन्छ यस्तै यस्तो अनि त्यसपछि ऊ हुर्केको वातावरण त्यो सबैको तालमेल गर्दापछि बच्चाहरूमा चाहिँ यो समस्या आउन थाल्छ र अब हामी एज अ पेरेन्ट्स या स्कुलको टिचरहरूले चाहिँ त्यो बच्चामा आएका परिवर्तन समयमै ठम्याउन नसक्दाखेरि चाहिँ यो साधारण कुरालाई पनि यो विकट रूपमा जान सक्छ। अनि अहिलेका बच्चाहरूमा देखिने चाहिँ मैले एज अ म पनि एडोलेसेन्टकै बढी हेर्ने किशोरीकै बढी हेर्ने हुनाले गर्दाखेरि चाहिँ मैले देखेको चाहिँ यो डिजिटल एज भएको हुनाले बढी बच्चा सोसल मिडियामा बढी एक्टिभ छन् र त्यो कम्पेरिजन बढी छ बच्चाहरूमा र पियर प्रेसर स्कुलहरूमा चाहिँ अहिले यो भेप अनि त्यसपछि यो रक्सीहरू रक्सीजन्य अल्कोहल जस्ता कुराहरू स्कुलमा लिएर जाने
1: एनर्जी ड्रिङ्कहरू
0: लिएर जाने त्यो नलग्दाखेरि अनि साथीहरूको ग्रुपबाट उसलाई कसरी आइसोलेट गर्ने त्यस्ताले गर्दा उसलाई त्यो एक किसिमको हीनता बोध हुन्छ आत्मविश्वासमा कमी हुन्छ साथीले मलाई ऊ गर्यो भने चाहिँ ऊ घरमा एक्लो बस्न थाले हुन्छ तर बुवा आमाहरू हामी एज अ बुवा आमा र एज अ स्कुल टिचरले चाहिँ के बुझ्छौँ भने यो उमेरमा चाहिँ यिनीहरूले यस्तै ट्यान्ट्रमहरू देखाउँछ यस्तै नै नाटक हुन्छ यिनीहरूको भनेर उसलाई हामी बुझ्ने कोसिस गरिँदैन अझ उल्टै हामी उसलाई दोष गरेर चाहिँ यो कुरालाई चाहिँ ठुलो भन्न आउँछ।
1: भनेपछि उसले त केही संकेतहरू त दिइरहेको हुँदो रहेछ नि त होइन उसका समस्याहरू?
0: हजुर हजुर, उसले सुरुदेखि नै मलाई गाह्रो भएको छ भनेर मुखले नबोले पनि उसको व्यवहार एङ्गर हुन्छ यस्तो बच्चाहरूमा कुरै नबुझी झडङ्ग गर्ने अनि ढोका ड्याङडुङ लगाउने खाँदाखेरि प्लेट पट्काउने ऊ पहिले त्यस्तो थिएन अहिले त्यस्तो छ भनेदेखि चाहिँ अनि हामी आमा बाउ अथवा टिचरहरू भएर किन उसमा चेन्जेस आयो भन्दा पनि यो त यस्तै हो आजकल भनेर चाहिँ हामी बढी गरेर यसलाई झन् यो रोगलाई झन् बढावा दिइरहन्छौँ। हामीले चाहिँ एकछिन उसँग चाहिँ यस्तो व्यवहार दियो भने तिमीलाई गाह्रो भएको छ म सुन्छु भनेर चाहिँ हामीले भन्यौँ भनेदेखि चाहिँ यस्तो समस्याहरू लक्षणहरू थाहा पाउने बित्तिकै यसलाई हामीले कन्ट्रोल गर्न सकिन्छ। अब तथ्याङ्कले हेर्दाखेरि पनि हाम्रो नेपालमा चाहिँ लगभग 700-800 किशोर किशोरीहरूले चाहिँ लास्ट पुलिस रिपोर्ट अनुसार चाहिँ मृत्यु भएको छ। त्यसमा चाहिँ 594 छोरी बच्चाले गर्नुभएको छ 260 चाहिँ सुसाइड चाहिँ छोरा बच्चाले गर्नुभएको छ र हाम्रो एभरेजमा 7,000 जस्तो पर इयर हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीले सुसाइड गरिरहनु भएको छ। पर डे 18 चाहिँ डेथ भइरहेको छ यही कारणले गर्दाखेरि। यो कुरा सुरुमै हामीले आइडेन्टिफाई गर्यो भने यस्ता समस्याहरूबाट चाहिँ जोगिन सकिन्छ।
1: किशोर अवस्थाको मानसिक स्वास्थ्य यो किन जटिल र झन महत्वपूर्ण चाहिँ बन्दै गएको छ अहिले?
0: अहिले त हाम्रो यो सोसल मिडिया नै अब सोसल मिडियाबाट राम्रा कुराहरू पनि धेरै छन् सिक्नुपर्ने कुरा छ तर यसलाई चाहिँ बच्चाहरूले चाहिँ नेगेटिभ रूपमा गेम खेल्नेमा अनि यो गेम खेल्दाखेरि त्यो पैसा तिर्नुपर्नेमा चाहिँ अब बच्चाहरूले चाहिँ पैसा तिर्न नसक्दाखेरि अर्को साथीको प्रेसरलाई स्वीकार गरेर चाहिँ कतिपय केसमा चाहिँ म चाहिँ एडोलेसेन्टकै काउन्सिलर भएको हुनाले मैले कति समस्याहरू देखेको छु भनेदेखि उसलाई अब त्यो अनलाइन गेम खेल्दाखेरि पैसा नभएपछि अर्को साथीहरूले चाहिँ तिमी चाहिँ आधी रूपमा चाहिँ नङ नभएर उभ्यौ तिम्रो पैसा तिरिदिन्छु भन्दा उसलाई यति लत लागिसकेका हुन्छ बच्चाहरूलाई ऊ त्यो आधी नङ्गिन पनि तयार भएर चाहिँ उसले त्यो गेमको पैसा तिरिदिन्छ भनेपछि अगाडि बढेर उसले त्यो गेम खेल्नको लागि चाहिँ आफू आधी नाङ्गिरा हुन्छ र यस्तोले गर्दा उसलाई आफूलाई त एउटा हिन्ताबोध भइरहेको हुन्छ नि त म यस्तो गर्नु पर्यो मसँग पैसा नभएर मेरो आमा बाउले पैसा नदिएर भनेर त्यस्ता कुराले गर्दा उसलाई चाहिँ तनाव हुन थाल्छ र त्यो बढ्दा गएर भोलि एग्रेसिभ पनि हुन्छ मानसिक स्वास्थ्य समस्या पनि यस्तो कुराले बढ्दै गएका हुन्छन् र त्यो बाहेक यो सोसल मिडियामा जुन आफ्नो प्रेम सम्बन्ध भयो आफ्नो पर्सनल कुराहरू पनि यो मेन किशोर किशोरीहरूमा चाहिँ त्यस्ता कुराहरूले चाहिँ बच्चाहरूलाई चाहिँ दबाब दिने तेरो यो कुरा भिडियो म लिक गरिदिन्छु भनेर पनि त्यस्तो कतिपय सुसाइड साइबर ब्युरोमा छ कति केसहरू यस्तो रिपोर्टेड पनि छन् बच्चाहरूलाई तनाव दिएको यस्तो ब्ल्याकमेल गरेको भनौँ न यस्तो केसहरूले पनि हुन्छ प्रेम सम्बन्धले हुन्छ अहिले प्रेम सम्बन्धले पनि एकदम भइरहेको छ अब मैले म चाहिँ कम्युनिटीमा काम गर्ने हुनाले म विभिन्न जिल्लाहरूमा जाँदाखेरि चाहिँ त्यहाँ स्कूलहरूको टिचरहरूसँग अभिभावकहरूसँग गर्दाखेरि र सुन्दाखेरि चाहिँ उहाँहरूको भनाइअनुसार चाहिँ धेरै बच्चाहरूकोमा चाहिँ ब्लेडले हात काटेकोहरू देखिन पाइन्छ किन भन्दाखेरि अब त्यो बच्चाले झन् त्यो हाम्रो सहरको बच्चाले त बरु एटलिस्ट बाउ आमाले सुनिदिन्छन् भन्छन् त्यो गाउँको बच्चाले त बुवा आमालाई फुर्सदै हुँदैन त्यो बच्चाहरूको बुझ्दै बुझ्नुहुन्न अनि उनीहरूले हात काटिरहेको हुन्छ खुट्टा हात देखिन्छ भने खुट्टा काटिरहेको हुन्छ त्यो यति धेरै भेट्यौँ हामीले त्यो बच्चाहरूमा किन भन्दाखेरि त तनाव एकदम गाह्रो हुन्छ के गर्ने यो काट्दाखेरि आनन्द हुन्छ भन्ने पनि हामीले कति भेटेका छौँ अनि मैले त काठमाडौँमा यस्तो हुँदैन होला काठमाडौँको स्कुलहरूमा भने चाहिँ अस्ति भर्खर मेरो काठमाडौँको यो नगरपालिकाले एउटा ट्रेनिङ चलाउनु हुँदाखेरि त्यहाँको टिचरहरूलाई सुसाइड प्रिभेन्सनमा मेरो क्लास थियो त्यो क्लासमा मैले टिचरहरूसँग कुरा गर्दाखेरिको त लगभग 80% छात्र भन्दा पनि छात्राहरूको चाहिँ हात काटेको र खुट्टा काटेको छ भनेर टिचरहरूले रिपोर्ट गर्नुभयो हो आज हात काटेको छ भोलि उसले जे पनि गर्न सक्छ त्यस कारण यो अर्ली आइडेन्टिफिकेसन र यसमा चाहिँ अवेरनेस चाहिँ एकदमै चाहिन्छ स्कुल लेभलदेखि नै एउटा यो शिक्षा नै राखेर चाहिँ लग्यो भनेदेखि चाहिँ केही हदसम्म चाहिँ अलिकति सबैजना सचेत हुन्छन् कि भन्ने मेरो धारणा छ
1: तनाव जुन छ पछिल्लो समयमा बढ्दो क्रममा छ र यो तनाव चाहिँ ठूला बडालाई मात्र हुन्छ बच्चाहरूलाई त के को तनाव खाइरहेछ बसिरहेछ पढिरहेछ भन्ने जुन मानसिकता हामीमा पनि छ र भनौँ न किशोरावस्था बाल बालिकाको उनीहरूका समस्याहरू बुझि नदिँदाखेरि उनीहरूले त्यो तनावको व्यवस्थापन गर्न नसकेर चाहिँ गलत कदमहरू चाहिँ उठाइरहेको उदाहरण यहाँले पनि दिनुभयो होइन हामी यतिखेर कार्यक्रम बदलिदो नेपालमा छौं र बदलिदो नेपालमा आज हामी किशोरावस्थाको मानसिक स्वास्थ्यका बारेमा चर्चा गरिरहेका छौं मनोपरामर्शकर्ता सुदीपा ढुङ्गानासँग उहाँ चाहिँ किशोरावस्थाको मनोपरामर्शकर्ता नै हुनुहुन्छ र धेरै ठाउँमा तपाईँले चाहिँ जिल्ला जिल्लामा गएर परामर्श दिने पनि गरिरहनु भएको छ विशेष गरेर यो ग्याजेट मोबाइलले गरेर चाहिँ जुन खालका समस्याहरू मानसिक समस्याहरू निम्त्याइरहेको छ नि के पाउनु भएको छ यो पछिल्लो समयमा चाहिँ
0: ग्याजेटले गर्दाखेरि चाहिँ बच्चाहरूको निन्द्रा खानपान व्यवहार दैनिकमा चाहिँ धेरै परिवर्तन भएको छ उनीहरू मोबाइल धेरै हेरिसकेपछि उनीहरूको सुत्ने प्याटर्नहरू पनि बिग्रिन्छ त्यो अनि सुत्ने प्याटर्न बिग्रिएपछि त्यो पढ्ने उमेरको बच्चाहरूको एजुकेसन पनि बिग्रिन्छ उनीहरूको मानसिक स्वास्थ्यमा किनभने सुत्ने खाने अरू व्यवहार मिलेन भने त यो रोग त सिधै नै आउँछ र अहिलेको बच्चाहरूमा यो ग्याजेटमा चाहिँ उनीहरू राति अब स्कुलबाट आउँछन् 4-5 बजे आफ्नो सर्टन होमवर्क गरेपछि उनीहरू राति हामी आमा बुवाहरू सुतिसकेपछि उनीहरू 1 बजे सुत्छन् कि 2 बजे सुत्छन् कि हामीलाई थाहै हुँदैन र त्यो के हेर्दैछन् पनि थाहा हुँदैन कि हामीलाई उनीहरूले क्राइमको हेरिरहेछन् कि उनीहरूले अब यौनजन्य कुराहरू हेर्दा किनभने यति बेला त उसलाई हरेक कुराले गल्तो कौती हल्ता भइरहेको हुन्छ हामीले यस्ता कुराहरू अझ विशेष गरी चाहिँ बच्चाहरूले चाहिँ सेक्स एजुकेसन हामीले स्कूलमा पनि दिन्छौँ नदिने होइन तर घरमा पनि हामी दिँदैनौँ हिचकिचाउँछौँ स्कूलमा विद्यालयमा पनि त्यो टपिक पढ्ने दिन पनि राम्रोसँग टिचरले पनि कहिले यो टपिक सिद्धाएर चाहिँ भागौँ जस्तो गरेर पढाउनुहुन्छ र विद्यार्थीलाई पनि त्यो लाजको विषय यो चिजलाई चाहिँ मान्छेले लाजको विषय बनाएको छ अनि त्यसले गर्दाखेरि बच्चाहरू लुकेर यस्ता कुराहरू हेर्ने अनि जस्तो अब भिडियोहरूमा त्यो एग्रेसिभ हुने चुरोट खाने बच्चाहरूको त्यो एग्रेसन गरेको त्यो एकदम त्यो एग्रेसिभ टाइपको भिडियोहरू हेरेर चाहिँ आफूलाई त्यो अनुसार सेभ गर्ने आफूले त्यसलाई कपी गर्न खोज्ने त्यो अनुसार गर्न सकेन भनेदेखि हीनता बोध गरेर उसको त्यो मोरलै डाउन हुँदै जाँदाखेरि उसले केही कुरामा पनि अगाडि बढ्न नसक्ने अनि त्यसबाट ओभरकम हुने चुरोटको सहायता लिने अहिले त झन् गभर्मेन्ट स्कुलमै मैले अस्ति भर्खर मेरो रिसर्चको क्रममा म सरकारी यो 13-14-15 वडाको सबै सरकारी स्कुलमा भिजिट गर्दाखेरि त्यहाँको टिचरहरूले के भन्नुभयो भने आजकल त बच्चाहरू ब्यागमै भेप ल्याएर राखेर आउँछ भन्नुभयो सम्झाएर के गर्ने म्याडम आज सम्झाए भोलि उसले अर्को कदम लिदियो भनेदेखि फेरि दोष हाम्रो स्कुलमा आउँछ भने टिचरहरूलाई पनि त्यस्ता बाध्यता रहेछन् त्यस कारण टिचरहरूले सम्झाउनुहुन्छ बुवा आमालाई राखेर सम्झाउनुहुन्छ तर चुरोट खानेदेखि लिएर यो 6 क्लास 7 क्लासदेखिको बच्चामा चाहिँ यो सबै यो यस्तो खानी भनेको मान्छेहरूले चाहिँ यो पियर प्रेसर जस्तो चुरोट खानी भने चाहिँ उसको साथीहरूले खानी भनेर उसले खाएन भने उसलाई त त्यो ग्रुपबाट आउटै गर्ने हुनाले त्यो डरले खान्छ उसलाई नमनलाई पनि खाने साथीले भनेर खाएको भन्ने चाहिँ मैले रिसर्च चाहिँ यो पियर प्रेसरले गर्दा यो एज समूहकोले चाहिँ के गर्छ भन्दाखेरि अहिले मेरो रिजल्टमा के भइरहेको छ भने पियर प्रेसरले गर्दा चाहिँ यस्ता कुराहरू चाहिँ यो बच्चाहरूमा चाहिँ बढ़िरहेको छ. यो रक्सी खाने यस्तो नचाहिने नचाहिने काम गर्ने बढ़ेको छ. अनि मोबाइलमा गेम खेल्ने, अनलाइन गेम पैसा चोरेर हुन्छ कि के गरेर हुन्छ त्यो अनलाइन गेम खेल्ने, त्यसले गर्दाखेरि यिनीहरूलाई चाहिँ अब एक किसिमको तनाव त भइरहेछ नि त. आमा बुवासँग लुकाउनु पर्ने, स्कूलसँग लुकाउनु पर्ने, साथीले के भन्ला भनेर सोच्नु पर्ने, पढाइमा चाहिँ उसको ग्रेडिङ तल लो ग्रेड हुँदै गइरहेको, त्यस्ता त्यस्ता समस्याले चाहिँ बच्चाहरूलाई चाहिँ मानसिक रूपमा अस्वस्थ बनाउँछ. र यो अस्ति भर्खरै 2-4 दिन अगाडिको यो डीएवी स्कूलमा पनि भर्खरै 12 कक्षामा पढिरहेको बच्चाले आत्महत्या गर्नुभयो. उहाँको सुसाइड नोटमा पनि साथीहरूको प्रेसरको कारण भन्नुभएको छ उहाँले. अब त्यो त्यस्तो हुन्छ, यो उमेरको बच्चामा चाहिँ विद्यालय र अभिभावकले चाहिँ एकदमै चनाखो हुनुपर्छ.
1: अब सुसाइडहरू गर्ने कदमहरू भनेको त्योभन्दा अगाडि धेरै कदममा रोक्न सक्ने स्थितिहरू पार भइसकेको हुन्छ होइन. त्यो विशेष गरेर त्यो बढ़ावा गर्नमा चाहिँ यो साइबर बुलिङ, अनलाइन दुर्व्यवहार, ठगी यिनीहरूले चाहिँ कतिको असर पारिरहेको हुँदो रहेछ मानसिक स्वास्थ्यमा.
0: किशोर किशोरीको मानसिक स्वास्थ्यमा त्यो साइबर बुलिङले त एकदमै ठूलो इम्प्याक्ट पारेको छ मेरो अनुभव अनुसार चाहिँ. अब यो साइबर ठगी गर्दाखेरि पनि उनीहरूको पैसा ठगी हुने अहिले चाहिँ अहिले सुन्नमा आउँछ. यो के ज्याकपटहरू पनि छ अरे हाम्रो नेपालमा. मलाई चाहिँ त्यसको बारेमा मलाई अध्ययन पनि गरेको छैन, मलाई थाहा छैन होइन. मैले भएको मान्छेले मलाई भनेको, मैले सुनेको होइन. अनि यति पैसा अनि त्यसमा चाहिँ कस्तो हुँदो रहेछ भने त्यो फेक 5-10 जना 20 जना मान्छे राखेर चाहिँ ओहो मैले त पैसा पाएँ, यति पैसा पाएँ, उति पैसा पाएँ भनेर फेक टेस्टिमोनियलहरू पनि राखेका हुँदो रहेछन्. अनि त्यसले गर्दा फसेर चाहिँ आफ्नो भएको नभएको मान्छे पैसा चाहिँ यो किशोर अवस्थाको बच्चाहरूले चाहिँ लगाउँदो रहेछन् त्यस्तोमा. अनि त्यो उसको पैसा पनि गयो, उसले कतैबाट लिएर या ऋण लिएर कसैसँग मागेर गरेको हुन्छ, त्यो पैसा पनि डुब्ने. त्यसले गर्दा अब न उसले घर परिवारमा भन्न सक्छ, अनि उसले त्यो कतै पनि वे आउट नगरेपछि यो अनि उसले बाध्य भएर चाहिँ यस्ता कदमहरू चलाउँछ.
1: लामो समयसम्म अनलाइनमा बसिरहँदा चाहिँ यो किशोरहरूको किशोरावस्थामा चाहिँ यो आत्मविश्वास, उनीहरूको व्यवहारमा चाहिँ कस्तो प्रभाव चाहिँ पार्दो रहेछ उनीहरूलाई.
0: मानिसको सुत्ने खाने प्याटर्न बिग्रिन्छ, दैनिक व्यवहार बिग्रिन्छ भने मानसिक रोग त 100% आउँछ. त्यसमा पनि यो किशोर अवस्थाकोमा त एक त पढाइको बोझ हुन्छ उनीहरूको यो जिउ बढ्दै जाँदाखेरि उनीहरूको हार्मोनल चेन्जेसहरू भइरहेको हुन्छ. यसै पनि उनीहरूलाई त्यो ठ्यारोपन भइरहेको बेलामा चाहिँ यस्ता कुराहरूले गर्दाखेरि चाहिँ त्यो बच्चाहरूलाई चाहिँ अब लामो समयसम्म त्यो मोबाइल चलाउँदा जुन सुत्ने उनीहरूको रिदम, हाम्रो जिउको रिदम हुन्छ नि, त्यो रिदम अनुसार त्यो ब्लू लाइटले गर्दाखेरि त्यो हाम्रो मेलाटोनिन भन्ने एउटा जुन हर्मोन हाम्रो सुत्नको लागि हुन्छ त्यो निस्किँदैन र ऊ सुत्न सक्दैन. नसुतेपछि त्यो ब्रेनले त फङ्सन गर्नै सक्दैन र बिस्तारै उसको त्यो सोच्न सक्ने क्षमता, उसको त्यो सम्झिन सक्ने क्षमतादेखि लिएर उसको पढाइदेखि लिएर सारा सबै कुरामा, इभन उसको सोसल लाइफमा पनि उसको घर परिवारसँग साथीभाइसँग पनि त्यो टाढिँदै गएर ऊ एक्लोपन फिल हुँदै अनि यस्ता समस्यामा परेको देखिएको छ. ग्रामीण भएको बच्चाहरूमा चाहिँ त्यो तनाव चाहिँ जिउमा आउँछ कि धेरै तनाव भइसकेपछि जिउमा आउँछ. तपाईँले सुन्नुभयो होला कन्भर्सन डिसअर्डर, जुन एकजना बच्चा ढल्यो भने सबैजना ढल्छ भन्ने भने त्यो कुनै रोग त होइन नि त. त्यो बच्चाहरूमा त्यो यो सबै व्यवहारले गर्दा उनीहरूमा त्यो अथवा कुनै एउटा आघात पर्या हुन सक्छ. त्यो जब निकाल्न सक्दैनन् बच्चाले अनि शरीरले त्यो रिलिज गर्ने उपाय चाहिँ उनीहरूमा आउने यो जुन कन्भर्सन डिसअर्डर, जुन पहिले हिस्टेरिया भनेर यो वर्डिङ दिइन्थ्यो त्यो चाहिँ गलत हो, अहिले चाहिँ कन्भर्सन डिसअर्डर भन्छ यसलाई होइन. त्यो जब त्यो तनाव बच्चाहरूले निकाल्ने ठाउँ पाउँदैन अनि शारीरिक रूपमा चाहिँ निस्किन्छ. यो सुत्ने भनेको पनि उसको निन्द्रा पुग्दैन, उसलाई तनाव हुन्छ त उसको ब्रेनले त काम गर्न सक्दैन, त्यसपछि चाहिँ उसले दिउँसो सुत्ने, यो चाहिँ स्वाभाविकै हो.
1: अब विभिन्न खालका लक्षणहरू अवस्थाहरू चाहिँ देखिन सक्छ. अभिभावक र शिक्षकहरूले कस्ता संकेतहरू देखेपछि चाहिँ अलिकति सचेत हुनुपर्छ त.
0: अब अहिले हामीले किशोर किशोरीकै कुरा गरिरहेका छौँ होइन. यदि आफ्नो नानी बाबु पहिले गरिरहेको व्यवहार भन्दा पनि एक्लो बस्ने, धुमधुम्ती बस्ने, अथवा बिना कारणै हाँस्ने, रिसाउने, त्यस्तो कुराहरू स्कूलमा पनि शिक्षकले हेर्नु पर्यो. त्यो बच्चा अरू नर्मलै भइरह बच्चा क्लासमा बढी सुत्छ, होमवर्क गरेर लिएर आउँदैन, चिडचिड गर्छ भने के भएको छ त यसलाई भनेर चाहिँ अभिभावकको रोल घरमा के हुन्छ भने उसलाई वाच गरेर उसले मानसिक रोग यसै एकै दिनमा हुने कुरा होइन. त्यो उसलाई केही कुरा मानसिक रूपमा अस्वस्थ हुनु होला, उसलाई सानो कुराले न आफ्नो घरमा चाहिँ श्रीमान श्रीमतीको बीचमा झगडा भइरहेछ कि घरको अवस्था हाम्रो राम्रो छैन कि हाम्रै व्यवहारले उसलाई गाह्रो भइरहेछ कि अथवा हामीले चाहिँ एउटा घरमा दुईटा बच्चा छ एउटा बच्चा चाहिँ एकदमै पढाइमा राम्रो छ या सबै कुरामा राम्रो छ एउटा बच्चा चाहिँ तल छ भनेदेखि त्यो हामीले अभिभावकले र स्कूलले पनि कम्पेरिजन गरिदिन्छ नि त अनि यो किशोर किशोरीकोलाई चाहिँ कम्पेरिजन सबैभन्दा ठूलो रोग चाहिँ कम्पेरिजन गरेपछि यो बच्चाहरू स्वाटै मनोबलले गिर्छ यो बच्चाहरूको अनि त्यो मनोबल गिरेपछि त्यो माथि आउन त धेरै उनीहरूको त्यो अहिले यसै पनि आइडेन्टिटी भर्सेस रोलमा उनीहरू जुधिरहेको बेलामा चाहिँ झन् हाम्रो तेरो अब भनौँ न दाइले यति राम्रो गरेछ त त केहीमा अगाडि बढ्न सक्दैनस् त त कामै नलाग्नेस् भोलि गएर के गरेर खान्छस् भनेपछि उसको मनमा चाहिँ हो म त कामै नलाग्ने भनेर एभरेज भए पनि हाम्रो कम्पेरिजनले गर्दा ऊ झन् त्यो भन्दा पनि तल तल तल तल हुने गएर उनी उसलाई चाहिँ यो डिप्रेसन एन्जाइटी जस्ता चाहिँ बिहेभियर इस्युजहरू चाहिँ बढ्दै जान्छ
1: भनेपछि उसले आफूले गर्न सक्ने उसमा जुन क्षमता भएका कुराहरू पनि पारिवारिक वातावरण विद्यालयको वातावरण र साथीभाइको जुन खालको व्यवहार छ नि त्यसले चाहिँ उसलाई झन् कमजोर
0: बनाउँछ हजुर हजुर
1: कस्ता खालका मानसिक समस्याहरू चाहिँ निम्त्याइरहेको छ भनेर अलिकति अवस्थालाई चाहिँ चित्रण गरिदिनुहुन्छ यतिखेर
0: अहिलेको अवस्थामा चाहिँ मैले देखेको चाहिँ बच्चाहरू प्राय एङ्सियस पनि हुन्छन् डिप्रेस्ड पनि हुन्छन् अनि त्यसपछि उनीहरूलाई फ्रस्ट्रेसन पनि हुन्छ अनि त्यो फ्रस्ट्रेसन भएपछि उनीहरूले त्यो अनि पाउने जाने बाटो पाएन भनेदेखि धेरै गाह्रो भएपछि सुसाइड हुन्छ एन्जाइटीमा चाहिँ त्यो बच्चा एक ठाउँमा बस्नै नसक्ने कि एक ठाउँमा बस्नै नसक्ने एकदम यताबाट उता उताबाट केही काम पनि उसले राम्रोसँग एउटा गर्दाखेरि अर्कोतिर हम्फाल्ने त्यस्ता त्यस्ता हरू पनि हुन्छन् उसलाई चिन्ता अब जस्तो बच्चाहरूलाई चाहिँ ऊ एङ्सियस छ भनेदेखि उसलाई सोसल एन्जाइटी छ उसलाई चाहिँ मासमा भेटेर चाहिँ कोसेसम्म कुरा गर्न गाह्रो छ र हामीले चाहिँ उसलाई त्यही मासमा उभाइदिउँ भने उसलाई प्यानिक एट्याक आएर ढल्न पनि सक्छ अनि डिप्रेसनमा चाहिँ उसको आत्मविश्वास चाहिँ उसको कम हुँदै गएपछि चाहिँ उसले केही पनि गर्न सक्दैन उसले खान पनि सक्दैन सुत्न पनि सक्दैन एक्लो हुँदाहुँदै भोलि पर्सि यति विकट हुन्छ कि उसले नचाहिँदो नचाहिँदो हुन्छ नि हेलुसिनेसन भन्छ नि उसले मलाई अहिले मारे मारे मारे अब मलाई अहिले यसो गर्छ अब म यस्तो भएँ भने त्यस्ता त्यस्ता एकदम विकट रूपमा पनि जान्छ र त्यसबाहेकको त अर्को भने त यिनीहरूले यो सब्सटेन्स युज भनौँ न लागु पदार्थमा पनि यस्तो लाग्न त्यो त 100% लाग्छ नि यस्तो भएपछि गाह्रो भएपछि बच्चाहरू अहिलेको बच्चाहरूमा देखेको त्यही एङ्गर इस्यु देखिन्छ एन्जाइटी डिप्रेसन र यो बिहेभियर इस्युजमा एकदमै ढोका पड्काउने त्यो गर्ने घरको मान्छेहरूसँग राम्रोसँग बोल्दै नबोल्ने टिचर्सहरूलाई गर्ने व्यवहार उस्तै परेदेखि हात उठाएर पिट्न कुट्न सबै यस्ता यस्ता बिहेभियरहरू देखाउँछ तर हामी चाहिँ त्यो बच्चालाई नै गलत ठान्छौँ हामी अभिभावकले पनि टिचरले पनि ठान्छौँ तर उसले यस्तो व्यवहार देखाएको छ भने पक्का पनि यसको जरा कहाँ छ त भनेर हामी पछाडि फर्केर उसलाई त्यो ठाउँमा पुगाएर उसलाई हामीले बिस्तारै उचित हेरचाह र उचित वातावरण स्कुलले घरले र साथीहरूले दिने हो भने समाजले दिने हो भने यस्तो कुरा त यो बच्चाहरूलाई त हामीले सम्झाउन सकिन्छ
1: जस्तो पढाइमै अलिकति चर्चा गर्न मन लागेको बाल बालिकामा चाहिँ यतिखेर पढाइको प्रेसर चाहिँ एकदमै छ पढाइलाई बुझ्ने सिक्ने र लिन सक्ने क्षमता पनि फरक फरक छ होइन उमेर अनुसार उसले सिक्नु पर्ने हो त्योभन्दा क्षमता एकदम कम भएका बच्चाहरू पनि हुन्छन् होइन त्यस्ता बच्चाहरूमा हुने मानसिक समस्या र उनीहरूलाई अभिभावक र विद्यालयले गर्नुपर्ने भूमिका चाहिँ के पाउनुहुन्छ यहाँले
0: हजुर एकदम राम्रो क्वेशन गर्नुभयो तपाईँले अहिले बच्चाहरूमा चाहिँ अब देखिन्छ नि एडिएसडी हुन त यो किशोर अवस्थामै देखिने हो 10-11 वर्षमा देखिन्छ एडिएसडी अटिजम त बच्चादेखि नै देखिएको हुन्छ अनि त्यसपछि यस्तो बच्चाहरूलाई चाहिँ अर्ली हामीले आइडेन्टिफाई मेरो बच्चामा के छ भनेर नथापाएर उसलाई चाहिँ उसको न अब भनौँ न हरेक बच्चाको क्षमता फरक हुन्छ नि त कोही एकदमै इन्टेलिजेन्ट हुन्छ कोही त्यही कुरालाई चाहिँ कोही एकचोटिमा बुझ्छ भने त्यो कुरालाई कोहीले तीनचोटिमा बुझ्छ त्यो बच्चाको क्षमतालाई चाहिँ हामीले हेरेर मेरो बच्चाको क्षमता यो छ भनेर उसलाई त्यसमा चाहिँ तैँले यो अगाडि बढ्नै पर्छ तैँले यति पढ्नै पर्छ तैँले यो गर्नै पर्छ भनेर प्रेसर दिनु सट्टा चाहिँ मेरो बच्चा यो बच्चामा चाहिँ यो कमी भए पनि के छ त स्ट्रेन्थ यो बच्चामा ताकि हामीले उसलाई मोटिभेट गर्न सकौँ भनेर चाहिँ हामीले उसको चाहिँ स्ट्रेन्थमा हेरेर चाहिँ सी ग्रेड आएर तिम्रो यसमा त हेर त तिमी आर्टमा राम्रो छौ कि म्युजिकमा राम्रो छौ कि डान्समा राम्रो छौ कि तिम्रो यो त एउटा राम्रो यो त एकदमै राम्रो छ नि हामी पढाइको साथसाथै यसलाई पनि अगाडि बढाउने तिमीलाई प्रेसर छैन भनेर स्कुलले पनि उसको के क्षमता छ त्यसलाई अभिवृद्धि गर्नु पर्यो घरमा पनि त्यही अनुसारको इन्भाइरोमेन्ट दियो भने छन् मैले त कति बच्चाहरूलाई देखेको छ किनभने यो फेरि यो किशोर किशोरी अवस्थाको बच्चाहरूलाई केही पनि चाहिँदैन उनीहरूलाई मोटिभेसन र उनीहरूलाई चाहिँ बुझिदिनु पर्यो कि उनीहरूको उनीहरूले भन्न खोजेको कुरालाई चाहिँ हामीले जज गरिदिनु भएन. उनीहरूकै भन्छ नि हामीले उनीहरूलाई सिम्पेथी गर्ने होइन कि एम्पेथी गरेर चाहिँ म तिम्रो ठाउँमा थिएँ यो हुँदाखेरि मलाई पनि यस्तै भएको थियो यस्तो हुँदा यस्तो हुन्छ भनेर टिचर र अभिभावकले भन्यो भने यस्तो यो जुन अलिकति भन्नुभयो नि तपाईँले पढाइ या उस बौद्धिकता यो किसिमको बच्चाहरूलाई पनि मेरो पढाइमा कमजोर भए पनि मेरो यो त तिम्रो यो भन्दा त मेरो पनि त यसमा यो राम्रो रहेछ नि त फर्स्ट आउने केटाको भन्दा त ऊ त आर्टमा त म भन्दा कमै रहेछ नि त हो त्यसरी चाहिँ हामीले चाहिँ बच्चालाई डेभलप गरिदिउँ भनेदेखि चाहिँ एकदमै यो कुरा किशोर किशोरी त हाम्रो भोलिका पिलरहरू हुन् नि त अहिले नै हामीले यसमा काम गर्नुपर्छ.
1: हजुर यहाँले भने जस्तै कतिपय बाल बालिकाहरूले चाहिँ यही तपाईँले भनेकै कुरालाई चाहिँ आफू अभिभावकले अथवा शिक्षक शिक्षिकाले म पनि त यसरी कमजोर थिएँ यस्तोमा कमजोर थिएँ आफू उदाहरण दिएर पछि मेरो यस्तो राम्रो भयो भनेर अथवा उसको यस्तो थियो उसलाई पनि यसो गरेपछि भयो भनेर उदाहरण दिएर चाहिँ पढाइमै राम्रो भएको उदाहरणहरू पनि धेरै छ होइन यहाँले पनि यी कुराहरू चाहिँ भन्नुभयो.
0: उसको चाहिँ स्ट्रेन्थ हरेक कसैको यदि यो कोही मान्छे यो संसारमा छ भने उसको विकनेससँग उसको स्ट्रेन्थ पनि आउँछ. हामीले चाहिँ एकदम केलाउँदाखेरि चाहिँ पाँचवटा स्ट्रेन्थ छ र दुईटा चाहिँ उसको विकनेस छ भने चाहिँ हामी फोकस चाहिँ बढी विकनेसमा गर्छौँ कि त्यो स्ट्रेन्थमा चाहिँ गरिदिँदैनौँ. र यो किशोर किशोरीलाई चाहिँ दुईटा उसको विकनेसलाई पछाडि राखेर चाहिँ स्ट्रेन्थमा हामीले चाहिँ अगाडि गऱ्यौँ भने चाहिँ फरक किसिमले चाहिँ एकदमै त्यो बच्चा चाहिँ उभार भएर आउन सक्छ कि अब भनौँ न अहिले मेसीले हेर्नु त अस्ति ह्याट्रिक गर्यो ऊ बच्चादेखि अटिस्टिक मान्छे हो नि त उसको फरक क्षमता के छ त उसको उसको पढाइमा नहोला केहीमा नहोला तर उसको गेममा त हेर्नु त फरक क्षमता भयो नि त हरेक मान्छेको फरक क्षमता हुन्छ. यो कुरा चाहिँ अभिभावकले पनि बच्चैदेखि आफ्नो बच्चाको फरक क्षमता बुझ्नु पर्यो. विद्यालयले पनि मेरो यो स्टुडेन्टको चाहिँ एकदम स्पेसल केयर चाहिने अवस्था नभइकन अब सुस्थ मनस्थिति नै छ भने त त्यो स्पेसल केयरमा गयो होइन तर उसले कोसिस गरेछ सी डी ग्रेड ल्याउँछ भनेदेखि उसको फरक स्ट्रेन्थ के छ यसलाई कसरी मोटिभेट गर उसलाई चाहिँ हामीले गाइडेन्स माया ममता गरेर गर्यो भने यस्तो बच्चाहरूले चाहिँ सीबाट बीमा त पक्कै पनि आउँछ.
1: हजुर अब विभिन्न खालका किशोरावस्थामा बाल बालिकामा चाहिँ विभिन्न समस्याहरूको बारेमा त हामीले चर्चा गर्यौं के समस्याहरू आउन सक्छ भनेर. मानसिक समस्या नै निम्त्याउने अर्को भनेको आघातजन्य अवस्था पनि हो होइन. आघातजन्य अवस्थाले चाहिँ उसलाई लामो समयसम्म ती घटनाबाट बाहिर आउन चाहिँ गाह्रो भइरहेको हुन्छ. अलिकति आघातजन्य अवस्था कस्तो खालको अवस्था हो र उसलाई त्योबाट बाहिर ल्याउन चाहिँ के गर्न सकिन्छ.
0: अब यो ट्रमा आघात होइन यो यसमा चाहिँ कस्तो हुन्छ भने अब के चाहिँ उसलाई आघात परेको छ त्यसमा डिपेन्ड हुन्छ. अब एकदम सेक्सुअल अब्युज भएको छ भने त्यसको प्रकृति फरक हुन्छ. एक्सिडेन्ट भएको छ प्रकृति फरक हुन्छ. भुइँचालो हाम्रो देशमा अस्ति भुइँचालो आयो कतिजनाले ज्यान गुमाउनुभयो उसले त्यो एक्सपिरियन्स गरेको छ भने त्यो फरक हुन्छ होइन. त्यो फरक भए पनि तर सिम्टम चाहिँ एउटै हुन्छ कि त्यही कुराले उसले बिर्सिन नसकेर उसको हात काप्ने चिटचिट गर्ने ऊ अगाडि बढ्न नसक्ने अनि त्यसपछि उसले ब्याक फ्ल्यास ब्याकहरू बढी गएर चाहिँ केही कुरामा पनि त्यो बच्चाहरू अगाडि बढ्न सक्दैन. अब भनौँ न यदि कसैलाई चाहिँ सेक्सुअल घरबाट सेक्सुअल एब्युज भएको हाम्रो छोरी बच्चा छ भने पछि गएर भविष्यमा आफ्नो रिलेसनसिपमा कहिले पनि ट्रस्ट गर्दैन. त्यसले गर्दाखेरि उसको फ्यामिली लाइफ कहिले पनि राम्रो हुँदैन. त्यस्तो हुन्छ. अनि यदि कसैलाई चाहिँ कम्पेरिजन गरिएका छ त्यो कुराले उसलाई आघात भएको छ त्यो गरिएको छ भने त्यो बच्चाले कहिले पनि एउटा ठाउँमा दिगो भएर काम गर्न सक्दैन. एक्सिडेन्ट भएको छ त्यो आघातले उसले कोही लुज गरेको छ भने ऊ केमा प्लेनमा एक्सिडेन्ट परेको छ कि गाडीमा एक्सिडेन्ट परेको छ भने ऊ त्यो चिजबाट सधैँ टाढिन्छ र एक किसिमको फोबिया हुन्छ उसलाई त्यो चिजको. त्यो चिजमा चाहिँ गएर ऊ स्टक भइदिन्छ कि. अनि हामीले चाहिँ यस्तो स्टक भएको बच्चाहरूलाई चाहिँ केमा छ यो ट्रमामा भएको बच्चाहरूलाई हामीले काउन्सिलिङ गर्दा चाहिँ उनीहरूलाई चाहिँ त्यो कुरामा चाहिँ एक्सपोज गराइदिन्छौँ कि एक्सपोजर थेरापी उसलाई त्यो त्यो बारम्बार त्यो कुराहरूमा चाहिँ उसलाई उसले जुन कुराबाट भाग्छ त्यो कुरामा चाहिँ अगाडि एक्सपोज गराइदिएर उसलाई बिस्तारै तिम्रो यो गरेर उसलाई त्यही त्यस्तै त्यस्तै वातावरण हामीले गराइदिएर चाहिँ यसबाट बाहिर निकाल्न सकिन्छ. तर जसले चाहिँ आघात कुन किसिमले उसले त्यो आघात फिल गरेको छ प्रकृति फरक हुन्छ. यस्तोहरूलाई चाहिँ फ्ल्यासब्याक आउने राति सुत्न नसक्ने केही कुरामा कन्सन्ट्रेट गर्न नसक्ने जतिखेर पनि त्यही भयो जस्तो भूकम्पले गर्दा हाम्रो किशोर किशोरीलाई जुन बेला पनि हल्लेको फिल भयो नि त छ महिनासम्म त्यसले गर्दा स्कुल जान पनि डराउने खान पनि डराउने त्यस्तो त्यस्तो भयो. तर हामीले यो आघातको प्रकृति हेरेर चाहिँ विभिन्न आघातहरू हुन्छन् त्यो आघातबाट चाहिँ त्यही हिसाबले चाहिँ अगाडि बढ्नुपर्छ त्यो बच्चालाई कसरी सम्हाल्ने भनेर.
1: तपाई अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा किशोरावस्थामा देखिने मानसिक स्वास्थ्य समस्या र व्यवस्थापनका बारेमा कुराकानी गरिरहेका छौं। ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी रेस्टका मनोपरामर्शकर्ता सुदीपा ढुंगानासँगको थप कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
2: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
2: प्राविधिक शिक्षा आजको आवश्यकता।
3: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट, बीई सिभिल, सिभिल एण्ड रूरल, कम्प्युटर, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, इन्फर्मेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो।
2: प्रवेश परीक्षा असार 25 गते बिहिबार।
3: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण 4 भक्तपुर,
2: फोन 01-5221-5221-00 छ, 97418-2096।
3: वेबसाइट www.nec.edu.np।

0: श्री ठाकुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: कार्यक्रम बद्लिदो नेपालमा तपाईलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा किशोरावस्थामा देखिने मानसिक स्वास्थ्य समस्या र व्यवस्थापनका बारेमा ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी रेस्टका मनोपरामर्शकर्ता सुदीपा ढुंगानासँग कुराकानी गरिरहेका छौं। फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रममा।
3: हजुर, धन्यवाद सम्झनाजी।
2: सामाजिक सञ्जाललाई चाहिँ जहिले पनि हामीले नकारात्मक रूपमा चाहिँ लिइरहन्छौं, सामाजिक सञ्जालको सकारात्मक रूपमा चाहिँ किशोरावस्थामा कसरी प्रयोग गर्न सकिन्छ?
3: अहिले त भनौँ न जल्दो बल्दो विषय नै सामाजिक सञ्जाल भइरहेको छ। त्यो सकारात्मक पनि छ, यसबाट बच्चाहरूले पढ्न सिकिरहेका छन्। कतिपय अवस्थामा घर परिवार बुवामा पढ्न नसक्ने अवस्थामा उनीहरूले आर्टिफिसियल इन्टेलिजेन्सको हेल्पबाट उनीहरूले कति कुराहरू सल्भ पनि गरिरहेका छन् होइन। यो के हो भने प्रयोग कसरी गर्ने? सामाजिक सञ्जालले आफूलाई रुल गर्ने होइन कि आफूले चाहिँ सामाजिक सञ्जाल र मोबाइललाई रुल गर्न चाहिँ बच्चाहरूले सिक्नु पर्यो। त्यो बच्चाहरूले चाहिँ हामी अभिभावकले नै सिकाउनुपर्छ। हामी अभिभावकको तपाईँले याद गर्नुभयो होला, तपाईँ हामी आफैलाई निहालेर हेरौँ न। हामी आफ्नो कामको प्रेसरबाट गएपछि हामीले यहाँ अफिसमा हामीले सामाजिक सञ्जाल धेरै चलाइरहेका हुँदैनौँ, अनि घरमा गएपछि के भयो एकचोटि अपडेट हुनको लागि हामी चलाउन थाल्छौँ। तर अहिले तर त्यो चलाउन थालेपछि हामीले घन्टौँ त्यसमा स्क्रल गरेर बसेर 3 घण्टासम्म बिताएको हामीलाई थाहा हुँदैन, अनि त्यसपछि हामीमा पनि त्यो अनि त्यसपछि हामी के पनि कामहरू भ्याउँदैनौँ, अनि नभ्याएपछि हामीमा पनि त्यो चिडचिडापन, त्यो काम भ्याउन नसकेको एउटा हिंसाबोध, गिल्ट, त्यसले गर्दा हाम्रो पनि व्यवहारमा कति फरक परेर हुन्छ नि त होइन। बच्चाहरूमा पनि त्यही हो, उनीहरूले पनि त्यो आइसकेपछि लामो समयसम्म चलाइदिन्छन्। उनीहरूले अब हामीलाई भन्यो भने होमवर्क गरिरहेको पढिरहेको भनेपछि हामी अभिभावकले यो पढिरहेछ त, असाइनमेन्ट गरिरहेछ त, यो गरिरहेछ भने तर साँच्चीकै असाइनमेन्टै गरिरहेछ त, हामी गएर हेरिदिन्छौँ त कहिलेकाहीँ। त्यो बच्चाले असाइनमेन्टको नाममा हामी आउँदा असाइनमेन्ट थिच्ने अनि गेम खेलिरहेछ कि अरू नै केही भिडियो हेरिरहेका छ कि भनेर हामीले अभिभावक पनि चनाएको हुन आवश्यकता छ। अहिलेको बदलिदो परिस्थितिमा अभिभावकहरू पनि व्यस्त हुनुहुन्छ, त्यो व्यस्ततालाई पनि गरेर एउटा डिसिप्लिनमा, यदि कसैलाई डिसिप्लिनमा ल्याउनु छ भने पहिले चाहिँ हामी अभिभावकले नै रोल मोडल भएर एउटा डिसिप्लिनमा बस्न सिक्नुपर्छ। त्यो बच्चाहरूको अगाडि चाहिँ हामी जुन बेला पनि तपाईँ आफै मोबाइल चलाएर बस्नुहुन्छ अनि के हामीलाई भन्नुहुन्छ भनेर बच्चाहरूकोबाट सुनेको छ धेरै नै। त्यस कारणले गर्दाखेरि हामीले चाहिँ यो व्यवस्थापनको तरिकामा भन्दैछु, हामीले चाहिँ हामी पनि कामको प्रेसरबाट जाँदाखेरि बच्चाहरू स्कूलबाट आएका हुन्छन्, आधी घण्टा चाहिँ हामीले हाम्रो बच्चालाई फोनलाई चाहिँ सेफ जोनमा राखेर आधी घण्टा 45 मिनट एउटा डिसिप्लिन बनाउनु पर्यो, उसलाई राख्नु पर्यो, उसँग सोध्नु पर्यो तिमीलाई आजको दिन कस्तो रह्यो, आज तिमीलाई कस्तो भएको छ, म छु है, तिमीलाई केही अप्ठ्यारो पर्यो भने हामी आमा बुवा दिदी भाइ को छ हामी सपोर्टमा छौँ, ल भन तिम्रो आज के भयो, मेरो त यस्तो यस्तो भयो, हामीबाट सुरुवात गर्ने। हामीलाई पनि अफिसमा तनावहरू हुन्छ, मलाई यस्तो भयो, मैले यसरी गरेँ, अनि आफूलाई केही बच्चामा डाउट लागिरहेछ भनेदेखि कहिलेकाहीँ हामीले रोल प्ले गर्दा पनि केही बिग्रिँदैन कि, हामीले रोल प्ले गरिदिएर मेरो साथीको छोरीलाई त छोरालाई त यस्तो यस्तो भएको रहेछ हेर न, अनि उसको बुवाहरूले त यसो गर्दाखेरि त यो त समस्या अब साइबरकै केस छ भने पनि यस्तो भएछ नि उसलाई त, हेर त तिमीलाई त त्यस्तो भएको छैन नि है, भयो भने बेलामै भन है हामी छौँ नि भनेर त्यो बच्चालाई अनि हामीले टाइम दिने मेन कुरा यति बेला चाहिँ उसलाई टाइम दिने अनि उसलाई बाहिर लिएर घुमाउन लिएर जाने, हामीसँग उसले टाइम स्पेन्ड गरोस् बढी, एक्लोपन उसलाई फिल, मेन कुरा चाहिँ अहिलेको बच्चाहरूमा एक्लोपनले गर्दा बढी ग्याजेटमा छन् नि त। तपाईँ हाम्रो बेलामा चाहिँ कस्तो थियो भने हामी जोइन्ट फ्यामिलीमा बस्थ्यौँ, हामी घरबाट दाजुभाइ दिदीबहिनी एउटै फ्यामिलीमा हुन्थ्यौँ, खेल थियौँ। अहिलेको बच्चाहरूमा त्यो छैन, टोटली उनीहरू ग्याजेटमा डिपेन्ड छन्।
2: परिवार त छ तर एउटै कोठामा एउटै परिवार भए पनि
3: दूरी
2: छ होइन, त्यो दूरीलाई चाहिँ मेटाउन परिवारले नै पहिला
3: पहल गर्नु पर्यो। अनि बच्चाहरूलाई चाहिँ यो हप्तामा एक दिन भए पनि यो ब्रिदिङ एक्सर्साइजहरू जुन उनीहरूलाई कामदाम मेडिटेसन आफै परिवार बसेर यस्तो गर्ने भने त्यो बच्चाहरूलाई पहिलेदेखि नै, किनभने हाम्रो ब्रिदिङले चाहिँ ब्रिदिङ र मेडिटेसन बच्चाहरूले गर्न सक्दैन, त्यही पनि हामीले त्यसलाई अभ्यास गरेर आफू नै बसेर 5 मिनटबाट 1 मिनटबाट ल है आज हामी लामो लामो सास फेर्ने भनेर बसेर त्यो गर्ने, अनि उनीहरूको सानो सानो हेबिटमा चाहिँ प्रशंसा गरिदिने, हामीले उसले गल्ती गरेका हुन्छन् गल्तीलाई औलाउनु भन्दा पहिले तिमीले त यो पनि राम्रो गरेछौ नि है, तिमी त यसमा कति राम्रो आहा तिमीले कति राम्रो गर्यो भनेर उसलाई सानो कुरामा पनि प्रेज गरिदिने, तिमीले यो गर्न सक्दैनौ न भन्ने के, कहिलेकाहीँ आफूलाई आउँछ त्यो गर्नलाई, उसँग हेल्प लिएर हामी सानो हुँदैनौँ नि त, उसँग हेल्प लिएर ओहो म त मलाई आमा बुवाले हेल्प माग्यो त ओहो भनेर अनि त्यो बच्चाहरू क्युरियस हुन थाल्छ कि अनि अनि अनि उसको त्यो अब गलत अब रिसाउने ओर्ने बानी छ भने कहाँबाट यो रिस भनेको आफूमा मानसिक रोग होइन नि त त्यो रिस उसलाई कहाँबाट आइरहेछ त के कारणले उसलाई गाह्रो भएको छ बुवा आमाले बुझिदिएर स्कुलले बुझिदिएर यस्ता कुराहरू गर्यो भनेदेखि व्यवस्थापन आफै हुन्छ अनि उनीहरूलाई हुन्छ नि हबिजमा उसलाई के चाहिँ इन्ट्रेस्ट लाग्छ उसलाई गिटार बजाउन इन्ट्रेस्ट लाग्छ तर हामीले कति गिटार बजाएको तिमी नगर नभन्ने तिमी होमवर्क गर तिम्रो यो होमवर्क सिद्धाऊ तिम्रो आफ्नो काम सिद्धाऊ अनि मलाई पनि सिकाइदेऊ न दुई चारवटा तार तान्नलाई भनेर हामी नै अगाडि बस्नु पर्यो कि हामीले नै टाइम दिएको छैनौँ कि लुडो खेलाएको छौँ हामीले अहिले बच्चासँग खेल्दैनौँ नि हाम्रो आमा बाबाले त हामीसँग लुडो खेलेर हुन्छ अनि अहिलेको बच्चाहरूमा चाहिँ कस्तो छ भने हाम्रो एउटै बच्चा हुन्छ दुइटै बच्चा हुन्छ अनि उसले बोल्नुभन्दा अगाडि नै हामीले टन्न उसलाई पुर्याइदिएको हुन्छौँ कि तपाईँ हाम्रो पालोमा त एउटा लुगा लगाउनलाई हामीले दसैँ कुर्नु पर्थ्यो हामीले कम्प्रोमाइज गर्न सिकेका हुन्थ्यौँ नि त अहिलेको बच्चालाई त बोल्नुभन्दा अगाडि ग्याजेटदेखि र सबै कुरा अप टु डेट हुन्छ टाइम हुँदैन बाउ आमालाई सामान दिन रेडी हुन्छ अनि उसले त्यो सामानको युज गर्दा गर्दा उसले दुरुपयोग पनि गर्दा हुन्छ नि त अनि भोलि गएर कुनै मान्छेको सधैँ त एउटै आर्थिक अवस्था हुँदैन अनि कुनै बेला चाहिँ बुवा आमाले त्यो पुरा गर्न सकेन उसको साथीको अगाडि उसलाई लाज भयो भने अनि यस्ता बच्चाहरूलाई त यति छिटो मानसिक रोग लाग्छ त्यस कारणले चाहिँ हामीले बच्चाहरूलाई चाहिँ अलिकति लो लेभलमा राखेर पनि हामीले चाहिँ तिम्रो
4: आफै सङ्घर्ष गरेर आफै केही गर्नुपर्छ
3: सिकाउनु पर्छ एकचोटिमा भन्नुभन्दा पहिले दिने चलन छ अहिले यस्तो यस्तो व्यवस्थापन गर्न घरबाटै सुरु गर्नुपर्छ
4: अलिकति अब यहाँले भनिहाल्नुभयो कि उनीहरूलाई सानो सानो कुरामा चाहिँ तनाव पनि हुन थाले हुन्छ चिन्ता पनि बढ़िरहेको हुन्छ र त्यसको व्यवस्थापन पनि गर्न नसकिरहेको अवस्था पनि हुन सक्छ होइन विशेष गरेर किशोरा अवस्थामा हुने तनाव चिन्ताको व्यवस्थापन गर्न चाहिँ के उपायहरू हुन सक्छन् जुन चाहिँ अभिभावक र शिक्षक दुवैबाट चाहिँ सहयोग चाहिँ पुर्याउनु पर्यो उसलाई
3: अब यस्तो बच्चाहरूले तनाव पहिले सुरुमा त यो तनावबाट स्टार्ट हुन्छ तनाव चाहिँ कस्तो हुन्छ नि तपाईँको राम्रो तनाव पनि हुन्छ नि भोलि एक्जाम छ या भोलि उसलाई स्कुलमा चाहिँ एउटा पुरा केही फंक्सनमा चाहिँ एउटा प्रेजेन्टेसन गर्नु छ त्यसको लागि उसले चिन्ता लिएर उसले एक दिन दुई दिन चिन्ता लिएर त्यसको तयारी गरेर त्यो गर्छ भने त्यो राम्रो तनावमा गयो तर त्यही कुराले उसलाई चाहिँ जतिखेर पनि पिरोल्न थाल्यो भनेदेखि त त्यो खराब तनाव भयो त्यसले भोलि गएर मानसिक रोग लिएर आउँछ होइन र यस्तो बच्चाहरूमा चाहिँ हाम्रो किशोर किशोरीमा चाहिँ विभिन्न किसिमको साथी रिलेसनसिप अहिलेको बच्चाहरूमा चाहिँ मैले चाहिँ रिलेसनसिप प्रब्लम पनि धेरै देखेको छु त्यो रिलेसनसिपमा चाहिँ उनीहरूले आफूले भनेको जस्तो केटा वा केटीसँग सम्बन्धमा बस्न पाएन भने एकदमै हीनताबोध हुने हात काट्ने खुट्टा हातमा देखिन्छ भने खुट्टा काटेर त्यो स्ट्रेस रिलिज गर्ने नराम्रो नेगेटिभ कोपिङ भन्छ कि यसलाई नेगेटिभ कोपिङ गरिरह हुन्छन् बच्चाले अब यस्ता नेगेटिभ कोपिङहरूलाई चाहिँ हामीले टिचरहरूले बुझेर हेर यसले अब टिचर अभिभावकले दियो भने तिम्रो यहाँ कसरी चोट लाग्यो भनेर बुझ्ने अनि उसले चाहिँ आजकल त 11 वर्षको उमेरदेखि बच्चाहरूलाई चाहिँ एकअर्काप्रति आकर्षण बढिसकेका हुन्छ टिनेज उनीहरूलाई त 11 अहिले अब डब्ल्युएचओको अनुसार त 10 वर्षदेखि नै हाम्रो किशोर किशोरी भन्छ नि त होइन अनि त्यति बेलादेखि उनीहरूको हार्मोनल अहिलेको बच्चाहरूमा चेन्जेस भइसकेको हुन्छ अनि उनीहरूलाई चाहिँ तिम्रो यस्तो अब हामीले सहज वातावरण बनाइदिएर उनीहरूलाई साथीभाइले उसले मनमा भएका केही कुराले उसलाई तनाव भयो भने त्यो पोख्ने ठाउँ चाहिँ हुनु पर्यो कि मान्छेलाई चाहिँ पोख्ने ठाउँ भएन भने यस्तो समस्या आउने पोख्नलाई चाहिँ सहजै उसले टिचरलाई सहज गर्न सक्ने हो कि आफ्नो साथीकोमा चाहिँ उसले त्यो पोख्न सक्ने पर्ने हो कि पोख्यो भनेदेखि यो धेरै मिनिमाइज हुन्छ उसलाई पोख्ने वातावरण चाहिँ हामीले बनाउनु पर्छ
4: अब विशेष गरेर चाहिँ मानसिक समस्याहरू त अथवा तनाव चिन्ता भनेको हाम्रो जीवनमा कुनै पनि बेला आइ नै रहन्छ आउने जाने क्रम चलिरहन्छ तर त्यसको व्यवस्थापन नै महत्वपूर्ण रह्यो होइन त्यसको लागि चाहिँ विद्यालय र परिवारबाट चाहिँ कस्ता खालका भूमिकाहरू निर्वाह गर्नुपर्छ
3: परिवारबाट चाहिँ आफ्नो बालबालिकालाई के भइरहेको छ सहयोगीको रूपमा हेर्नु पर्यो उसलाई पहिले औलाउनु भन्दा पहिले उसलाई जज गर्नुभन्दा अगाडि चाहिँ यसलाई यो यसको उसको क्यारेक्टर त बुवामालाई र अभिभावकलाई र शिक्षकलाई जति त कसलाई थाहा हुन्छ र होइन त्यो हेरेर उचित परिवारले घरमा चाहिँ न्यानोपन दिनु पर्यो माया दिनु पर्यो सौहार्दपूर्ण वातावरण सिर्जना गरिदिनु पर्यो परिवारमै एक आपसमा झगडा छ टक्कर छ रक्सी खानेछ चुरोट खानेछ अनि अहिले त बाउ आमाको डिभोर्सले पनि बच्चाहरूलाई यस्तो भइरहेको छ नि त मानसिक रोग छन् आमा एकातिर बुवा एकातिर त्यो बच्चा बीचमा पेन्डुलम भइरहेछ कि अहिलेको समाजमा अहिलेको हाम्रो समाजमा चाहिँ यो पनि एउटा एकदम ठूलो समस्या भइरहेको छ त्यसमा चाहिँ कस्तो हुन्छ भने यो हाम्रो सहरी भेगमा मात्र नभएर ग्रामीण भेगमा पनि बुवाले अर्कै बिहा गरिदिने, आमाले अर्कै बिहा गर्ने, अनि आफ्नो बुवाका जाँदा अर्को आमाले लखट्ने, अनि अर्को जाँदा अर्को बुवाले लखट्ने, त्यो चाहिँ मैले कम्युनिटीमा जाँदाखेरि हाम्रो विद्यार्थी, हाम्रो त एकदमै भल्नरेबल विद्यार्थीलाई हामीले छनौट गरेर पढाइरहेका छौँ होइन, हाम्रो ग्रामीण स्वास्थ्य शिक्षा सेवा गोठीले, अनि त्यस्तोमा चाहिँ हामीले 70-80% चाहिँ त्यस्तै फ्यामिली कन्फ्लिक्ट हुने, त्यो अब सेपरेसनहरू भएको बच्चाहरू धेरै छन्, अनि तिनीहरूकोमा चाहिँ एउटा बच्चाले त सुसाइडै गर्न लगाइसकेको थियो हाम्रो प्रोग्राममा होइन, सुसाइडै गर्न लगाइसकेको थियो, अनि पछि के भन्दाखेरि बुवाले अर्को बिहा गर्नु, आमाले अर्को बिहा गर्यो, उसलाई पढ्नलाई चाहिँ कोसँग पैसा माग्ने, अब प्लस टूसम्म हामीले पढाउँछौँ, ब्याचलर त हामी पढाउँदैनौँ, अनि त्यसले गर्दाखेरि अनि मैले एकजना धनगढीकै मेरो साथी काउन्सिलर हुनुहुन्थ्यो, उहाँको संरक्षणमा चाहिँ उसलाई काउन्सिलिङ पठाइरहेको थिएँ, अनि उहाँले मलाई फोन गरेर उसले त सुसाइड गर्न लगाएँ म्याम भन्दाखेरि, अनि मैले उसलाई यहाँ काठमाडौँबाट काउन्सिलिङ गरेर बुझ्दाखेरि त ब्याचलर पढ्न एकदम राम्रो बच्चा, ब्याचलर पढ्न पैसा छैन, बुवासँग माग्ने कि आमासँग माग्ने, हो त्यस्ता त्यस्ता समस्या हुने हुनाले अभिभावकले चाहिँ आफै घरबाट त्यस्ता सौहार्दपूर्ण वातावरण बनाउने, आफ्नो घरमा कलहहरू आफूभित्रै सीमित राख्ने, बच्चाहरूलाई नदेखाउने, स्कूलमा कम्पेरिजन नगरिदिने, स्कूलले वातावरण गरेर बच्चालाई चाहिँ उसको क्षमताभन्दा माथि गएर चाहिँ केही काम गर्न पनि दबाव नगरिदिने,
4: विशेष गरेर अघि पनि यहाँले भन्नुभयो कि परिवार छ तर परिवार भए तापनि उसलाई चाहिएको बेला त्यो परिवारबाट सहयोगहरू नपाइरहेको हुन सक्छ होइन, खुल्ला संवाद चाहिँ कसरी सुरु गर्न सकिन्छ
3: बच्चाहरूसँग? खुल्ला संवाद चाहिँ अब हामी नै अभिभावकले चाहिँ अवेर भएर, मैले अघि पनि भने नि आइसकेपछि चाहिँ हामी कामबाट आउँछौँ या घरमै बस्छौँ, बच्चा आइसकेपछि चाहिँ आधी घण्टादेखि 45 मिनट चाहिँ विभिन्न अहिले त त्यो फिजिकल गेमहरू पनि त हामीले किनेर राख्न सक्छौँ, चेस खेल्न सक्यो, अनि अरू कुराहरू ल केही प्रोग्रामै हेऱ्यौँ भने ल आज टिभीमा यो प्रोग्राम छ हामी सँगै बसेर हेरौँ, मेन कुरा चाहिँ अहिले यो समस्या अहिले नेपालमा यो बढेकै नै त्यही हो कि, एउटै परिवारमा बसे पनि सबै त्यो मोबाइलभित्र छिरा छ कि, एकअर्कासँग हामी बोल्या हुँदैनौँ, यो हामीले त सुरु गरिसकेका छौँ विभिन्न जिल्लामा चाहिँ परिवार यसरी बस्नुपर्छ यो गर्नुपर्छ भनेर चाहिँ हामीले सुरु गरेका पनि छौँ कम्युनिटी लेभलमा अवेरनेस, किनभने सहरी भेकको मान्छेले त पढेर पनि, नेट हेरेर पनि, आइएआईमा हेरेर पनि सबै सिम्टमदेखि लिएर डक्टरलाई भन्दा बढी थाहा हुने भइसकेको छ होइन, कोही कोही मेरो पेसेन्टहरू आउँदाखेरि त मलाई यो सिम्टम भएको छ, मलाई यस्तो छ, ल अब म कसरी व्यवस्थापन गर्ने भनेर आउनुहुन्छ, त्यो पुरै हेरेरै आइसकेको हुन्छ होइन, ग्रामीण भेगमा चाहिँ त्यो हुँदैन नि त, हामी त ग्रामीण भेगमा चाहिँ के भन्दा छ भने शारीरिक परिश्रम गराएर त्यहाँ त फेरि त्यो अरू कुरा हुँदैन, त्यो इन्टरटेनमेन्टहरू चेस लुडो भने जे आफ्नोमा क्षमता छ केही काम छ भने त्यो बच्चाहरूसँग सहयोग लिने कि मलाई आज यो कारमा गाह्रो भयो, हामीले मेन कुरा यो बच्चाहरूलाई चाहिँ मलाई यो कुरामा गाह्रो भयो तिमीले हेल्प गर्न सक्छौ भनेर उनीहरूलाई एउटा अलिकति प्रायोरिटीमा राखिदिने बित्तिकै त्यो बच्चा त यसै माथि आउँछ कि, उसँग बसेर लुडोै खेलिदिने हो कि चेसै खेलिदिने हो कि अथवा टिभी सो अहिले फुटबल आइरहेछ नि त सँगै बसेर हेरिदिने हो कि है तेरो यो भन्छ उसको केही मनपर्ने सिङ्गरको गीत आइरहेछ भने ल नि त हामी पनि हेरौँ तेरो सिङ्गरको तेरो सो भनेर बसिदिने हो कि, अनि तिमीलाई गाह्रो भएको छ यस्तो उमेरमा यस्तो यस्तो हुन्छ हाम्रो बेलामा यस्तो थियो भनेर पुरानो कुराहरू पनि घटनाक्रमहरू राखेर उसलाई त्यो मोटिभेसन हुने किसिमले चाहिँ संवाद सुरु गर्यो भनेदेखि उसले आज नखोल्ला 2 दिन 3 दिन 2 हप्ता 10 महिनापछि त उसले आफ्नो कुराहरू खोल्न थाल्छ कि, अनि त्यो खोलेपछि चाहिँ यस्तो समस्याहरूबाट टाढा हुन्छ बच्चाहरू,
4: उसले आफूले व्यवस्थापन गर्न पनि
3: सिकिरहेको
4: त्यो आइडिया चाहिँ मिलिरह हुन्छ। अब विशेष गरेर हामीले यो मानसिक स्वास्थ्य समस्यामा चाहिँ खानपान पनि महत्वपूर्ण भूमिका खेलिरह हुन्छ होइन, कस्तो खालको खानपान खाने र जुन खानपानले चाहिँ मानसिक स्वास्थ्य बढाइरहेछ त?
3: अहिले त जङ्क फुड एकदम मान्छेहरूलाई अहिले हामीलाई चाहिँ एकदमै सजिलो जङ्क छ नि त, इन्स्ट्यान्ट फुडमा जान्छौँ नि त हामी, इभन बच्चाहरूलाई के भन्नु बच्चाहरूको त त्यो उमेरै त्यस्तो हुन्छ, हामीहरू एउटा उमेर परिपक्व मान्छे त बाहिर जाँदाखेरि कहिलेकाहीँ बिहान भनेदेखि चाउचाउ बिस्कुटमा डिपेन्ड हुन्छौँ, पिय पदार्थहरू पनि बढी कार्बोनेटेड ड्रिङ्कहरू हामी गरिरहेका हुन्छौँ होइन, यसले चाहिँ हाम्रो स्वास्थ्यमा चाहिँ एकदमै नकारात्मक असर गर्छ। तपाईँहरूले याद गर्नुभयो होला नि हामीले बिहान चाहिँ एकैचोटि पकौडा समोसा खाँदाखेरिको हाम्रो दिनभरिको दिन परिएर आफ्नो हाम्रो दैनिकमा हामी खान्छौँ नि, जे बिहान चिया खाएर भातै खान्छौँ नि हामी नेपालीहरू त नर्मल्ली होइन, हामीले त्यो खाना जुन सबै हाम्रो नेपाली खाना भनेर एकदम हरेक किसिमको पौष्टिक खानेकुरा छ, त्यसमा मिनरल भिटामिन सबै पुगेको, प्रोटिनदेखि सबै पुगेको, त्यो खाना खाँदाखेरि हामीले डिफ्रेन्स आफै हुन्छ। अब अहिले हाम्रो बच्चाहरूमा के छ भनेदेखि इन्स्ट्यान्ट कुरामा चाहिँ हामी नै पैसा दिएर बच्चालाई चाहिँ फ्यान्सी रूपमा टिफिनमा पठाउँदा पनि अब पहिले त चिउरा भुटेको चना भुटेको हालेर पठाउँथ्यो, अहिले त कहाँ हुनु, अहिले त बेकरीबाट केक पठाउने हो कि पिज्जा पठाउने हो कि मोमो पठाउने हो कि, जति खानेकुरा फ्यान्सी भयो त्यति चाहिँ स्टेटस हाई भयो भने हाम्रै अविवाहकै त्यस्तो धारणा छ नि त, त्यसले गर्दाखेरि चाहिँ 80% चाहिँ हाम्रो शरीरमा जुन त्यो खुसी हुने रसायन हुन्छ सेराटोनिन भन्छ होइन त्यसलाई ह्याप्पी हर्मोन, 80% चाहिँ हाम्रो गटबाट आउँछ। त्यसलाई चाहिँ हामीले हेल्दी खानेकुरा दियौँ भनेदेखि चाहिँ हामी स्वस्थ हुन्छौँ, हेल्दी खानेकुरा दिएनौँ र यस्तो जङ्क फुडहरूले चाहिँ हामीले गर्यौँ भनेदेखि चाहिँ त्यसकारण अभिभावकै ठुलो रोल हुन्छ आफ्नो बच्चालाई। अब चाउचाउ दिने बच्चाले त जन्मिँदै म चाउचाउ बिस्कुट खान्छु भनेर त जन्म्या हुँदैन नि त, त्यो बानी कसले लायो।
4: यो कमसे कम कति निन्द्रा, कति व्यायाम अनि कति शारीरिक गतिविधिहरू चाहिँ जरुरी छ तनाव लगायतका मानसिक समस्याबाट बच्नको लागि, विशेष गरेर बाल बालिकाकै केसमा भनौँ, किशोर अवस्थामै भनौँ।
3: हो, अहिले अहिले हाम्रो मानसिक समस्या भनेकै भनिहाले नि, खेल खेल्न पनि बाहिर गइँदैन, ग्याजेटमै हुन्छ हामी, अनि व्यायाम पनि त्यो बसेरै हुन्छ, अनि त्यसले गर्दाखेरि पनि हामीलाई चाहिँ यस्ता समस्याहरू हुन्छ। र हाम्रो मानसिक रूपमा स्वस्थ हुनको लागि चाहिँ खानपान, शारीरिक व्यायाम अनि निन्द्राले चाहिँ एकदमै ठूलो भूमिका गर्छ, जस्तो हाम्रो व्यवहारले पनि हो। हाम्रो यो ह्याप्पी हर्मोनहरू हुन्छन् कि, त्यो त्यस्तै कुराहरूबाट चाहिँ हामीले ब्रेनमा त्यो केमिकल बढाउन सक्छौँ होइन। हामीलाई आनन्दको अनुभूति हुने हर्मोनै हाम्रो व्यायामबाट, अनि खाँदाखेरि हाम्रो सेराटोनिन मैले अघि पनि भने 80% त्यो केमिकल चाहिँ हाम्रो पेटबाट आउने हुनाले, राम्रो खायौँ भने हाम्रो त्यो आनन्द हुने हर्मोन पनि निस्किन्छ। यो सबै तिनवटा गरेर एक्सर्साइज, निन्द्राले चाहिँ हाम्रो ब्रेनले रेस्ट पाउँछ, चारवटै कुराको तालमेल हामीले राम्रोसँग मिलायौँ भनेदेखि चाहिँ एउटा किशोर किशोरी र वयस्कलाई चाहिँ मिनिमम 6-8 घण्टाको निन्द्रा चाहिन्छ, व्यायाम चाहिँ आधी घण्टादेखि 1 घण्टा पनि गर्न सकिन्छ, किनभने बच्चाहरूले त गेम बाहिर खेल्दैनन्, तर अहिले त फुटबल खेल्नु पर्यो भने फुटसलहरू छन् नि त अहिले पनि होइन, त्यस्तोहरू गर्न सकियो, त्यसबाट पनि उनीहरूको ह्याप्पी हुन्छ। अनि म्युजिक सुनेर पनि हामी ह्याप्पी म्युजिक सुनेर आफूलाई गर्न मन लागेको कुराबाट चाहिँ हाम्रो पनि हामीले हाम्रो ह्याप्पी हर्मोनहरू निकाल्न सक्छौँ। यो व्यायाम र खानपानले चाहिँ हाम्रो खुसी हुने रसायन चाहिँ सबै निकाल्ने हुनाले चाहिँ यो चाहिँ तालमेल, व्यायाम, निन्द्रा, खानपान, फिजिकल एक्सर्साइज सबैको तालमेल चाहिँ मेन्टल हेल्थको चाहिँ एकदमै औषधि मान्नुपर्छ।
4: केही त्यस्तो मनोसामाजिक समस्या देखियो, मानसिक समस्याहरू देखियो कि भने चाहिँ हामीले के को आधारमा चाहिँ, कस्ता खालका लक्षणका आधारमा चाहिँ त्यो समस्या छ बाल बालिकामा भनेर पहिचान गर्ने त?
3: यो कुरामा चाहिँ हो, यसैमा चाहिँ हामी चुकिरहेका हुन्छौँ र यो सुसाइड जस्ता घटनाहरू भइरहेको हुन्छ नि त होइन। आफ्नो बच्चाले गरिरहेको कुरामा चाहिँ अलिकति पनि आमी बुवा आमाले चनाएको, विद्यालयले चनाएको हुनु पर्यो, गरिरहेकोमा भन्दा पनि थोरै फरक आयो भने पहिले आफूले बुझ्न कोसिस गर्ने, साथीभाइहरूसँग पनि बुझ्न कोसिस गर्ने, ए उसले अब केही स्कूलमा अथवा कलेजमा केही व्यवहार फरक छ उसले भनेर हामीले पहिले त्यो इन्डाइरेक्ट रूपमा पत्ता लगाउने, यदि देखियो भने आफ्नो बच्चासँग आफू बसेर, यदि यो भर्खर शुरू भएको छ भने काउन्सिलरहरू, हामी जस्ता काउन्सिलरहरूले पनि, हामी यो प्रकृति त 3 खालको हुन्छ नि, माइल्ड, मोडरेट र सिभियर हुन्छ नि त होइन, यो मानसिक स्वास्थ्य पनि माइल्ड र मोडरेट हामी थेरापिस्ट र काउन्सिलरहरूले पनि गर्न सक्छौँ, र हामीले गर्न नसक्ने केसमा चाहिँ हामीले साइकियाट्रिस्ट कहाँ रिफर गर्नुपर्छ हुन्छ। त्योभन्दा अगाडि चाहिँ सुरात हुने बित्तिकै काउन्सिलरका जाने कि, यो हाम्रो समाजमा चाहिँ लान्छना छ नि त, काउन्सिलरका गयो भने भोलि एकदम यसलाई मानसिक रोग लाग्यो भनेर भन्छन्, यहाँ हुन्छ भनेर, त्यो स्टिग्मालाई नै हटाउनु पर्यो, पहिले काउन्सिलरका आउन लजाउनु भएन। यदि काउन्सिलरबाट नहुनेछ भने उहाँहरूले आइडेन्टिफाई गरेर तपाईँ साइकियाट्रिस्टका जानुभयो भने औषधि खान पनि हिचकिचाउनु भएन। र अहिले त हाम्रो ग्रामीण भेगको हिसाबमा जिल्ला अस्पतालमा हरेक पालिकामा काउन्सिलरको व्यवस्था छ, फ्रीमा छ, त्यो जिल्ला अस्पतालहरूमा राखेको, त्यो पालिकामा राखेको काउन्सिलरहरू सरकारी उसमै हुनुभएको हुनाले उहाँले फ्रीमा गर्नुहुन्छ। त्यसबाहेक यदि आफ्नो आइडेन्टिटीहरू चाहिँ केही गरी देखाउनु मन लाग्दैन भने, अहिले त विभिन्न नेपाल सरकारको पनि 1166 भन्ने टोल फ्री नम्बर छ, पाटन हस्पिटलले पनि टोल फ्री नम्बर, र विभिन्न अर्गनाइजेसनहरूको पनि टोल फ्री नम्बरहरू छन्, त्यसबाट पनि हामीले आफू अगाडि नगएर पनि गर्न सक्यो, बच्चाहरूलाई गराउन सक्यो होइन। त्यसरी गर्दा भएको सुविधा चाहिँ हामी पहुँचमा गएर गर्नुपर्छ।
4: अब विशेष गरेर यो सँगसँगै चाहिँ धेरै समय बिताउने भनेको विद्यालयमा हो होइन, एकदम छोटकरीमा भनिदिनु होला, समय धेरै अभाव छ होइन। विद्यालयले चाहिँ गर्नुपर्ने भूमिका, उसको छोटकरीमा चाहिँ के गर्नुपर्छ त? उसले
3: विद्यालयले आफ्नो बच्चालाई आइडेन्टिफाई भइसकेपछि उसलाई चाहिँ ग्रुपमा क्वेसन नगर्ने, उसलाई छुट्टै, उसको व्यवहारमा यदि परिवर्तन देखिएको छ भनेदेखि छुट्टै उसलाई राखेर उसको बुझ्न कोसिस गर्ने, के थाहा बच्चालाई पढ भन्नुहुन्छ, अहिले त यो इन्टेलेक्चुअल उसमा पनि त पढ्नै नसक्ने हुन्छ, त्यो कसैले हिसाबै ब्याथै गर्न नसक्ने, होइन डिसलेक्सिया भन्छ, ग्रामरै पढ्न नसक्ने, डिसक्याल्कुलिया भन्छ, हिसाबै गर्न नसक्ने, त्यस्तो छ भनेदेखि उसको त्यो पत्ता लगाउनु पर्यो कि टिचरहरूले, केमा चाहिँ ऊ कमजोर छ, किन यस्तो भइरहेको छ, त्यो आफूले पत्ता लगाएर त्यो बच्चासँग छुट्टै कुरा गरेर त्यतिले पनि पुगेन भने अभिभावकसँग सहकार्य गरेर यतिले पनि पुगेन, स्कुलमा त काउन्सिलर हुन्छ नि त, उसलाई पनि राखेर सहकार्य गरेर यो बच्चाको चाहिँ यस्तो यस्तो समस्या दिएछ, अब हामी कसरी पढ्ने भनेर समयमै गर्यो भने यो एकदमै छिटो आइडेन्टिफाई पनि हुन्छ, प्रिभेन्सन पनि हुन्छ।
4: हजुर, अब पालिकाहरूको चाहिँ भूमिका के हुन सक्छ यसमा, विशेष गरेर अब किशोर किशोरीको अवस्था, बाल बालिकाको अवस्था अब स्कूल र विद्यालयमा मात्र, विद्यालय र घरमा मात्र सीमित भइरहेको हुन्छ होइन, उनीहरूमा भएको समस्या समाधान गर्न पालिकाले चाहिँ कस्तो खालको भूमिका निर्वाह गर्न सक्छ?
3: पालिकाले निर्वाह गर्नेमा उहाँले काउन्सिलर राख्नु भएको छ, उहाँले काउन्सिलर राखेको ठाउँमा चाहिँ अब पालिकाले त आफ्नो समुदायमा जान त यो कुरालाई चाहिँ अवेरनेसमा लानु पर्यो, पालिकाबाट नै यो कुरा भनेको चाहिँ छिटै हामीले प्रिभेन्ट गर्न सक्छौँ, यो कुराको जस्तो अरू रोग लागेको देखिने घाउ जस्तै नै, यो नदेखिने हो, फरक त्यति मात्रै हो, देखिने घाउमा चाहिँ हामीले औषधि उपचार मलमपट्टी औषधि खाएर ठिक पार्न सक्छौँ भनेदेखि यो मानसिक स्वास्थ्यलाई मात्रै किन यत्रो हावा फिजाउने, यो पनि उचित व्यवस्थापन उचित टाइममा राइट व्यवस्थापन भयो भनेदेखि चाहिँ यसमा चाहिँ कति मान्छेले नर्मल बाँचेका पनि छन्, धेरै अगाडि बढेका पनि छन्, यो गर्न सकिन्छ, यो के पनि होइन मानसिक स्वास्थ्य भनेको, अवेरनेस चाहिँ हाम्रो नेपालमा चाहिँ 10% पनि छैन, यो चाहिँ एकदम जरुरी छ, यो मिडियाहरूबाट गर्ने पालिकाबाट गर्ने एकदमै जरुरी।
4: अब विशेष गरेर किशोरा अवस्थाकाहरूलाई चाहिँ यहाँले सुझाव दिनु पर्दाखेरि चाहिँ के सुझाव दिनुहुन्छ बाल बालिका किशोर किशोरीलाई चाहिँ?
3: किशोरको शरीर र बाल बाल बालिकामा चाहिँ उनीहरूको यो उमेरै त्यस्तो भइरहेको हुन्छ, उनीहरूलाई पढाइको प्रेसर हुन्छ, उनीहरूलाई साथीभाइको प्रेसर हुन्छ, उनीहरूलाई रिलेसनसिपको परिवारको प्रेसर अनि कम्पेरिजनको प्रेसर, लोनलीनेसको प्रेसर, फ्यामिली आइसोलेसन हुँदाखेरिको त्यो तनाव, कति तनाव हुन्छ यस्तो कुरामा चाहिँ यदि उसलाई एउटै कुराले लामो दुई हप्ताभन्दा माथि त्यही कुराले समस्या भएको छ, सुत्नलाई खानलाई आफ्नो दैनिकीमा परिवर्तन आएको छ भने मेरो नजिकको मान्छे को हो त मैले जसलाई सेयर गर्न सकौँ, छिटोभन्दा छिटो उसलाई सेयर गर्ने, सेयर गरेर यदि उसले उसँग कुरा गरेर हल्का भएर तपाईँको व्यवस्थापन हुन सक्ने अवस्थामा व्यवस्थापन भयो, नभएको ठाउँमा हामी जस्ता काउन्सिलरसँग परामर्श लिने र तपाईँहरूको हातमा ग्याजेट छ राम्रो प्रयोग गर्नुहुन्छ त्यसलाई प्रयोग गरेर टोल फ्री नम्बरहरू कहाँ कहाँ छन् त के छन् त त्यस्ता टोल फ्री नम्बरहरू पत्ता लगाएर तपाईँहरूले उहाँहरू तपाईँहरूको फेस तपाईँले आफ्नो परिचय दिन पनि पर्दैन, तपाईँले के भन्छ मलाई यस्तो समस्या भएको छ म कसरी अगाडि बढ्ने भनेर चाहिँ तपाईँले सोधेर चाहिँ अगाडि बढ्न सक्नुहुन्छ र तपाईँको आफ्नो स्क्रिन टाइमलाई पनि तपाईँले घटाउने अनि तपाईँलाई गाह्रो लागेका कुरा छ भने मलाई यो कुरा गाह्रो लागेको छ भनेर चाहिँ अगाडि आएर भन्न नहिचकिचाउने, किनभनेदेखि सबै मान्छे सबै कुरामा एक्सिलेन्ट हुँदैन, हामी नर्मल हो त्यस कारणले हामी जस्तो छौँ पेनमा पनि निलो पेन लेख्नेलाई रातो पेन जबरजस्ती लेख भनेर चाहिँ त्यो रातो पेनले निलो लेख्दैन निलो पेनले रातो लेख्दैन, आफ्नो भित्रको क्वालिटी र आफ्नो स्ट्रेन्थ हेरेर अनि त्यसपछि मनमा कुरा नराख्ने भेन्टिलेट गर्नै पर्छ।
4: सुदीपा ढुङ्गानाज्यू यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, आजको यो महत्वपूर्ण विषयमा किशोरावस्थाको मानसिक स्वास्थ्यका बारेमा हामीले चर्चा गर्यौं कार्यक्रममा, स्टुडियोमा आइदिनु भयो, धेरै धन्यवाद दिन चाहे।
3: धन्यवाद सम्झनाजी, तपाईँलाई पनि मलाई यो एउटा किशोर किशोरीकोमा बोल्ने मौका दिनुभएको हुनाले र केही आफ्नो केही शब्द राख्न मौका पाएकोमा मलाई पनि तपाईँलाई पनि धेरै धन्यवाद दिन चाहन्छु।
4: उहाँ हुनुहुन्थ्यो ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी रेस्टका मनोपरामर्शकर्ता सुदीपा ढुङ्गाना। किशोरावस्थामा देखिने मानसिक स्वास्थ्य समस्या र व्यवस्थापनका बारेमा कुराकानी गर्यौं। यो कार्यक्रम ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी रेस्ट संघको सहकार्यमा उज्यालो रेडियो नेटवर्कले तयार पारेको हो। यो कुराकानी सँगै बदलिदो नेपालको आजको समय सकिएको छ। अर्को सोमबार हामी अर्को विषयमा कुराकानी लिएर आउने नै छौ। प्राविधिक साथी संघर्ष विष्ट र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि विदा हुन्छु। नमस्कार।

ज्यालो रेडियो नेटवर्कले तयार पारेको हो। यो कुराकानी सँगै बदलिदो नेपालको आजको समय सकिएको छ। अर्को सोमबार हामी अर्को विषयमा कुराकानी लिएर आउने नै छौं। प्राविधिक साथी

0: 102.1 MHz।
1: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
2: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप। रामेछाप नगरपालिकाको अनुरोध।
4: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
8: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नाचिन, यसो त जसले नि लेखिहाल्छ नि।
7: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
8: तिमीलाई थाहा थिएन?
7: थाहा थिएन।
8: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
7: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
8: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
9: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
10: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: अहिले बिहानको 9 बज्यो।
13: हजुरको रेडियो

नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.8 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सीएफएम 95 MHz पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट।

0: अगरबत कायो केही दिन यता एकअर्कामाथि सैन्य आक्रमण गरिरहेका अमेरिका र इरानबीच एकअर्कामाथि आक्रमण रोक्ने सहमति युरोपमा गर्मीका कारण एक हप्तामा 1300 भन्दा बढ़ीले ज्यान गुमाए र दक्षिण अफ्रिकालाई हराउँदै क्यानाडा पहिलो पटक विश्वकपको प्री क्वार्टर फाइनलमा प्रवेश
1: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन हाम्रै पाको बारीमा फल्ने कोदो फापर जौ उवा चिनो कागुन र लट्टेमा थियो
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन् किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं कोदो र कागुन औषधि हुन् फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्
1: माटोको वरदान हाम्रा कतिपय बारी बाजा छन् कति रुखा छन् तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन् थोरै लगानी थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्
1: परनिर्भरताको अन्त्य बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने आफ्नै बारीमा चिनो र कागुनो फलाऊ आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू अहिलेको मौसम खेती गर्ने समय हो आउनुहोस् आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं ती बिउहरू मात्र होइनन् हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन् रैथाने बालीको खेती प्रविधि उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्
1: आफ्नो बिउ जोगाऊ आफ्नै खेतीमा रमाऊ स्वस्थ र समृद्ध रामेछाप बनाऊ
3: ए केटा ल्याइस् त भगवानको मूर्ति नछैकन अलग राखिदिए है के
4: बाजे मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र
5: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध
6: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश
7: हजुरको रेडियो 102.1 MHz
0: अब समाचार विस्तारमा हरेक वर्ष असार 15 गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ कामको चटारोले थकित भएका किसानले शक्ति प्राप्तिका लागि दही चिउरा खाने चलन छ गर्मी र खेतीपातीको कामको बेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ असार 15 नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा लिइन्छ खेतीपाती बाहेकहरू पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार 15 मनाउँछन् यस्तै 2062 सालदेखि असार 15 राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको हो कृषि प्रधान देश भएकाले नेपालका धेरै मानिसको पेसा खेतीपाती हो किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छ आजका दिन असारे भाकामा लगधोरी गाउँदै छुपु छुपु हिलोमा धान रोपिन्छ असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपाली समाजमा रहेको छ यस वर्ष असार मध्यसम्म पनि देशका सबै ठाउँमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति रोपाई हुन सकेको छैन कति ठाउँमा रासायनिक मलको पनि अभाव छ कृषि वन तथा पर्यावरण मन्त्रालयले भने पर्याप्त मात्रामा रासायनिक मलको मौजात रहेको जनाएको छ जलवायु मैत्री प्रवृत्ति धानमा आत्मनिर्भरता र समृद्धि भन्ने मूल नारासहित आज 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव विभिन्न कार्यक्रम गरी मनाइँदैछ। कृषि विभागका महानिर्देशक तथा 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मूल समारोह समितिका अध्यक्ष समेत रहेका प्रकाश कुमार सञ्जेलका अनुसार दिवसले खाद्य तथा पोषण सुरक्षामा धानको महत्व तथा धान प्रवर्धनमा सरकारका प्रयासलाई आम नागरिकसम्म पुर्याउन सहयोग पुग्नेछ। विभागका अनुसार नेपालमा 41,31,000 किसान घरधुरी मध्ये 27,65,000 घरधुरी धान खेतीमा संलग्न छन् भने कुल खेतीयोग्य जमीनको 54% क्षेत्रमा धान खेती हुने गरेको छ। कृषि क्षेत्रको कुल गृहस्थ उत्पादनमा धानको झण्डै 13% तथा कुल खाद्यान्न उत्पादनमा 50% योगदान रहेको उल्लेख गरिएको छ। पछिल्ला 5 वर्षमा धानको उत्पादकत्व प्रति हेक्टर 3.80 मेट्रिक टनबाट बढ़ेर 4.19 मेट्रिक टन पुगेको छ। आर्थिक वर्ष 2081-82 14,20,636 हेक्टर क्षेत्रफलमा खेती गरी 59,55,476 मेट्रिक टन धान उत्पादन भएको विभागले जनाएको छ। यद्यपि वार्षिक झण्डै 70,00,000 मेट्रिक टन धान आवश्यक पर्ने भएकाले हाल झण्डै 10,00,000 मेट्रिक टन धान अपुग रहेको छ। जलवायु परिवर्तनका कारण हुने सुक्खा बाढ़ी तथा डुबान जस्ता प्राकृतिक विपदले धान उत्पादनमा चुनौती थपिरहेको भन्दै सरकारले जलवायु अनुकूल कृषि प्रविधिको अनुसन्धान विकास र विस्तारलाई प्राथमिकता दिएको जनाएको छ। संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको 21 अधिवेशनको 21 बैठक आज बस्दैछ। सोमबार अपरान्न 12:15 बस्ने गरी तय भएको उक्त बैठकको सम्भावित दैनिक कार्यसूची सार्वजनिक गरिएको छ। राष्ट्रिय सभाका महासचिव पद्म प्रसाद पाण्डेद्वारा जारी गरिएको सम्भावित कार्यसूचीमा आजको बैठकमा मुख्य रूपमा व्यवस्थापन कार्य अन्तर्गत विधेयक प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले राष्ट्रिय सभा नियमावली 2075 नियम 133 क दुई बमोजिम विनियोजन विधेयक 2083 सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ। पशु सेवा विभागले कागका कारण काठमाडौँ उपत्यकामा बर्ड फ्लू फैलिएको बताएको छ। विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार कागमा बर्ड फ्लू देखिएकाले उपत्यकाभर फैलिएको र नियन्त्रण गर्न कठिन भएको हो। कुखुरामा देखिएको बर्ड फ्लूलाई नियन्त्रणमा लिन सकिने तर बर्ड फ्लू देखिएका कागलाई नियन्त्रणमा लिन नसकिने भन्दै उहाँले चिडियाखाना लगायत धेरै ठाउँमा कागले संक्रमण सारेको दावी गर्नुभएको छ। कागमा देखिएको संक्रमण 21 दिनसम्म रहने भएकाले धेरै नै बर्ड फ्लू रोग सार्न सक्ने उहाँको भनाइ छ। अहिले काठमाडौँ उपत्यकाका 3 जिल्लामा बर्ड फ्लू देखिएको छ। उहाँका अनुसार अहिले देशभर 11 जिल्लाका 100 ठाउँमा बर्ड फ्लूको संक्रमण देखिएको छ। विभागका अनुसार उपत्यकामा किर्तिपुर र कागेश्वरी मनोहर बाहेक सबै ठाउँमा बर्ड फ्लू नियन्त्रणमा लिइसकिएको छ। बर्ड फ्लू पक्षीमा लाग्ने उच्च मृत्युदर भएको एक संक्रामक रोग हो। ब्रह्माकुमारी राज्य सेवा केन्द्र मन्थलीले सकारात्मक सोचद्वारा रचनात्मक जीवनशैली कार्यक्रम हिजोदेखि मन्थलीमा शुरू गरेको छ। 2 दिनसम्म चल्ने उक्त कार्यक्रमको उद्घाटन प्रमुख जिल्ला अधिकारी विनु वज्राचार्य कुंवर र प्रहरीनायक उपरीक्षक सन्तुलाल प्रसाद जयसवार ब्रह्माकुमार राजु घलेले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरेर गर्नुभएको थियो। सकारात्मक सोच मार्फत कसरी जीवनशैली रचनात्मक बनाउन सकिन्छ भन्ने बारेमा ब्रह्माकुमार राजु घलेले सहजीकरण गरिरहनु भएको छ। ओम शान्तिको सभाहालमा बिहान दिउँसो र साँझ चलिरहेको उक्त कार्यक्रममा सयौंको संख्यामा सहभागी रहेका छन्। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुलीबाट आर्थिक वर्ष 2082-83 53,381 जना सेवाग्राहीले स्वास्थ्य सेवा लिएका छन्। पछिल्ला 3 वर्षदेखि सेवाग्राहीको संख्या निरन्तर बढ़दै गएको तथ्याङ्कले जिल्लामा आयुर्वेद उपचारप्रति नागरिकको विश्वास र आकर्षण बढ़दै गएको तथ्याङ्कमा उल्लेख गरिएको छ। आइतबार जिल्लाका क्रियाशील संचारकर्मीसँग आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा सम्बन्धी अन्तर्क्रिया कार्यक्रमको आयोजना गर्दै आयुर्वेद तथा वैकल्पिक चिकित्साका निमित्त कार्यालय प्रमुख दीपक राज तिमिल सिन्हाले चालू आर्थिक वर्षमा कार्यालयबाट प्रवाह गरिएका सेवा तथा आगामी योजनाबारे जानकारी गराउनु भएको थियो। उहाँका अनुसार आर्थिक वर्ष 2080-81 42,856 81-82 46,206 र 2082-83 53,381 जनाले चिकित्सालयबाट सेवा लिएका छन्। यस वर्ष नयाँ तथा फलोअप दुवै प्रकारका बिरामीको संख्या बढ़ेकाले आयुर्वेदिक उपचारप्रतिको जनविश्वास निरन्तर क्रमशः बढ़दै गएको पनि उहाँले संचारकर्मीहरूलाई बताउनु भएको छ। चालू आर्थिक वर्षमा मात्र चिकित्सालयको दैनिक बहिरंग ओपीडी सेवा मार्फत 23,149 जनाले उपचार सेवा लिएका छन्। निमित्त प्रमुख तिमल सिन्हाले भवन अभावका कारण सेवा विस्तारमा केही कठिनाई भइरहेको उल्लेख गर्दै प्रदेश सरकारबाट यस आर्थिक वर्षमा 3 करोड़ रूपियाँ बजेट विनियोजन भइसकेकाले आगामी आर्थिक वर्षमा नयाँ सुविधा सम्पन्न भवन निर्माण प्रक्रिया अघि बढ़ने जानकारी दिनुभएको छ। नयाँ भवन निर्माण भएपछि ओपीडी सेवा, पंचकर्म सेवा, विशेषज्ञ उपचार तथा अन्य आयुर्वेदिक सेवाहरूलाई थप व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न सहज हुने उहाँले बताउनु भएको छ। तपाईँ यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुने नै छौं। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।
6: रामेछाप नगरपालिकाको अनुरोध,
7: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
6: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
8: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
9: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
8: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: हरेक दिन जनरल ओपीडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
8: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
10: सम्पर्क नम्बर 0475904662 98692695998।
12: हजुरको रेडियो 102.1 मेगा।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। ओखलढुङ्गाको जिल्ला अस्पताल रूम्जा टारमा सञ्चालित एकद्वार संकट व्यवस्थापन केन्द्र सीएमसीको सेवा निरन्तरतामा चुनौती देखिएको छ। लैंगिक हिंसा रोकथाम तथा प्रतिकार योजनाको दोस्रो चरण असार 15 गतेबाट समाप्त हुने भएपछि सेवा प्रवाहमा जनशक्ति अभाव हुने व्यवस्था देखिएको हो। आइतबार बसेको अस्पताल व्यवस्थापन समितिको बैठकले ओसीएमसी सेवा अवरूद्ध हुन नदिन स्थानीय तहसँग आर्थिक साझेदारी गर्ने तथा स्थायी घटना व्यवस्थापक नियुक्तिको प्रक्रिया अघि बढ़ाउने निर्णय गरेको छ। ओखलढुङ्गाभरका लैंगिक हिंसाबाट प्रभावित महिला तथा बाल बालिकालाई स्वास्थ्य उपचार, मनोसामाजिक परामर्श, कानूनी समन्वय, सुरक्षा तथा पुनर्स्थापना सम्मका सेवा उपलब्ध गराउँदै आएको सीएमसीलाई निरन्तर सञ्चालन गर्न जिल्लाका स्थानीय तहसँग आर्थिक सहयोगका लागि पत्रचार गर्ने निर्णय गरिएको हो। स्थायी घटना व्यवस्थापक नियुक्ति नहुँदासम्म राष्ट्रिय स्वास्थ्य प्रशिक्षण केन्द्रबाट मनोपरामर्श सम्बन्धी 6 महिनाको तालिम प्राप्त अस्पतालमा कार्यरत नर्स लक्ष्मी दाहाललाई केन्द्रको केस म्यानेजरको जिम्मेवारी दिने निर्णय गरिएको अस्पताल प्रमुख डाक्टर अमृता श्रेष्ठले जानकारी दिनुभएको छ। उदयपुरको चौधनीगढी नगरपालिका साथ कुमाङ लामाचौर क्षेत्रमा जंगली हात्ती प्रवेश गरेर उपद्रो गरेको छ। कुमाङमा गैराती जंगली हात्ती प्रवेश गरेर 6 घर भत्काएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश पमले जानकारी दिनुभएको छ। प्रहरीका अनुसार हात्तीले स्थानीय बुद्धिमान राई, राधा विक, रोशन विक, बम बहादुर विक, वीर बहादुर मगर, दिल बहादुर मगर लगायतको कर्कट पाताको छाना भएको काठको घर भत्काएको, यस्तै हात्तीले स्थानीयको घरको अन्नपात समेत खाएको छ। राति हात्ती गाउँ प्रवेश गरेपछि स्थानीयले भागेर ज्यान बचाएको स्थानीय पुष्प राईले बताउनु भएको छ। हात्तीले घर भत्काएका स्थानीयलाई चौधनीगढी नगरपालिकाले सुरक्षित बस्ने स्थानको व्यवस्था गरेको छ। कोशी टप्पु क्षेत्रबाट प्रवेश गरेको हात्तीको समूह लामा चौरी र 45 चोक आसपास क्षेत्रको जंगलमा रहेको बताइएको छ। अहिले गाउँलेको सुरक्षाका लागि प्रहरी टोली परिचालन गरिएको सूचना अधिकारी बमले बताउनु भएको छ। मनसून सक्रिय हुन थालेसँगै देशका धेरै ठाउँमा पानी परेको छ। गैराती र आज बिहान सबै प्रदेशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यका सहितका धेरै ठाउँमा अहिले पनि पानी परिरहेको छ। पानी परेपछि गर्मीबाट राहत मिलेको छ। अबका केही दिन पानी धेरै पर्ने र गर्मी कम हुने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसोदेखि पर्सिसम्म केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र हिमाली भेगका धेरै ठाउँमा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी र हिमाली भेगका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्म पानी पर्ने सम्भावना छ। यस्तै तराई भेगका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम सम्मको वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशका पहाड़ी र तराई भेगका केही ठाउँमा ठूलो वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति पनि कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा ठूलो वर्षा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई तथा मधेस प्रदेशको थोरै ठाउँमा हावाहुरीको पनि सम्भावना छ। भोलि र पर्सि पनि केही ठाउँमा मुसलधारे वर्षासँगै हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि देशका विभिन्न ठाउँमा ठूलो वर्षा तथा एक दुई ठाउँमा अति ठूलो वर्षाको सम्भावना रहेको जनाउँदै आवश्यक पूर्व तयारी र सतर्कता अप्नाउन सबैसँग आग्रह गरेको छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। केही दिन यता एकअर्कामाथि सैन्य आक्रमण गरिरहेका अमेरिका र इरानले तत्कालका लागि सबै सैन्य गतिविधि रोक्ने सहमति गरेका छन्। रोइटर्सका अनुसार दुवै देशले हर्मुज विवाद समाधान गर्न भोलि मंगलबार कतारको दोहामा प्राविधिक वार्ता गर्ने तयारी गरेका खबरमा उल्लेख छ। वार्ताको अवधिभर दुवै पक्षले सैन्य कार्यवाही स्थगित गर्ने र व्यापारिक जहाजहरूलाई हर्मुज जलमार्गबाट निर्बाध आवाजावत गर्न दिने समझदारी बनेको छ। यद्यपि वाशिङटन र तेहरानले यसबारे औपचारिक प्रतिक्रिया दिएका छैनन्। यसैबीच इरानका विदेश मन्त्री अब्बास अराघाचीले हर्मुज जलमार्गको व्यवस्थापन र सुरक्षा पूर्ण रूपमा इरानको जिम्मेवारी भएको बताउनु भएको छ। पछिल्ला केही दिन यता हर्मुज जलमार्ग जहाज सञ्चालनको विषयलाई लिएर अमेरिका र इरानबीच तनाव बढ़ेको थियो। अमेरिकाले इरानका केही तटीय क्षेत्रमा आक्रमण गरेपछि इरानले पनि बहराइन र कुवेतमा अमेरिकी सैन्य इलाकालाई लक्षित गर्दै क्षेपास्त्र तथा ड्रोन प्रहार गरेको थियो। दोहामा हुने वार्ताले हर्मुजको सुरक्षा, अन्तर्राष्ट्रिय जलमार्गमा व्यापारिक जहाजको आवागमन तथा अमेरिका इरानबीचको पछिल्लो तनावलाई कूटनीतिक रूपमा समाधान गर्ने अपेक्षा गरिएको छ। युरोपका विभिन्न देशहरूमा अत्याधिक गर्मी हिटवेभका कारण एक हप्ताको अवधिमा 1300 भन्दा बढ़ीको ज्यान गएको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ। युरोपभर तापक्रमले नयाँ नयाँ कीर्तिमान कायम गरिरहँदा स्वास्थ्य संकट समेत गहिरिँदै गएको छ। डब्ल्यूएचओका महानिदेशक टेड्रोस अदानोम घेब्रेयेससका अनुसार युरोप पृथ्वीको सबैभन्दा तीव्र गतिमा तातिरहेको महादेश हो। त्यहाँ तापक्रम विश्वको औसतभन्दा झण्डै दोब्बरका दरले बढ़िरहेको छ। बीबीसीका अनुसार हिजो मात्रै जर्मनीमा कोस्चेनमा 41.7 डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ, जुन त्यहाँको नयाँ कीर्तिमान हो। यसै गरी पोल्याण्डले पनि 40.5 डिग्री सेल्सियस अहिलेसम्मको उच्च तापक्रम रेकर्ड गरेको छ भने चेक गणतन्त्रमा 41.1 डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ। फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार गएको बुधबार यता मात्रै झण्डै 1000 ज्यान गएको छ। तीमध्ये 65 वर्षभन्दा माथिका नागरिक रहेका छन्। फ्रान्सका गृहमन्त्री लोरेन्ट नुनेजका अनुसार गर्मीबाट राहत खोज्ने क्रममा नदी, ताल र पोखरी जस्ता असुरक्षित जलाशयमा पौडी खेल्ने क्रममा डुबेर कम्तीमा 74 जनाको ज्यान गएको छ। चरम गर्मीका कारण विभिन्न युरोपेली देशहरूले विशेष सावधानी अप्नाएका छन्। विशेषज्ञका अनुसार यसपटक गर्मीको मुख्य कारण हिट डोम नामक मौसमी प्रणाली हो। यस प्रणालीमा माथिबाट तल झर्ने तातो हावाले जमीन नजिक थप ताप सिर्जना गर्छ, बादल बन्न दिँदैन र घामको ताप अझ तीव्र बनाउँछ। र समाचारको अन्त्यमा केही खेल समाचार। तामाकोसी नदीमा आज पहिलो पटक राफ्टिङ प्रतियोगिता सञ्चालन हुने भएको छ। जिल्ला खेलकुद विकास समिति रामेछापको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन हुँदैछ। समितिका अनुसार मन्थली नगरपालिका दुईको बान्द्रे फाटल नजिकबाट मन्थली वडा नम्बर छको कुनौरी पुलसम्मको करिब 8 किलोमिटरमा उक्त प्रतियोगिता सञ्चालन हुँदैछ। प्रतियोगितामा विभिन्न 9 टिमको प्रतिस्पर्धा हुने जनाइएको छ। प्रतियोगिता सञ्चालन हुने तामाकोशी नदीको 8 किलोमिटर खण्डमा आइतबार नै पूर्व तयारी र रेक्की गर्ने काम भएको छ। निर्णायक विष्णुराज थपलिया, रामेछाप जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सीताराम कार्की र तामाकोशी मरिन एडभेन्चर लिमिटेडका सागरहरी अधिकारी लगायतले प्रतियोगिता सञ्चालनको क्रममा कुनै अप्रिय घटना नघटोस् भनेर प्रभावकारी पूर्व तयारी गरिएको जनाएका छन्। र सह आयोजक क्यानाडा दक्षिण अफ्रिकालाई 1-0 पराजित गर्दै पहिलो पटक फिफा विश्वकप फुटबलको अन्तिम 16 पुगेको छ। लस एन्जलसमा गैराती स्टेफन एउस्ताकियोले पेनाल्टी क्षेत्रको बाहिरबाट गरेको गोलसँगै क्यानाडाले ऐतिहासिक जित हात पारेको। तेस्रो पटक विश्वकप खेलिरहेको क्यानाडा यसअघि 2 समूह चरणबाट बाहिरिएको थियो। क्यानाडासँग पराजित भएसँगै दक्षिण अफ्रिकाले प्री क्वार्टर फाइनल पुग्ने अवसर गुमाएको छ। क्यानाडा समूह बीमा दोस्रो भएर नकआउट चरणमा पुग्दा दक्षिण अफ्रिका समूह एबाट उपविजेता बन्दै नकआउट चरणमा पुगेको थियो। अब अन्तिम 16 क्यानाडाले मोरक्को वा नेदरल्याण्ड मध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ। दक्षिण अफ्रिकाले समय एक उपविजेताका रूपमा अन्तिम 16 पुगे पनि आजको खेलमा अपेक्षित प्रदर्शन गर्न सकेन। क्यानाडाले पहिलो खेलमा बोस्निया एण्ड हर्जगोभिनासँग 1-1 गोलको बराबरी खेल्यो। दोस्रो खेलमा कतारलाई 6-0 गोलले पराजित गरेको क्यानाडा अन्तिम खेलमा स्विजरल्याण्डसँग 2-1 गोलले पराजित भएर उपविजेता हुँदै नकआउट चरणमा पुगेको। विश्वकपमा आज नेपाली समयअनुसार राति 11:15 अमेरिकाको ह्युस्टन स्टेडियममा ब्राजिल र जापानले खेल्नेछन्। यिनै समाचारसँगै हामी बिहान 9 हजुरको समाचारको अन्त्यमा छौं। जान्दा जाँदै यस समाचारका मुख्य शीर्षकहरू फेरि एकपटक। हरेक वर्ष असार 15 गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको 21 अधिवेशनको 21 बैठक आज बस्दै सिन्धुली आयुर्वेद चिकित्सालयमा सेवा लिनेको संख्या 53,000 नाग्यो। ओखलढुङ्गाको रूमजाटार अस्पतालको ओएसटीएमसी सेवा निरन्तरतामा चुनौती। उदयपुरमा जंगली हात्तीले 6 घर भत्कायो। केही दिन यता एकअर्कामाथि सैन्य आक्रमण गरिरहेका अमेरिका र इरान बीच एकअर्कामाथि आक्रमण रोक्ने सहमति। युरोपमा गर्मीका कारण 1 1300 भन्दा बढ़ीले ज्यान गुमाए। र दक्षिण अफ्रिकालाई हराउँदै क्यानाडा पहिलो पटक विश्वकपको प्री क्वार्टर फाइनलमा प्रवेश। अवस्था बिहान 9 हजुरको समाचार सकियो। हाम्रो गुट बिहान 11 हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत्पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

हरेक वर्ष असार 15 गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको 21औं अधिवेशनको 21औं बैठक आज बस्दै सिन्धुली आयुर्वेद चिकित्सालयमा सेवा लिनेको संख्या 53,000 नाग्यो। ओखलढुङ्गाको रूम्जाटार अस्पतालको ओसिएमसी सेवा निरन्तरतामा चुनौती। उदयपुरमा जंगली हात्तीले

0: घर बनाउनको को लागि रड सिमेन्ट जस्ता पाता चाहिने कहाँबाट ल्याउने होला फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बती
1: काका तिमीलाई यति नै थाहा छैन अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका
2: हजुर यहाँ सिमेन्ट रड पाइप फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9845 40 682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9845 40 892 र 048-543-385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
4: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
5: कहाँबाट हुनु नि हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भनि साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
4: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845-85-73-65 बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा
6: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ
7: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
6: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
7: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
6: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
7: सम्पर्क नम्बर 048-545-143 98-63-023-422
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
10: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ कहाँबाट ल्याउनु भयो दाजु
11: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी
10: हुर्केकै गिरिराज चल्ला 150
11: हजुर हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्
12: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स
11: विराज किसानको साथी
12: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता
11: प्रोप्राइटर जय मानन्दर फोन 048-540-239 048-540-533 र 98-540-40-239 विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप
4: के तपाईँ दाँत आँखा एक्सरे भिडियो एक्सरे फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्
7: हाम्रा सेवाहरू बिरामी जाँच 24 घण्टा आकस्मिक सेवा भिडियो एक्सरे र इसिजी रगत दिशा पिसाब जाँच परिवार नियोजन परामर्श तथा उपचार घाउ चिरफार तथा ड्रेसिङ साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुफत मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ
4: प्रोप्राइटर मोहन कुमार स्पष्ट सम्पर्क नम्बर 9854-043-305 048-543-305 मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज ब्याङ्क भएको घर मन्थली रामेछाप
13: पौडी मात्र खेलेर के गर्नु खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकोटमा।
4: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको, सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
13: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
4: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 98 44 5 90 47 5 90 453।
13: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।

0: hello.
1: Let's go.
2: 6.9 inch ko standard display, AI powered camera, 3 years ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesta harule tapai ko man jitcha barambar.
3: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज तीन कुने काठमाडौँ.

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: अनि दाँत दुखेर मर्न लागे म हेर्दै त मेरो दाँतमा के भएछ
3: के हेर्नु नि आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि
2: ए काका काकी के को गन्थन मन्थन हो ए बाबु पो बस नै यतै के को गन्थन मन्थन हुनु नि घरमा सबैजना रोगी कोही दाँतका कोही आँखाका सबै रोगी मात्र छौ अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थिएँ हामी त
4: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच इमर्जेन्सी सेवा ल्याब सेवा अन्तर्गत रगत दिशा पिसाबहरूको जाँच एक्सरे सेवा भिडियो एक्सरे सेवा फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि त्यही गए त भइगयो नि अहिले त दाँतका सम्पूर्ण सेवाहरू आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ त्यति मात्र हो र काका त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि
5: रोग राइटर मोहन कुमार श्रेष्ठ सम्पर्क नम्बर 9845404305 0484503005 मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज बैंक भएको घर मन्थली रामेछाप
6: जथाभावी सड़क नखनौ वन जंगल र वन्यजन्तुको संरक्षण गरौ वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौ
7: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौ पृथ्वी हाम्रो साझा घर हो आउनुहोस् यसलाई जोगाउन आजैदेखि हातेमालो गरौ
6: वन डढेलो रोकौ वन जंगल र जैविक विविधताको संरक्षण गरौ
7: सावधान वन जंगल नजिक आगो नबालौ आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौ
6: सलाई लाइटर मट्टीतेल पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौ सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौ र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौ
7: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय संरक्षण कार्यालय वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौ जंगल हाम्रो जीवन हो विनाशकारी डढेलोबाट वन जोगाऊ
6: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो
5: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं
8: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
2: ए बुहारी साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाऊ त लिएर आऊ
9: ल्याउनु त ल्याउने बुबा तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि
2: ए पिरले कि बुहारी रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदै छ नि तुरन्तै त्यहाँ गएर लिएर आइहाल त
4: हजुर रामेछाप मिटसप एण्ड कोल्ड स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस् यहाँ होम डेलिभरीको पनि व्यवस्था छ
10: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ
8: प्रोप्राइटर राम बहादुर शाही सम्पर्क नम्बर 9848746403 रामेछाप मिटसप एण्ड कोल्ड स्टोर रामेछाप अस्पताल जाने रोड रामेछाप बजार रामेछाप
11: गोलन्जोर गाउँपालिका स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना
5: प्रस्तुत विषयमा सुशासन व्यवस्थापन तथा सञ्चालन एन 2064 को दफा 30 तथा सूचनाको हक सम्बन्धी एन 2064 को दफा 4 को उपदफा 2 को खण्ड ग मा प्रत्येक सार्वजनिक निकायले आफ्नो काम कारवाही खुल्ला र पारदर्शी रूपमा गर्नुपर्ने व्यवस्था रहेकोले गोलन्जोर गाउँपालिकाद्वारा आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक सम्मको सार्वजनिक सुनवाई
12: कार्यक्रम कार्यालयबाट सम्पादित कार्यक्रम विकास आयोजना सुशासन तथा सेवा प्रवाह लगायतका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने भएकाले सम्पूर्ण जनप्रतिनिधिहरू राजनैतिक दलका प्रतिनिधिहरू समाजसेवी बुद्धिजीवीहरू गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरू सामाजिक संघ संस्थाका प्रतिनिधिहरू बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू सहकारी संघ संस्थाका प्रतिनिधिहरू स्वास्थ्य संस्थाका प्रतिनिधि र स्वयंसेविकाहरू संचारकर्मी निर्माण व्यवसायी उपभोक्ता समितिहरू टोल विकास संस्थाहरू महिला समूहहरू बाल क्लबहरू र आम नागरिक लगायत सम्पूर्ण सरकारवालाहरूको गरिमामय उपस्थितिका लागि गोलन्जोर गाउँ कार्यपालिकाको कार्यालय हार्दिक अनुरोध गर्दछ।
13: कार्यक्रम सञ्चालन हुने मिति 2083 साल असार 19 गते शुक्रबार, समय बिहानको ठिक 11:30 बजे, स्थान गोलन्जोर गाउँपालिका अन्तर्गत कृषि तथा पशुपन्छी सेवा केन्द्रको प्राङ्गण ग्वालटार सिन्धुली।
12: गाउँपालिकाको सार्वजनिक सुनवाई कार्यक्रममा गाउँ कार्यपालिका कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारी, सबै सामुदायिक विद्यालयका प्रधान अध्यापकहरू अनिवार्य उपस्थितिका लागि जानकारी गराइन्छ।
13: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली। QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
12: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
13: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0141-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
14: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
12: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
14: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
12: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
14: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
12: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
14: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
12: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाजा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
14: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।

हार्दिक स्वागत गर्दै कार्यक्रम लोकोशैलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्न सक्नुहुन्छ। आज पनि तपाईँसँगै रहेर यो 1 घण्टाको समय शोभायात्रा गर्नेछौ भने तपाईँ यो समय उकाली ओह्रालीले ग्रेस गर्दै हुनुहुन्छ, साथै भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ होला। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षाको घडी सकिसकेको छ। हामी आइसकेका छौं कार्यक्रममा मैठा रमाइला तपाईँकै रोजाइका गीतहरू बस्छ। आजको 1 घण्टासम्म तपाईँले बुझ्नु भएको गीत मार्फत मात्र एकजना साथीलाई सम्झन पाउनुहुन्छ भने तपाईँले हामीलाई यो समय देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुन्दै हुनुहुन्छ। साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्युज डटकम हजुरको याप्तामा कोशी एफएम 95 MHz पनि सुन्दै हुनुहुन्छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुन्छ। तपाईँले छोटो मिठोमा आफ्ना आफन्तजन साथी संगीलाई पनि सम्झना सन्देश जसहित तपाईँले कमेन्ट पठाएर साथ दिन सक्नुहुनेछ भने यस कार्यक्रमलाई प्रायोजन गरेको छ सूर्यज्योति लाइफ इन्स्योरेन्सले। यदि तपाईँ पनि जीवन बीमा गर्न चाहनुहुन्छ भने सूर्यज्योति लाइफ इन्स्योरेन्सलाई नै सम्झन सक्नुहुनेछ। आज राष्ट्रिय दान दिवस असार 15, विशेष गरी तपाईँ आजको दिन

साथी बिर्सा हुनुहुन्छ होला जस्तो लाग्छ। कतिपय ठाउँमा पानी परेको छ होला, रोपाई गर्ने समय शुरू भइसकेको छ, कतिपय खेतमा पाकेका मकै घरभित्रै आएर पानीको प्रतीक्षा रोपाई गर्नको लागि पानीको प्रतीक्षा गरेर बस्नु भएको छ होला। विशेष गरी आज राष्ट्रिय धान दिवस मनाइरहँदा असार 15 चाहिँ महोत्सवको रूपमा तपाईँले मनाउँदै हुनुहुन्छ, रोपाई गर्न होइन दही चिउरा खाएर चाहिँ खेतबारीमा यति बेला पुगिसक्नु भएको छ भन्ने पनि लागिरहेको छ। पक्कै आजको यो धान दिवसलाई भव्यताका साथ मनाउनु होला पनि भन्न चाहन्छु। यो राष्ट्रिय धान दिवसको नारा जलवायु मैत्री प्रविधि धाममा आत्मनिर्भरता र समृद्धि भन्ने नारासहित आज देशभर चाहिँ धान दिवस मनाउँदै हुनुहुन्छ। पक्कै पनि मानव रोपेर मुरी फलाउने तपाईँ यो समयमा हुनुहुन्छ, आफ्नो खेतबारीमा धान रोपाई गरेर तपाईँले पक्कै पनि मानव रोप्नुहोस् र मङ्सिरमा चाहिँ मुरी घरभित्र भित्राउनु होला पनि भन्न चाहन्छु। हाम्रो संस्कृति परम्परा रहेको छ, परम्पराकालदेखि नै हामीले यो दही चिउरा खाँदै धान दिवसलाई चाहिँ एउटा संस्कृतिको रूपमा संरक्षण गर्दै मनाउँदै पनि आएका छौं। आज सोही दिन रहेको छ, पक्कै तपाईँले मनाउनु भएको छ होला, मनाउनुहोस् राम्रोसँग भन्न पनि चाहन्छु। एकैछिनमा यसको बारेमा विस्तृत रूपमा हामी जानकारी तपाईँलाई गराउनेछौं र दिने पनिछौं। तपाईँले पनि भव्यताका साथ कसरी मनाउँदै हुनुहुन्छ त्यो विषयमा पनि हामी तपाईँसँग प्रत्यक्ष रूपमा सम्पर्कमा जोडिनेछौं। तपाईँ 0840404026 फोन गर्दै सहभागिता जनाउन सक्नुहुन्छ भने यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ सम्झना कड्गीले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकी साथी ललिता हायो। तपाईँका रोजाइका मिठा गीतको साथमा प्रत्यक्ष रूपमा सम्पर्कमा आजको व्यवसायमा जोडिन सक्नुहुन्छ। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्न चाहन्छौ एकदमै मिठो अनि रमाइलो एउटा गीत, त्यसपछि आउँछौ तपाईँकै रोजाइका मिठा गीत लिएर तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: खेलिन्छ नि हाम्रो आफ्नै पोट पनि
1: कति सारे गाली गरेको
0: किन गराउँछ नि बुढा
1: फरिया चाहिँ मैले किनिदिएको लाएर आएको थिएँ मरिले
0: होइन मैले किनिदिएको
1: कहाँ हुन्छ मैले किनिदिएको
2: के हो
3: केही पनि होइन जानु हिँड्न किनेको

0: कार्यक्रमको शुरूआतमा राख्यौं एकदमै मेचाने रमाइलो सारी गीत राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौं। अब भन्नुभयो तपाईँको रहेको छ, तपाईँले आफूलाई मनपर्ने मेचा गीत रोजाइमा पाउन सक्नुहुन्छ र तपाईँले रोज्नु भएको गीत मार्फत मात्र एकजना साथीलाई सम्झन पाउनुहुन्छ। त्यसको लागि 0840 40 00 26 को नम्बर तपाईँको लागि खुल्ला छ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो
1: दिदी, नमस्ते। नमस्कार, गुड मर्निङ।
0: ल नमस्ते, नमस्कार, गुड मर्निङ छ हाम्रो देवजीलाई। के छ, सुन्छ, आरामै हुनुहुन्छ?
1: हजुर, एकदम आरामै छु भन्नुपर्छ है त। म खाना पनि खाँदैछु भन्नुपर्छ यो समयमा है त।
0: खाना खाँदै हुनुहुन्छ?
1: हजुर।
0: ल आज दही चिउरा खानु भएन र देवजीले विशेष खाना नै खानु हो? मैले त खाएँ, देवजीले पनि खाइसक्नु भएको छ। अब विशेष दिन अब खेतबारीमा गएर धान नरोपे तापनि अन्य काम गर्नेले नि खानुपर्छ भन्ने प्रचलन रहेछ, त्यही भएर हामीले त खायौँ त देवजी।
1: एक चम्चा मात्रै भए पनि खाए पनि एकदम गति गरिन्छ अरे भन्ने कुरा सुनेको थिएँ मैले पहिला पहिलाको दाउबाजेहरूको पालादेखिको यो कुराहरू चाहिँ होइन सुनिरहेको छु मैले पनि भन्नुपर्छ है त।
0: ल पक्कै पनि हाम्रै परम्परा संस्कार संस्कृति परापूर्व कालदेखि नै यो दिवस यसै गरी मनाउँदै आउनुभयो, त्यही भएर अहिले पनि यो प्रचलन छ, त्यही भएर हामीले पनि यो संस्कारलाई चाहिँ निरन्तरता दिनुपर्ने भयो भन्ने लाग्छ कि के लाग्छ हाम्रो देवजीलाई?
1: हजुर हजुर, पक्कै पनि।
0: ल ठिक छ, अब यहाँ त अब धान रोप्न त जान सक्नु भएको छैन, रोपाईमा जानु भएको छैन, घरतिर बस्दै हुनुहुन्छ?
1: हजुर, अब म चाहिँ घरतिरै हो, अब त्यो हिलो सारा त्यो हिलो खेल्न पनि सक्दिनँ, हिलोमा चाहिँ अब होइन एलर्जी पनि हुन्छ, त्यही माथि अलिक कमजोर कमजोर नै छु भन्छ, त्यस कारणले नि अब त्यस्तो काम चाहिँ अलिक गर्न सक्दिनँ, त्यही कारणले नि अब मलाई हिलो चाहिँ अलिक मन पनि पर्दैन, एलर्जी पनि हुन्छ, त्यही माथि कमजोरी चाहिँ धेरै, अब अरूले खेल अरूले रोपेको हेर्न चाहिँ एकदम मजा आउँछ, अनि छेउमा खालीमा बसेर चाहिँ मुरली चाहिँ बजाउने कामहरू गर्छु, अनि गीतहरू हल्का बाँसुरी बजाएर चाहिँ अरूलाई सुनाएर रमाइलो पारिदिन्छु भन्नुपर्छ है त।
0: ल अब यहाँले रोपाई गर्न नसके तापनि काम खेतमा हिलोमा काम गर्ने साथीहरूलाई बाँसुरी बजाएर भरपूर मनोरञ्जन दिनुभएको छ। आज खेतमा विशेष गरी बाँसुरी बजाएर साथ सहयोग गर्नको लागि जानुहुन्छ कि भन्न त?
1: आज खासै आजको दिनमा चाहिँ रोपाई
0: छैन,
1: हिजोसम्म भएको थियो रोपाई, आज चाहिँ कसैको पनि रोपाई छैन जस्तो लागिरहेको छ, आज छैन नै भयो, पानी पनि नभएर आज रोपाई हुन सकिरहेको छैन भन्नुभएको थियो है। अब हाम्रो चाहिँ मकै नै भाँचिराख्नु भएको छ, आजसम्म नै मकै भाँच्दै हुनुहुन्छ, खेतमा जानुभएको छ, अब तर रोपाई चाहिँ आज गर्नै पर्ने हो, तर आजको दिनमा चाहिँ रोपाई छैन है दिदी। हजुर, हाम्रो
0: ल अब हिजै सघाउनु भयो भनेपछि आज भएन भनेपछि आज सबैजना घरमै आराम गर्ने बस्ने दही चिउरा खाने सुख दुःख साट्ने दिन भयो कि क्या बेसी भयो?
1: हजुर हजुर,
0: जस्तो कि देवजी अब हिजो हिजो पानी थियो, अब जस्तो कि कुलामाथि कुलामुनि पानी थियो त होइन खेतमाथि, अब त्यो हुँदा रोपाई भयो होला, अब जस्तो कि यति बेला पोहोर यो असार 15 कति चाहिँ रोपाई भएको थियो जस्तो लाग्छ, यहाँलाई के थाहा छ, याद छ?
1: पोहोर पोहोर त यतिखेर त लगभग आधी रोपाई भइसकेको थियो पोहोर चाहिँ यतिखेर भन्नुपर्छ है, अब यसपालि चाहिँ भर्खर एक दुई रोपाई मात्रै भएको छ भन्नुपर्छ है त दिदीहरू।
0: ल भर्खर भर्खर सुरु हुँदैछ, ठिकै छ, अब यो पानी पनि छैन खुलामा, त्यही भएर पनि हो जति पानीले भ्याउँछ त्यति मात्रै रोपाई हुँदैछ। ल ठिक छ देवजी, अब सकेसम्म अब निरन्तर वर्षा हुन्छ भन्ने सम्भावनाहरू चाहिँ छ, अब यदि वर्षा भइहालेछ भने अब समग्रमा सबै ठाउँमा एकैचोटि रोपाई सुरु भइहाल्छ, सकेसम्म असारभित्रै धान रोपे चाहिँ धेरै फल्छ कि भन्ने छ होइन, त्यो हुँदाखेरि पनि ठिकै छ, हुन त साउनको अन्तिमसम्म पनि धान रोपाई हुन्छ है।
1: हजुर हजुर, पक्कै पनि, हाम्रो भर्खर भर्खर ज्ञान राखेको छ, भन्नुपर्छ अब अन्तिम अन्तिमतिरै हुन्छ होला हाम्रो चाहिँ भन्नुपर्छ है त दिदी हजुर अनि दिदी हजुरलाई बोलाउँछु नि कुनै दिन इन्भाइट गर्छु नि आउनुहोस् है दिदी हजुर
0: ल हुन्छ अब असार पन्ध्रमा हामीले खेल्न नपाए तापनि पछि भए पनि खेलौँला आउँला धाम रोप्न अब त्यति धेरै धाम त रोप्न नसकिएला तैपनि प्रयास गर्न आउँला आइदेऊ ल ठिक छ कार्यक्रममा आउनुभयो रमाइलो मिठो कुराकानी भइसकेको छ अब विशेष गरी अब विगतको वर्षभन्दा यो वर्ष अब त्यति धेरै रोपाई सुरुवात भइसकेको छैन पनि भन्नुभयो यहाँले होइन अब बिस्तारै हुन्छ होला आशा गरौँ यति बेला चाहिँ हामी कार्यक्रमतर्फै लाग्छौँ कुन चाहिँ गीत सुन्न मन छ आज
1: अब जन्मदिनको अवसर पारेर पिग्रुको हरियो भन्ने गीत चाहिँ हृदयमा पारेको छु दिदी हजुर आज त्यसो आज मेरो एकदम मिलनसार पुरानो साथी निर्मला पौडेलको आज जन्मदिन परेको छ
0: दुबो हरियो भन्ने बोलको गीत सुन्न चाहनुहुन्छ
1: हजुर हजुर सुन्न अनि सुनाउन पनि चाहन्छु भन्नुपर्छ है त
0: ल हुन्छ यो गीत बोल्छ कार्यक्रममा यहाँले आफ्नो विशेष एकजना साथीलाई सम्झनुहोस् न त
1: विशेष एकजना सम्झिनु पर्दा आज जन्मदिन मनाउने साथी निर्मला पौडेलकै लागि विशेष गरी जन्मदिनको लाखौं लाख करोडौं करोड शुभकामनाहरू केही दिन नसके तापनि जन्मदिनको धेरै धेरै शुभकामना उसले आँटेको सोचेको कामहरू सबै पुरा हुन् उनलाई जी उसलाई चाहिँ जन्मदिनको धेरै धेरै शुभकामना ह्याप्पी बर्थडे टु यु साथी भन्दै छुट्टी ल नमस्ते बाबाई
0: हस् त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो यता हाम्रो जाँगाचोली रातमाटादेखि देवजी हुनुहुन्थ्यो उहाँले साथीको जन्मदिन परेको अवसरमा चाहिँ दुबो हरियो भने बोलको गीत रोज्नु भएको छ सोही गीतलाई तपाईँले समर्थन जनाउनु पर्ने हुन्छ अर्को साथी सम्पर्कमा आउन सक्नुहुन्छ तपाईँको लागि हाम्रो नम्बर खुल्ला छ यति बेला अर्को साथी फेरि पनि सम्पर्कमा स्वागत गर्छु हेलो
2: हेलो दिदी नमस्ते नमस्ते
0: नमस्ते नमस्कार हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ
2: सिन्धुलीबाट मन्दिरा मगर
0: मन्दिरा चाहिँ के छ खबर
2: के गर्नु दिदी यहाँ त घाँस का नाग हेर्नु नि झ्याउको लागि सले बिसर्दा कहिले भारी पुग्दा
0: के गर्दा गर्दा भन्नुभयो हाम्रो मन्दिराजीले
2: दिदी त्यो सर्दा घाँस बल्लो बल्ल भारी पुगेर अनि फेरि अनि साढे दस बज्यो अनि हो प्रोग्राम आउने कि अब दिदी भनेर एकछिन सुनेर जाउँ अनि फेरि फोन गरेर कुराकानी भनेर बसिरहेको दिदी
0: र त्यसो भए त्यति धेरै सल्ली फिर हुने ठाउँ चाहिँ कतातिर जानुभयो त घाँस काट्न
2: के गर्नु पहाडतिर सल्ली धेर जस्तो छ यति बेला घाँस बारी पुग्यो बल्ल बल्ल डोकोमा भारी पुऱ्याएर दिदी अनि बसे कहिले भारी पुऱ्याउनु गर जाउँ न जस्तो भयो
0: म पनि आउँदा सघाइदिन्छु म छिट्टै भारी पुगेर हाम्रो मन्दिराजीलाई म छिट्टै घर पुर्याइदिन्छु
2: किन दिनु त दिदीलाई दुख यसो दिदीलाई कहाँ ऊ गर्नु त अनि बहिनी हुँदा त पर्दैन दिदी
0: अन्त अब बहिनीले नै पर्दैन भनेपछि त दिदी त्यसै मख परेर बस्नु पर्यो किन काट्नु र घाँस होइन
2: हजुर हजुर कार्यक्रम कसले चलाइछ दिदी सम्झना दिदी फेरि यता आयौँ भन्यो भने को सम्झ दिदी सबैको कस्तो आफ्नो चिसो सोध्छ ललिता दिदी त तपाईँको एउटै स्वर लाग्यो क्या म त कस्तो भोइस पनि एउटै छ कि फेरि
0: मन्दिराजीले अहिले म को भनेर बोल्दै हुनुहुन्छ त
2: अहिले त ललिता दिदी हो
0: कन्फर्म हो त
2: सम्झना दिदी जस्तो
0: ल जो भए पनि बोलिहाल्नु भयो कुरा गर्न पाइहाल्यो त्यसैमा खुसी हुनुहोस् ल
2: सम्झना दिदी हो भन्नुहोस्
0: अब कार्यक्रम सुन्ने मान्छेले आवाजै चिन्न नसकेपछि त के गर्नु को हो को अब कार्यक्रम प्रस्तुतलाई नै नचिनेपछि म यो भनेर कार्यक्रममा घरिघरि परिचय मात्रै दिन नमिल्ला हेर्नुहोस् मन्दिराजी ल ठिकै छ केही छैन जो भए तापनि बोल्नु भएको छ खुसी लाग्यो आज अनि एकदमै तपाईँ धाम रोप्न जानु भएन धाम रोपाई सुरु भएको छैन यो धाम दिवसको दिन साथसाथै सल्लुपिर सोर्दै घाँस काट्दैछु भन्नुभएको छ
2: हाम्रो त के त सिन्दुरी छ दिदी हाम्रो त यता छैन हाम्रो त अध्य पर्ने देख हाम्रो त केही छैन यहाँ त हाम्रो त अब अरू अरूको धान रोप्नु गयो नि एक दुई दिन पाले पालो घरमा नि गर्नुपर्छ दिदी के भन्नु भुइदिएको
0: ल ठिक छ अब जे छ जस्तो छ त्यो अनुसार चल्नै पर्यो होइन
2: हजुर आज असार पन्ध्र गते थारा भयो भुइँसियो दैसियो अनि त्यो दासी भाग मुटेर हराल
0: र मन्दिरा चाहिँ ल ठिकै छ छैन भने त्यसैलाई पनि सन्तुष्ट मान्नुपर्छ अब अरूले खाए मैले खान पाएन अथवा यो भयो त्यो भयो भनेर अरूको देखा चाहिँ के गर्नु भन्दा पनि आफूसँग जे छ जस्तो छ त्यसैमा खुसी हुनुपर्छ एउटा यो दिवस न हो होइन दिवसलाई कतिले निरन्तरता दिए कतिले माने अथवा कतिले मानेन भन्ने कुरा अलग छ अब यहाँले चाहिँ मेरो घरमा थारो भैँसी छ मैले दही चिउरा खान पाएँ अथवा यो गर्न पाएन त्यो गर्न पाएन भनेर अरूको पसिन्द लाग्नुहोस् तपाईँलाई जस्तो छ जे छ त्यसैमा तपाईँ खुसी हुनुभएको
2: हजुर होइन क्या भुइँसिना त दुध दिन्थे एक वर्षसम्म यो पारी मरेर हो कि अनि के भने अलिक उयो भएको नत्र दिन्थे दुध अन्त यस्तै हुन्थ्यो अब यसपालि यस्तो भइहाल्यो अब पल्लो घरमा हजुरबाले ल्याइदिनु भएको छ अरे अनि त्यो हजुरबाको घरमा ल्याउनु भएको अलिकति गाईको दही अनि त्यही खानु पर्ला गएर हो नि
0: ल हुन्छ मन्दिर आज ठिक छ अब खानुहोला बिस्तारै घरमा जानुहोस् घाँस काट्दै हुनुहुन्छ भन्दै हुनुहुन्छ कार्यक्रममा आउनु भएको छ खुसी लाग्यो साथसाथै अब यहाँसँग पनि बोल्न पाइयो अस्ति चाहिँ यहाँले बाँदर हेर्दैछु भन्दै हुनुहुन्थ्यो आज घाँस काट्दैछु भन्नुभयो है खुसी लाग्यो
2: अब तलतिर त्यो मकै नसिदे अर्काको मकै नसिदे नि अब यहाँ बाँदर लाग्यो न मकै सिधेपछि मात्र अनि यता बाँदर आउनु थाल्छ अनि त्यो रुख रुखमा पुरो झलाउनु सक्यो ऊ चाहिँ कुद्न आउँदा अनि घरमा गएर मान्छे बोलाउनु पर्छ दिदी केहरू गाह्रो छ
0: ल गाह्रो छ अब गाह्रो हुँदा हुँदै पनि जिन्दगीहरू चलायमान बनाउनु पर्ने हुन्छ काम गर्नु होला अब बाँदरलाई चाहिँ कसरी अब निर्मलीकरण गर्न सकिन्छ भन्नेतिर पनि त अब तपाईँ मात्र नभएर अब तपाईँको खेतबारीमा चाहिँ बाँदर आएको छ अर्थात् छिमेकीकोमा पनि अब सबैजना मिलेर त्यसको लागि केही उपायहरू त खोज्नु भएको छ होला नि त
2: डराउने खालको बाँदर भएको हो भने त्यो बन्दुक लिएर त्यो ऊ गर्दा नि धाक्दैन चुपलाहरूलाएर बस्यो
0: ल ठिक छ अब के गर्नु धपाउँदै नधपाइ नगएपछि समस्या छ
2: हजुर
0: अब धपाउँदै नगएपछि हाम्रो मन्दिरजीलाई पनि समस्या नै हुने भयो
2: हजुर अनि घरमा फोन गर्यो लु यसो बाँदर नजिक ल आयो हुन्छ म सक्दिनँ भने ल ल कहाँ भने यता यतापट्टि उता दसतिर दसतिर लगाउँदै फेरि पानीपट्टि माथि यता हुन्छ के अब यसलाई घरमा मकै खायो भने के अनि बाँदरले अस्ति नै खाएको थियो नि एक डोको मकै के कहिले पाक्छ र कहिले भाँच्छौँ भने चाहिँ घरमा फेरि गाली खानु परिहाल्छ हामी
0: ल ठिक छ हेर्नुहोस् बस्नुहोस् हामीलाई पनि सुन्नुहोस् अब दुःख सुनाउनुहुन्छ अब दुःख सुनाएर यहाँबाट हामीले पनि त्यसलाई समस्याको समाधान गर्न पनि सकिँदैन मन्दिराजी अब कसरी हुन्छ छिमेकीहरूलाई पनि भनेर के गर्ने कसो गर्ने यसलाई चाहिँ के गर्नुपर्छ भन्ने कुराहरू सबैजना मिलेर त्यसको समस्याको समाधानतर्फ लाग्नु होला है त मन्दिराजी
2: हजुर दिदीको घर चाहिँ क्या रामे शान्तिर हो दिदी
0: मन्दिराजी म ललिता हो कि अब यहाँले चिन्नुभयो होला अस्ति मैले सबै कुरा मन्दिराजीलाई भनिसकेको छु ठिक छ हामी कार्यक्रमतर्फ लाग्छौँ है ल हो मन्दिराजी यहाँले सोध्नुभयो यसको जवाफ मैले दिएँ पछि म कुरा गर्छु हाम्रो मन्दिराजीसँग मिठो गीत राख्नेतर्फ हामी लाग्छौँ हाम्रो दाजुले गीत रोज्नु भएको छ एकजना साथीलाई सम्झनुहोस् न
2: ए हुन्छ त्यही भएर चिना चिना जस्तोलाई आफन्त पर्ने हो कि भनेर सोधे मात्रै दिदी सुरुमा दिदीलाई भन्न चाहन्छु धेरै धेरै सम्झिरहेको छु तपाईँलाई अनि यहाँ घरको सबैलाई मम्मीलाई सासूहरूलाई सबैलाई सन्चै छ उता माइतमा नि दाई भाउजूहरूलाई नि सन्चै हुनुहुन्छ भन्छ भाइहरूलाई नि एउटा साथी हुनुहुन्छ सन्जिता साथीलाई धेरै धेरै सन्चै बाई बाई
0: हस् त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो मन्दिरा भगरजी सिन्धुलीदेखि हुनुहुन्थ्यो उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु यति बेला चाहिँ देवजीले रोज्नु भएको दुबो हरियो भन्ने बोलको गीत रोज्नु भएको छ साथीको जन्मदिन विशेषमा यति बेला सोही गीत कार्यक्रममा बस्छ त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ जान्छौं विश्रामपछि फेरि आउनेछौं

0: बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
1: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई? हजुर, विश्वास लिनु र भरपर्दो ओम कपास उद्योग ग्वालचार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोप्राइटर ओम बहादुर कुलामी मगर, मनिका कुलामी मगर। सम्पर्क नम्बर 9869-2245-44,
1: 9840-37-78-93। ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालचार सिन्धुली।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
5: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
4: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
5: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765-72-69-36, 9817-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा CEO बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
2: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
3: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
4: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 0954-0141-575, 0941-96-0669, 0964-1417-88।
3: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
4: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
5: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
6: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
7: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने, उफ म त दिक्क भइसके।
5: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
7: ए हो र भन्या, अनि फाइदा होला र है?
5: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ, कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौ, पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
7: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु, खै खै नम्बर दे त।
5: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 98540-40239।
7: कति रे 98540 अनि
5: 98540-40239, फोन नम्बर चाहिँ 0-48-540-239।
7: 0-48-540-239।
8: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
7: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है, अनि रगनीबाट राम भाइले 10 बाक्स अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
8: हस् हुन्छ दाइ, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
5: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
9: विराज किसानको साथी।
10: आमामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
11: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
12: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98-48-087-828, 98-27-8720-82। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप।
13: के
10: तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
13: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
10: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
13: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
10: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
13: सम्पर्क नम्बर 0845410043 98630423422।
3: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
14: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
3: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
14: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
3: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 98639235। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
14: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।

0: कार्यक्रम लोकौशलीमा राखेको मिठो गीत गीतपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ पनि गएका थियौं। विश्राम बस फेरि आइसकेका छौं। आजको व्यवसायमा तपाईँको रुचाइका मिठा गीतहरू बज्छ। तपाईँले 0840 40 0026 मा सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो, नमस्कार। हजुर मेरो पनि एकदम ठिक छ। कस्तो छ मौसम, के छ, के हुँदैछ भन्नुहोस् न मन्थलीतिर।
1: मौसम धुम्म धुम्म छ, तर हावा चलेको छैन, गर्मी छ भन्नुपर्छ है त।
0: ल, गर्मी छ। अब घरतिरै बस्दै हुनुहुन्छ कि यसो धान रोपाई गर्नतिर जानेतिर नि पर्खर गर्दै हुनुहुन्छ?
1: हाम्रो सुरु हुने बेला अलिक भएको छैन, अब मकै गर्नुहुन्छ, अलिक सबै बिजनेस पुरा हुन्छ होला बिजा चाहिँ।
0: ल, ठिक छ। भनेपछि अहिले घरतिर बसेर हामीलाई सुन्दै हुनुहुन्छ, ठिक छ। खानपिन भयो कि बाँकी छ त?
1: खानपिन भर्खर भयो,
0: मेरो पनि भइसकेको छ। दुर्गाजी, हामी कार्यक्रमतर्फ लागौँ त। त्यसो भए आज कुन चाहिँ गीत सुन्नुहुन्छ?
1: आज मलाई चाहिँ सारी त भिमिरेको गुन भुल्यो भात्सु बोल्दाखेरि नि दिदी।
0: गुन भुल्यो दुई बोलको गीत भन्नु हो?
1: हजुर हजुर, साइना दाई बोलको गीत। सारी त भिमिरेको गुन भुल्यो भात्सु साइना दाई।
0: हामी गीत राख्छौँ, यहाँले आफ्नो मात्र एकजना साथीलाई सम्झनुहोस्।
1: एकजना साथी पनि प्रिया बहिनी निर्मला पौडेलको चाहिँ आज जन्मदिन परेको छ। बहिनी निर्मला पौडेललाई चाहिँ जन्मदिनको लाखौँ लाख शुभकामना भन्न चाहन्छु। साथै हेप्पी बर्थडे भन्दै भन्दै छोरीलाई खाएको दिदी।
0: हस्त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो ध्रुव पाण्डेजी, उहाँले एक दुई तिनचोटि रमाइलो गीत रोजाइमा पारेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। पालो तपाईँको रहेको छ, सोही गीतलाई तपाईँले समर्थन जनाउन सक्नुहुन्छ। तपाईँले हामीलाई देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट गीत साथ सुन्दै पनि हुनुहुन्छ। कार्यक्रम सुन्ने क्रममा तपाईँलाई चाहिँ के सल्लाह सुझाव दिन मन छ भने पनि तपाईँले हामीलाई भन्न सक्नुहुन्छ। यति बेला अर्को साथी सम्पर्कमा, स्वागत गर्छु। हेलो,
2: हेलो दिदी, नमस्ते।
0: नमस्ते हजुर, यो आवाज कहाँदेखि हो?
2: काठमाडौँदेखि है।
0: कहाँदेखि भन्नुभयो?
2: काठमाडौँबाट। मिना,
0: मिना लामा कि मिना राई?
2: मिना लामा, लामा पनि तामाङ पनि।
0: ल, ठिक छ। के छ खबर भन्नुहोस् न?
2: मेरो खबर एकदम ठिकै छ भन्नुपर्छ है।
0: एकदम ठिकठाकै हो, हामीले त्यस्तो सोध्नु पर्ने केही छैन।
2: सोध्नु पर्ने त केही नै छैन भन्नुपर्छ है।
0: ल, केही छैन भने ठिक छ। खानपिन भयो अथवा बाँकी नै छ के छ भन्नुहोस् न?
2: मेरो खाना बाँकी नै छ भन्नुपर्छ है। दिहाजुको भयो कि भएन?
0: मेरो भइसकेको छ। कार्यक्रममा आइदिनु भयो, खुसी लाग्यो। हामी फटाफट कार्यक्रम तर्फ लागौँ कि जस्तो पनि लाग्दैछ। हाम्रो दुर्वतले गीत रोज्नु भएको छ, यहाँले आफ्नो विशेष एकजना साथीलाई सम्झनु पर्ने हुन्छ।
2: विशेष भन्दाखेरि विशेष गरी मेरो मामुले धेरै धेरै मिस गरिरहेको
0: छ। नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो मैना लामा जे काठमाडौँबाट हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला हामी सोही गीत कार्यक्रममा राख्नेछौ, त्यसपछि हामी अर्को साथीको रोजाइको मिठो गीत लिएर फेरि आउनेछौ।
3: दाई भन्छु, बहिनीको मनको पीडा सारङ्गीमा बजाउन मन लाग्यो।

0: कार्यक्रम बराखेर एकदमै मिठो गीत हाम्रो ध्रुवजीले रोज्नु भएको थियो। सो गीतमा हामीले मीना लामाजीलाई पनि समर्थन जनाएका थियौं। हामी कार्यक्रमको अन्त्यतिर पनि हाम्रो लागिसकेका छौं भने अब केही समय मात्रै बाँकी छ। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
1: नमस्कार दिदी।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? करिना भन्नुभयो। करिनाजी राम्रो साथ देखि हुनुहुन्छ? मेरो पनि एकदम ठिक छ। कार्यक्रम सुन्दै हुनुहुन्छ कि के छ? सुन्दै हुनुहुन्छ। कस्तो लाग्दैछ? केही भन्न मन छ कि सल्लाह सुझाव प्रतिक्रिया? ल हुन्छ, अन्डे बसेमा भन्नु होला। खानपिन त खाइसक्नु भयो कि बाँकी नै छ?
1: मेरो भर्खरै भयो दिदी।
0: भर्खरै भयो, ल ठिक छ। आज कुन चाहिँ गीत सुन्नुहुन्छ?
1: मलाई श्री शान्ति श्री परियारले गाउनु भएको अच्छा लाउरे भन्ने गीत राख्नु न।
0: के लाउरे भन्नुभयो?
1: अच्छा लाउरे भन्ने, शान्ति श्री परियारको
0: अच्छा लाउरे। के अच्छा भन्नुभयो?
1: अच्छा लाउरे, अच्छा लाउरे,
0: अच्छा लाउरे।
1: हजुर
0: ल हुन्छ, यो गीत कार्यक्रममा बोज्नु मात्र एकजना साथीलाई सम्झनुहोस् न। नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो करिनाजी, रामी साहबदेखि हुनुहुन्थ्यो। उहाँले चाहिँ गीत रोजेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। सो गीतलाई समर्थन जनाउन अब एकजना साथीले हामी सम्पर्कमा लिन्छौँ। त्यसपछि चाहिँ हामी पनि कार्यक्रमबाट विदा माग्ने बेला पनि हुन लागिसकेको छ। धेरै साथीको फेसबुक कमेन्ट पनि वाचन गर्नुपर्नेछ। यति बेला अर्को साथी भन्दा नि आजको कार्यक्रमको लागि चाहिँ अन्तिम साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
2: हजुर दिदी। नमस्ते। नमस्कार।
0: नमस्ते, नमस्कार। यो आवाज कता कतादेखि हो भन्नुहोस् न?
2: तिनकन्याबाट अनिता तामाङ।
0: अनिता हजुर, के छ, सन्चै आरामै हुनुहुन्छ?
2: हजुर, एकदमै आराम सुसलै छ भन्नुपर्छ। अनि दिदी हजुरलाई सुनिन्छ?
0: मलाई पनि ठिकै छ, यस्तै छ, राम्रै रमाइलो चल्दैछ भन्नुपर्छ है।
2: हजुर,
0: अनि के छ, अरू नयाँ खबर सुनाउनुहोस्, धान रोपाई के हुँदैछ, कस्तो हुँदैछ?
2: हजुर, धान रोपाई त अब सुरु त भएको छैन, अब हाम्रो चाहिँ अरूहरूको चाहिँ अब आज रोप्दै हुनुहुन्छ, अब कहिले कहिले भोलितिर रोप्ने भन्ने कुरा गर्नुहुन्छ। अनि म चाहिँ आज खेतमा आलीहरू खन्दैछु छेउछिना, अब भोलि कति दिनतिर रोपाइ हुन्छ भन्नु पर्छ है।
0: ल ठिक छ, भोलि पर्सि रोपाई गर्ने तरकार गर्दै हुनुहुन्छ, ठिक छ। कार्यक्रममा आउनुभयो, म कार्यक्रमको अन्त्यतिर आइसकेको छु। हाम्रो साथीले गीत रोजेमा पारिसक्नु भएको छ, मात्र एकजना साथीलाई सम्झनुहोस् न।
2: ए हुन्छ, अब मनस्वरूपमा चाहिँ फर्स्ट अफ अल त मिठो स्कुलमा कार्यक्रम सञ्चालन गर्छ विशेष गरी हजुर त्यही लागि भन्न चाहन्छु, अनि त्यसै गरी चार्जिस मित्रमा लागि भन्न चाहन्छु, अनि रेडियो हजुरको रेडियो होल परिवारको लागि, मेरो घर सम्पूर्णको लागि, अनि मेरो साथी भन्नु पर्दाखेरि चाहिँ समीता छाको लागि एकदम दिइरहेको साथी भन्नुहोस् कि। नमस्ते।
0: हवस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो अनिता तामाङ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। अब चाहिँ म फोन लिदिनँ, लगभग कार्यक्रमको समय पनि सकिन लागिसकेको छ र धेरै साथीको फेसबुक कमेन्टहरू छन्, सोटो मिटरमा वाचन गर्छु। आज तपाईँको सबै कमेन्ट वाचन भएन भने तापनि भोलि मंगलबारको बसाइमा एक घण्टासम्म हामी तपाईँको कमेन्टलाई स्थान दिनेछौँ भन्दै यति बेला म तपाईँको कमेन्ट वाचन गर्नेतर्फ लाग्छु। यति बेला पहिलो कमेन्ट प्राप्त छ बेडजङ लिम्बुजी, उहाँ लेख्नुहुन्छ, नमस्ते शिवार भाइ, सबै साथीलाई सम्झेको छु भन्दै हुनुहुन्छ। हिराबहादुर लकाईजीले नमस्ते भन्दै हुनुहुन्छ। अमिनाजीले पनि नमस्ते हजुर, म कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ दोलखाबाट। रामजी घिमिरेजीले पनि नमस्कार, चितवनबाट सुन्दैछु भन्दै हुनुहुन्छ। गीता लिम्बुजीले पनि नमस्ते हजुर, म प्याकुली गीता इलामबाट जन्मदिन मनाउने रतन बहादुर थापालाई चाहिँ जन्मदिनको धेरै धेरै शुभकामना भन्दै हुनुहुन्छ। उहाँलाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना। त्यसै गरी जनक रजारी मगरजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। अमित यादव सुनवार किरातजीले पनि नमस्ते है हजुर, खाना भयो, म कार्यक्रम सुन्दैछु। रामेछाप देउराली घर भइहाल्छ काठमाडौँबाट भन्नुभएको छ। त्यसै गरी मिलन घाई मोटोजीले पनि कार्यक्रम सुन्दैछु यता दोहा कतारबाट भन्दै हुनुहुन्छ। बुद्ध बज्रचारीजीले पनि असार पन्ध्रको चाहिँ धाम दिवसको सबैमा शुभकामना है भन्दै हुनुहुन्छ। त्यसै गरी रूपसना योगीजीले भने नमस्ते है दिदी, म कार्यक्रम सुन्दैछु सिन्धुलीको ढुङ्ग्रेवासबाट भन्नुभएको छ। अप्सरा खड्काजीले पनि नमस्ते दिदी, म कार्यक्रम सुन्दैछु रामिछापको नामाडीबाट हालजी काठमाडौँबाट भन्नुभएको छ। त्यसै गरी अर्को साथी हुनुहुन्छ यति बेलाको वर्षाईमा हफिज जीले पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गरे। त्यसै गरी तुलसी रियाजले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु दैलेखबाट भन्दै हुनुहुन्छ। गोली आप्पाको छोरीजीले पनि नमस्ते हजुर भन्दै हुनुहुन्छ। सौरभ केसीजीले पनि नमस्ते, म यता बागचौर नगरपालिकाबाट कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ। देवेन किशोर रञ्जनजीले पनि अलिकति लामो लेख लेख्नु भएको छ, आज मैले तपाईँको लेखलाई वाचन गर्न सकिनँ, भोलि मंगलबार पठाउनुहोला, सबै वाचन गर्नेछु भन्छु, समय अभाव छ, साथीको रोजाईको मिठो गीत पनि बजाउनुपर्छ। त्यसै गरी बेली अक्षामेजीले पनि नमस्ते हजुर भन्दै हुनुहुन्छ। विनोद बरुवाजीले पनि नमस्ते हजुर, म कार्यक्रम सुन्दैछु सालुबाट भन्नुभएको छ। शुक्रराज रसाइली निर्दोषजीले पनि यता फिल्म 4W कार्यक्रम सुन्दैछु, अब बस्ने गीत सबैको लागि समर्पण गर्दै छुट्टिन्छु भन्दै हुनुहुन्छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ कार्यक्रमको लगभग समय सकिसकेको छ भन्दै आजको वसाईमा कार्यक्रममा सहभागी हुने साथी देव माझी, मन्दिरा मगर, ध्रुव पाण्डे, मिना लामा, करिना जे हुनुहुन्थ्यो, त्यसै गरी अनिता तामाङ लगायत सबै साथीलाई विशेष धन्यवाद व्यक्त गर्दै तपाईँले तिनजेलसम्म व्यस्तता विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने सबै सबैलाई धेरै भन्दा धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। साथसाथै कार्यक्रम लोकको चेली अवधिभर बजेका मीठा लोकगीत संगीतका सर्जक अनि श्रेष्ठप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो सम्झना खड्गी, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा हाम्रो करिनाजीले रोज्नु भएको मिठो गीत तपाईँको माझमा छोड्दै आजको लागि भने कार्यक्रम लोकको चेलीको व्यवसायबाट म तपाईँकै साथी ललिता हाई पनि विदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर सुन्नका लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। अब खबरहरू विस्तारमा। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालो सिसा प्रयोग गरेर सञ्चालन गरिरहेका 57 गाड़ीलाई कार्यवाही सहित जरिवाना गरेको छ। हिजो उपत्यका विभिन्न ठाउँमा सञ्चालन गरिएको विशेष ट्राफिक जाँचका क्रममा कालो सिसा प्रयोग गरेका गाड़ी चालकलाई जरिवाना सहित कार्यवाही गरिएको हो। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले गाड़ीमा कालो सिसा प्रयोग गर्न नपाइने कानूनी व्यवस्था रहेकाले नियम उल्लंघन गर्ने गाड़ीको निगरानी बढ़ाएको हो। पछिल्लो समय निजी तथा सार्वजनिक गाड़ी विशेष गरी माइक्रो बस र ट्याक्सीमा कालो सिसाको प्रयोग बढ़दै आएपछि ट्राफिक प्रहरीले त्यस विरूद्ध विशेष अभियान सञ्चालन गरेको जनाएको छ। प्रहरीका अनुसार कालो सिसाको प्रयोगले गाड़ीभित्र हुने गतिविधि बाहिरीबाट देख्न कठिन हुने भएकाले साना हतियार, लागू औषध, ओसार प्रसार, फरार अपराधी तथा विभिन्न अपराधिक गतिविधि लुकाउन सहज हुने गरेको पाएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका राम शाहपतले पछिल्लो समय थापाथली चोकमा सार्वजनिक विधाका दिन ट्राफिक मुक्त अभियान चलाएको छ। कार्यालय प्रमुख एसपी नवराज अधिकारीले यो अभियान शुरू गरेको करिब एक महिना भइसकेको छ। नयाँ प्रमुखका जिम्मेवारीमा आएका एसएसपी सुरेश काफ्लेले पनि यो अभियानलाई निरन्तरता दिँदै ट्राफिक निगरानीलाई व्यापक बनाएको बताएका छन्। अन्य दिनभन्दा सार्वजनिक विधाको समयमा सवारी चाप कम हुने र त्यस दिन निगरानी गर्न सहज हुने भन्दै सार्वजनिक विधाको दिन थापाथली चोकमा पोसाक रहित ट्राफिक व्यवस्थापन शुरू गरेको छ। अहिले सादा पोसाकमा सड़कमा ट्राफिक प्रहरी खटिएका हुन्छन् भने युनिफर्म लगाएका केही ट्राफिक प्रहरीले पनि थापाथली चोकमा केही घरका छतमा बसेर समेत निगरानी गरिरहेको हुन्छन्। प्राविधिक मार्फत काठमाडौँ उपत्यका मात्र ट्राफिक प्रहरीले एक महिनामा 73,299 चालकलाई कार्यवाही गरेको छ, जसमा यी चलान मार्फत सबैभन्दा बढ़ी 24,291 चालक कार्यवाहीमा परेका छन्। यसै गरी ब्रेथलाइज मार्फत

मा पसेका रूपाईको संख्या पनि 3968 रहेको छ। सीसीयू टीभी मार्फत ट्राफिक नियम उल्लंघन गरेको पहिचान गरेर 3632 चालकले जेठ महिनामा कार्यवाही गरिएको ट्राफिक प्रवक्ता तथा एसपी सुरेश राज सुवेदीले बताउनु भएको छ। अटोमेटिक नम्बर प्लेट रिगनिक्सन एएनपीआर क्यामेरा मार्फत 1706 र भिडियो मार्फत 6 जना चालक कार्यवाहीमा परेको छ। प्राविधिक मैत्री बन्दै गएको ट्राफिक प्रहरीले पछिल्लो पटक रोबोटको प्रयोग गर्न लागेको छ। केही दिन अघि मात्रै रोबोटको डेमो समेत ट्राफिक प्रहरीले सार्वजनिक गरेको थियो। युडिटी नेपालको सहकार्यमा त्यसलाई अहिले परीक्षणकै रूपमा राखिएको छ। लेन क्रस ट्राफिक लाइटको उल्लंघन वापसै मादक पदार्थ सेवन वापसै लागू पदार्थ सेवन अधिक गति जस्ता ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई तिनै सचेतना कक्षामा अहिले रोबोटलाई प्रयोग गरिएको छ। सचेतनामा कक्षामा कसरी प्रयोग गर्न सकिन्छ भनेर अहिले रोबोटलाई सिकाउने टास्क दिने गरी परीक्षा भइरहेको एसपी सुवेदीले बताउनु भएको छ। सचेतना कक्षाबारे पूरै तालिम प्राप्त भएपछि रोबोट मार्फत सचेतना कक्षा सञ्चालन गर्ने गरी अहिले त्यसलाई तालिम दिइरहेको उहाँले बताउनु भएको छ। ट्राफिक नियम उल्लंघन गर्ने करिब 600 चालकलाई दैनिक सचेतना कक्षा ट्राफिक प्रहरीले दिँदै आएको छ। त्यसका साथै पैदल यात्रीलाई दिने सचेतना कक्षामा पनि रोबोटको प्रयोग गर्न सकिने बारे गृह कार्य भइरहेको छ। तथाभावी बाटो काट्ने पैदल यात्रीलाई दिने सचेतना बारे पनि अहिले रोबोटलाई तालिम दिन शुरू गरिएको छ। तालिम प्राप्त भएपछि ट्राफिककै युनिफर्म लगाएर रोबोटलाई ट्राफिक प्रहरीकै रूपमा प्रयोग गरिने बताएको छ। देशका सना तथा सहायक नदीहरूमा बहाव बढेर आकस्मिक बाढ़ी आउन सक्ने सम्भावना देखिएको छ। बाढ़ी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार आज देशका 34 भन्दा बढ़ी जिल्ला भएर बहने ससाना नदीहरूमा पानीको बहाव उल्लेखीय बढ़ने र आकस्मिक बाढ़ीको माध्यम जोखिम रहने सम्भावना रहेको छ। महाशाखाका अनुसार आज झापा, इलाम, पाँचथर, तापेजुङ, संघासभा, दोलखा, सिन्धुपाल्चोक, काठमाण्डु, भक्तपुर, ललितपुर, गोर्खा, लमजुङ र चितवनका साना नदीमा बहाव बढ़न सक्ने, यसै गरी कास्की, पाल्पा, स्याङ्जा, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, सुर्खेत, दैलेख, कालीकोट, जाजरकोट, रूकुम, पश्चिम बैतडी, दार्चुला, दिपायल, डडेलधुरा, अछाम र यस आसपासका जिल्ला भइबहने खोला तथा नदीमा पनि बाढ़ीको जोखिम रहेको छ। बाढ़ीको यो जोखिम भोलि र पर्सि पनि कायमै रहने देखिएको छ। भोलि र पर्सि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश भई बहने धेरै जसो ससाना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ़न सक्ने महाशाखाले जनाएको छ। सोही अवधिमा कर्णाली र सुदूरपश्चिम प्रदेश भएर बहने केही ससाना नदीहरूमा पनि बहाव आकस्मिक रूपमा बढ़न सक्ने अनुमान गरिएको छ। साना नदीहरूमा बाढ़ीको जोखिम रहे पनि त्यसका प्रमुख ठूला नदीहरूको अवस्था भने हाल सामान्य रहेको छ। महाशाखाले आज बिहान गरेको मापन अनुसार कोशी, डारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तलै रहेको छ। त्यसका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि अहिले सुरक्षित अवस्थामै रहेको जानकारी महाशाखाले दिएको छ। डोल्पाको सेफोक्सुण्डो गाउँपालिका 8 छेपका स्थित चुलीगाड खोलाको खोजमा देखिएको शव निकाल्न समस्या भएको छ। तालिम प्राप्त जनशक्तिको नहुँदा आइतबार सदरमुकाम दुनैबाट घटनास्थलतर्फ पुगेको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले निरन्तर प्रयास गर्दा पनि शव निकाल्न नसकेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनिल राजगिरीका अनुसार आइतबार बिहान 11 बजेतिर मात्रै खोलामा अज्ञात व्यक्तिको शव रहेको जानकारी प्राप्त भएको थियो। जानकारी प्राप्त हुने बित्तिकै सदरमुकामबाट सुरक्षाकर्मीको टोलीले खटाएर शव निकाल्ने प्रयास गर्दा पनि निकाल्न नसकेको गृह मन्त्रालयमा पत्र लेखेर तालिम
तालिम प्राप्त जनशक्ति माग गरिएको बताएको छ। भौगोलिक कठिनाई र चिसो पानीका कारण शव निकाल्न कठिनाई भएको बताएको छ। लगातार तीन दिनदेखि परेको अविरल वर्षापछि आएको बाढ़ी पहिरोका कारण शंखसभाको सिलिचोङ गाउँपालिकाका धेरै ठाउँमा बस्ती उच्च जोखिममा परेको छ। सड़क विद्युत संचार लगायतका आधारभूत सेवा पूर्ण रूपमा अवरूद्ध हुँदा स्थानीयको जनजीवन अत्यन्त कष्टकर बनेको छ। सिलिचोक एक संघसभाका अधिकांश बस्ती पहिरो उच्च जोखिममा रहेका छन्। भारी र पहिरोका कारण गाउँपालिकाभित्रका सबै सड़क तथा गोरेटो बाटो अवरूद्ध भएका छन्। स्थानीय स्तरमा सञ्चालनमा रहेका दुईवटा माइक्रो हाइड्रो आयोजना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। गाउँपालिका अध्यक्ष भूपाल राज राईका अनुसार वडा नम्बर एक स्थित कालिका माध्यमिक विद्यालय पनि पहिरो उच्च जोखिममा परेकाले पूर्ण रूपमा स्थानान्तरण गर्नुपर्ने अवस्था भएको छ। जोखिम बढ़दै गएपछि तेन्छोङ होङेङला चेप्चेवा निवाटार याङसिङ र गोगाने क्षेत्रका स्थानीय बासिन्दा घर छाडेर सुरक्षित स्थानमा सामूहिक रूपमा आश्रय लिएर बसिरहेका छन्। निरन्तर वर्षा भइरहेकोले थप क्षतिको त्रास कायम रहेको स्थानीयले बताएका छन्। गाउँपालिकाको केन्द्रसम्म पुग्ने सड़क सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ। केन्द्रीय विद्युत सेवा माइक्रो हाइड्रो इन्टरनेट तथा अन्य संचार सेवा अवरूद्ध हुँदा सरकारी सेवा प्रवाह समेत प्रभावित भएको छ। सम्पन्न योजनाहरूको भुक्तानी प्रक्रिया समेत रोकिएको गाउँपालिकाले जनाएको छ। सिरु सिसु वा खोला यसअघि 2077 सालमा यस्तै विपदको सामना गरेको थियो। त्यसबेला आएको बाढ़ी पहिरोबाट 97 घर परिवार पूर्ण रूपमा विस्थापित भएका थिए। तीमध्ये 55 घर परिवारको खातबारीमा पूर्ण वास भइसकेको छ भने बाँकी परिवारलाई गाउँपालिकाभित्रै सुरक्षित स्थानमा पुनर्स्थापना गर्ने प्रक्रिया जारी रहेको गाउँपालिकाले जनाएको छ। हवस् त, बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। तीन दिनसम्म खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना खड्की पनि बिदा हुन्छु। नमस्कार।

0: bărbanul cu la ghidat, ciment, josta pata, taine, cabată la uniula, periu mântăli mă testura vradul cu pășel ce caul la bătit.
1: Caca, timla etini thațaină? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
2: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
3: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9845 40682, गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9845 40892 र 0485 40385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खादबारी रामेछाप।
4: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
5: के जिस्के किनी? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
4: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
7: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली,
8: सम्पर्क नम्बर 0475904662, 9869965998।
7: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
5: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
10: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै, सम्पर्क नम्बर 9841426910।
11: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
12: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को तथा 50 को चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछाप द्वारा जनहितमा जारी सन्देश।

0: 6.9 inch को शानदार डिस्प्ले, AI powered कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्ति नगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010, 9851401498 र 9841525957। गोलन्जोर गाउँपालिका स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना।
2: प्रस्तुत विषयमा सुशासन व्यवस्थापन तथा सञ्चालन एन 2064 को दफा 30 तथा सूचनाको हक सम्बन्धी एन 2064 को दफा 4 को उपदफा 2 को खण्ड ग मा प्रत्येक सार्वजनिक निकायले आफ्नो काम कारवाही खुल्ला र पारदर्शी रूपमा गर्नुपर्ने व्यवस्था रहेकोले गोलन्जोर गाउँपालिकाद्वारा आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक सम्मको सार्वजनिक सुनवाई कार्यक्रम कार्यालयबाट सम्पादित कार्यक्रम विकास आयोजना सुशासन तथा सेवा प्रवाह लगायतका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने भएकाले सम्पूर्ण जनप्रतिनिधिहरू राजनैतिक दलका प्रतिनिधिहरू समाजसेवी बुद्धिजीवीहरू गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरू सामाजिक संघ संस्थाका प्रतिनिधिहरू बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू सहकारी संघ संस्थाका प्रतिनिधिहरू स्वास्थ्य संस्थाका प्रतिनिधि र स्वयंसेविकाहरू संचारकर्मी निर्माण व्यवसायी उपभोक्ता समितिहरू टोल विकास संस्थाहरू महिला समूहहरू बाल क्लबहरू र आम नागरिक लगायत सम्पूर्ण सरोकारवालाहरूको गरिमामय उपस्थितिका लागि गोलन्जोर गाउँ कार्यपालिकाको कार्यालय हार्दिक अनुरोध गर्दछ।
1: कार्यक्रम सञ्चालन हुने मिति 2083 साल असार 19 गते शुक्रबार, समय बिहानको ठिक 11:30 बजे, स्थान गोलन्जोर गाउँपालिका अन्तर्गत कृषि तथा पशुपन्छी सेवा केन्द्रको प्राङ्गण ग्वालटार सिन्धुली।
2: गाउँपालिकाको सार्वजनिक सुनवाई कार्यक्रममा गाउँ कार्यपालिका कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारी सबै सामुदायिक विद्यालयका प्रधान अध्यापकहरू अनिवार्य उपस्थितिको लागि जानकारी गराइन्छ।
1: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली।

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँ तमाम तमाम आदरणीय श्रोता मनहरूलाई कार्यक्रम टप अफ द पपमा म कार्यक्रम प्रस्तुत श्रीराज महतो उपस्थित भइसकेको छु तपाईँको माझमा तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यसलाई आज विशेष विशेष विशेष बनाउनको लागि प्राविधिक पात्र हुनुहुन्छ यति बेला साथ दिइराख्नु भएको छ ललिताजी हुनुहुन्छ भने साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ नेपाली पप गीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम टप अफ द पप हामी यताको छ दिन आउँछौ आइतबारदेखि शुक्रबारसम्म बिहान 11 बजेको हजुरको खबर पछि लगभग 12 बजेसम्म तपाईँको माझमा राख्ने गर्दछौ होइन अनि रमाइला रमाइला नेपाली पप गीतहरू राख्ने गर्दछौ मिठा रमाइला कुराकानी हुनेछन् आउन सक्नुहुन्छ नम्बर 0440 40 0026 रहेको छ 0440 40 0026 को माध्यमबाट आउन सक्नुहुन्छ छोटो मिठोमा रमाइलो कुराकानी गर्दै रमाइला रमाइला होइन गीतहरू राख्दै अगाडि बढ्नेछौँ साथीभाइ आफन्तलाई पनि सम्झन दिनेछौँ पनि भन्न चाहन्छु सम्झन सक्नुहुन्छ फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.3 MHz तामाको एफएम 95 MHz अनलाइनका माध्यम अनि हाम्रो पात्र नेपाली पात्र हजुरको एप हजुरको news.com सामाजिक सञ्जाल फेसबुक लगायतका थुप्रै माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ प्राप्त म्यासेजहरू पनि वाचन गर्नेछौँ यति बेला कार्यक्रमको सुरुवात गरिहाल्छौँ तपाईँको माझमा नेपथ्य बिहानको गीत रहेको छ छेक्यो छेक्यो देउराली डाँडा होस् र केटाले यति बेलाको समयमा कार्यक्रमको सुरुवातमा तपाईँको माझमा यो गीत

0: योगी तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौँ। आउन सक्नुहुन्छ नम्बर 0948 40 76 26 रहेको छ, मिठो रमाइलो कुराकानी गर्नेछौँ। नम्बर 0948 40 76 26 रहेको छ, 0948 40 76 26 को माध्यम आउन सक्नुहुन्छ। सटन सुटमा कुराकानी गर्नेछौँ, मिठा रमाइला कुराकानी हुनेछन् पनि भन्न चाहन्छु। यति बेला कहीँ हुनुहुन्छ, कहाँबाटको हुनुहुन्छ? हजुर नमस्कार। नमस्ते नमस्कार, ध्रुवजी के छ खबर? ठिक छ, राम्रो छ, रमाइलो छ, बाल बिन्दास प्रकाश छ, चलाएको छ जिन्दगी जसो तसो। के छ खानपिन भयो, के गर्दैन हुन्छ? मेरो पनि भइसक्यो, खाना खाएर उपस्थित भएको छु। रेडियो सुन्दै हुनुहुन्छ? ठिक छ, खुसी लाग्यो सुनेर, साथ दिनुहोला पनि भन्न चाहन्छु। मौसमको कुराकानी गर्नुपर्दा कस्तो छ त्यतातिर?
1: मौसम मध्यमा छ, कहिले हावापाला छैन, हल्का गर्मी भइरहेको भन्नुपर्छ सर।
0: रमाइलो ठिक ठिकै छ भनौँ न त्यसपछि। अघिल्ला ठिक छ, खुसी लाग्यो जे सामना सुन्दै हुनुहुँदो रहेछ, सुनेर साथ दिनुहोला पनि भन्न चाहे। अब मिठो एउटा गीत राख्छौ साथीभाइ आफन्तलाई सम्झिनुहोस् न।
1: विशेष गरी हजुरको लागि, प्राजीको लागि अनि हजुरको रोल परिवारलाई मिस गर्न चाहन्छु। विशेष अब शान्ति बस पनि हजुरहरूलाई सबैलाई शुभकामना भन्न चाहन्छु है।
0: हजुरलाई पनि
1: वेलकम। अनि मेरो घर परिवार सम्पूर्णको लागि, अनि आज निर्मला पौडेलको चाहिँ जन्मदिन परेको छ, सबलाई चाहिँ जन्मदिनको लाखौँ लाख शुभकामना, साथै हेप्पी बर्थडे टु यू बहिनी भन्न चाहन्छु। त्यस गरी निर्मला लामा, निर्मला मगर, रिया योगी, विकास कुमार, बहिनी तासन डोल्मा तामाङ, बहिनी रमिला तामाङ अनि मिस गरेर चाहिँ भन्छु। अनि मेरो पपिता मगरलाई पनि मिस गरेर चाहिँ भन्छु भनेर अनि
0: धन्यवाद। उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। पालो तपाईँको 0948 40 76 26 माध्यमबाट आउन सक्नुहुन्छ, 0948 40 76 26 रहेको छ। साथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ, तपाईँले पठाउनु भएका मेसेजहरू पनि वाचन गर्नेछु पनि भन्न चाहे। साथसाथै मेसेजहरू पठाउनुहोला हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा। यति बेला कोही हुनुहुन्छ भन्दिनुहुन्छ, कहाँबाट हुनुहुन्छ? हजुर नमस्कार। नमस्कार हजुर, शुभ नाम? के तामाङ भन्नुभयो? अझै बुझिन, रामबहादुर तामाङ जी, के छ खबर? ठिक छ, राम्रो छ, रमाइलो छ, के गर्दै हुनुहुन्छ? बसी बसे खाना
2: भयो?
0: मेरो पनि भइसकेको छ। हजुरको रेडियो कतिको घन्किन्छ तपाईँको गाउँठाउँमा? घन्किन्छ है, ठिक छ, पहिलोचोटि हो रामबहादुरजीसँग मेरो कुराकानी? ठिक छ, खुसी लाग्यो सम्झिदिनु भएकोमा पनि भन्न चाहन्छु। अन्य बेलामा के गर्नुहुन्छ अरू बेला?
2: अरू बेला यस्तै स्कुल जाने।
0: कतिमा पढ्दै हुनुहुन्छ र? पढाइ ठिक छ, राम्रो छ, ओके, राम्रो हुनु पर्यो, रमाइलो हुनु पर्यो पनि भन्न चाहन्छु। ठिक छ, खुसी लाग्यो, एउटा मिठो गीत राख्छु, चाइना कम्पनी बल गीत रहेको छ, साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न। धन्यवाद, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। रामबहादुर तामाङ हुनुहुन्थ्यो, पालो तपाईँको 0948 40 76 26 को माध्यम भएर आउन सक्नुहुन्छ, 0948 40 76 26 रहेको छ। साथसाथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ, तपाईँले पठाउनु भएका मेसेजहरू पनि वाचन हुनेछन्। यति बेला कोही हुनुहुन्छ भन्दा पनि ठिक छ, उहाँ हुनुहुन्न, बाहिरिसक्नु भएको छ भन्नुहुन्छ, ठिक छ। यति बेला मिठो गीत राख्छौँ, त्यसपछि हामी व्यवसायिक विश्रामतर्फ पनि जानुपर्ने हुन्छ। ब्रोसिस बिहानको गीत रहेको छ, चाइना कम्पनी, यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छौँ। त्यसपछि सर्ट एन्ड सुटको कमर्सियल ब्रेक रहन्छ, त्यसपछि आउँछौँ। रेडियो सुन्दै गर्नुहोला, फोन म्यासेज पनि गर्दै गर्नुहोला है त।

0: हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: आइया, हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया
2: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
1: ए हो र?
2: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
3: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामेछाप।
4: सूचना।
5: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाइ कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपनमुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
4: जिल्ला अस्पताल रामेछाप।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
8: पौडी मात्र खेलेर के गर्नु? खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुर्कुटमा।
9: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
8: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
9: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844200596, 0447590453।
8: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
4: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
9: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
4: फोहोर, मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
9: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
4: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाउ।
9: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
4: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
9: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
4: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
9: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214-13।
10: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

यो सटन सुट कमर्सियल ब्रेक पछि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम टपकी पर्दा आवाज नमस्ते राजमा छु साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सम्झनुहुन्छ भन्ने आशा छ नेपाली पप गीत संगीत सम्बन्ध रहेको छ कार्यक्रम टपक दिवप हामी हप्ताको छ दिन आउँछौँ आइतबारदेखि शुक्रबारसम्म यहाँहरूलाई थाहा नै छ रमाला रमाला नेपाली पप गीतहरू तपाईँको माझमा राख्दै राख्दै अगाडि बढ़िरहेका छन् साथमा कुराकानीहरू पनि भइरहेका छन् पनि भन्न चाहन्छु यति बेला कोही हुनुहुन्छ कहाँबाट को हुनुहुन्छ भन्दा पनि हुनुहुन्न भइसक्नु भएको छ भन्नु छ उहाँलाई पनि मनैदेखि धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे त्यस्तै गरेर यति बेला हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त के म्यासेजहरू छन् त्यो पनि वाचन गर्न चाहन्छु हिराबहादुर लगाई हुनुहुन्छ बुटौलबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ भने मुक्तान कान्छा हुनुहुन्छ कार्यक्रम सुन्दैछु है खाना खानुभयो भन्नुहुन्छ खाना भइसक्यो कठजोरबाट सुन्दैछु सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु मिसिङ रेवत हुनुहुन्छ ह्याप्पी बर्थडे निश्चली दिपा भन्नुहुन्छ असार पन्ध्रको शुभकामना एक्सन विराज कृतिका बिहानी अनुष्का त्यस्तै सरला राई गीता लिम्बु प्रीति राई स्मृति लिम्बु मनिषा बान्तवा सुजिता राई किराती अञ्जना सुनिता राई समीक्षा जोशी अलिसा लिम्बु अल्का बान्तवा निर्मला उनिम सरिता राई कोपिला राई भूमिका राई आयुष इन्द्र चामलिङ लगायत सबैमा सम्झना छ भन्नुहुन्छ भने समेत यता सुनार किरात हुनुहुन्छ रामेश्वर देउराली घर भइहाल्छ काठमाडौँबाट कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ धेरै मनपर्छ कार्यक्रम भन्नुहुन्छ घर परिवार साथीभाइ सबैमा बज्ने गीत सुनाउन चाहन्छु भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे ठिक छ यतिन जेल भन्दा पनि ठिक छ अर्को एउटा गीत तपाईँको माझमा राख्न चाहन्छु होइन यति बेलाको समयमा अर्को एउटा मिठो गीत रहन्छ पनि भन्न चाहे तपाईँको माझमा राख्न चाहन्छ मिठो एउटा गीत होइन राखेर अनि त्यसपछि आउँछ कुराकानी गर्नको लागि यति बेलाको समयमा ठिक छ सानो म गीत बज्नेछ पनि भन्न चाहन्छु त्यसपछि हामी आइहाल्छौँ कुराकानी गर्नको लागि मिठा रमाइला कुराकानी हुने नै छन् रेडियो सुन्दै गर्नलाई फोन मेसेज पनि गर्दै गर्नलाई

तपाईको माझमा राख्यो कार्यक्रम टपअप टपअप अनि भइराखेको छ आवाजमा लगभग कार्यक्रमको समय अवधि सकिन सकिन लागिसकेको छ। त्यो म्यासेजहरू सम्म वाचन गर्छु, त्यसपछि छुट्टिनु पर्ने हुन्छ भन्न चाहन्छ। यति बेला सामाजिक सञ्जाल फेसबुकमा प्राप्त केही म्यासेजहरूलाई स्थान दिनेछु। त्यो म्यासेजहरू वाचन गर्नुपर्ने हुन्छ यति बेलाको समयमा। हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू यति बेला वाचन गर्छु म। मिडिया प्रेमी राई अनिसा हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। सरिता माङफाङ राई छिमितमा आइदिइरहेको छ, मिसिङ रावत स्मित राई, पूर्वली इन्द्रा चामली राई, बिन सोल्टी लिम्बू राईदेव त्यस्तो सुन्त राई इलाम लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु। पनि भन्न चाहे विशेष रूपमा धन्यवाद दिन चाहन्छु तिनजनासम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो। विशेष रूपमा धन्यवाद दिन चाहन्छु काविदी पाठमा रहेर साथ दिनुभयो। ललिताजीलाई पनि विशेष रूपमा धन्यवाद, म्यासेज पठाएर साथ दिनुभयो, सुनेर साथ दिनुभयो, मनदेखि धन्यवाद दिँदै अन्तिममा तपाईँको माझमा एउटा मिठो गीत राख्दै आजको बसाइबाट म कार्यक्रम प्रस्तुत श्रीराजमा छुटेँ। हवस् त, नमस्कार।

0: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
1: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनु होला। थप जानकारीको लागि सम्पर्क नम्बर 9899043230, 9767-65-24-29 सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली। QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन काठमाडौँको 3 कुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 9851-40-41-98 र 9841-25-59-57। विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
2: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ, नि घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक

0: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
0: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
0: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
0: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
0: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौ। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
2: अहिले 12 बजे
3: हजुरको रेडियो 102.1 मेगा।
4: चट्याङ र वर्षाको सम्भावना छ। यस्तै कोशी र गण्डकी प्रदेशका पहाड़ी र तराई भेगका केही ठाउँमा समेत ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति पनि कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा ठूलो वर्षा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई तथा मधेस प्रदेशको थोरै ठाउँमा हावाहुरीको सम्भावना छ। यसैबीच आजदेखि पर्सीसम्म देशका विभिन्न ठाउँमा बाढ़ीको जोखिम रहेकाले सावधानी अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका 35 भन्दा बढ़ी जिल्लाका ससाना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ़ने सम्भावना छ। झापा, इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, गोर्खा, लमजुङ, चितवन, कास्की, पाल्पा, स्याङ्जा, नवलपरासी पश्चिम, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, सुर्खेत, दैलेख, कालीकोट, जाजरकोट, रूकुम पश्चिम, बैतडी, दार्चुला, डोटी, डडेलधुरा र अछाम लगायत जिल्लामा ससाना नदीमा तथा खोलामा बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिम छ। महाशाखाका अनुसार पश्चिमसम्म नै कोशी र नारायणी नदी का अधिकांश सहायक नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढ़ने देखिएको छ। महाशाखाले नदी किनारमा बसोबास गर्ने, माछा मार्ने, नदी तर्ने, खोल्सामा आवजात गर्ने तथा नदी आसपास निर्माण कार्यमा संलग्न व्यक्तिहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव आज मनाइँदैछ। जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि भन्ने यस वर्षको मूल नारा रहेको छ। असार 15लाई दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ। नेपालका 41,31,000 किसान घरधुरी मध्ये 27,65,000 घरधुरी धान खेतीमा संलग्न छन्। यसैबीच हरेक वर्ष असार 15 गते मनाइने धान दिवससँगै आज किसानहरूले खेतमा धान रोप्दै दही चिउरा खाएर पर्व मनाइरहेका छन्। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले जमीन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गर्दै कृषिमा आधुनिकीकरण गर्नुपर्नेमा जोड़ दिनुभएको छ। 23 राष्ट्रिय धान दिवस 2083 अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले कृषिलाई आधुनिक, व्यावसायिक र आकर्षक पेशाका रूपमा विकास गर्न सके विदेश पलायन हुन बाध्य जनशक्तिलाई स्वदेशमै रोक्न र धान तथा चामलको आयात न्यूनीकरण गर्न सकिने बताउनुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपाल धितपत्र बोर्ड सेभोनका नवनियुक्त अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्टलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। आज मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री वाग्लेले शपथ गराउनु भएको हो। असार 5 गतेको मन्त्री परिषद बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो। शपथपछि अर्थमन्त्री वाग्लेले नवनियुक्त अध्यक्ष भट्टलाई लगानीकर्ताहरूको लगानीको सुरक्षा र हितमा इमानदारीपूर्वक काम गर्न निर्देशन दिनुभएको छ। पूँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र बजारमा पूँजी परिचालन मार्फत आर्थिक वृद्धिको लय समाउन नवनियुक्त अध्यक्षले विशेष ध्यान दिनुपर्ने पनि मन्त्री डाक्टर वाग्लेको भनाई छ। अर्थमन्त्री वाग्लेले पूँजी बजार सुधारका कामहरू गर्न हरेक दिन, हप्ता, महिना र 6 महिना र एक

वर्षका योजना के हुन् त्यो पेश गर्न पनि नवनियुक्त अध्यक्ष भट्टलाई निर्देशन दिनुभएको छ। बजारमा अनावश्यक हल्ला फैलाएर साना लगानीकर्तामाथि त्रास सृजना गरिएको भन्दै अर्थमन्त्री वाग्लेले त्यसलाई चिर्न पनि अध्यक्ष भट्टलाई निर्देशन दिनुभयो। नवनियुक्त बोर्ड अध्यक्ष भट्टले सरकार र अर्थमन्त्रीको योजना अनुसार पूँजी बजारको विकासमा इमानदारीतापूर्वक काम गर्ने बताउनु भएको छ। आफ्नो ज्ञान अनुभव र सिपलाई पूर्ण रूपमा बजारका लगानीकर्ताको हित र सरकारको आर्थिक वृद्धिको लक्ष्यलाई सघाउने गरी प्रयोग गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो। पूँजी बजार सुधारका लागि विभिन्न समयमा भएका अध्ययन र सिफारिशहरू कार्यान्वयन गर्दै बजारको विकासमा निरन्तर काम गर्ने उहाँले बताउनु भएको छ। सुन चाँदीको भाउ आज घटेको छ। सुन आज तोलामा 1400 रूपियाँले घटेर 2,82,400 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाउ 4,700 रूपियाँले बढ़ेको थियो। मंगलबारदेखि लगातार घटेको सुनको भाउ शुक्रबार र आइतबार बढ़ेको हो। यस्तै आज चाँदीको भाउ तोलामा 55 रूपियाँले घटेको छ। चाँदी आज तोलाको 4,310 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी 4,325 रूपियाँमा कारोबार भएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा 89 अंकसहित भरतपुर अस्पताल देशकै उत्कृष्ट, नेपाल र विभिन्न देशलाई जोड्ने संसदीय मैत्री समूह गठन लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले पानी परेसँगै गर्मीबाट राहत पर्सिसम्म नै धेरै ठाउँमा बाढ़ीको जोखिम पूँजी बजारका लगानीकर्ताहरूको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्षलाई अर्थमन्त्रीको निर्देशन लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्डमा उत्कृष्ट भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको अनुगमन तथा मूल्यांकनमा भरतपुर अस्पताल देशकै संघीय अस्पतालहरूमध्ये 89 अंकसहित उत्कृष्ट बनेको हो। अस्पतालले 89 अंक प्राप्त गर्दै उत्कृष्ट बन्न सफल भएको छ। बीपी कोरेला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान 77 अंकसहित दोस्रो, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान 71 अंकसहित तेस्रो भएका छन् भने पाटन अस्पतालको मापन भइरहेको जनाइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका तर्फबाट संयोजन डाक्टर श्रीराम तिवारीले भरतपुर अस्पताल देशभरका 14 संघीय अस्पतालमा सेवा प्रवाहमा राम्रो रहेको बताउनुभयो। संघीय संसद सचिवालयले नेपाल र विश्वका विभिन्न देशलाई मित्रवत रूपमा जोड्न 43 मैत्री संसदीय समूह गठन गरेको छ। संघीय संसदको दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभामा रहेका सबै दलका सदस्यहरूलाई जिम्मेवारी दिएको समूहमा संयोजक तथा सदस्यहरू तोकिएको छ। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अरियालको सचिवालयका अनुसार नेपाल भारत संसदीय मैत्री समूह, नेपाल अमेरिका संसदीय मैत्री समूह, नेपाल अस्ट्रेलिया संसदीय मैत्री समूह लगायत समूहहरू गठन गरिएका छन्। अब विदेशको खबर। बंगलादेशकी अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिनाले यसै वर्ष स्वदेश फर्किने घोषणा गर्दै आफू विरूद्ध अनुपस्थितिमै सुनाइएको मृत्युदण्डको फैसला गैर कानूनी, असंवैधानिक र राजनैतिक प्रतिरोधबाट प्रेरित भएको बताउनु भएको छ। सन् 2024 गडक अगस्तमा विद्यार्थी नेतृत्वको आन्दोलनपछि सत्ता गुमाएर भारत पुग्नुभएकी 78 वर्षीय हसिनाले भारतीय संचार माध्यम एनडीटीभीसँगको अन्तर्वार्तामा सबै बाधा र षड्यन्त्र पार गर्दै यसै वर्ष बंगलादेश फर्किने बताउनुभयो। मृत्युदण्डको जोखिमबारे सोधिएको प्रश्नमा उहाँले आफू मृत्युबाट नडराउने बताउनु भएको छ। गएको नोभेम्बरमा ढाकाको एक अदालतले सन् 2024 आन्दोलनका क्रममा हत्या गराउन उक्साएको आदेश दिएको तथा हिंसा रोक्न असफल भएको आरोपमा हसिनालाई अनुपस्थितिमै दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो। हसिनाले फैसला अस्वीकार गर्दै न्यायपालिकालाई आफ्नो पार्टी अवामी लीगको नेतृत्व समाप्त पार्न प्रयोग गरिएको र राजनैतिक औजारको संज्ञा दिनुभएको थियो। अब खेल खबर। फिफा विश्वकप फुटबल अन्तर्गत राउण्ड अफ 32 ब्राजिल र जापानले आज राति खेल्दैछन्। यो खेल नेपाली समयअनुसार अमेरिकाको होस्टन स्टेडियममा हुँदैछ। ब्राजिल समूह सीको विजेताका रूपमा नकआउट चरणमा पुगेको हो। जापान समूह एफको उपविजेताका रूपमा नकआउट चरणमा पुगेको हो। यस खेलको विजेताले क्वार्टर फाइनल प्रवेशका लागि आइभरी कोस्ट र नर्वे बीचको खेलको विजेतासँग जुलाई 5 खेल्नेछ। विश्वकपमा ब्राजिल र जापान बीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् 2006 विश्वकपमा ब्राजिलले जापानलाई 4-1 हराएको थियो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पानी परेसँगै गर्मीबाट राहत पर्सिसम्म नै धेरै ठाउँमा बाढ़ीको जोखिम, नदी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह। 23 राष्ट्रिय धान दिवस मनाइँदै जमीन बाँझो नराखी कृषिको आधुनिकीकरण गर्न राष्ट्रपति पौडेलको आह्वान। पूँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्षलाई अर्थमन्त्रीको निर्देशन। सुनको भाव 1400 रूपियाँले घट्यो। आफू यसै वर्ष बंगलादेश फर्किने शेख हसिनाको घोषणा। मृत्युदण्डको फैसला अस्वीकार र विश्वकपमा आज राति जापान र ब्राजिल खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: हजुरको रेडियो 102.1 MHz।
1: गोलन्जर गाउँपालिका स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना।
2: प्रस्तुत विषयमा सुशासन व्यवस्थापन तथा सञ्चालन एन 2064 को दफा 30 तथा सूचनाको हक सम्बन्धी एन 2064 को दफा 4 को उपदफा 2 को खण्ड गमा प्रत्येक सार्वजनिक निकायले आफ्नो काम कारवाही खुल्ला र पारदर्शी रूपमा गर्नुपर्ने व्यवस्था रहेकोले गोलन्जर गाउँपालिकाद्वारा आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक सम्मको सार्वजनिक सुनवाई कार्यक्रम कार्यालयबाट सम्पादित कार्यक्रम विकास आयोजना सुशासन तथा सेवा प्रवाह लगायतका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने भएकाले सम्पूर्ण जनप्रतिनिधिहरू राजनैतिक दलका प्रतिनिधिहरू समाजसेवी बुद्धिजीवीहरू गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरू सामाजिक संघ संस्थाका प्रतिनिधिहरू बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू सहकारी संघ संस्थाका प्रतिनिधिहरू स्वास्थ्य संस्थाका प्रतिनिधि र स्वयंसेविकाहरू संचारकर्मी निर्माण व्यवसायी उपभोक्ता समितिहरू टोल विकास संस्थाहरू महिला समूहहरू बाल क्लबहरू र आम नागरिक लगायत सम्पूर्ण सरोकारवालाहरूको गरिमामय उपस्थितिका लागि गोलन्जोर गाउँ कार्यपालिकाको कार्यालय हार्दिक अनुरोध गर्दछ।
1: कार्यक्रम सञ्चालन हुने मिति 2083 साल असार 19 गते शुक्रबार, समय बिहानको ठिक 11:30 बजे। स्थान गोलन्जोर गाउँपालिका अन्तर्गत कृषि तथा पशुपन्छी सेवा केन्द्रको प्राङ्गण ग्वालटार सिन्धुली।
2: गाउँपालिकाको सार्वजनिक सुनवाई कार्यक्रममा गाउँ कार्यपालिका कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारी सबै सामुदायिक विद्यालयका प्रधान अध्यापकहरू अनिवार्य उपस्थितिका लागि जानकारी गराइन्छ।
1: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली।
3: क्वालिटी मा नम्बर 1, दाम मा सबै भन्दा कम।

0: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: पौडी मात्र खेले के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा।
4: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
3: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
4: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844200596-0475-90-453।
3: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
5: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
6: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
5: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
6: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
5: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
6: सम्पर्क नम्बर 0845410043-9963-023422।
4: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
7: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
4: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
7: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
4: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
7: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
4: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
6: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50(4) बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं, नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
8: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
6: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
4: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
6: फोहोर, मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
4: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
6: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
4: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
6: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
4: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सबै सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
6: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
4: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447 52 14 13।
9: तन्नै पैसा कमाइएला भनेर 100/36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
10: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्या हो नि, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
9: त्यही त। हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छ हेर त।
11: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
12: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430 98, 0485430 98।
12: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
4: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
13: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
14: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम स्नेह सौगात लिएर उपस्थित भइसकेको छु म सम्झना खड्गे भने प्रविधि संयोजनबाट मलाई साथ दिनुभएको छ ललिता हायु। साथमा तपाईँ हुनुहुन्छ, तपाईँ विभिन्न ठाउँमा रहेर हामीलाई एकै साथ सुन्दै हुनुहुन्छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोस एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर तपाईँले कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ, हामी फरक बार फरक प्रस्तुतिमा उपस्थित भइराखेका छौं। आज पनि यसै क्रम जारी रहेको छ। आजको बसाइमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु, आज सोमबारको बसाई आजको बसाईमा चाहिँ तपाईँको रोजाईको गीत बज्नेछ। तपाईँले कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र पाँचजना साथीसँग पनि सम्झना सन्देश राख्न सक्नुहुनेछ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर रहेको छ 0484040026 फोन गरेर आउन सक्नुहुनेछ। यो मध्याह समय छ, तपाईँ आफ्नै काममा व्यस्त हुनुहुन्छ होला, व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौं। सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउनुहोला भन्दै कार्यक्रमको शुरूआत गर्न चाहन्छु एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, आफूलाई मनपर्ने गीत पनि रोजाईमा पार्दै गर्नुहोला।

0: तेरे पछाडि आफ्नै बुढी देख्दा पनि जीवै सिरिङ्गो हुँदो रहेछ हौ।
1: कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीत छ, कापन्द चलचित्रको गीत रहेको थियो। मिठो गीतबाट कार्यक्रम सुने सौगातको शुरूआत भइसकेको छ। अब भने पालो तपाईँको रहेको छ, 0848 40 0 0 26 फोन गरेर आफूलाई मनपर्ने गीत रोजाइमा पार्न सक्नुहुनेछ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ, 0848 40 0 0 26 फोन गरेर आउन सक्नुहुनेछ। र साथै तपाईँले फेसबुक पेजबाट पनि आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ। तपाईँले पठाउनुभएका सन्देशहरू पनि वाचन गर्नेछौ। यति बेला कोही साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार, हेलो, नमस्ते। नमस्कार हजुर, आवाज एकदमै सानो सुनिरहेको छु मैले।
2: नमस्कार, गुड आफ्टरनुन भने है, म देवमाझी।
1: देवजी के छ खबर?
2: एकदम ठिकै छ, साथमा धान दिवसको शुभकामना पनि भन्न चाहन्छु है त।
1: ल, हजुरलाई पनि धान दिवसको धेरै धेरै शुभकामना छ है त। अनि आज दही चिउरा पनि खानुपर्छ, दही चिउरा खानुभयो?
2: हजुर, मैले त बिहानै खाएको नि दिदी, हजुरले खानुभयो त?
1: ल, मैले पनि आज बिहानै खाएको नि।
2: हजुर हो र?
1: हो नि, ल ठिक छ। अनि अरू के छ हजुरको खबर?
2: हजुर एकदम ठिक छ, राम्रो रमाइलो खानुपर्छ, घाम लागेको छैन, अझै धुम्म धुम्म भइरहेको छ, खानुपर्छ है त दिदी हजुर। अनि सबैजना खेतमा अब काम व्यस्तता, अब मकै भाँच्ने कामहरू भइरहेको छ, अनि म चाहिँ घरमा यसो घरेकी काम गर्ने, अब रेडियो सुन्ने बसिरहेको छु, एकदम आनन्द लिएर हजुरको कार्यक्रम सुन्दैछु। बिहानदेखि अहिलेसम्म हजुरको रेडियोबाट आउने कार्यक्रमहरू, प्रसारण हुने कार्यक्रमहरू सुनिरहेको छु, एकदम रमाइलो भइरहेको छ, खुसी लागेको छ भन्नुहोस् त।
1: एकदमै खुसी साथ बस्नु होला पनि भन्न चाहन्छु। कार्यक्रम सुन्दै हुनुहुन्छ भने हामी कार्यक्रमतर्फ लागौँ। मिठो गीत सुन्नुपर्छ, आज कुन गीत सुन्न मन छ हजुरलाई?
2: आज प्रेम गीत बाट भन्नु त के हुन्छ, म त अलपत्रै पर्छु तिमी नभएको बेला भन्ने गीत,
1: प्रेम गीत दुई चलचित्रबाट।
2: हजुर हजुर,
1: म त अलपत्रै पर्छु तिमी नभएको बेला भन्ने,
2: पक्कै पनि
1: ल हामी राख्छौ। हजुरले आफ्नो आफन्तजन पाँचजनालाई सम्झनुहोस् है त।
2: हुन्छ, सम्झनु पर्दा भोइसमा कार्यक्रम सञ्चालन गर्नुहुने दिदी हजुरकै लागि भन्न चाहन्छु, अनि प्राविधिकमा रहनुहुने दिदी ललिता आयुको लागि, हजुरको रेडियो होल युनिटको लागि भन्न चाहन्छु। अनि साथी आज मात्रै जन्मदिन मनाउँदै साथी निर्मला पौडेलको लागि जन्मदिनको लाखौँ लाख शुभकामना, ह्याप्पी बर्थडी, ह्याप्पी बर्थडे टु यू साथी भन्न चाहन्छु, अनि दिदी उसकै लागि अनि सम्झन चाहन्छु। र अनि साथी ध्रुव पाण्डेको लागि, बहिनीहरू रमिला तामाङको लागि भन्न चाहन्छु, सङ्गीता रम्चेलको लागि, पासुङमा तामाङको लागि सुनाउन चाहन्छु, र अनि त्यसै गरी उर्मिला थापा मगरको लागि भन्दै सुनिन्छ। नमस्ते, बाई।
1: हवस् त, नमस्कार, हुनुहुन्थ्यो देवजी, उहाँले पनि एकदमै मिठो गीत रोचाइ पार्नुभएको छ, म त अलपत्रै पर्छु भने प्रेम गीत दुईबाट। सो गीत हामी अर्को साथीलाई पनि समर्थन जनाउनेछौँ, र त्यसपछि उहाँको रोचाएको गीत हामी कार्यक्रममा राख्नेछौँ। र तपाईँले 0848 40 0 0 26 फोन गरेर आउन सक्नुहुनेछ, आफ्ना आफन्तजन साथीसँगलाई पाँचजनालाई सम्झन पाउनुहुनेछ आजको बसाइमा। अन्य बसाइमा धेरै साथीहरू तपाईँले सम्झन पाउनुहुन्छ भने आज चाहिँ पाँचजना मात्रै तपाईँले सम्झना सन्देश राख्न पाउनुहुनेछ। र साथै तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने आफ्ना आफन्तजन साथीसँगलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। यति बेला हुनुहुन्छ कोही साथी, उहाँलाई म स्वागत गर्छु। नमस्कार,
3: हेलो दिदी, नमस्ते। नमस्कार,
1: नमस्ते, नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
3: सिन्धुलीबाट मन्दिर मगर।
1: मन्दिर मगरजी बोल्नुभयो?
3: हजुर हजुर।
1: के छ मन्दिराजी हजुरको खबर?
3: सबै खाना खाएर बसिरहेको दिदी, कोठामा घाम चाहिरहेको,
1: घाम चर्को घाम छ, त्यही भएर चाहिँ खाना खाएर रुमभित्र चाहिँ बसिराख्नु भएको छ।
3: हजुर हजुर,
1: ल ठिक छ, आराम पनि गर्नुपर्छ है।
3: हजुर दिदी, यसले खाना खानुभयो दिदी?
1: मेरो पनि खाना भइसक्यो नि मन्दिराजी, मेरो पनि खाना भइसक्यो, अनि हजुरसँग यसो कुराकानी गरौँ भनेर हामी पनि कार्यक्रममा उपस्थित भएको नि।
3: भर्खरमा पनि यसो मोबाइल हेरेको, फेरि रेडी खोलेको, अनि फेरि अनि ठ्याक्कै सुनाएर 26 भनेर अनि फेरि फोन गरेको, व्यस्त भने फेरि अर्कोमा
1: अर्कोचोटि गर्नुभयो अनि फोन लाग्यो है?
3: हजुर अर्को जोडीमा अनि ल्याएर अनि नम्बर सुन्दा अनि मेरो पालो अनि फोन गरे
1: ठिक छ कुरा पनि भइसकेको छ फोन पनि लागिसकेको छ है कार्यक्रममा हाम्रो आज चाहिँ साथीले रोचाइमा गीत पार्नुपर्ने हो तपाईँहरूको रोचाइको गीत बज्ने तर अघिल्लो साथीले गीत रोचाइमा पारिसक्नु भएको छ हजुरले पाँचजना साथीलाई सम्झनुहोस् है त
3: हुन्छ मेरो ला मेरो पहिला यो दिदी कार्यक्रम दिदीलाई धेरै सम्झिरहेको छु अनि मेरो घरको मम्मीहरूलाई सबैलाई सम्झिरहेको छन् त्यही त दिदी भनेपछि साथीहरू धेरै छ गाह्रो मेरो साथीहरू त धेरै धेरै प्रोग्राम सुनिरहेको छ भनेको थियो
1: हुनुहुन्छ मन्दिरा मगरजी हुनुहुन्थ्यो उहाँले पनि साथीहरू सम्झदै हुनुहुन्थ्यो उहाँको फोन कटिसकेको छ उहाँलाई विशेष धन्यवाद यति बेला पनि हाम्रो देवजीले रोजाइमा पार्नु भएको गीत कार्यक्रममा बस्छ त्यसपछि हामी अर्को साथीको रोजाइको गीत लिएर आउने नै छौ तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला

0: कार्यक्रममा एकदमै मिठो गीत त्यो जीको रोचाएको गीत थियो। यसै गीतमा हामीले मन्दिर मगरजीलाई पनि समर्थन जनाएका छौँ। अब भने पालो तपाईँको रहेको छ, आज तपाईँको मनपर्ने गीतहरू बज्नेछ, तपाईँले फटाफट फोन गर्नुहोला। यति बेला कोही साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार,
1: हेलो
0: हेलो, कोही साथी हुनुहुन्थ्यो, उहाँ बाहिरिनु भइसक्यो जस्तो लाग्यो। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। फेरि पनि फोन लाग्छ भने तपाईँले सहभागिता जनाउनु होला पनि भन्न चाहन्छु। र तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्नो आफन्तजन साथी सङ्गीलाई सम्झना पठाउन सक्नुहुनेछ। तपाईँकोले पठाउनुभएका सन्देशहरू वाचन हुनेछ। हुनुहुन्छ श्रीधरजी हुनुहुन्छ, नमस्ते दिदी, म पनि कार्यक्रम सुन्दैछु इन्डिया नेपालबाट चाहिँ भन्दै हुनुहुन्छ। अर्घाखाँची बाट चाहिँ मिस यू अल भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ सौरभ केसीजी हुनुहुन्छ, म पनि कार्यक्रम सुन्दैछु है, बागसोर नगरपालिका 8 को मान्छे, हाल चाहिँ भारतको गुजरातदेखि मेरो घरमा हुने श्रीमती छोराको लागि पनि धेरै धेरै सम्झना छ भन्दै हुनुहुन्छ। र त्यसै गरी अप्सरा खड्काजी हुनुहुन्छ, हेलो नमस्ते दिदी, म पनि प्रोग्राम सुन्दैछु है, रामे साहबको नामारी घर भए, हाल चाहिँ काठमाडौँबाट अप्सरा खड्का हो, मिस यू अल भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी हुनुहुन्छ यति बेला कल्पना सापाङजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ भोजपुर घर भई, हाल चाहिँ काठमाडौँबाट, गुड आफ्टरनुन नाना, नमस्ते, ह्याप्पी असार 15 भन्नुभएको छ। सेम टु यु, हजुरलाई पनि सन्चै हुनुहुन्छ भन्नुभएको छ, म एकदम सन्चै छु भन्नुपर्छ। दादा रत्न बहादुर थापालाई ह्याप्पी बर्थडे टु यु भन्न चाहन्छु भन्नुभएको छ, उहाँलाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना। र मेरो प्यारो बाँचे त्रिपाली सर्पेला राईलाई चाहिँ गेट विल सुन अग्रिम ह्याप्पी बर्थडे टु यु भन्न चाहन्छु भन्नुभएको छ। त्यसै गरी उपासना राई, मेनुका राई, अक्षर विराजलाई पनि अग्रिम शुभकामना, जन्मदिनको शुभकामना छ भन्दै हुनुहुन्छ। र त्यसै गरी मामु अञ्जनी यात्री प्यारी साम्पाङ, बाबा विनोद साम्पाङ, सोना कन्दुङ्गा, मनिषा भान्तवा, रञ्जित राई, स्नेह चामलिङ, अरू मलाई चाहिँ चिन्ने नचिन्ने सम्झने बिर्सने सम्पूर्ण साथीहरूलाई चाहिँ ह्याप्पी असार 15 भन्दै छुटिन्छु, बबाई भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार नमस्कार ध्रुवजी, नमस्कार, आराम हुनुहुन्छ? मेरो पनि खबर एकदम ठिक छ, राम्रो रमाइलो छ भन्नुपर्छ। हजुरको के छ सुनाउनुहोस्। दुम्बो दुम्बो छ, कार्यक्रम सुन्दै हुनुहुन्छ है, सुनेर साथ दिनुहोला। आज चाहिँ तपाईँहरूको रोचाइको गीत बज्दैछ, अरू के छ नयाँ खबर के छ सुनाउनु पर्ने? ल त्यसो भए आफूलाई मनपर्ने गीत रोचाइमा काट्नुहोस् न है। फेरि एकचोटि भन्नुहोस् त, हजुरको आवाज एकदमै कटेर आएको छ, फेरि एकचोटि भनिदिनुहोस् त। अझै बुझ्न सकिनँ के भन्नुभयो, त्यो तपाईँको आवाजै प्रष्ट सुनेकै छैन आज। नाइन भन्नु ल पाँचबाट हुन्छ, नाइन भन्नु ल पाँचबाट चाहिँ मर्ने कसैलाई रहर हुँदैन। राख्छौ हजुरले आफ्नो पाँचजना साथीलाई सम्झनुहोस् है त।
2: सम्पूर्णको लागि अनि मम्मी दिदीलाई सुनेको त्यहाँलाई काइन्सरी कसैलाई सुनेको हुन्छ उहाँहरूको लागि, अनि आज चाहिँ प्रिया बहिनी निर्मला पौडेलको चाहिँ जन्मदिन परेको छ, उहाँलाई जन्मदिनको लाखौँ शुभकामना ह्याप्पी बर्थडे भन्छु। त्यहाँ साथी भेट माझी तथा सजिलो पनि साथीहरू मेरो आजबाट प्रस्तुत हुनुहुन्छ, उहाँहरू साथी सबैलाई त्यसमासँग मिस गर्दै गर्दै बिता हुन्छ दिदी।
0: हवस् त, नमस्कार, हुनुहुन्थ्यो दुर्बजी, उहाँले पनि एकदमै मिठो गीत रोजाइमा पारिसक्नु भएको छ। सोही गीत मार्फत हामी अर्को एकजना साथीलाई पनि समर्थन जनाउनेछौ, तपाईँले सहभागिता जनाउन सक्नुहुनेछ। आउनुहोला 0848 0026 को माध्यम भएर, तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि सुन्दै हुनुहुन्छ भने कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ। यति बेला कोही साथी आइसक्नु भएको छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार,
3: हेलो दिदी, हजुर नमस्ते है।
0: नमस्ते हजुर, नवीनजी बोल्नुभयो।
1: के भन्नु पर्छ है दिदी हजुर?
0: के छ अनि नवीनजीको खबर?
1: मेरो के हुने दिदी हजुर, यस्तै छ, बसी बसाई रोपाई चलिरहेको छ, त्यस्तै भन्नुपर्छ है दिदी हजुर।
0: रोपाई चलिरहेको छ, बसी बसाईमै हुनुहुन्छ है
1: हजुर?
0: अहिले चाहिँ कता हुनुहुन्छ त?
1: अहिले म पानी परेको छैन अनि त्यही भएर अहिले घरतिरै छु भन्नुपर्छ है दिदी हजुर।
0: घरतिर हुनुहुन्छ, कार्यक्रम सुन्दै हुनुहुन्छ है? सुनेर साथी होला, अरू के छ खबर सुनाउनुहोस् न।
1: त्यस्तै भन्नु पर्थ्यो हजुर, घाम लागिरहेको छ, सारा सुरा पानी पर्छ, अलिक ठुलो पानी पर्यो भने रोपाई हुन्छ कि भनेर आशा गरौँ, पानी नै पर्दैन दिदी हजुर, त्यही मात्र भन्नुपर्छ है।
0: अब मौसम विभागले चाहिँ केही समयपछि पानी पर्छ भनेको छ होइन, आज भोलि पर्सिसम्म चाहिँ वर्षा हुन्छ भनिरहेको छ। ठिक छ, कार्यक्रम पनि सुन्नुहोस्, अब रोपाईको लागि पनि तयारी गर्दै गर्नुहोला पनि भन्न चाहे है त।
1: ए भइहाल्छ नि दिदी हजुर।
0: ल त्यसमै हामी कार्यक्रमतर्फ लागौँ। हाम्रो बत्थरीको साथी तर्फ हजुरले गीत रोजाइमा पारिसक्नु भएको छ, हजुरले सोही गीतमा चाहिँ पाँचजना साथीलाई सम्झनुहोस् है त।
1: हस्, कार्यक्रम सञ्चालन गर्ने दिदीहरूको लागि भन्न चाहन्छु, घर फ्यामिलीको लागि, सन्देश तोलाङको लागि भन्न चाहन्छु, नवीन भनेर चिन्नु नचिन्ने सम्पूर्णलाई, ज जसले कार्यक्रम सुन्नुहुन्छ सम्पूर्णलाई भन्दै सुतिन्छ। हस्त दिने, नमस्ते।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो रविन तोलाङ्गीजी हुनुहुन्थ्यो, उहाँले पनि आफन्तजनलाई सम्झना राखेर चिरिसक्नु भएको छ। यति बेला भने दरबजले रोजाइमा पार भएको गीत कार्यक्रममा राख्छौ, त्यसपछि हामी फेरि आउनेछौ, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा हामीले एकदमै मिठो गीत तर्भजीको रोसाईको गीत रहेको थियो, सकिता हामीले राखिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ, तपाईँलाई पनि मनपर्ने गीत रोसाईमा पार्न सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्ते।
0: नमस्ते हजुर, कार्यक्रमको बोल्दै हुनुहुन्छ? अदेनजीको खबर के छ?
1: ठिक छ, अहिलेसम्म
0: अहिलेसम्म ठिक छ है?
1: खाना अघि नै भइसकेको छ।
0: खाना अघि नै भइसकेको छ, अनि यो समय के गर्दै हुनुहुन्छ त?
1: यो समय म आराम गर्दैछु अहिले।
0: आराम गर्दै अब हामीले सुन्न पाउनु भएको छ कि छैन त?
1: सुनिराखेको छु यो समयमा।
0: यो समयमा सुन्दै हुनुहुन्छ, के छ त्यताको मौसम सुनाउनुहोस्।
1: अब पानी पर्छ केही समय भन्ने लागेको छ, सबै ठिक छ।
0: अरू सबै ठिक छ है? ठिक हुनुपर्छ। कार्यक्रमको बारेमा केही भन्नु मन लागेको छ, फुला सुझाव दिनु मन लागेको छ?
1: होइन, अहिले केही भन्नु पर्ने अवस्था छैन।
0: छैन है? त्यसो भए आज कुन गीत चाहिँ सुन्न मन छ हजुरलाई?
1: नेपाली कथानक चलचित्र रङबाट लिएको गीत हो यो, लाग्छ किन आज उही चिज नौलो मलाई।
0: लाग्छ आज किन उही चिज
1: नौलो
0: मलाई, रङ चलचित्रको गीत। हजुरले पाँचजना साथीलाई मात्रै सम्झाउनु पर्छ है न?
1: मलाई अभिन तामाङ भनेर चिनेर चिने सम्पूर्णलाई भन्दै नमस्ते।
0: हवस् त, नमस्कार। हुनुहुन्थ्यो सिन्धुलीदेखि अध्ययन तामाङजी हुनुहुन्थ्यो। उहाँले एकदमै मिठो गीत रोजाइमा पारिसक्नु भएको छ। सही गीत मार्फत हामी अब एकजना साथीलाई समर्थन जनाउनेछौ र उहाँको रोजाईको गीत राख्दै तपाईँले पठाउनु भएका सन्देश वाचन गर्दै हामी पनि बिदा लिनेछौ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: हेलो दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते। नमस्कार हजुर, शुभ नाम।
2: म सिन्धुलीबाट अनिता रम्तेल बोल्दैछु भन्नुपर्छ है।
0: ल, अनिताजीको खबर के छ? आराम हुनुहुन्छ अनिताजी?
2: आरामै छु। अनि दिदीहरूलाई कस्तो छन्?
0: म पनि एकदम ठिक छु, अनि हामी सबैजनालाई सन्चै छौँ भन्नुपर्छ है त। अनि हजुरले कस्तो छ?
2: मलाई पनि सन्चै छ भन्नुपर्छ है, अलिअलि असै छ।
0: के भएको छ भन्नुभयो?
2: असार लाग्दैछ, आज 15-10 खाने दिन, त्यही भएर बसिरहेको छु भन्नुपर्छ है।
0: ल, एकदमै असार लागिरहेको छ, दही चिउरा धेरै खानु भयो कि क्या हो?
2: छैन।
0: के खानु भएको छ कि छैन भन्नुहोस् त, खानु भयो कि खानु बाँकी नै छ त?
2: मेरो चाहिँ खाना बाँकी नै भन्नुपर्छ।
0: बाँकी नै छ, ठिकै छ। असार लागेको छ एकदम, अब रोपाईमा व्यस्त हुनुहुन्छ कि क्या हो?
2: हजुर।
0: ल, ठिकै छ, यो व्यस्ततामाको समयमा पनि हामीलाई सुन्दै हुनुहुन्छ, खुसी लाग्यो। अरू सुनाउनुहोस्, नयाँ नौलो खबर के छ?
2: नयाँ नौलो खबर ठिकै छ दिदी।
0: ल, ठिकै हुनुपर्छ, सम्झँदै गर्नुहोस् कार्यक्रममा आज सम्झनु भयो, धेरै खुसी लाग्यो। हाम्रो साथीले गीत रोजाइमा पारिसक्नु भएको छ, तपाईँले पाँचजना साथीलाई सम्झनुहोस् है त।
2: फर्स्ट अफ अल दिदी हजुरको लागि, त्यसरी सुमन्दनी ललिता दिदीको लागि, दाई नवीन तोलङ्गीको लागि, दाई सन्देश तोलङ्गीको लागि, धेरै सम्झना हो दाई टाढा भए नि भन्नेछु। मम्मी बाबाको लागि, दिदी हुनुहुन्छ सन्त लागि, अङ्का दिदीको लागि भन्दै छुटिन्छु।
0: हवस् त, नमस्कार। हुनुहुन्थ्यो सिन्धुलीदेखि हुनुहुन्थ्यो हाम्रो अनिता रम्तेलजी हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौ, समय कम छ। तपाईँले पठाउनुभएका सन्देश भाषण गर्दै हाम्रो साथीले रोजाइमा पार्नुभएको गीत राख्दै हामी पनि छुटिनेछौ। हुनुहुन्छ सत्यकला इसाराजी हुनुहुन्छ, मिस यु प्यारे रिमा थामी एण्ड हेभ अ नाइस डे अर माई फ्रेण्ड भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ बेलिया स्वामीजी हुनुहुन्छ, नमस्ते हजुर भन्नुभएको छ, नमस्ते नमस्कार हजुरलाई पनि। र त्यसै गरी हिरा बहादुर लकाईजी हुनुहुन्छ, नमस्ते जी, सौगात सुन्दैछु बुटोलबाट, मौसम बिहान 10 बजे सम्म पानी परेको अहिले चाहिँ घाम लागेर सामान्य छ भन्दै हुनुहुन्छ। जानकारी दिनुभएकोमा हिराजीलाई पनि विशेष धन्यवाद। र त्यसै गरी हुनुहुन्छ दिलसा राईजी हुनुहुन्छ, ह्याप्पी बर्थडे टु यु मित्र आले दादा रत्न बहादुर थापालाई भन्दै हुनुहुन्छ। उहाँ दुवैजनालाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना। र त्यसै गरी हुनुहुन्छ बाबुराम मगरजी हुनुहुन्छ, दिदी हजुर नमस्ते नमस्कार, बाबुराम मगर हो खलडुङ्गा पोकली घर भइहाल चाहिँ रियादबाट सुन्दैछु कार्यक्रममा, धेरै माया अनि धेरै सम्झना छ मेरो घर परिवार साथी संगीहरूमा र प्यारी सुजता मगरलाई धेरै धेरै माया छ भन्दै हुनुहुन्छ। उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ कर्णपी किसे संगीतजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ हेलो लौ है दर्शन नमस्ते, के छ खबर हजुरको, म पनि सन्चै हुनुहुन्छ नि भन्नुभएको छ। म पनि कार्यक्रम सुन्दैछु यता भारतको हिमचालबाट चाहिँ कर्णप्रिय केसी संगीत घर चाहिँ दानको लक्ष्मीपुर कार्यक्रम मजाले सुन्दैछु। यही कार्यक्रम मार्फत हजुर लगायत सम्पूर्ण साथीहरूलाई मिठो माया सम्झना छ भनिदिनुहुन्छ। कर्णजीलाई पनि विशेष धन्यवाद। र त्यसै गरी रूपासना योगीजी हुनुहुन्छ, नमस्कार प्यारी दिदी सुन्दैछु है सिन्धुरी टोङ्ग्रे भाषबाट रूपासना योगी हो मिस यु अल भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। सृजना मुखियाजी हुनुहुन्छ, मिस यु अल माई फ्रेण्ड भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। र त्यसै गरी टेक बहादुर पुमाजी हुनुहुन्छ, सञ्चालकज्यू नमस्कार गुड आफ्टरनुन सुन्दैछु उदयपुर चौधन्टी गरी नगरपालिका आठ बेल्टा राइट टोलचोकबाट चाहिँ फेसबुक लाइभबाट चाहिँ हजुरको प्रोग्राम आज असार पन्ध्र धान दिवसको हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु भन्नुभएको छ। हजुरलाई पनि आज चाहिँ धान दिवस अनि त्यसै गरी दैज्यू राख्ने दिन असार पन्ध्रको चाहिँ हजुरलाई धेरै धेरै शुभकामना छ हाम्रो तर्फबाट पनि। र त्यसै गरी अमिनाजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। र त्यसै गरी रामचन्द्रजी हुनुहुन्छ, हेलो हजुर नमस्ते, म पनि सुन्दैछु है उदयपुर बेलुकाबाट नगरपालिका छ पुमा थुम्काबाट चाहिँ सुन्दैछु है भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु भन्दै अब चाहिँ हामी छुट्टिनु पर्ने हुन्छ। आजको विषयमा हामीले धेरै साथीसँग कुराकानी गर्न पायौं र अन्तिममा हामीलाई अर्को कमेन्ट पनि प्राप्त भएको छ। हुनुहुन्छ सोना कन्दबुवाजी हुनुहुन्छ, अन्तिममा उहाँले एसएमएस पठाउनु भएको छ, नमस्कार सम्झना नेवा खड्गे हजुर, म सोना कन्दुवा तेह्रथुमबाट कार्यक्रम सुन्दैछु, यो बेला आज असार पन्ध्र दही चिउरा खाने दिनको शुभकामना छ तपाईँलाई अनि श्रीराज महत सरलाई भन्नुभएको छ। र त्यसै गरी साथीहरूलाई सम्झनु भएको छ आज असार पन्ध्र दही चिउरा खाने दिन शुभकामना छ मेरो साथीहरू टीकाराम सुनवार लेखक पान्ता राई दिनेश देवानी सुनिता भण्डारी भीम भण्डारी अप्सरा खड्का अप्सरा बस्नेत अप्सरा थापा तारा श्रेष्ठ राधिका कार्की लक्ष्मी वर्मा धनुगज मेरो सरस्वती खत्री हिरा बहादुर लगाई अन्जान थोलुङ पवित्र तामाङ अनिता आर्यल सम्झना सुनवार विनिता गिरी विनिता राई मनिषा छेत्री सनिषा लामा बिना मगर सिजला सागकोटा सुनिता बेगा सृजना युङहाङ दिया लिम्बु दिया राई सुशन थामी श्रीराज महदेवक तामाङ मनसुन तामाङ रूपा चौधरी सुविता थारू रिमा साई सम्झना नेवा खड्गी उर्मिला दियाली लालमाया थापा मेनुका श्रेष्ठ लक्ष्मी आले मगर रन्जु मगर केशव सेन्चुरी सन्तोष सिंह मेन छेत्री क्रिस सुंगना हिम्मत खड्गे युक्त प्रसाद श्रेष्ठ देवेन्द्र दाहाल कायल अभिरुमान देवेन किशोर अन्जान समीर स्वर्गीय किरात आर्य जीवन सामलिङ राई बेलिया छामी मिना घिसिङ सुनिता एग्मे गुलुङ सबै सबैलाई भन्दै हुनुहुन्छ। सोनाजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। लगभग अब चाहिँ हामी छुट्टिनुपर्छ जस्तो लागेको छ, साथीको रोजाएको गीत पनि राख्नुपर्ने हुन्छ। आजको विषयमा देवमाझी मन्दिर मगर ध्रुव पाण्डे नवीन तलाङ्गे अध्ययन तामाङ अनिता रमतेलजीसँग हामीले कुराकानी गर्यौं, उहाँको रोजाएको गीत पनि हामीले कार्यक्रममा राख्यौं। बाँकी साथीको रोजाएको गीत अब एकैछिनपछि बज्नेछ। तपाईँले यति दिनसम्म जहाँबाट जुन जुन ठाउँबाट कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण आदरणीय श्रोता मनहरूलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र कार्यक्रम अवधिभर बजेका बिटा र माइला चलचित्र गीतका सर्जक स्रष्टालाई पनि मनदेखि धन्यवाद व्यक्त गर्दछु। र तपाईँले जुन जुन माध्यमबाट सुन्नुभयो कमेन्ट पठाउनु भयो फेसबुक पेजबाट उहाँ साथीहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु। प्रविधि संयोजनमा रहेर यति दिनसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता हायुलाई पनि मनदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तिममा हाम्रो अध्ययनजीले रोसाईमा पार्नुभएको गीत एकदमै राम्रो रमाइलो गीत रहेको छ लाग्छ किन आज रंग चलचित्रको गीत रहेको छ। यो गीत राख्दै आजको बसाई सिने सौगातबाट म कार्यक्रम प्रस्तुता सम्झना कड्की पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्कार।

0: अहिले दिउँसोको एक बज्यो
1: हजुरको रेडियो 102.1 मेगा
2: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
3: कहाँबाट हुनु नि हाम्रै मन्थली एक कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि होइन धेरै नभनौ भन्ने साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
2: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845 85 73 65 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
3: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कुल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
2: हो र कहाँ अनि सम्पर्क नम्बर
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क 3 कन्या जाने बाटो सिन्धुली के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ
4: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
3: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड़ सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
4: सम्पर्क नम्बर 0845 41 143 98 63 023 422
2: के तपाईँ दाँत आँखा एक्सरे भिडियो एक्सरे फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्
4: हाम्रा सेवाहरू बिरामी जाँच 24 घण्टा आकस्मिक सेवा भिडियो एक्सरे र इसिजी रगत दिशा पिसाब जाँच परिवार नियोजन परामर्श तथा उपचार घाउ चिरफार तथा ड्रेसिङ साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ
2: प्रोप्राइटर मोहन कुमार स्पष्ट सम्पर्क नम्बर 9854043305 0485 मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज ब्याङ्क भएको घर मन्थली रामेछाप

0: शानदार डिस्प्ले एआई पावर्ड क्यामेरा 2 वर्ष को वारंटी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 प्रो मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै।

0: कैसे बेच
1: सजिलो मासिक किस्ता सुविधा
0: विभिन्न ब्रांड का नया लैपटॉप उपलब्ध
1: विद्यार्थी ऑफिस तथा प्रोफेशनल प्रयोग का लागि उपयुक्त
0: आवश्यक कागजातहरू
1: नागरिकता को प्रमाण पत्र राष्ट्रीय परिचय पत्र
0: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप
1: थप जानकारी का लागि सम्पर्क नम्बर 9854043255 048541106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्ट मा ल्यापटप घर लैजानुहोस् सीमित समय को अफर नछुटाउनुहोस्
2: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
3: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
4: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 97 67 65 24 29
3: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz।
1: होइन ये बुढा डस्ना बनाको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
3: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
4: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
5: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदै छ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
6: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0 47 521 158, 98 54 0 41 575, 98 41 96 0669, 98 64 14 17 88।
5: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
6: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
7: ए भाउजू, केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
8: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
9: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको, अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
6: सम्पर्क नम्बर 0 47 5 90 4 66, 98 6 92 65 99 8।
9: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
8: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि, यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
1: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजाघर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै सम्पर्क नम्बर 9841426910।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।

0: तपाईले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
1: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
0: हुर्केकै गिरिराज चल्ला 150मा?
1: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
2: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
1: विराज किसानको साथी,
2: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
1: प्रोप्राइटर जय मानन्दर, फोन 0485402349, 0485402353 र 98540402349। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
3: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
4: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
3: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
4: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
3: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
4: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
5: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
6: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
7: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
6: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
7: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
6: माटोको वरदान, हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
7: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
6: परनिर्भरताको अन्त्य, बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने, आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाउ र आत्मनिर्भर बनाऊ।
7: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो, आउनुहोस् आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
6: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
7: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
6: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
7: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
6: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
7: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
6: लट्टे मार्से, फलम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
7: माटोको उर्वरा शक्तिमा सुधार, सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
6: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि शहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
7: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
3: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
7: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0141-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हायो। तपाईँले यो खबर हजुरको रेडियो 101.2 MHz साथै तमाको सीएफएम 95 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.nका साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गर्दै कृषिमा आधुनिकीकरण गर्नुपर्नेमा जोड़ दिनुभएको छ। 23 राष्ट्रिय धान दिवस 2083 को अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले कृषिलाई आधुनिक व्यावसायिक र आकर्षक पेशाको रूपमा विकास गर्न सके विदेश पलायन हुन बाध्य जनशक्तिलाई स्वदेशमै रोक्न र धान तथा चावलको आयात न्यूनीकरण गर्न सकिने बताउनु भएको छ। राष्ट्रपति पौडेलले श्रम गर्ने संस्कृतिको विकाससँगै धान उत्पादनमा आत्मनिर्भर बन्न सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने उल्लेख गर्दै कृषि केवल जीविकोपार्जनको माध्यम नभई व्यावसायिक पेशाका रूपमा अघि बढ़न सबैलाई आह्वान गर्नुभएको छ। साथै त्यसका लागि सम्बन्धित निकायले आवश्यक नीति पूर्वाधार र सहयोगमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइरहेको छ। उहाँले जलवायु परिवर्तनका कारण धान खेतीमा बढ़दो नकारात्मक प्रभाव परेको उल्लेख गर्दै उत्पादन र उत्पादकत्व बढ़ाउन सरकार कृषि तथा सरकारवाला पक्ष जलवायु मैत्री प्रविधिको प्रयोगमा सचेत हुनुपर्ने आवश्यकता औल्याउनु भएको छ। धान खेती वर्षामा निर्भर रहने भएकाले धान खेती योग्य जमिनमा पर्याप्त सिंचाई सुविधा विस्तार गर्न राज्यले प्राथमिकता दिनुपर्नेमा पनि उहाँले जोड़ दिनुभएको छ। राष्ट्रपति पौडेलले धान नेपालको प्रमुख खाद्यान्न बाली भएकाले यसको आर्थिक सामाजिक सांस्कृतिक र धार्मिक महत्व रहेको उल्लेख गर्दै संविधानले खाद्यान्न सम्बन्धी हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गराउनु भएको छ। यस वर्ष राष्ट्रिय धान दिवस जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि भन्ने मूल नाराका साथ देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। देशभर राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव आज मनाइएको छ। कृषि प्रधान मुलुक नेपालमा धानको महत्वमा आत्मसात गर्दै सरकारले असार 15 औपचारिक रूपमा धान दिवसका रूपमा मनाउन शुरू गरेको हो। कृषि तथा पशुपंश विकास मन्त्रालय सहित विभिन्न सरकारी तथा गैर सरकारी निकायहरूले देशभरका विभिन्न जिल्लामा सामूहिक रोपाई र दिवस केन्द्रित कार्यक्रमहरू आयोजना गरेका छन्। नेपाली समाजमा असार 15 दही चिउरा खाने पर्वका रूपमा समेत लिइन्छ। भानु रोपेर मुरी फलाउने यो महत्वपूर्ण समयमा किसान दिनभर खेतको काममा व्यस्त हुने र ऊर्जाका लागि दही चिउरा खाने मौलिक परम्परा रहिआएको छ। असार महिनालाई नेपाली कृषकहरूले वर्षभरिका लागि खाद्यान्न जोहो गर्ने मुख्य समयका रूपमा लिने गरेका छन्। नेपालको कुल ग्रास्त उत्पादनमा धानको योगदान उल्लेख्य रहेको छ। आत्मनिर्भर अर्थतन्त्र र खाद्य सुरक्षाका दृष्टिले धानको उत्पादन र उत्पादकत्व वृद्धि गर्नु राष्ट्रिय आवश्यकता बनेको हो। यस्तो दिन किसान हिलो खेल्दै असारे गीत गाउँदै र धान रोप्दै हर्ष उल्लासका साथ यो उत्सव मनाइरहेका छन्। अर्थमन्त्री डाक्टर सोडिम बाग्लेले नेपाल धितपत्र बोर्डका नवनियुक्त अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्टराईलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। आज मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री वाग्लेले उहाँलाई शपथ गराउनु भएको हो। यही असार 5 बसेको मन्त्री परिषद बैठकले भट्टराईलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो। शपथपछि अर्थमन्त्री वाग्लेले अध्यक्ष भट्टराईलाई लगानीकर्ताको लगानीको सुरक्षा र हितमा इमान्दारितापूर्वक काम गर्न निर्देशन दिनुभएको छ। लगानीकर्ताको लगानीको सुरक्षा र बजारमा पूँजी परिचालन मार्फत आर्थिक वृद्धिको लय समाउन नवनियुक्त अध्यक्षले विशेष ध्यान दिनुपर्ने उहाँको भनाई छ। अर्थमन्त्री बाग्लेले पूँजी बजार सुधारका कामहरू गर्न हरेक

तीन हप्ता महीना छ महीना र एक वर्षको योजना पेश गर्न पनि नवनियुक्त अध्यक्ष भट्टराईलाई निर्देशन दिनुभएको हो। बजारमा अनावश्यक हल्ला फैलाएर साना लगानीकर्तामाथि त्रास सिर्जना गरिरहेको भन्दै अर्थमन्त्री वाग्लेले त्यसलाई चिर्न पनि अध्यक्ष भट्टराईलाई निर्देशन दिनुभएको छ। नवनियुक्त बोर्ड अध्यक्ष भट्टराईले सरकार र अर्थमन्त्रीको योजना अनुसार पूँजी बजारको विकासमा इमानदारीतापूर्वक काम गर्ने बताउनु भएको छ। आफ्नो ज्ञान र अनुभव अनि सिपलाई पूर्ण रूपमा बजारका लगानीकर्ताको हित र सरकारको आर्थिक वृद्धिको लक्ष्यलाई सघाउने गरी प्रयोग गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ। पूँजी बजार सुधारका लागि विभिन्न समयमा भएका अध्ययन र सिफारिशहरू कार्यान्वयन गर्दै बजारको विकासमा निरन्तर काम गर्ने उहाँको भनाई छ। भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्डमा उत्कृष्ट भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको अनुगमन तथा मूल्यांकनमा भरतपुर अस्पताल देशकै संघीय अस्पताल मध्ये 89 अंक सहित उत्कृष्ट बनेको हो। अस्पतालले 89 अंक प्राप्त गर्दै उत्कृष्ट अंक बढ़न सफल भएको हो। द्वितीय कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान 77 अंक सहित दोस्रो, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान 71 अंक सहित तेस्रो भएको छन् भने पाटन अस्पतालको मापन भइरहेको जनाइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका तर्फबाट संयोजक डाक्टर श्रीराम तिमल सिन्हाले भरतपुर अस्पताल देशभरका 14 संघीय अस्पतालमा सेवा प्रवाहमा राम्रो रहेको बताउनुभयो। मन्त्रालयले अस्पतालको सेवा गुणस्तर मापनका लागि 1497 विभिन्न सूचकहरू बनाएर परीक्षण गरेको हो। गएको वर्ष अस्पतालले 88 अंकसहित उत्कृष्ट बनेको थियो। भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर विश्वबन्धु बगालेले अघिल्लो आर्थिक वर्ष भन्दा चालू आर्थिक वर्षमा अस्पतालले अझै राम्रो गरेको बताउनु भएको हो। बिरामीले पाउने सेवा सुविधा, अस्पतालमा उपलब्ध उपकरण, कामको तालिका, सरसफाई, औषधि, जनशक्तिको अवस्था सबै कुरालाई अस्पतालले अद्यावधि गरेको उहाँको भनाइ छ। कुल 600 शैयाको भरतपुर अस्पतालमा दैनिक 2500 देखि 3000 बहिरंग सेवामा बिरामी आउने गर्दछन्। अस्पतालले 14 अति विशिष्ट सेवा सञ्चालन गर्दै आएको छ। जिल्लाका निजी अस्पतालमा स्वास्थ्य बीमा बन्द भएपछि बीमाका बिरामीको चाप बढ़ेको अस्पतालले जनाएको छ। काठमाडौँ महानगरपालिका 32 पेप्सी खोला स्थित एक गोदाममा आग लागी हुँदा 1.5 करोड़ बढ़ीको क्षति भएको छ। पेप्सी खोलाको सूर्यमुखी चोक स्थितमा ट्रेडर्स र तलेजु भवानी ट्रेडर्स कन्स्ट्रक्सन प्रणालीको गोदाममा आगलागी भएको थियो। उक्त गोदाममा आगलागी हुँदा 1,72,81,000 रूपियाँ बराबरको क्षति भएको प्रहरीले बताएको छ। सुनसादीको भाव आज घटेको छ। सुन आज तोलामा 1,400 रूपियाँले घटेर 2,82,400 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनसादी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव तोलामा 4,700 रूपियाँले बढ़ेको थियो। मंगलबारदेखि लगातार घटेको सुनको भाव शुक्रबार र आइतबार बढ़ेको हो। त्यस्तै आज चाँदीको भाव तोलामा 15 रूपियाँले घटेको छ। चाँदी आज तोलाको 4,310 रूपियाँ पुगेको महासंघले जनाएको छ। हिजो 4,325 रूपियाँमा कारोबार भएको थियो। र खबरको अन्त्यमा अन्तर्राष्ट्रिय खबर। बंगलादेशकी अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिनाले यसै वर्ष स्वदेश फर्किने घोषणा गर्दै आफ्नो अनुपस्थितिमै सुनाइएको मृत्युदण्डको फैसला गैर कानूनी, असंवैधानिक र राजनीतिक प्रतिशोधबाट प्रेरित भएको बताउनु भएको छ। सन् 2024 अगस्तमा विद्यार्थी नेतृत्वको आन्दोलनपछि सत्ता गुमाएर भारत पुगेकी 78 वर्षीय हसिनाले भारतीय संचार माध्यम एनडीटीभी संघको अन्तर्वार्तामा सबै बाधा र षड्यन्त्र पार गर्दै यसै वर्ष बंगलादेश फर्कने बताउनु भएको छ। मृत्युदण्डको जोखिमबारे सोधिएको प्रश्नमा उहाँले आफू मृत्युदण्डबाट नडराउने बताउनु भएको छ। गएको नोभेम्बरमा ढाकाको एक अदालतले सन् 2024 आन्दोलनका क्रममा हत्या गराउन
उक्साएको आदेश दिएको तथा हिंसा रोक्न असफल भएको आरोपमा हसिनालाई अनुपस्थितिमै दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो। हसिनाले फैसला अस्वीकार गर्दै न्यायपालिकालाई आफ्नो पार्टी अवामी लीगको नेतृत्व समाप्त पार्न प्रयोग गरिएको राजनीतिक औजारको संज्ञा दिनुभयो। उहाँले आफ्नो स्वदेश फिर्ता व्यक्तिगत महत्वाकांक्षाका लागि नभई राजनीतिक अधिकार लोकतन्त्र कानूनी शासन र सन् 1971 को स्वतन्त्रता संग्रामको भावनालाई पुनस्थापित गर्ने उद्देश्यका लागि भएको दावी गर्नुभएको छ। हवस् त अहिलेलाई दिउँसो 2 बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह 4 बजेको रामी छाप खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हाई पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
1: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बर 9956043230, 9767065249, सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
2: हावाहुरी चलेको बेला के गर्ने?
3: घरको झ्याल र ढोका बन्द गर्ने,
2: आगोका स्रोतहरू बन्द गर्ने,
3: मोटरसाइकल गाडी चलाइरहेको भए टोकेर सुरक्षित स्थानमा बस्ने,
2: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
3: हावाहुरी चलेको बेला के नगर्ने,
2: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
3: बिजुलीको तार लत्रिएको छ भने नछुने,
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
2: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
1: गोलुन्जोर गाउँपालिका स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना।
3: प्रस्तुत विषयमा सुशासन व्यवस्थापन तथा सञ्चालन एन 2064 को दफा 30 तथा सूचनाको हक सम्बन्धी एन 2064 को दफा 4 को उपदफा 2 को खण्ड गमा प्रत्येक सार्वजनिक निकायले आफ्नो काम कारवाही खुल्ला र पारदर्शी रूपमा गर्नुपर्ने व्यवस्था रहेकोले गोलुन्जोर गाउँपालिकाद्वारा आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक सम्मको सार्वजनिक सुनवाई कार्यक्रम कार्यालयबाट सम्पादित कार्यक्रम विकास आयोजना सुशासन तथा सेवा प्रवाह लगायतका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने भएकाले सम्पूर्ण जनप्रतिनिधिहरू, राजनैतिक दलका प्रतिनिधिहरू, समाजसेवी बुद्धिजीवीहरू, गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरू, सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू, सहकारी संघ संस्थाका प्रतिनिधिहरू, स्वास्थ्य संस्थाका प्रतिनिधि र स्वयंसेविकाहरू, संचारकर्मी, निर्माण व्यवसायी, उपभोक्ता समितिहरू, टोल विकास संस्थाहरू, महिला समूहहरू, बाल क्लबहरू र आम नागरिक लगायत सम्पूर्ण सरोकारवालाहरूको गरिमामय उपस्थितिका लागि गोलुन्जोर गाउँ कार्यपालिकाको कार्यालय हार्दिक अनुरोध गर्दछ।
1: कार्यक्रम सञ्चालन हुने मिति 2083 साल असार 19 गते शुक्रबार, समय बिहानको ठिक 11:30 बजे, स्थान गोलुन्जोर गाउँपालिका अन्तर्गत कृषि तथा पशुपन्छी सेवा केन्द्रको प्राङ्गण ग्वालटार सिन्धुली।
3: गाउँपालिकाको सार्वजनिक सुनवाई कार्यक्रममा गाउँ कार्यपालिका कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारी, सबै सामुदायिक विद्यालयका प्रधान अध्यापकहरू अनिवार्य उपस्थितिका लागि जानकारी गराइन्छ।
1: गोलुन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली।
2: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
4: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
2: कहाँ? अनि सम्पर्क नम्बर?
4: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765-72-69-36, 9870-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलुन्जोर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
3: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
2: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
3: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
2: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
3: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
2: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
3: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
2: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
3: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
2: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447 5214।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम रुचाई तपाईँको लिएर उपस्थित भइसकेको छु म सम्झना खड्के भने प्रविधि संयोजनबाट मलाई साथ दिनुभएको श्री राज महत साथमा तपाईँ विभिन्न ठाउँमा रहेर हामीलाई एकसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोशी एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ हामी साताको सातै दिन उपस्थित हुनेछौ फरकमा फरक प्रस्तुतिको साथमा। आज पनि सोक्रम जारी रहेको छ आज सोमबारको बसाई। आजको बसाईमा चाहिँ बस्ने गीत मार्फत तपाईँले आफ्नो आफन्तजन साथी संगीलाई सम्झना सन्देश राख्नु पर्ने हुन्छ र कार्यक्रममा सहभागिता जनाउनको लागि 0840 40 0024 फोन गरेर आउनुपर्ने हुन्छ। र तपाईँ यति बेला कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ आफ्नो कार्यक्रममा व्यस्त हुनुहुन्छ होला व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौँ तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। यदि तपाईँलाई कार्यक्रम मनपर्छ भने फेसबुक पेजबाट पनि सुन्न सक्नुहुनेछ र त्यसमार्फत तपाईँले आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश पनि पठाउन सक्नुहुनेछ कार्यक्रमलाई सेयर पनि गर्न सक्नुहुनेछ। तपाईँले फेसबुक मार्फत चाहिँ भर्खरै मात्रै कार्यक्रम सुन्दै हुनुहुन्छ थाहा छैन भने चाहिँ तपाईँले नेपालीबाट हजुरको रेडियो सर्च गर्नुहोला त्यहाँ कार्यक्रम अनियर भइरहेको देख्न सक्नुहुनेछ। त्यस मार्फत चाहिँ तपाईँले कार्यक्रम सुन्न पनि सक्नुहुनेछ र कार्यक्रममा आफ्नो आफन्तजन साथीसँगलाई पनि सम्झना सन्देश पठाउन सक्नुहुनेछ भन्ने कार्यक्रमको शुरूआत गर्न चाहन्छु एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: तँ बाट एउटा काम पनि हुन सकेन। आखिरमा मै हुनु पर्यो। सबै मिलाएर भोलि यसलाई एक्सपोर्ट गर्नुपर्छ।
1: लाइफमा फर्स्ट टाइम पाप गरे जस्तो फिल भएको छ, तर यो केटीलाई चाहिँ म एक्सपोर्ट हुन दिन्न।

0: कार्यक्रम एकदम विचलित भइसकेको छ। आफ्नै जिन्दगी आफै लाए भने प्रमोद खरेलको आवाजमा रहेको एकदमै मिठो गीत भइसक्यो। यस्तै मिठा र बाहिरा आधुनिक गीत संगीतहरू कार्यक्रमको समय अवधि भएर बस्नेछ र तपाईँले पनि कार्यक्रममा सहभागिता जनाउनुहोस् र आफ्नो आफन्तजन साथी संगीलाई सम्झना सन्देश राख्नुहोला। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्कार। तर बजे नमस्कार। खाजा लिनुभयो? मेरो पनि बाँकी नै छ दुर्गजी। अब केही समय पछि हुन्छ, यो समय के गर्दै हुन्छ? हाम्रो प्रस्तुति सुनेर बसिराख्नु भएको छ है। के छ त्यता मन्थलीतिरको मौसम?
1: हजुर, मन्थलीतिरको त पुरै ठाडोमा गर्मी छ अनि
0: एकदम गर्मी छ है। ठिकै छ, गर्मी छ। कार्यक्रम सुन्दै हुनुहुन्छ, खुसी लाग्यो। अब खाजा बाँकी छ भन्दै हुनुहुन्छ, समय भए खाजा लिनु होला, आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला। कार्यक्रममा अर्को पनि मिठो गीत बस्छ, हजुरले आफन्तजनलाई सम्झनुहोस् है त।
1: हजुर, विशेष हजुरलाई अनि प्राची मित्रको लागि हजुरको अनि दाई छोरी पर्खाइनी सुनि गर्नुभएको छ उहाँलाई चाहिँ। अनि बहिनी निर्मला पौडेलको चाहिँ जन्मदिन परेको छ, धनीलाई जन्मदिनको लाखौँहरू शुभकामना साथै खुसी परेदेऊ भन्न चाहन्छु। त्यसरी प्रिय साथी जेरी माझीलाई एकदम मिठो सम्झना देवजी भन्छु। अनि बहिनी निर्मामा निर्मला मगर, यावी रिता कुमार, बहिनी रमिला तामाङ, धनुबाज मेरो अनुलेज मगर, कविता मगर, अनि साथी रेशम श्रेष्ठ, सबिन श्रेष्ठ, मनोज कार्की, दिनेश नेपाली, साथी रुग्न थापा, नदिन थापा, दुर्गा मगर लगायत जति साथीहरू ध्रुवका आजकल
0: हुनुहुन्थ्यो। ध्रुव पाण्डेजी हुनुहुन्थ्यो मन्थलीदेखि, उहाँले पनि आफन्तजनलाई सम्झना राखेर छुटिसक्नु भएको छ। कालो तपाईँको, तपाईँले पनि फटाफट फोन गर्नुहोला, आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। तपाईँ एकै ठाउँमा रहेर पनि विभिन्न ठाउँमा छरेर बस्नुभएका आफन्तजनहरूलाई सम्झना राख्नुहोला पनि भन्न चाहन्छु। यति बेला अर्को साथी पनि आइसक्नु भएको छ, स्वागत गर्छु। नमस्कार।
2: नमस्ते। नमस्कार। गुड आफ्टरनुन।
0: नमस्ते। नमस्कार। गुड आफ्टरनुन। हजुर, कहाँदेखि बोल्दै हुनुहुन्छ?
2: हजुर, म दुलखाबाट संगीता लामा।
0: संगीता लामाजी बोल्नुभयो?
2: हजुर।
0: के छ संगीताजी, हजुरको खबर आरामै हुनुहुन्छ?
2: हजुर, ठिकै छ, राम्रो छ, आरामै छु। अनि हजुरले कस्तो छ?
0: ल, मलाई पनि एकदम आरामै कसले छ भन्नुपर्छ है। अनि त्यताको खबर के छ, खाजा लिनुभयो कि बाँकी छ त?
2: खाजा अब एकछिनमा खानुपर्छ, तपाईँले खानुभयो कि छैन?
0: मेरो पनि बाँकी नै छ, अब केही समय पछि हुन्छ, सँगै खानुपर्छ, यतै आउनुहोस् है त।
2: ए हस् हुन्छ।
0: अनि आजकल केमा व्यस्त हुनुहुन्छ?
2: आजभोलि अब खासै त्यस्तो छैन, रोपाईहरू पनि सकिसक्यो, अब धेरै बिउ छैन, फुर्सदै छु।
0: फुर्सदीले हुनुहुन्छ है?
2: हजुर।
0: कार्यक्रम सुन्दै हुनुहुन्छ अहिले?
2: हजुर, सुनिरहेको छु।
0: सुनेर साथिनुहोस्, कार्यक्रममा फेरि पनि अर्को मिठो गीत बस्छ, हजुरले आफन्तजनहरूलाई सम्झनु पर्ने हुन्छ है त।
2: सर्वप्रथम एकदम राम्रो भन्दा राम्रो शैलीमा कार्यक्रम सञ्चालन गरिदिनुहुन्छ, सबैको मनमुखीमा बस्न सकिष्टहरूको लागि, विशेष घर परिवारमा मम्मी बाबा भाइ बहिनीको लागि, जो जति साथीहरूले मलाई दुलखा लाभको साथी संगीता लामा भनेर चिन्नु नचिनु सबैलाई, विशेष त जुन जुन माध्यमबाट कार्यक्रमलाई माया गरेर श्रवण गरेर बसेको हुनुहुन्छ सबैलाई भन्दै छुट्टिन्छु। नमस्ते।
0: हवस् त, नमस्कार। हुनुहुन्थ्यो दोलखाबाट संगीता लामाजी हुनुहुन्थ्यो, उहाँले पनि आफन्तजन साथी सङ्गीलाई सम्झना राखेर छुटिसक्नु भएको छ। यति बेला भने हामी कार्यक्रममा अर्को मिठो गीततर्फ लाग्छौ, त्यसपछि हामी छोटोमा व्यावसायिक विश्रामतर्फ जानेछौ, विश्रामपछि फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
1: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
2: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
0: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने ढेर पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
2: ए हो र भन्या, अनि फाइदा होला र है?
0: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौ, पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
2: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दियो त,
0: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 98540-40239।
2: कति रे 98540 अनि
0: 98540-40239 फोन नम्बर चाहिँ 048-540-239
2: 048-540-239
1: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
2: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है, अनि रगनीबाट राम भाइले 10 बाक्सा अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
1: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
0: पोषक दाना कुखुराले पनि मजाले खाने, अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
3: विराज किसानको साथी।
4: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
5: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
6: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
7: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98840-087-828, 98-27-8720-82। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप।
8: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
9: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

कार्यक्रममा एकदमै मिठो गीत, त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि गयौं। विश्रामपछि फेरि उपस्थित भइसकेको छु। आजको समयमा तपाईँले आफ्नो आफन्तजन साथी संगीलाई सम्झना सन्देश राख्नु पर्ने हुन्छ। तपाईँलाई मैले बारम्बार भन्दै आइराखेको छु, यो मध्याह दिउँसोको समय छ, तपाईँ आफ्नै काममा व्यस्त हुनुहुन्छ होला, व्यस्तताको बावजुद पनि कार्यक्रममा फोन गरौं, कुराकानी गरौं भने तपाईँको मनमा लागिरहेको छ होला, कतिपय फोन ट्राई गरिराख्नु भएको छ भने पनि आशा लिएका

0: छौ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: हेलो दिदी, नमस्ते।
0: नमस्ते हजुर। नमस्ते अनिताजी, बोल्नुभयो?
1: हजुर।
0: खाजा लिनुभयो अनिताजी?
1: मेरो बानी छ भन्नुपर्छ दिदी। हजुर, म त यता जङ्गलतिर भन्नुपर्छ।
0: जङ्गलतिर हुनुहुन्छ, के लिनलाई चाहिँ जानुभयो?
1: त्यस्तै भन्नुपर्छ, बाख्रा गोठालो।
0: ल, बाख्रा गोठालो हुनुहुन्छ, खाजा भएको छैन, अब समयमै खाजा खानुहोला, पानीहरू लिएर जानु भएको छ।
1: हजुर।
0: ल, अनि के छ अरू खबर सुनाउनुहोस्।
1: यताको त ठिकै छ, हावा चलिरहेको, काम पनि धुपमा लाग्दैछ भन्नुपर्छ है।
0: ल, ठिक छ, अब काममा पनि व्यस्त हुनुहुन्छ, जङ्गलमा हुनुहुन्छ, बाख्रा चराउँदै हामीलाई पनि सम्झिनु भयो, खुसी लाग्यो अनिताजी। हामी कार्यक्रमतर्फ लागौ, एउटा मिठो गीत बज्छ, फेरि पनि हजुरले आफ्नो आफन्तजन साथी सङ्गीलाई सम्झनुहोस् है त।
1: हुन्छ। फर्स्ट अफ अल दिदीहरूको लागि, टेलिसोमा रहने दाईको लागि, मेरो घर फ्यामिलीको लागि, मेरो मम्मी बुवाको लागि, दाई नवीन तोलङ्गीको लागि, सन्देश तोलङ्गीको लागि, साथीहरू भन्दा सम्झना रम्तेलको लागि, सञ्जिता तामाङको लागि, सुषमा श्रेष्ठको लागि, त्यति नै भन्नुपर्छ है दिदी।
0: ल, ठिक छ, साथी सङ्गीलाई सम्झनु भयो, आगामी बसाइमा पनि आउँदै गर्नु होला। आजको बसाइबाट हामी छुटौँ भन्दै थिएँ, छुटिसक्नु भएको छ, उहाँलाई विशेष धन्यवाद। सिन्धुलीदेखि हुनुहुन्थ्यो अनिता रम्तेलजी हुनुहुन्थ्यो, पालो तपाईँको, तपाईँले पनि फटाफट फोन गर्नुहोला र आफ्नो आफन्तजनलाई सम्झनुहोला। यति बेला हुनुहुन्छ मिलन घायल मोटुजी हुनुहुन्छ, गुड आफ्टरनुन सिस्टर, अपकमिङ सङ डेडिकेट अल फ्रेन्डको लागि दोहा कतारबाट कार्यक्रम सुन्दैछु भन्ने हुनुहुन्छ। मिलनजीलाई पनि विशेष धन्यवाद। यति बेला अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: हेलो दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते। नमस्कार। हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ?
2: खाडा देवीबाट विनिता तामाङ बोलेको भन्नुपर्छ दिदी।
0: खाडा देवीदेखि विनिता तामाङ बोल्नुभयो, विनिताजीको खबर के छ सुनाउनुहोस्।
2: ठिक छ दिदी, अनि रमेश दाजु कस्तो छ?
0: यता रामे छाप डाँडातिर पनि ठिकै छ भन्नुपर्छ है। अहिले चाहिँ अलिक घाम उजेलो परेको जस्तो लाग्छ, धुम्म भइरहेको जस्तो लागेको छ। अरू समग्रमा सबै ठिक छ, हजुरको के कस्तो छ सुनाउनुहोस्। अनि खाजा लिनु भयो कि बाँकी छ त?
2: खाजा लिइसक्यो भन्नुपर्छ अनि हजुरको।
0: मेरो चाहिँ बाँकी नै छ, अब केही समय पछि हुन्छ है त। अनि आजकल केमा व्यस्त हुनुहुन्छ त? गाई बाख्रा चराउने वा व्यस्त हुनुहुन्छ?
2: हजुर।
0: ठिक छ, व्यस्त हुनुपर्छ। हामी कार्यक्रममा अर्को फेरि मिठो गीत राख्छौ, आज चाहिँ तपाईँले आफन्तजन साथीसँगलाई सम्झनु पर्ने हुन्छ है त।
2: फर्स्ट वर्ल्ड दिदी हजुरको लागि, प्राविधिक सञ्चालनको लागि, यहाँ सुनिरहेको निशा तामाङ, निशा बहिनीको लागि, अनि मेरो घर परिवार सम्पूर्णको लागि, अनि साथी भन्दा निशाको लागि, जेनिसाको लागि, अनि राकेश भाइको लागि भन्दै छुट्टिन्छ है दिदी। बाई बाई।
0: हवस् त, नमस्कार। हुनुहुन्थ्यो विनिता तामाङजी हुनुहुन्थ्यो खाडा देवीबाट, उहाँले पनि आफन्तजन साथी सङ्गीलाई सम्झना राखेर छुटिसक्नु भएको छ, उहाँलाई विशेष धन्यवाद। पालो तपाईँको रहेको छ, फटाफट फोन गर्नुहोला। सुमित यता सुनवार किराची हुनुहुन्छ, गुड आफ्टरनुन सम्झना ने वा खड्की, हजुर खाजा खानुभयो त भन्दै हुनुहुन्छ। मेरो खाजा बाँकी नै छ, हजुरको भएकी बाँकी छ, अनि सन्चै हुनुहुन्छ भन्नुभएको छ। म एकदम सन्चै छु, हजुरलाई पनि सन्चै छ भन्ने आशा लिएका छौँ। र म चाहिँ रामेछाप देउराले, हाल चाहिँ काठमाडौँबाट, सुमित यता सुनवार किरात हो, म पनि प्रोग्राम सुन्दैछु, धेरै मनपर्छ, अब बस्नेसँग हजुरको लागि र मेरो घर फ्यामिलीको लागि पनि सुनाउन चाहन्छु भन्नुभएको छ। सुमितजीलाई पनि विशेष धन्यवाद। यति बेला अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्ते। नमस्कार हजुर, यो आवाज सुने जस्तो लाग्यो मैले, होइन कहाँदेखि हुनुहुन्छ, ठ्याक्कै नाम चाहिँ आएन भन्नुपर्छ है त।
3: हजुर, पक्कै पनि सुन्नुभयो होला, बोल्दैछु अमिना सुन्द्र।
0: मैले भन्नै लागिरहेको थिएँ हाम्रो अमिनाजीको आवाज हो भनेर, हजुरले अझै पनि सन्चो भएको छैन कि जस्तो लाग्यो।
3: अलिअलि सन्चो भएको छैन भन्नुहोस् है,
0: धेरै समय भइसक्यो, त्यही त धेरै समय भइसक्यो अमिनाजी, यो आवाज अस्ति नै पनि यस्तै थियो, अहिले पनि अब केही सुधार कमै भएको होला हुन त, होइन। अझै धेरै केयर गर्नु होला पनि भन्न चाहन्छु। अमिनाजी अनि के छ हजुर खबर सुनाउनुहोस् न।
3: हजुर मेरो खबरहरू सबै ठिकै नै छ भन्नुपर्छ है। अब मजाले पानी त परेको छैन, पर्न लागिरहेको छ अहिलेसम्म चाहिँ पानी पर्दैछ, अलिअलि छैन भन्नुपर्छ। अनि हजुर प्लस रामेछाप डाँडातिरको के छ?
0: ल यताको रामेछाप डाँडातिरको खबर भन्नुपर्दाखेरि चाहिँ गर्मी गर्मी छ होइन, अब छिनमा घाम लागे जस्तो हुन्छ, अहिलेको समयमा चाहिँ फेरि पानी पर्ला जस्तो पनि हुन्छ, पानी पनि छिटछिट छिट्याउँछ तर पानी पर्न सकेको छैन, गर्मी नै छ भन्नुपर्छ है त।
3: अनि
0: मेरो बाँकी नै छ, हजुरको भयो कि बाँकी छ त?
3: मेरो नि बाँकी नै छ भन्नुपर्छ, अब केही समयपछि हुन्छ है।
0: ल सँगसँगै हुने रहेछ, हामी टाढा भए पनि नजिकै भएको होइन अनुभव गर्दै चाहिँ हामी खानुपर्छ है त। अरू सुनाउनुहोस् न के छ अहिले चाहिँ दिनचर्याहरू कसरी बितिरहेका छन् त?
3: अरू सबै ठिकै छ, आजभोलि अब मजाले खोपाईहरू चलिरहेछ, गुजुर हुने खेतालो जाने यस्तै यस्तै गरेर बितिरहेछ भन्नुहोस् है।
0: एकदम रमाइलो हुन्छ है?
3: हजुर एकदम रमाइलो नै हुन्छ भन्नुपर्छ, आज चाहिँ अब रेस्ट गरेको भन्नु न।
0: आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोस् है अमिनाजी।
3: हुन्छ
0: ल हामी कार्यक्रमतर्फ लाग्छौँ, अर्को मिठो गीत बज्छ, हजुरले आफन्तजन साथी सङ्गीलाई सम्झनुहोस् है त।
3: ओके विशेष गरी त मिठो बोल्नुहुन्छ हजुरकै लागि भन्नुहोस् है, अनि टेक्निकल मार्जनको लागि प्लस सब्जीको रिजल्ट स्टाफको लागि भन्नुहोस् है, अनि सुन्दै हुनुहुन्छ लामो टुमाकै बाहिर सावित थापा त्यारी भारतीय सुशीला स्पिकरमा आदरणीय दादाहरू हुनुहुन्छ राजपल्ली मगर विवेकृतक स्टारको लागि, अनि दादा टिकु छेरी जस्तो आज जन्मदिन मनाउँदै हुनुहुन्छ, दादा रत्नबहादुर थापालाई पनि जन्मदिनको अनगिन्ती शुभकामना प्लस सब्जी समर्पण गर्न चाहे, अनि त्यसै गरी त्यही साथी सङ्गीता लामा निरुता एन्जन एलिसा लिम्बू अनि त्यसपछि हुनुहुन्छ साथी कविता घतारी हरबल रोशी सरस्वता पोखरेल कुमार प्रसा अनि गाई सुनार कमला बमजन किराती अञ्जना नवराश्री सुनिलन नेपाली साथी धर्म गर्छन् लगायत साथीहरूको विभिन्न थोरै हुन्छ सबै सबैलाई बस्ने गीत समर्पण गर्न चाहन्छु भन्दै भन्दै भोलि पनि कल लाग्यो भने आउने बाटो साथ आजल भन्छ ठुला नमस्ते नमस्कार।
0: हवस् त नमस्कार, हुनुहुन्थ्यो अमिना सुनवारजी हुनुहुन्थ्यो, धेरै समयपछि उहाँसँग पनि कुराकानी भयो तर उहाँको कमेन्ट चाहिँ प्राप्त भइराखेको हुन्छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। पालो त पाएको रहेको छ, केही समय अझै बाँकी छ, तपाईँसँग हामी कुराकानी गर्ने नै छौँ, तपाईँको गाउँ बस्तीतिर के हुँदैछ के छ कस्तो छ भन्ने विषयहरूमा पनि तपाईँले हामीलाई छुटकरीमा जानकारी गराउनु होला पनि भन्न चाहन्छु। यति बेला साथी आइसक्नु भएको छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
4: नमस्कार दिदी।
0: नमस्कार हजुर, नमस्कार मनोजी बोल्नुभयो
4: होइन? यता रामेछापको ल्याङल्याङदेखि रामबहादुर तामाङ।
0: रामेछापको ल्याङल्याङबाट चाहिँ रामबहादुर तामाङ भन्नुभयो?
4: हजुर।
0: के छ रामबहादुरजीको खबर?
4: एकदम ठिक छ दिदी।
0: हजुरसँग मेरो कुराकानी पहिलोचोटि हो?
4: दोस्रोचोटि
0: हो। मलाई ठिकै छ, मैले बिर्सेछु है, धेरै समयपछि आउनुभयो कि जस्तो लाग्यो। के छ अनि त्यताको खबर?
4: एकदम ठिक छ अनि रानी छापतिरको?
0: रानी छापतिरको पनि ठिकै छ भन्नुपर्छ, ल्याङल्याङ भनेपछि यही नजिकै जस्तो लाग्छ होइन? ल मैले चाहिँ अब नजिकको मान्छेलाई पनि ठ्याक्कै चिन्न सकिनँ छु। ल ठिक छ, कार्यक्रममा आउनु भएको छ अनि खाजा लिनुभयो?
4: छैन दिदीको,
0: मेरो पनि बाँकी नै छ, अब केही समयपछि हुन्छ है त। अनि अहिले कता हुनुहुन्छ, घरतिरै हुनुहुन्छ कि बाहिरतिर हुनुहुन्छ?
4: घरतिरै
0: हुनुहुन्छ है। ल कार्यक्रम सुन्दै हुनुहुन्छ?
4: सुन्दैछु।
0: सुनेर साथी नै कार्यक्रमको अन्तिममा भए पनि हाम्रो साथीसँग बोल्न पायो, खुसी लाग्यो। कार्यक्रममा अर्को मिठो गीत बज्छ, हजुरले चाहिँ आफन्तजनलाई सम्झनु पर्ने हुन्छ है त।
4: पहिलो प्रथममा दिदीको लागि, त्यहाँबाट अनि साथीहरू त धेरै छ सबैको लागि, कोही कसैले पनि भिडियो छैन भन्दै छुट्टिन्छु।
0: हवस् त नमस्कार, उहाँ हुनुहुन्थ्यो ल्याङल्याङदेखि रामबहादुर तामाङजी हुनुहुन्थ्यो, उहाँसँग नै मिठो कुराकानी भइसकेको छ। के समय बाँकी छ भन्दा पनि अब चाहिँ हामी फोन मार्फत कुराकानी नगरौँ जस्तो लाग्यो, समयले नेटवर्क काटिसकेको छ, तपाईँले पठाउनुभएका सन्देशलाई पनि वाचन गर्नुपर्ने हुन्छ। अब फोन लागेन मेरो चाहिँ प्रयास गर्दा गर्दै भने पनि साथीहरूलाई गुनासो गर्नुहुन्छ, गुनासो नगर्नुहोला, तपाईँको गुनासो मेटाउने दिन फेरि पनि आउनेछ, तपाईँले फोन गर्नुहोला। आजको बसाइमा चाहिँ हामी यति साथीसँग मात्रै कुराकानी गर्यौं, सफल भयो भन्न चाहन्छु किनभने धेरै साथीहरूसँग कुराकानी गर्न मन छ होइन दुःख सुखको कुराहरू के कसो भइरहेको छन् होइन मौसमहरूको कुराहरू के कसो भइरहेको छ सबै हामीले तपाईँबाट जानकारी पाइराखेका छौँ र अब चाहिँ हामी अन्य व्यवसायमा पनि फेरि उपस्थित हुनेछौँ तपाईँसँग यस्तै मिठा कुराकानीको साथमा हामी अगाडि बढ्नेछौँ अब त्यति बेला तपाईँले पढ्नुभएका सन्देशहरूलाई वाचन गर्नेतर्फ लाग्छु म डम्बर डुङ्गेलजी हुनुहुन्छ हेलो दिदी नमस्ते म मन्थली खटजुरबाट डम्बर डुङ्गेल हो खाजा खानुभयो त दिदी भन्दै हुनुहुन्छ मेरो खाजा चाहिँ बाँकी छ हजुरको भएकै बाँकी छ अनि के छ खबर दिदी भन्नुभएको छ मेरो खबर एकदम सबै ठिकै छ भन्नुपर्छ हजुरको के छ साथीहरूलाई चाहिँ सम्झाउनु पर्दा हुनुहुन्छ शोभा थापा रोली राई सुमित याता सुनवार किरात तिम्रो दिलको राजा सम्झना नेवा खड्गे निरोज खार्गे युनिसा तामाङ मम्मी बाबा मिस यु अल माया सहाय बबाई भन्नुभएको छ उहाँलाई पनि विशेष धन्यवाद त्यसै गरी हिरा बहादुर लकाईजी हुनुहुन्छ सबैमा नमस्कार असार पन्ध्र धान दिवसको पनि शुभकामना है भन्नुहुन्छ हिराजीलाई हाम्रो तर्फबाट पनि धान दिवसको धेरै धेरै शुभकामना र त्यसै गरी हुनुहुन्छ मिना सुनवारजी हुनुहुन्छ उहाँसँग मिठो कुराकानी पनि भएको छ र साथीलाई पनि सम्झना गर्नुभएको छ गुड आफ्टरनुन सिस्टर उतिमी मिना सुनवार फ्रम दुलाखाबाट प्यारी सृजना विश्वकर्मा मोटो मनिषा मगर त्यसै गरी दादा राजगले मगर विपक्ष कुलुङ पृथक तिलक विष्ट माया निरुता योजन संगीता लामा अलिसा लिम्बू कविता कथानी हर्पल रोशनी सरस्वता पोखरेल एण्ड अरूको लागि चाहिँ सम्झना साई भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ दुर्गा साईजी हुनुहुन्छ हेलो दिदी नमस्ते म चाहिँ सात समुद्र पारी बस्तीबाट चाहिँ दुबईबाट चाहिँ दुर्गा साई हो नेपाल घर भए रामेछापाट बाबिया खर्गबाट घर भई अहिले चाहिँ सात समुद्र पारिबाट कार्यक्रम सुन्दैछु र मैले चाहिँ कार्यक्रम फेसबुक लाइभ मार्फत सुनिरहेको छु र चाहे तपाईँको भन्दै हुनुहुन्छ अब बस्ने गीत मेरो परिवारको लागि मलाई चिन्नुहुने सबैको लागि चाहिँ सुनाउन चाहन्छु भन्दै हुनुहुन्छ उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु र अब चाहिँ तपाईँले पठाउनुभएका सन्देशहरू वाचन भइसकेको छ हामी पनि छुट्टिने समय भइसकेको छ एकदमै मिठो गीतहरू पनि राख्नुपर्ने हुन्छ आजको बसाइमा हामीले धेरै साथीहरूसँग कुराकानी गर्न सफल भयौं कार्यक्रममा सहभागिता जनाउनु हुने सम्पूर्ण साथीहरूलाई चाहिँ विशेष धन्यवाद व्यक्त गर्दछु र कार्यक्रममा बदिबर बजेका मिठा र माइला आधुनिक गीतका सर्जक स्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु र तपाईँले जहाँबाट जुन जुन माध्यमबाट सुन्नुभयो हाम्रो पादुरो नेपाली पादुरो फेसबुक पेज र त्यसै गरी फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो स्त्री 2.1 MHz साथमा तामाको सिफिम 95 MHz सुनेर साथ दिनुहुने साथी र त्यसै गरी फेसबुक पेजबाट चाहिँ आफ्ना आफन्तजन साथीसँगलाई सम्झना सन्देश राख्नुहुने साथी सम्पूर्णलाई चाहिँ एकै मुष्टमा धन्यवाद व्यक्त गर्दछु र प्रविधि समीचोनमा रहेर यति दिनसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता हायुलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रममा एकदमै मिठो गीत छोड्दै आजको बसाई रोजाए तपाईँकोबाट म कार्यक्रम प्रस्तुत सम्झना खड्गी पनि विदा हुन चाहन्छु तपाईँ भने रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्कार

0: सुदूर को रेडियो 102.1 मेगाहर्ट्ज।
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
2: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767-65-24-29 सुनकोशी सामुदायिक अस्पताल खुर्कोट सिन्धुली। अहिले दिउँसोको 3 बज्यो।
0: हजुरको रेडियो 102.1 मेगाहर्ट्ज।
3: विधेयक र कानून निर्माण बारे सांसदहरूलाई संसद

0: राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइएको छ। कृषि प्रधान नेपालमा धानको महत्वलाई आत्मसात गर्दै सरकारले असार 15 गतेलाई धान दिवसको रूपमा मनाउने गरेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालय सहित विभिन्न सरकारी तथा गैर सरकारी निकायहरूले देशभरका विभिन्न जिल्लामा सामूहिक रोपाई र दिवस केन्द्रित कार्यक्रम आयोजना गरेका छन्। यस वर्षको दिवसको मुख्य नारा जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि भन्ने रहेको छ। नेपाली समाजमा असार 15 गतेलाई दही चिउरा खाने पर्वका रूपमा समेत लिइन्छ। मानो रोपेर मुरी फलाउने यो महत्वपूर्ण समयमा किसानहरू दिनभर खेतको काममा व्यस्त हुने र ऊर्जाका लागि दही चिउरा खाने मौलिक परम्परा रहिआएको छ। आजका दिन किसान हिलो खेल्दै असारे गीत गाउँदै र धान रोप्दै हर्ष उल्लासका साथ यो उत्सव मनाइरहेका छन्। यसैबीच असारको 15 गते भइसक्दा पनि मध्य प्रदेशमा 4.36% मात्र रोपाई सम्पन्न भयो। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार मध्य प्रदेशमा धान रोपाई हुने कुल 3,87,933 हेक्टर क्षेत्रफल मध्ये अहिलेसम्म 16,911 हेक्टरमा मात्र रोपाई भएको हो। महोत्तरीमा सबैभन्दा धेरै 8.17% रोपाई भएको छ। अनुसार 12 दुवै जिल्लामा 7-7% दरले प्रगति भएको छ भने सिराहा र सप्तरीमा 5-5% रोपाई भएको छ। सर्लाहीमा 2.5% रोपाई भएको छ। पर्सा र रौतहटमा भने चैते धान नकाटिएकाले रोपाई शुरू भएको छैन। अहिले वर्षा भइरहेका कारण अब धान रोपाईले गति लिने किसानहरू बताउँछन्। सप्तकोशी नदीको किनारमा फैलिएको कोशी टप्पु वन्यजन्तु आरक्ष्य पर्यटनको उच्च सम्भावना भएको क्षेत्र भए पनि ओझेलमा रहेको छ। जैविक विविधताले भरिपूर्ण र प्रकृतिमा आधारित पर्यटनको ठूलो सम्भावना बोकेको कोशी टप्पुमा दुर्लभ वन्यजन्तु र सयौं प्रजातिका चराचुरुङ्गी पाइन्छन्। अन्तर्राष्ट्रिय महत्व बोकेको सिमसार क्षेत्र वातावरणीय समस्यासँगै आवश्यक पूर्वाधार प्रचार प्रसार र राम्रो व्यवस्थापन हुन नसक्दा पर्यटन सम्भावना अझै पूर्ण रूपमा उपयोगमा आउन नसकेको हो। पूर्वी नेपालको सुनसरी सप्तरी र उदयपुर जिल्लामा फैलिएको यो आरक्ष्य मा 535 प्रजातिका चराचुरुङ्गी 42 प्रजातिका स्तनधारी जनावर र 141 प्रजातिका माछा पाइन्छन्। नेपालमा जंगली भैंसी अर्ना पाइने एकमात्र संरक्षित क्षेत्र रहेको यो आरक्षमा अहिले 498 अर्ना छन्। रामसार सूचीमा सूचीकृत यो आरक्षमा गंगेटिक डल्फिन घडियाल र मगर गोही लगायत दुर्लभ जलचर पनि रहेका छन्। चराविज्ञ अनिश तिमिल सिन्हाका अनुसार कोशी टप्पु उत्तरी गोलार्धबाट आउने प्रवासी चराहरूको प्रमुख विश्राम स्थल हो र चराचुरुङ्गी अवलोकन नै यहाँको सबैभन्दा ठूलो पर्यटनको सम्भावना हो। संरक्षण पूर्वाधार विकास र प्रचार प्रसारलाई सँगसँगै अघि बढ़ाउन सके कोशी टप्पु दक्षिण एसियाकै प्रमुख इको टुरिज्म गन्तव्य बन्न सक्ने उहाँले बताउनुभयो। संघीय संसद सचिवालयले सांसदहरूलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ। सचिवालयको संसदीय प्रशिक्षण शाखाले संसद सचिवालय र अन्तर्गतका विभिन्न महाशाखाहरूको कामबारे सांसदहरूलाई जानकारी गराउन प्रशिक्षण आयोजना गरेको हो। सांसदहरूलाई विधेयक र कानून निर्माण प्रक्रिया, संसदीय समिति प्रणाली र संसदीय निगरानी, संसदीय मर्यादा, संसदीय प्रक्रिया र अभ्यासबारे जानकारी गराउने सचिवालयले जनाएको छ। दुई दिने प्रशिक्षण कार्यक्रम सिंहदरबारमा रहेको निर्माणाधीन संघीय संसद सचिवालयको नयाँ भवनकै बहुउद्देश्य सञ्चालन भइरहेको छ। यसैबीच अभिमुखीकरणको उद्घाटन समारोहमा बोल्दै सभामुख डोलप्रसाद अरियालले नागरिकको मूल्यांकनमा अब्बल हुने गरी आफ्ना गतिविधिहरू अघि बढ़ाउन सांसदहरूलाई निर्देशन दिनुभयो। अभिमुखीकरण कार्यक्रमबाट सिकेर सांसदहरूले आफ्नो भूमिकालाई प्रभावकारी बनाउने विश्वास रहेको भन्दै सभामुख अरियालले अभिमुखीकरण कार्यक्रममा सबै सांसदहरूको उपस्थिति नभएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो। नेपालको उत्तरी नाका रसुवागढीमा रहेको मितेरी पुलबाट आज र भोलिका लागि मालवाहक गाड़ीको आवाजात रोकिएको छ। त्यहाँ रहेको बेली ब्रिजबाट वर्षायाममा गाड़ी चलाउन मिल्ने वा नमिल्ने बारे प्राविधिक जाँचका लागि आज र भोलि मालवाहक गाड़ी चलाउन रोक लगाएको रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिनुभयो। स्थानीय बासिन्दा र मानसरोवर कैलाशका यात्रुलाई भने आवाजातमा कुनै असहज नहुने प्रजीय पन्थले बताउनुभयो। नेपालबाट केरुङ र केरुङबाट नेपालभित्र नि मालवाहक गाड़ीलाई मात्र चिनिया सुरक्षाकर्मीले रोक लगाएको जानकारी दिएको छ। अघिल्लो वर्षको असार 24 गते आएको लेन्दी खोला बाढ़ीले पक्की पुल बगाएपछि तत्काल सञ्चालन गर्न बेली ब्रिज जडान गरिएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना

0: छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। बाजुरा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। 9 पालिकामा जन्मेदेखि 15 महिना र 16 देखि 23 महिना मुनिका बाल बालिकाहरूले पूर्ण खोप लगा पाएका कारण जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो। बाजुराका 1,348 बाल बालिकाले पूर्ण खोप प्राप्त गरेका छन्। एक खोप लगाएर अन्य 4 खोप नलगाउने त्रिवेणी नगरपालिकाका 1 बडीमालिका नगरपालिका एकजना, बुढीनन्दा नगरपालिका 1 पनि खोप लगाइएको छ। पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका र पालिकाका स्वास्थ्य कर्मीको महत्वपूर्ण भूमिका रहेको जिल्ला खोप समन्वय समिति संयोजक तथा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसी राम रोकायले बताउनु भएको छ। अब विदेशको खबर। मध्यपूर्वमा तनावपूर्ण चर्किरहेकै बेला इरानले बहराइनलाई कड़ा चेतावनी दिएको छ। इरानका सर्वोच्च नेताका वरिष्ठ सल्लाहकार अली अकबर बेलायतीले बहराइनलाई आफ्नो सीमा ननाग्न र इरानलाई कठोर कदम चाल्न बाध्य नपार्न चेतावनी दिनुभएको समाचार एजेन्सी एएनआईले जनाएको छ। तस्मिन समाचारका अनुसार उहाँले आफ्ना गतिविधिबारे सावधानी अपनाउन आग्रह गर्दै कुनै पनि उत्साहटको जवाफ इरानले कड़ा रूपमा दिने बताउनुभयो। अमेरिकाले आफ्नो विरूद्ध सैन्य कार्यवाही गर्न खाड़ी क्षेत्रमा रहेका आधारहरू प्रयोग गरेको आरोप इरानले लगाउँदै आएको छ। यसैबीच अमेरिका र इरान बीच कतारको राजधानी दोहामा भएको वार्तामा दुवै पक्षले सैन्य आक्रमण रोक्ने र कूटनीतिक संवादलाई निरन्तरता दिने सहमति गरेका छन्। दुवै देशले प्रत्यक्ष सैन्य गतिविधि रोक्ने निर्णय गरेका र प्राविधिक तहका वार्तालाई निरन्तरता दिन सहमति भएका खबरमा उल्लेख छ। मध्यपूर्वमा पछिल्ला सैन्य गतिविधि, हर्मुज जलमार्गको सुरक्षा र अमेरिकी सैन्य उपस्थिति लिएर बढ़दो तनावका बीच इरानको बहराइनप्रति आएको यो चेतावनीले क्षेत्रीय अस्थिर थप बढ्न सक्ने चिन्ता उत्पन्न भएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलको राउण्ड अफ 32 आज राति 11:15 5 पटकका च्याम्पियन ब्राजिल र जापान बीच खेल हुँदैछ। यो खेल अमेरिकाको हस्टन रंगशालामा हुनेछ। ब्राजिल समूह सीको विजेता र जापान समूह एफको उपविजेताको रूपमा नकआउटमा प्रवेश गरेका हुन्। सन् 2006 को विश्वकपमा ब्राजिलले जापानलाई 4-1 हराएको थियो भने गएको अक्टोबरमा भएको मैत्रीपूर्ण खेलमा जापानले 3-2 ब्राजिललाई हराउँदै ऐतिहासिक जीत हासिल गरेको थियो। जापान विश्वकपमा अहिलेसम्म प्री क्वार्टर फाइनलभन्दा अगाडि पुग्न सकेको छैन। यस्तै भोलि बिहान 2:15 अमेरिकाको बोस्टनमा 4 पटकको विजेता जर्मनी र पारोग्वे बीच खेल हुनेछ। सन् 2002 यी दुई टोली बीच भएको विश्वकपमा जर्मनीले 1-0 जित हासिल गरेको थियो। यसै गरी भोलि बिहान 7:15 मेक्सिको मोन्टेडीमा नेदरल्याण्ड्स र मोरक्को बीच खेल हुनेछ। सन् 1994 यी दुई टोली बीच भएको खेलमा नेदरल्याण्ड्स 2-1 विजयी भएको थियो। विश्वकपका यी तीनै खेल नेपाली दर्शकका लागि अत्यन्त रोमाञ्चक हुने अपेक्षा छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबर मैले समका मुख्य खबर फेरि एकपटक। देशभर विभिन्न कार्यक्रमका साथ राष्ट्रिय धान दिवस मनाइयो। असारको 15 सम्ममा मधेसमा 4.5% भन्दा कम रोपाई। कोशी टप्पूमा पर्यटनको सम्भावना उच्च। प्रचार प्रसार सहित पूर्वाधारमा लगानी गर्नुपर्नेमा बिग्रेको जोड। विधेयक र कानून निर्माणबारे सांसदहरूलाई संसद सचिवालयको अभिमुखीकरण। कानून बनाउने व्यक्तिको व्यवहार राम्रो हुनुपर्नेमा सभामुख अरियालको जोड। मध्य पूर्वमा तनाव पुनः चर्किरहेका बेला बहराइनलाई इरानको कड़ा चेतावनी। क्षेत्रीय अस्थिरता थप बढ्न सक्ने चिन्ता। र विश्वकप फुटबलमा आज राति 5 पटकको विजेता ब्राजिल र जापान खेल्दै।
4: हजुरको रेडियो 102.1 मेगा।
6: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
7: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
6: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए। उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
7: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
6: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
7: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
6: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
7: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
6: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
8: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
6: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर। हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बर 9956042330, 9767065249, सुनकोशी सामुदायिक अस्पताल खुर्कोट सिन्धुली।
9: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
10: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
11: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854045755, 9841906669, 9864417188।
10: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
11: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
12: उफ, कति गर्मी। पौडी मात्र खेलेर के गर्नु? खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुर्कुटमा।
13: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको, सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफारम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
12: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
13: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 98 44 20 0596 0447 590 453।
12: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
13: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
7: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिशा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुफत मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
13: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854340305 0485453005। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।
9: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
12: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
9: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोलेस्ट्रोल छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
13: हजुर, रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
14: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
12: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848 76 48 03। रामेछाप मिट सप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
15: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
16: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
17: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।
4: हजुरको रेडियो

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटित?
2: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
3: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर, भेडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी, किला, रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
4: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-540-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
5: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
6: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भन्ने साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
5: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98-45-85-73-65। वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप।
7: हे माता, मेरो छोरोलाई के रोग लाग्यो? झारफुक गरेर निको पारिदिनु पर्यो माता।
6: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
7: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
6: त्यसो भए ध्यान दिएर सुन्नी।
8: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
6: सुन्नु भए त
7: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल
4: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
9: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
10: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
9: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
10: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
9: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
10: सम्पर्क नम्बर 048-45-143-98-63-23-422।
11: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420255, 048541106 इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

नमस्कार हजुरको रेडियो 102.1 MHz को अपराह 4 बजेको रामेसाप आसपासका छिमेकी जिल्लाहरूको खबर संगालो रामेसाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले खबर हजुरको रेडियो 102.1 MHz तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। तामाकोशी नदीमा आज पहिलो पटक राफ्टिङ प्रतियोगिता सञ्चालन गरिएको छ। जिल्ला खेलकुद विकास समिति रामेसापको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन भएको हो। समितिका अनुसार मन्थली नगरपालिका 2 को बान्द्रे फाँट नजिकबाट मन्थलीको वडा नम्बर छ को कुनौरी पुलसम्मको करिब 8 किलोमिटरमा उक्त प्रतियोगिता सञ्चालन भएको हो। प्रतियोगितामा विभिन्न 9 टिमले सहभागी भएको तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। तामाकोशी नदी

कार्की र तामाकोशी मरिना एडभेन्चर लिमिटेडका सागरहरी अधिकारी लगायतले प्रतियोगिता सञ्चालनको क्रममा कुनै अप्रिय घटना नघटोस् भनेर प्रभावकारी पूर्व तयारी गरिएको बताएका छन्। उक्त अवधिभर गोताखोर र सुरक्षाकर्मी लगायतले रेकी गरेका थिए। प्रतियोगितामा प्रथम हुने टोलीलाई 40,000, द्वितीय हुनेलाई 30,000 र तृतीय हुनेलाई 20,000 नगद पुरस्कार सहित मेडल पनि प्रदान गरिएको बताइएको छ। नामसाकको दक्षिणी भागमा पर्ने सुनकोशी किनारको वीरता टारमा यति बेला लाखौंको ड्रागन फ्रूट तयार भएको छ। नदीको छेउमै व्यावसायिक रूपमा लगाएको ड्रागन फ्रूट गत वर्षदेखि बजारमा जान थालेको छ। गत वर्षको भन्दा यस वर्ष धेरै उत्पादन भएको छ। नेपाली कांग्रेसमा लागेर लामो समयदेखि रामेछापको राजनीतिमा सक्रिय नेता युवराज भट्टराईले 3 वर्ष अघि रामेछाप नगरपालिका 7 मा पर्ने वीरता टारको आफ्नो जग्गामा ड्रागन फ्रूट लगाउनु भएको थियो। केही वर्ष अघिदेखि हिउँदै गेडागोडी लगाउँदै आउनु आएको उक्त जग्गामा उहाँले नगदे बालीको रूपमा ड्रागन फ्रूट लगाउने भनेर अध्ययन थाल्नुभयो र त्यसका लागि लाखौंको लगानी गर्ने सोच बनाउनुभयो। धेरै अध्ययनपछि विभिन्न जिल्लाहरूबाट उहाँले ड्रागन फ्रूटका बिरूवा ल्याएर वीरता टारको जग्गामा लगाउनु भएको हो। उहाँले वीरता टारको फार्ममा पुग्ने र बाहिरको बजारमा प्रति केजी 300 देखि 350 रूपियाँसम्ममा ड्रागन फ्रूट बिक्री भइरहेको उहाँले बताउनु भएको छ। ड्रागन फ्रूट बजारमा बिक्री नहोला कि भन्ने पिरोलो हालसम्म नरहेको उहाँले बताउनुभयो। सुनकोशीले सदियौं वर्ष अघि बहाव छोडेको दक्षिणी रामेछापको ठूलो फाँटमा पर्ने वीरता टार केही वर्ष अघिसम्म सुक्खा थियो। बर्खायाममा एक बाली लगाएर त्यहाँका किसानहरू अर्को बाली लगाउन छिमेकी जिल्ला सिन्धुलीको ग्वालटारतिरको फाँडमा पुग्थे, तर अब त्यही सुक्खा फाँडमा अब ग्वालटारमा भन्दा पनि धेरै आय आर्जन गर्ने बाली लाग्न थालेको छ। वीरताको अघि अब ग्वालटार बिर्सन लागिएको छ। मध्य पहाड़ी राजमार्गसँगै जोड़िएको उक्त फाँडमा सुनकोशीको पानी लिफ्ट गरेर सिंचाईको प्रबन्ध समेत भएको छ। मूल पानी पुग्यो भने एउटा पोलमा वार्षिक सरदर 25 केजीसम्म ड्रागन फ्रूट उत्पादन हुने बताइएको छ। वीरताटारमा भट्टराईले 1,700 पोलमा ड्रागन रोप्नु भएको छ। एउटा पोलमा 4 वटा बिरूवा रोप्नु भएको छ। उक्त बिरूवामा मल पानी पुग्यो भने वार्षिक सरदर 1,50,00,000 रूपियाँ आर्जन हुने देखिएको छ। मन्थलीको फलफूल बजारमा प्रति केजी 400 दरले ड्रागन फ्रूट खरिद बिक्री भइरहेको छ। ड्रागन फ्रूट खेतीका लागि भट्टराईले आफ्नो जग्गामा घेराबार, पोल निर्माण, बिरूवा खरिद र लगाउने कार्य, टायर खरिद, मल खरिद लगायत हालसम्म 45,00,000 खर्च लागेको उहाँले बताउनु भएको छ। डब्ल्यूबीसी मुआथाई विश्व च्याम्पियनशीपमा नेपाली खेलाड़ी रामेछापका सुजल बुढाथोकी फाइनलमा प्रवेश गर्नुभएको छ। थाइल्याण्डको बैंककमा जारी उक्त प्रतियोगितामा बुढाथोकीले आयरल्याण्डका रायन भोगनलाई हराउनु भएको हो। अब उहाँको प्रतिस्पर्धा उज्बेकिस्तानका होलकुजा युल्डोसँग हुनेछ। प्रतियोगिताको फाइनल आज हुँदैछ। नेपालका राष्ट्रिय च्याम्पियन बुढाथोकीले अन्तर्राष्ट्रिय स्तरमा उक्त प्रतियोगितामा पाएको उपलब्धि पहिलो हो। यसअघि उक्त खेलमा नेपाललाई यति ठूलो उपलब्धि हासिल भएको थिएन। बुढाथोकी रामेछापको मन्थली नगरपालिका 3 नम्बरका ओडावासी हुन्। जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि भन्ने मूल नाराका साथ सुन्दरीमाढीमा 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइएको छ। आज एक विशेष समारोहका बीच कमलामाई नगरपालिका सिन्धुली र कृषि विकास कार्यालय सिन्धुलीको संयुक्त आयोजनामा कमलामाई 5 स्थित जनज्योति माध्यमिक विद्यालय परिसरमा 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइएको छ। कार्यक्रममा कृषिमा आधुनिक तथा जलवायु मैत्री प्रविधिको प्रयोगलाई प्रवर्धन गर्दै धान उत्पादन वृद्धि, खाद्य आत्मनिर्भरता हासिल गर्ने तथा कृषिप्रति युवाको आकर्षण बढ़ाउने विषयमा जोड़ दिएको थियो। साथै सहभागीहरूले परम्परागत रूपाई संस्कृतिको संरक्षण गर्दै सामूहिक रूपमा धान रोपाईमा सहभागिता जनाएका थिए। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुलीबाट आर्थिक वर्ष 2082-83 53,281 सेवाग्राहीले स्वास्थ्य सेवा लिएका छन्। पछिल्लो 3 वर्षदेखि सेवाग्राहीको संख्या निरन्तर बढ़दै गएको तथ्याङ्कले देखाएको छ। हिजो त्यहाँ क्रियाशील संचारकर्मीहरूसँग आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका सेवा सम्बन्धी अन्तर्क्रिया कार्यक्रमको आयोजना गर्दै आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका निमित्त कार्यालय प्रमुख दीपकराज तिमल सिन्हाले चालू आर्थिक वर्षमा कार्यालयबाट प्रभाव गरिएका सेवा तथा आगामी योजनाहरूमा जानकारी गराउनु भएको थियो। उहाँका अनुसार आर्थिक वर्ष 2080-81 42,856, 2081-82 46,206 र 2082-83 53,381 जनाले चिकित्सालयबाट सेवा लिएका छन्। सुन्तला खेती प्रवर्धनका लागि ओखलढुङ्गाको ज्यामिरेका कृषकहरूलाई प्रदर्शन र प्रशिक्षण

सहित आधुनिक कृषि सामग्री प्रदान गरिएको छ। सुन्तला खेतीको उत्पादन र गुणस्तर वृद्धि गर्ने उद्देश्यले आधुनिक कृषि प्रविधि तथा सामग्री बारे विज्ञहरूद्वारा व्यावहारिक प्रशिक्षण दिइएको छ। कृषि विकास निर्देशनालय विराटनगरको आयोजना तथा विश्वविद्यालय तथा अनुसन्धान केन्द्र र कृषि ज्ञान केन्द्र ओखलढुङ्गाको समन्वयमा सञ्चालन गरिएको कार्यक्रममा सुन्तला खेतीमा प्रयोग हुने आधुनिक कृषि प्रविधि, बाली संरक्षण सामग्री तथा कृषि औजारको प्रयोग बारेमा कृषकहरूलाई व्यावहारिक जानकारी दिएको थियो। कार्यक्रममा सुन्तला बगैंचामा देखिने रोग तथा किरा व्यवस्थापन, खाद्य तत्व व्यवस्थापन र वैज्ञानिक बगैंचा व्यवस्थापनको विषयमा समेत जानकारी प्रदान गरिएको कृषि ज्ञान केन्द्र उखलढुङ्गाका प्रमुख पेशल खतिवडाले जानकारी दिनुभएको छ। पछिल्लो समय काठमाडौँ उपत्यका र काभ्रे पलाञ्चोकमा बर्ड फ्लू को संक्रमण तीव्र रूपमा फैलिएको छ। उपत्यकाको काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रे पलाञ्चोकमा दिनहुँ संक्रमण भेटिएको पशु सेवा विभागले जनाएको छ। साना र स्थानीय स्तरमा पालिएका कुखुराहरूमा रोग देखेपछि यसको नियन्त्रणमा चुनौती थपिएको छ। पशु सेवा विभागका अनुसार 10 हजारसम्म ती चार जिल्लाका 40 स्थानमा बर्ड फ्लूको संक्रमण पुष्टि भएको थियो, तर बिहिबार, शुक्रबार, शनिबार थप 3 दिनमा अरू 17 ठाउँमा संक्रमण देखिएको छ। अहिले ती चार जिल्लामा 57 स्थानहरूमा बर्ड फ्लू देखिसकेको विभागले जनाएको छ। विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर मुकुल उपाध्यायका अनुसार सबैभन्दा बढ़ी प्रभावित जिल्ला भक्तपुर रहेको छ। अवस्था हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिक साथ प्रसारण भइरहेको अपरान्न 4 बजेको रामेसाब खबर सकियो खबरबाट खबर सकि साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ पनि रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
1: गोलन्दर गाउँपालिका स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना।
2: प्रस्तुत विषयमा सुशासन व्यवस्थापन तथा सञ्चालन एन 2064 को दफा 30 तथा सूचनाको हक सम्बन्धी एन 2064 को दफा 4 को उपदफा 2 को खण्ड गमा प्रत्येक सार्वजनिक निकायले आफ्नो काम कारवाही खुल्ला र पारदर्शी रूपमा गर्नुपर्ने व्यवस्था रहेकोले गोलन्दर गाउँपालिकाद्वारा आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक सम्मको सार्वजनिक सुनवाई कार्यक्रम कार्यालयबाट सम्पादित कार्यक्रम विकास आयोजना सुशासन तथा सेवा प्रवाह लगायतका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने भएकाले सम्पूर्ण जनप्रतिनिधिहरू, राजनैतिक दलका प्रतिनिधिहरू, समाजसेवी बुद्धिजीवीहरू, गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरू, सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू, सहकारी संघ संस्थाका प्रतिनिधिहरू, स्वास्थ्य संस्थाका प्रतिनिधि र स्वयंसेविकाहरू, संचारकर्मी, निर्माण व्यवसायी, उपभोक्ता समितिहरू, टोल विकास संस्थाहरू, महिला समूहहरू, बाल क्लबहरू र आम नागरिक लगायत सम्पूर्ण सरोकारवालाहरूको गरिमामय उपस्थितिका लागि गोलन्दर गाउँ कार्यपालिकाको कार्यालय हार्दिक अनुरोध गर्दछ।
1: कार्यक्रम सञ्चालन हुने मिति 2083 साल असार 19 गते शुक्रबार, समय बिहानको ठिक 11:30 बजे, स्थान गोलन्दर गाउँपालिका अन्तर्गत कृषि तथा पशुपन्छी सेवा केन्द्रको प्राङ्गण ग्वालटार सिन्धुली।
2: गाउँपालिकाको सार्वजनिक सुनवाई कार्यक्रममा गाउँ कार्यपालिका कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारी, सबै सामुदायिक विद्यालयका प्रधान अध्यापकहरू अनिवार्य उपस्थितिका लागि जानकारी गराइन्छ।
1: गोलन्दर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली।
3: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
4: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
3: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
4: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्दर 5 खनिया खर्क, तीन कन्या जाने बाटो, सिन्धुली। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर। हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनु होला। थप जानकारीको लागि सम्पर्क नम्बर 98-51-043-230, 97-67-65-24-99। सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली। QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।

सकाशसम्म तपाईँले सुन्न सक्नुहुन्छ। आजको बसाई के गर्ने भन्ने कुरा तपाईँलाई थाहा भइसकेको छ भने यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ सञ्जना कर्गीले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथे ललिता हायो तपाईँ फटाफट फोन डायल गर्दै आफ्नै आवाजमा हामीलाई भाका सुनाउनको लागि आउँदै गर्नुहोस्। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्न चाहन्छौ एकदमै मिठो अनि रमाइलो भाका त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: आहा, कार्यक्रमको शुरूआतमा राख्यौं हामीले एकदमै छ नि रमाइलो भाका अल्लाहले नाल्ने भने बोलको गीत झलकमान गन्धर्वको आवाजमा रहेको यो भाका राखेर कार्यक्रम कार्यवालीको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको भएको छ, आज चाहिँ हामीले तपाईँको आवाजमा मिठा रमाइला मनसुनी लोक भाकाहरू सुन्छौं। तपाईँले हामीलाई विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकैसाथ सुनि पनि राख्नु भएको छ भन्न चाहन्छु भने आजको दिन विशेष गरी तपाईँ सबैजना चाहिँ व्यस्त पनि हुनुहुन्छ होला। असार पन्ध्र विशेष गरी राष्ट्रिय धान दिवस पनि भएको छ। धान दिवसको अवसरमा तपाईँ सबैजना खेतबारीमा काममा व्यस्त हुनुहुन्छ होला, धान रोपाई गर्दै हुनुहुन्छ, हलो जोत्दै हुनुहुन्छ होला, बाउसी गर्दै हुनुहुन्छ, साथसाथै धान रोप्दै हुनुहुन्छ होला, रमाइला मिठा असारे गीतहरू पनि गाउँदै हुनुहुन्छ होला भन्ने पनि लागिरहेको छ। आज विशेष दिन पक्कै पनि किसान आमा बुबा दाजुभाइहरूको लागि पक्कै यो विशेष समारोहमा विशेष दिनमा तपाईँ सबैजना व्यस्त रहेर पनि कतिपय साथीले हामीलाई सुन्दै हुनुहुन्छ होला भन्ने पनि लागिरहेको छ। कतिपय साथीले व्यस्त रहेर हामीलाई सुन्न पाउनु भएको छैन होला पनि भन्न चाहन्छु। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो
1: हेलो
0: नमस्कार हजुर।
1: नमस्ते नमस्कार दिदी हजुर,
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म खेडा देवीबाट अनिसा तालेको।
0: अनिसा भन्नुभयो?
1: निसा।
0: निसा भन्नुभयो
1: हजुर।
0: निसा के होला?
1: निसा तामाङ बोलेको दिदी हजुर।
0: ल के छ हाम्रो निसाजीको खबर भन्नुहोस् त।
1: यतिकै जङ्गलतिर गाई बस्तु चराइरहेको दिदी हजुर भन्नुपर्छ है।
0: जंगलतिर गाई बस्तु चराउँदै कार्यक्रम ओकाली उराले सुन्दै हुनुहुन्छ दिसु भाइ
1: हजुर।
0: ल खाजा खानु त भएको छैन होला?
1: खाजा भएको छैन दिदी हजुरले खानु भयो त?
0: मैले त खाइसकेको छु। अब हाम्रो निसाजीको बाँकी नै छ। अनि कतिको गर्मी छ खाडा देवीतिर?
1: खासै गर्मी पनि छैन, पानी पनि परेको छैन भन्नुपर्छ दिदी हजुर।
0: गर्मी छैन, पानी पनि परेको छैन, मौसम शीतल शीतलै छ।

0: सेटल सेटल महोत्सवमा रहेर गाई बाख्रा हेर्दै जंगलतिर हुनुहुन्छ, हामीलाई पनि सुन्दै हुनुहुन्छ, खुशी लाग्यो कार्यक्रममा पनि आउनु भएको छ। एउटा मिठो भाका सुन्छौ हामी, सुनाउनुहोस् न कुन गीत सुनाउनुहुन्छ? एउटा मिठो गीत गाउनु पर्ने हुन्छ। गीत गाउनुहुन्छ?
1: मलाई त आउँदैन भन्नुपर्छ दिदीहरू।
0: लु, गीत गाउन आउँदैन हाम्रो निसाजीलाई?
1: आउँदैन भन्नुपर्छ।
0: कुन चाहिँ गीत गाउन आउँछ तपाईँलाई?
1: मलाई आधुनिक गीत मात्रै आउँछ दिदी।
0: आधुनिक गीत आउँछ? लोकगीत तपाईँले कुनै पनि सुन्नु भएको छैन?
1: हजुर,
0: लोकगीत तपाईँले कुनै पनि सुन्नु भएको छैन?
1: छैन भन्नुपर्छ दिदी। हजुर,
0: लोकगीत सुन्नु भएको छैन? अनि कार्यक्रम चाहिँ कसरी सुन्नुहुन्छ त? कार्यक्रममा त लोकगीतहरू बज्छ त, भनेपछि हाम्रो नेसाजीले लोकगीतको कार्यक्रम सुन्ने गर्नु भएको छैन?
1: हजुर।
0: ल, अब यहाँलाई अब कार्यक्रम नसुनेको भए चाहिँ यो कार्यक्रममा यस्तो छ, यो कार्यक्रम आउँछ भन्ने कुरा कसरी थाहा भयो भन्नुहोस् न? निसाजी,
1: हजुर,
0: कसरी थाहा पाउनु भयो कार्यक्रम उकाली उराली आउँछ भनेर? ल ठिकै छ, निसाजीलाई गीत गाउन आउँदैन भन्नुभयो, लोकगीत गाउँदिन भन्नुभयो, आउँदैन पनि भन्नुभएको छ। लोकगीत नआउने साथीले कार्यक्रम सुनेको छु पनि भन्नुहुन्छ होइन? यदि कार्यक्रम सुन्नुहुन्थ्यो भने त तपाईँलाई लोकगीत गाउन आउँथ्यो। ठिकै छ, अहिलेको लागि हामी छोड्छौ। निसाजी हुनुहुन्थ्यो खाडदेवीबाट, मलाई विशेष धन्यवाद व्यक्त गर्छु। पालो तपाईँको भएको छ, गीत गाउने दिन चाहिँ गीत गाउन आउने साथीले मात्र फोन गर्नुहोस्, किनकि तपाईँलाई गीत गाउन आउँदैन भने तपाईँले कार्यक्रमलाई सुनेर साथ दिन सक्नुहुन्छ, किनकि गीत गाउने साथीले मेरो फोन लाग्दैन भन्ने गुनासो गरिरहँदा गीत गाउन नआउने, लोकगीत सुनेको छैन भन्ने साथीहरूले मात्रै कार्यक्रम सुन्नुहोस् भन्छु। यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो
2: हेलो दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते नमस्कार। हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: खारादेवीबाट विनिता तामाङ बोलेको छ भन्नुभएको दिदी।
0: विनिता हजुर, निसाजी पनि सँगै हुनुहुन्थ्यो कि क्या?
2: निसा अलि उता अलिक छ, म चाहिँ अलि यता छ भन्नुभएको छ है दिदी।
0: दिदी बहिनी पढ्नु भयो?
2: हजुर।
0: निसाजीले त लोकगीत सुन्नु भएको छैन र गीत गाउन आउँदैन र गाउनु भएन। हाम्रो विनिताजीले कतिको सुन्नुहुन्छ लोकगीत?
2: मजाले सुन्छ भन्नुपर्छ।
0: अलि अलि सुन्नुहुन्छ कि सेल गीतहरू गाउनुहुन्छ कि क्या?
2: गीत पनि त्यति साह्रो चाहँदैन, अलिअलि आउँछ
0: भन्नुपर्छ। सेलो गीत गाउन आउँछ त हाम्रो विनिताजीले?
2: हजुर,
0: सेलो गीत गाउनुहुन्छ?
2: एउटा गीत,
0: लोकगीत त गाउनुहुन्छ नि होइन भने मैले
2: गीत गाउँछु हो एउटा।
0: ल सुरु गर्नुहोस् त पहिला, त्यसो भए गीत सुनौ, त्यसपछि हामी बाँकी कुरा गर्छौँ। अनि यस्तो त गर्न पाइएन नि त, सधैँ गीत नगाउने मात्रै साथी सम्पर्कमा आएपछि त यो त होइन, कार्यक्रमको नियम भन्दा अलिक बाहिर पनि जानुभयो जस्तो लाग्छ, किनकि मैले योभन्दा अगाडि पनि धेरै साथीहरूलाई भनेको छु, म हरेक पटक हरेक कार्यक्रममा यहाँहरूलाई म भनिराख्दिनँ, किनकि अघि मैले हाम्रो निसाजीले गीत गाउन आउँदैन भनेदेखि नै गीत गाउन नआउने साथीले फोन नगर्नुहोस् भनेको छु, जसलाई आउँछ उहाँले मात्र गाउन सक्नुहुन्छ। कार्यक्रममा आउने अनि गीत चाहिँ नगाउने र आफ्नो परिचयहरू मात्रै दिएर त्यो बाहिरिनुभन्दा बरु तपाईँले फोन नगर्नुहोस्, गीत गाउन आउने साथीले फोन व्यस्त छ व्यस्त छ, फोन लाग्दैन हाम्रो कहिले फोन लाग्दैन भनिराख्ने क्रममा अन्य साथीको फोन लाग्छ भन्न चाहन्छु। पालो तपाईँको 048 40 40 0026 नम्बर खुल्ला रहेको छ, तपाईँ उकाली उराली लेख्दै गर्दै हुनुहुन्छ, भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ होला, धेरै साथी हामीलाई फोन डायल गर्दै हुनुहुन्छ होला। यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो,
3: यो कल अहिले रेकर्ड भइरहेको छ।
0: हेलो
3: हेलो दिदी, दर्शन नमस्ते।
0: दर्शन नमस्ते। हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
3: म यता रानी छापु डरुवा सैलुङबाट बोल्दैछु, दुर्गा थामी।
0: दुर्गाजी,
3: हजुर,
0: अडियो पनि रेकर्ड गर्दै हुनुहुन्छ?
3: तपाईँ चुक्किएर भयो होला है दिदी।
0: दुर्गा के भन्नुभयो?
3: हामी
0: ल के छ, तपाईँको खबर सुनाउनुहोस् न।
3: मेरो खबर भन्नुपर्दा एकदम राम्रो रमाइलो छ भनौँ दिदी, अनि हजुरको छ?
0: मेरो पनि एकदमै राम्रो रमाइलो, घमाइलो पनि छ। खाजा खानु भयो कि बाँकी छ?
3: आज भइसक्यो भन्नुपर्छ है दिदी अनि हजुरको।
0: ल मेरो पनि भइसकेको छ, आज हामी मिठो भाका सुन्छौँ, कुन चाहिँ भाका सुनाउनुहुन्छ?
3: साँच्चै गाउन त आउँदैन दिदी, म छोटो प्रयास गर्छु है त।
0: ल हुन्छ, सुरु गर्नुहोस्।

0: जानुले ज्यानलाई तिर पर्छ,
1: यति नै भन्नुपर्छ है दिदी।
2: ल दुर्गाजीले एकदमै मिठो गीत गाउनु भयो, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। कार्यक्रम सुन्दै गर्नुहोस् अहिलेको लागि छुटौँ है त।
0: नमस्ते
2: नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो दुर्गा थामेजी, रामी साहबदेखि हुनुहुन्थ्यो, उहाँले मिठो भाका गाएर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। पालो तपाईँको रहेको छ, फेरि पनि हामी तपाईँकै आवाजमा भाका सुन्नेछौँ। जो साथीलाई मिठो लोकगीत गाउन आउँछ उहाँ साथीले मात्र कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ भन्न चाहन्छु। र गीत गाउन नआउने साथीले कार्यक्रम सुनेर साथ दिन सक्नुहुन्छ, किनकि गीत गाउने आउने साथीलाई तपाईँले पालो दिन सक्नुहुन्छ। तपाईँले हामीलाई फेसबुक लाइभबाट सुन्दै हुनुहुन्छ, हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्युज डट कम, हजुरको याद तामाको सेफएम 95 मेगाहर्जबाट धेरै माध्यमबाट एकैसाथ हामीलाई सुन्दै हुनुहुन्छ। यति बेला फेरि पनि अर्को साथी सम्पर्कमा आइसक्नु भएको छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो
3: हेलो
2: नमस्कार हजुर।
3: हजुर नमस्कार।
2: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
3: हजुर म अध्ययन तामाङ बोल्दैछु।
2: अध्ययनजी के छ खबर?
3: आराम कुशल, समग्रमा केही छ?
2: समग्रमा सब ठिक छ। हरिहरपुर गढीतिर कतिको पानी परेको छ?
3: पानी पर्ने सम्भावना थियो केही समयसम्म लागेको थियो मलाई, तर अहिलेसम्म परेको छैन, पर्न सक्छ बेलुका।
2: ल बेलुका पर्न सक्छ, अहिलेसम्म पानी पर्न सकेको छैन।
3: हजुर
2: ल अब पानी पर्न सकेको छैन, गर्मी गर्मी नै छ होला, मौसम के कसो
3: कुरै नगरौँ, गर्मी त यति धेरै छ कि फेरि यो तराईको क्षेत्रमा पनि छौँ हामी होइन।
2: हजुर ल ठिक छ, गर्मी छ, फ्यानको यसो चिसोतिर बस्नुहोस् न है।
3: हजुर हुन्छ त्यो पनि हो, तर मैले त्यो कृत्रिम हावा भन्दा पनि म चाहिँ कृत्रिम भन्दा पनि प्राकृतिक हावामा विशेष रमाउँछु होइन, त्यही भएर मलाई फ्यानको खासै हावा पनि पर्दैन।
2: ल ठिक छ, भए पनि यहाँ अलि विशेष खालको मान्छे हुनुहुन्छ, खुसी लाग्छ कार्यक्रममा आउनुभयो। हामी यति बेला कार्यक्रमतर्फ लाग्छौँ, एउटा मिठो गीत सुनाउनुहोस् न।
3: हुन्छ

0: एकदमै यो गीत धेरै पहिलाको पुरानो गीत हो, तर अलिकति सुरुवातमा चाहिँ मैले हाम्रो सम्झनाजीलाई अलिकति केही भन्दै थिएँ, उहाँ अब प्राविधिकमा हुनुहुन्छ भने सुन्नमा आयो होइन, तर जो दोरी पहिला पहिला अब हजुरको टिममा दोरी खेल्ने कार्यक्रम थियो कि पहिला पहिला जस्तो लाग्छ मलाई, गोमा लिएर हाम्रो राजनजी हुँदाखेरि 10 बजे कार्यक्रममा शनिबार थियो, अहिले लगभग त्यो सेगमेन्ट छैन, तर पछिल्लो समय त्यो पनि आयो भने दोहोरी सेगमेन्ट आयो भने पनि एकदमै राम्रो, किनकि मैले अहिलेसम्म गरेको कुरा चाहिँ के हो भने आफैले सङ्कलन गरेर आफैले चाहिँ शब्दमा चाहिँ अलिकति खेलाएर चाहिँ गाउने सिस्टम हटेको, यो दोहोरी पनि अलि लोप हुँदै गएको छ, यो खालको पनि रेडियोले जगेर नगर्न सकियो भने अति राम्रो भन्ने मलाई लाग्छ।
1: ल हुन्छ, यहाँले मिठो गीत गाउनुभयो, सल्लाह सुझाव पनि दिनुभएको छ, अब सकेसम्म दोहोरिएको कार्यक्रमहरूको लागि पनि प्रयास गर्छौँ, अब कतिपय अवस्थामा चाहिँ हाम्रो पनि केही समस्या होला, त्यही भएर हामीले दोहोरिएको कार्यक्रम चाहिँ राखेका छैन होइन, मेरो व्यक्तिगत कुरा गर्नुपर्दाखेरि चाहिँ अब लोकगीतको कार्यक्रम चाहिँ कसले लान्छ भन्ने कुरा पनि यहाँलाई थाहा छँदैछ होइन, त्यो हुँदाखेरि अलिकति आवाज छैन, आवाजले अलिक साथ नदिँदाखेरि चाहिँ लाइभको कार्यक्रमहरूमा दोहोरी चाहिँ हामीले राखेनौँ है अध्ययन चाहिँ
0: ठिक छ, अहिलेसम्म पछिल्लो समय होला भने अब एकैचोटि सबै कुरा नहुन पनि सक्छ होइन, बिस्तारै नै हुने हो।
1: ल हुन्छ ठिक छ, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु मिठो गीत गाइदिनु भएकोमा, अहिलेको लागि सुझमा आए त
0: धन्यवाद।
1: हस् नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो अध्ययन तामाङजी, सिन्धुलीको हरिहरपुर गढीदेखि हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गरे, पालो तपाईँको तपाईँले पनि फोन डायल गर्दै गर्नुहोस्। यति बेला भने हामी कार्यक्रममा मिठो भाकातर्फ लाग्छौं, झम्के गुलेली भन्ने बोलको भाका बच्चु कमलीकान्त भेटवालको आवाजमा रहेको यो भाका राख्छौं, त्यसपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ जान्छौं, विश्रामपछि फेरि आउँछौ, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
1: ल केको टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
2: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
1: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै, सम्पर्क नम्बर 98 41 82 96 10।
3: लो आयो है क्वालिटीमा नम्बर 1 दाममा सबैभन्दा कम।
4: ओ प्रकाश।

0: ਸਸਤਮਾ ਨੰਬਰ 1 ਦਾ ਨਾ
1: ਹੇ ਪੁੱਛਕ ਦਾ ਨਾ ਨੰਬਰ 1 ਨੰਮੇ ਸਭ ਗੰਦਾ ਕੰਮ
2: ਹੋਣੀ
3: ਪ੍ਰੀਤੀ ਮਾ ਕਾਂਤੀ ਹੇ ਜੀਰ ਆਇਓ ਨਾਚੋ ਅਬਾ ਛਮ ਛਮ ਛਮ ਛਮ
4: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
5: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
4: सम्पर्कको लागि मोबाइल नम्बर 9854042399 र टेलिफोन नम्बर 0485402399।
6: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी।
7: पोषक पेलेट दाना
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
10: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
11: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
10: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
11: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
10: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं नपकाऊ।
11: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
10: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
11: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
10: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
11: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली। फोन नम्बर 0447-5214-13।
12: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
13: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को तथा 50 को चार बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: कार्यक्रममा उकाली ओह्रालीमा राखिएको मेचो भाका भागापछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि गएका थियौं। विश्राम बस्दै फेरि आइसकेका छौं। आजको विषयमा हामीले तपाईँकी आवाजमा मिठा मनसुने लोक भाकाहरू सुनिरहेका छौं। तपाईँले 0848400026 सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला अर्को साथी फेरि पनि सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
1: हजुर, नमस्ते, नमस्कार। लोक साङ्गीतिक अभिवादन।
0: नमस्ते, नमस्कार। लोक साङ्गीतिक अभिवादन, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: हजुर, म अर्जुन थापा हो, काठमाडौँबाट।
0: अर्जुन जी, के छ खबर?
1: हजुर, सबै छ, राम्रै छ। मेरो खबर अनि के छ हजुर खबर?
0: हाम्रो खबर एकदमै ठिक छ भन्नुपर्छ। यतातिर मौसम शीतल शीतलै छ समग्रमा। अनि साथसाथै खाजा पनि खाइसकेका छौँ। यहाँको भयो कि बाँकी छ?
1: खाइसकेँ, मैले पनि खाइसकेँ। अनि हजुरलाई चाहिँ आज असार 15 अनि धान दिवसको एकदम शुभकामना है, हार्दिक मङ्गलमय शुभकामना।
0: ल, हजुरलाई पनि हाम्रो तर्फबाट चाहिँ धेरै धेरै शुभकामना छ है। त अनि धान रोप्नु भयो कि भएन त आज?
1: काठमाडौँमा कहाँको धान रोप्नु? अब बालिनी बिरुवा नबोली छोरी भने जस्तै
0: यस्तो हो नि त। फेरि काठमाडौँतिर बस्नेहरूले चाहिँ जस्तो यता भक्तपुरतिर त विशेष खेती लगाउनुहुन्छ, रोपाई गर्नुहुन्छ नि त। नदी तार यसो हिलो खेल्न रमाइलो गर्न आउनु भयो कि भनेर सोधेको नि त।
1: ए हो नि, त्यो त ठिक हो नि हजुरले सुन्नु। बरु हजुरले धान रोप्नु भयो कि रात रोप्नु न यसपालि?
0: आज अब लगभग साउन अन्तिमसम्म चाहिँ रोपिन्छ कि? अहिलेसम्म त हामीले धानै रोपेनौँ त हो अर्जुन जे। छैन त रोपेको,
1: बेला हुँदैछ कि?
0: अब सम्भव त हुँदैछ। अब हाम्रोतिर अब त्यति धेरै धान लगाइन्न, त्यो हुँदाखेरि चाहिँ हामीले धान
1: रोपेनौँ।
0: हाम्रोतिर कोदो पनि हुन्न, धान पनि रोपिन्न नि त। हामी अन्य नै गर्छौँ, त्यो हुँदाखेरि चाहिँ रोपिन भन्नुपर्छ।
1: हजुर, अनि के खेती गर्नुहुन्छ त? अनि धान बाली पनि अब यो हाम्रो 9 गते बालीहरू त्यही हो है?
0: हजुर हजुर, हामीहरूले त्यस्तै खालको बाली नाली लगाउँछौँ, त्यही भएर धान रोपिन्न, कोदो पनि रोपिन्न, बाँकी समग्रमा सबै
1: अर्ग्यानिक भनौँ न। अब अहिले नयाँ नयाँ प्रविधि अप्नाएर अब नयाँ नयाँ अब फल तरकारीहरू यस्तै होला होइन?
0: हजुर हजुर, पक्कै पनि। ल, हाम्रो अर्जुनजीलाई थाहा छ, नयाँ युग नयाँ समय छ, नयाँ प्रविधि छ, कसरी के लाइन्छ के खाइन्छ भन्ने कुरा त हाम्रो अर्जुनजीलाई थाहा छँदैछ नि होइन र?
1: हो नि, हो नि, प्रविधिबाट अब नयाँ नयाँ प्रविधि, अब जोटखन गर्ने, अब बोट बिरुवाहरू सबै अब अर्ग्यानिक, अहिले अर्ग्यानिक होइन कि, अहिले यो उयोहरू लगाएर अहिले धेरै अलिकति अगाडि बढिरहेको छ भनौँ। अब छिटो छिटो नि हुने, अनि छिटो पनि हुने, राम्रो पनि हुने, तर नटिक्ने खालको यस्तै यो चाइनिज सामान जस्तै भइरहेको अन्नपातहरू पनि अहिले
0: पनि त्यस्तै त्यस्तै छ। अलिक टिक्ने चाहिँ हुनु पर्यो भन्ने छ, ठिकै छ, केही छैन, अब जे होला होला भन्नेतिर लागौँ जस्तो लाग्यो अर्जुन जी।
1: एकैचोटि धेरै आउने है, धेरै आउने राम्रो, धेरै पनि तर टिक्दै नटिक्ने कि अहिले सामानहरू त्यस्तै आइरहेको छ। अन्न बालीहरू पनि
0: हजुर
1: राम्रो ठुल्ठुलो गेडा गरेको, अब यो के भन्छ भन्दाखेरि बेसी मैले पनि अनि आउने, अनि आउँदाखेरि नटिक्ने कि, अब मिठो पनि नहुने त्यति। पहिला पहिला जस्तो मकै आफ्नो खेतीपाती पुरा अन्नपा मलजल आफ्नै मलजलले उब्जाएको बालीहरू जस्तो नहुने, अब विभिन्न थरीको मलहरू उत्पादन गरेर अनि लगाएर लगाउँछन् बाली त, तर बाली नाली चाहिँ हुन्छ, अनि विषादीहरू गर्दाखेरि अब मान्छेलाई अलिकति रोग पनि लाग्ने त्यस्तै खाल्छ। अब धेरै कुरा गर्दाखेरि साथीहरूले कराउनु हुन्छ होला फेरि?
0: कराउनु त किन कराउनु र अर्जुन जी, हामी पनि कार्यक्रमको अन्त्यतिर छौँ, ठिकै छ, पक्कै पनि बुझ्नु भएको छ होइन। अब यहाँले भन्नुभयो जस्तै अन्न बाली उब्जनी भयो भने पहिलेका जस्ता ठूला दाना नफल्ने होइन, धेरै नफल्ने, थोरै फल्ने, फले पनि। अब गाई बस्तु पनि पाल्न छोडियो, बाख्रा बस्तु पाल्न कम भएपछि हामीले आफ्नै मल उत्पादनमा पनि कम गरेका छौँ होइन। त्यो हुँदाखेरि तपाईँकै अब युरिया मल लगायतका अन्य मलहरू हामीले प्रयोग गर्छौँ, त्यो हुँदा उत्पादनमा केही कमी नै छ, विशेष गरी पछिल्लो समय अब कृषिकै कुरा गर्ने हो भने खेतबारी बाँझे झार उम्रेर टन्ने हुन्छ, अनि सबै सहरीकरण र बजारतिर सहरमा बस्ने भएपछि त उब्जनी पनि अलिक कम नै हुने भयो।
1: त्यो म्याम अनि अलिकति अब हाम्रो तराईतिर चाहिँ अलिकति अर्ग्यानिक तरिकाले होइन कि यो भनेको थिएँ कि अब छिटो छिटो उत्पादन गर्ने अनि दुई अढाई महिनामा उत्पादन गरेर अनि राम्रो अब सबै औषधि उत्पादन औषधिहरू हालेर अनि बिरुवाहरूलाई चाँडो चाँडो बढाउने अब ठुल्ठुलो गेडा बनाउने अनि बिक्री गर्ने त्यस्तो त्यस्तो भएर अनि त्यति स्वाद पनि नहुने कि मकैहरू भयो अनि अरू धानहरू त्यस्तै नयाँ आइटमले आउने पुरानो पुरानो धानहरू यस्तो मकैहरू जस्तो अहिलेको मकैहरूमा नहुने कि ठुल्ठुलो गेडा गरेको त्यस्तो आउँदाखेरि अरे खानालाई पनि त्यति खल्लो हुने स्वादिलो नहुने हुँदो रहेछ कि।
0: ल ठिक छ, अब यो समय अनुसार चाहिँ यो प्रचलन आएको हो अथवा यो के भएको भन्ने कुरा हामीले पनि राम्रोसँग ठम्याउन सकेनौँ। अर्जुनजी के भयो, कसरी परिवर्तन हुँदैछ भन्ने कुरा सबै यो आधुनिक प्रविधिले नै सायद यो भइरहेको होला जस्तो लाग्छ होइन। ठिकै छ, अब क्षणिकको आम्दानी र टिकाउ चाहिँ केही छैन भन्ने कुरा बुझौँ। ल ठिक छ, अब म कार्यक्रमको अन्त्यतिर छु। लगभग हाम्रो यो कुरा भोलिका दिनहरूमा पनि हुन्छ, हाम्रो अर्जुनजीको भोलि भोलि पनि फोन लाग्छ भन्दै आज हामीलाई कुन चाहिँ गीत सुनाउनुहुन्छ, हामी गीत सुन्छौँ है।
1: हुन्छ, म गाउँछु नि है।
0: ल हुन्छ, सुरु गर्नुहोस्।

0: ಅದು ಎತ್ತಿ ಮೇಲೆ ಮೇಲೆ
1: ಇಲ್ಲ ಹುನ್ಸ ಇದನ್ನ ಮೀಚೆ ಗೀತ ಗಾನು ಭಯ ಕದೇ ರೂಪದಲ್ಲ ಆಯ್ತು ಕಿರಾತಿ ಬಂದೆ ಕದೇ ಪನಿ ಬೆಲಾ ಶುರು ಹುದೇ ಸವಿತಾ ಕದೇ ಕದೇ ಕದೇ ರೂಪದೇ ಹುನುಹುನ್ಚ ಮಿಠೆ ಗೀತ ಗಾನು ಭಯ ಯಹಾಂಲಾ ವಿಶೇಷ ಧನ್ಯವಾದ ವ್ಯಕ್ತಿ ಗರ್ಚು ಕಾರ್ಯಕ್ರಮ ಸುಂದೇ ಗರ್ನುಹೋಸ್ ಅಂಡಿ ಬಸೈಮಾ ಆಉನುಹೋಸ್ ಅಹಿಲೆಕೋ ಲಾಗಿ ಶುಟಮಾಯೆ नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो अर्जुन थापाजी काठमाडौँबाट हुनुहुन्थ्यो उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु अब चाहिँ हामी कार्यक्रमको अन्त्य अन्त्यतिर पनि आइसकेका छौं यति बेला म तपाईँको फेसबुक कमेन्टहरूलाई स्थान दिन्छु हिराबहादुर लोकाई हुनुहुन्छ नमस्ते म यता बुटोलबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ त्यसै गरी अमिनाजीले पनि अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्छु त्यसै गरी धर्मराजजी पनि लेख्नुहुन्छ नमस्ते समयकालीन अभिवादन असार 15 दही चिउरा खाने दिन तथा राष्ट्रिय धाम दिवसको शुभकामना म ढोकाल धर्मराज वीरताबोर्ड झापा घर भई हाल चाहिँ दुबईबाट कार्यक्रम सुन्दैछु आज यस कार्यक्रम मार्फत सबै साथीलाई चाहिँ धेरै सम्झिरहेको छु कोही कसैलाई बिर्सेको छैन भन्दै हुनुहुन्छ उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गरे त्यसै गरी बिर्जन लिम्बुजीले पनि हेलो हजुर शिवारो नमस्ते है अब बस्ने गीत मार्फत सम्झनु पर्दा विनोद डेकेन्द्र त्यसै गरी तारा शंकरलाई भन्दै सबैलाई समर्पण गर्दै विदा हुन्छु भन्दै हुनुहुन्छ उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्छु यति बेला आजको कार्यक्रमको लागि अन्तिम साथी सम्पर्कमा स्वागत गर्छु हेलो
2: नमस्ते
1: नमस्ते हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ
2: हजुर केही पहिलाको पुर्खौली जिल्लाबाट भन्नुहोस् है दिदी
1: हाम्रो मनोजी
2: हजुर दिदी
1: के छ खबर
2: ठिक छ दिदी दिदी हजुरको के छ
1: मेरो पनि एकदम ठिक छ कहीँ कहीँ कतै कतै हराउनु भएको जस्तो लाग्छ हाम्रो मनोजी के हो बेला बेलामा मात्र आउनुहुन्छ कि हामीलाई माया मारे होला
2: होइन नि दिदी होइन
1: न हामीलाई माया मार्नु भएको जस्तो लाग्यो म त धेरै दिन भयो त हाम्रो मनोजीसँग नबोल्या जस्तो लाग्छ
2: म दैनिक आइरह हुन्छु दिदी यो के भन्छ कुनै बेला प्रोग्राम आएकै हुँदो रहेछ त्यही भएर नि होला दिदी
1: कहिले काहीँ हाम्रो मनोजीको उपस्थिति कम हुन्छ त्यस्तै होला कार्यक्रम पनि त्यसरी
2: त्यही नआउँदा पनि कल उठ्छ र सोध्न पाउँछु त्यही खुसी लाग्छ दिदी
1: हो र जे होस् छ कि छैन भन्ने कुरा चाहिँ यहाँले सोध्नुहुन्छ खुसी लाग्यो है
2: हजुर दिदी अनि असार 15 कस्तो भयो दिदी हजुरको
1: असार 15 हाम्रो यस्तै भयो जस्तो कि अहिले हामी जसरी बोलिरहेका छौँ जसरी यही छौँ त्यसै गरी नै दिदी भन्नुपर्छ आज
2: त्यो त बोलेर त बितिहाल्छ दिदी हरेक दिन हरेक रात बितिहाल्छ दिदी त्यो त आजको विशेष दिन हो नि त दिदी
1: आज विशेष दिन हो सदाको जस्तै गरी बित्यो धान रोप्न काहीँ गइएन त्यहाँखेरि काहीँ कतै रोपाई काहीँ कतै थियो बोलाउनु भएको थियो तर हाम्रो जाने समय भएन भन्नु पर्यो है मनोजी
2: त्यो पनि हो खाने समय त निक्लियो होला नि त दिदी असार 15
1: खाने समय पनि मिल्यो कि मिलेन कसरी भनौँ यसलाई अब मैले
2: दिदी आज तपाईँलाई बेलुकै समय भए पनि भाइको तर्फबाट हाजिर छ है
1: ल ठिक छ अब बेलुकासम्म भए पनि त्यता आउनु पर्ला जस्तो छ है असार 15 मनाउन
2: हुन्छ नि दिदी दिदीको लागि त मैले फेरि सबै कुरा किनेकिन राखेर छु होला नि
1: ल ठिक छ त्यसो भए म टुप्लुकै आउनुमा त पर्ने भयो अब
2: हो त दिदी दिदीहरू केही भएन त समय नै मिलेन र तपाईँहरू कार्यक्रम सकिएपछि आउनु पर्छ दिदी
1: ल हुन्छ ठिक छ अहिले अब राति 8 बजेसम्म नै उज्यालै हुन्छ कि सर हामी धेरै टाढा छैनौँ आउँछौँ है त
2: होइन हो त दिदी
1: ल ठिक छ अब आउने खाने कुरा छँदैछ अब जे भए पनि यहाँले पनि अब राम्रोसँग असार 15 मनाउनु भयो होला कसरी मनाउनु भयो यहाँले चाहिँ
2: मैले त हिँडेरै भन्नुपर्छ घुमेरै खाएरै मनाइ भन्नुपर्छ है दिदी हाम्रो कुरा भने त्यस्तै उस्तै हो नसक्ने अवस्था तपाईँलाई थाहा छँदैछ दिदीहरूलाई के भनिरहनु पर्छ र
1: खाएर
2: मनाइयो भन्नुपर्छ है दिदी
1: ल खाएर घुमेर साथीहरूसँग रमाइलो गरेर मनाउनु भएछ खुसी लाग्यो अब मनोजीसँग कुरा गरेर मन धेरै थियो होइन तर
2: ठिक छ दिदी आज नभए अरण्य बसाएका तिनीहरूमा भइहाल्छ नि दिदी दिदी हामीसँग भेट भइहाल्छ
1: ल पक्कै भने छोटोमा एउटा गीत गाउनुहोस् त्यसो भए मात्रै 5 मिनटको समय बाँकी छ मसँग
2: ठिकै छ आगामी दिन गाउँला नि दिदी के भयो त समयले
1: गाउनै पर्छ किनकि योभन्दा अगाडिको दुईजना साथीले गीत गाउनु भएर मनोजी
2: ठिक छ दिदी गाउँछु
1: ल सुरु गर्नुहोस्
2: ठिकै छ जस्तो पुरानो नयाँ जस्तै पनि हुन्छ
1: ल हुन्छ
2: ए अरूलाई त दही माथि मलाई पनि पानी नदिने लालु पाते नुग्यो भितिर किलाउ माया माइतिर किलाउतिर निर नलाउँदैतिर यति नै भन्छु ल दिदी
1: ल हुन्छ ठिक छ मनोजी लालु पाते नुग्यो भितिर बोलको गीत गाउनु भयो यो विषयमा भोलि कुरा गर्छौँ अहिलेलाई समय कम छ छोटो आए त
2: हुन्छ दिदी, हस् बाई,
1: हस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो मनोज कार्की सिन्धुली झाँगाझोलीदेखि हुनुहुन्थ्यो चैनपुरदेखि, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। अब चाहिँ कार्यक्रमको समय सकिसकेको छ। तपाईँले हामीलाई तिन जिल्लासम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने सबैलाई धेरै भन्दा धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। साथ यति बेला कर्णप्रिय केसीजीले पनि दर्शन नमस्ते हजुर सँचै हुनुहुन्छ, म कार्यक्रम सुन्दैछु हिमाचलबाट भन्दै हुनुहुन्छ। त्यसै गरी बाबुराम मगरजीले पनि दर्शन नमस्ते है दिदी, म कार्यक्रम सुन्दैछु ओखलढुङ्गा पोकली घर भइहाल्छ रियादबाट अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। उहाँहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रम उकाली उराली अवधि बजेका मैचा लोकगीत संगीतका सर्जक अनि स्रष्टालाई विशेष धन्यवाद व्यक्त गर्छु। साथै तपाईँले तिनजेलसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा सम्पूर्ण सुन्ने श्रोता साथीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु भन्दै एकजेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो सञ्जना खड्की, साथसाथै श्रीराज महतो हुनुहुन्छ यति बेला, उहाँहरू दुवैजनालाई विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा तपाईँको माझमा एकदम मिठो अनि रमाइलो एउटा भाका छोड्दै आजको लागि कार्यक्रम उकाली उरालीको बसाईबाट म तपाईँकी साथी ललिता हाई बोली बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

0: अहिले साँझको 5 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
3: हावा हुरी चलेको बेला के गर्ने?
4: घरको झ्याल र ढोका बन्द गर्ने,
3: आगोका स्रोतहरू बन्द गर्ने,
4: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
3: भिडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
4: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
4: हावा हुरी चलेको बेला के नगर्ने,
3: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
4: बिजुलीको तार लत्रिएको छ भने नछुने,
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
4: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
3: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: हुन्छुर गाउँपालिका स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना
1: प्रस्तुत विषयमा सुशासन व्यवस्थापन तथा सञ्चालन एन 2064 को दफा 30 तथा सूचनाको हक सम्बन्धी एन 2064 को दफा 4 को उपदफा 2 को खण्ड गमा प्रत्येक सार्वजनिक निकायले आफ्नो काम कारवाही खुल्ला र पारदर्शी रूपमा गर्नुपर्ने व्यवस्था रहेकोले गोलन्जुर गाउँपालिकाद्वारा आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक सम्मको सार्वजनिक सुनवाई कार्यक्रम कार्यालयबाट सम्पादित कार्यक्रम विकास आयोजना सुशासन तथा सेवा प्रवाह गायकका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने भएकाले सम्पूर्ण जनप्रतिनिधिहरू राजनैतिक दलका प्रतिनिधिहरू समाजसेवी बुद्धिजीवीहरू गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरू सामाजिक संघ संस्थाका प्रतिनिधिहरू बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू सहकारी संघ संस्थाका प्रतिनिधिहरू स्वास्थ्य संस्थाका प्रतिनिधि र स्वयंसेविकाहरू संचारकर्मी निर्माण व्यवसायी उपभोक्ता समितिहरू टोल विकास संस्थाहरू महिला समूहहरू बाल क्लबहरू र आम नागरिक लगायत सम्पूर्ण सरोकारवालाहरूको गरिमामय उपस्थितिका लागि गोलन्जुर गाउँ कार्यपालिकाको कार्यालय हार्दिक अनुरोध गर्दछ।
0: कार्यक्रम सञ्चालन हुने मिति 2083 साल असार 19 गते शुक्रबार, समय बिहानको ठिक 11:30 बजे, स्थान गोलन्जुर गाउँपालिका अन्तर्गत कृषि तथा पशुपन्छी सेवा केन्द्रको प्राङ्गण ग्वालटार सिन्धुली।
1: गाउँपालिकाको सार्वजनिक सुनवाई कार्यक्रममा गाउँ कार्यपालिका कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारी सबै सामुदायिक विद्यालयका प्रधान अध्यापकहरू अनिवार्य उपस्थितिका लागि जानकारी गराइन्छ।
0: गोलन्जुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली।
1: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
2: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
1: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
1: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
2: लट्टे मार्सले, फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
2: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
2: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
1: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाजा खेत बारीमा फेरि एकपटक रहित

0: नेपालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।

0: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
1: यसरी फलिरहेछ। तपाईँको देशमा सही छैन, नगरपालिकाले के गर्ने, चिर्सीले के गर्ने,
2: गाडी भाडा पताएको, अब जम्मा फाइदा भनेको 2 रुपियाँ, अब कहाँ छु हद दाम बस्यो त्यति बस्ने,
3: त्यसको भाउ छ, त्यो भाउ चाहिँ सम्बन्धित मान्छेले पाउनु पर्यो क्या। यो बिचौलियाले अलिकति धेरै खेलेको
4: सुनफलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पाटोका कुरा,
5: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ,
6: गत वर्षको त्यो तरकारी खाने आलु 3 करोडको बिक्री भएको छ, एउटा कालो गोडारी आलुको बिउ भनिन्छ 6 करोडको आलु बिक्री भएको थियो।
0: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाब।
7: कृषि प्रधानमा म आबद्ध छु, टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने, दुई मिटर टमाटर ल्याएर वजन गर्ने, मेरो काम त्यो छु, किसानमुखी बजेट ल्याउनु पर्दैन देख्ने, किसान उभर नलागो देख्नुको लाग्दैन।
8: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ, 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ, म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष मन्त्री तर्फ अगाडि बढ्छु।
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
9: कार्यक्रम कृषि सवाल।
10: नमस्कार, कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ असीम सार्पडा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ, साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 MHz, काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 MHz सुनसरी, सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 MHz, शंखुवा सभा रेडियो लालीगुराँस 105.2 MHz धनकुटा, रेडियो खबर पालिका 88.7 MHz धनकुटा, सामुदायिक रेडियो हलेसी एफएम 102.4 MHz खोटाङ, रेडियो एभरेज 96.8 MHz सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 MHz दोलखा, रेडियो बैतेश्वर 94.5 MHz मैना पोखरी दोलखा, रेडियो हिमाली 101.7 MHz दोलखा, रेडियो रामेछाप 95.8 MHz रामेछाप, हजुरको रेडियो 102.1 MHz रामेछाप, रेडियो 107.2 MHz सिन्धुपाल्चोक, रेडियो जुगल 98.1 MHz सिलढुङ्गा सिन्धुपाल्चोक, रेडियो क्रान्ति 90.4 MHz कोसीपारी काभ्रे, रेडियो रसुवा 102.1 MHz धुन्चे रसुवा, नीलकण्ठ एफएम 98.5 MHz धादिङ बेसी धादिङ, रेडियो राजमार्ग 92.1 MHz धादिङ, रेडियो चिम्केश्वर 90.9 MHz बिदुर नुवाकोट, रेडियो बागमती 107.4 MHz ककनी नुवाकोट, रेडियो कास्की 90.6 MHz पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 MHz गलिङ स्याङ्जा, रेडियो पाल्पा 97.1 MHz रामपुर पाल्पा, रेडियो सामर्थ्य 92.1 MHz कावसते नवलपुर, रेडियो कावसते 102.6 MHz कावसते नवलपुर, दाउन्ने एफएम 103.4 MHz बर्दघाट नवलपरासी, सामुदायिक रेडियो अर्घाखाँची 105.8 MHz अर्घाखाँची, भेरी एफएम 105.4 MHz नेपालगंज बाँके, रेडियो डोटी 98.5 MHz डोटी, रेडियो रामारसन 92 MHz अछाम, रेडियो नयाँ नेपाल 104.5 MHz दार्चुला, रेडियो प्रभु 102.6 MHz कञ्चनपुर, रेडियो बुङ्गल 98.3 MHz बझाङ, सौगात एफएम 103.6 MHz बैतडी, सामुदायिक रेडियो मेलौली एफएम 101.2 MHz मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 MHzबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ। आजको श्रृंखलामा पनि हामीसँग विभिन्न विषयहरू रहेका छन् र देशमा विशेष गरी चुनावको चर्चा हुँदैछ। फागुन 21 गतेको निर्वाचन, प्रतिनिधि सभाको निर्वाचनले गर्दा देशैभरि माहौल छ। कृषिका कुराहरू पनि हामीले विभिन्न संचार माध्यममा राखि पनि राखेका छौँ र हामीले कार्यक्रम कृषि सवालमा चाहिँ अलिकति समृद्धका कथाहरू बढ़ी नै राखेका थियौँ। यद्यपि हामीले चुनावसँग सम्बन्धित विषयलाई पनि पक्कै पनि समेटेछौँ र चुनाव पछाडि पनि हामीले यो विषयलाई अलिकति कृषिका मुद्दाका कुराहरूलाई अलिक बढ़ी उठाउने प्रयास पक्कै पनि गर्नेछौँ। आजको श्रृंखलामा हामीले मौरीका सारथी नवबुद्ध मौरी पालनका संचालक सुन्दर तामाङको चाहिँ सफलताको कथा, मौरी पालनका सारथी रहँदै गर्दा चाहिँ उहाँले गर्दै गरेको कार्यलाई उच्च महत्व दिएर आजको श्रृंखलामा अलिकति बोल्ड गर्ने प्रयास गरेका छौँ। हामीले रैथा नेपालीको प्रबन्धनका कुराहरू त हामीले विभिन्न सन्दर्भ माध्यममा हामीले गरि नै राखेका छौँ र कृषि सवालमा पनि यो विषयलाई हामी पटक पटक साना साना रिपोर्ट रिल्सको रूपमा चाहिँ हामी सामाजिक सञ्जालमा एग्रो टाइम्स मन्थली यो फेसबुक पेजबाट राख्ने नै गरेका छौँ र हामीले यो अत्यन्तै धेरैले मन पराउनु भएको छ, छोटा छोटा तर बहुमूल्य अथवा बहुत जानकारीमूलक भनेर पनि यहाँहरूले रुचाउनु भएको छ। हामीले यस्ता रिपोर्टहरू पनि राखेका छौँ। आजको श्रृङ्खलामा पनि हामीले उहा विशेष गरी मुरुले जौको रूपमा पनि परिचित छ र उहा धेरैलाई थाहा छ हाम्रो रैथाने बारीको कुरा रह्यो र हामीले उहा त्यसै गरी पोखरेलीको स्थान जेठो बुढो चामलको चर्चा जेठो बुढो धानको चर्चा चाहिँ विश्व बजारमै छ र जसले भौगोलिक संकेत चिन्ह अर्थात जीआई ट्याग पनि प्राप्त गरेको छ। हामीले जेठो बुढोको महिमाको विषयमा एउटा रिपोर्ट पनि तयार पारेका छौँ। हामीले कार्यक्रमको शुरूआतमा चाहिँ क्रमशः यहाँहरूलाई म जानकारी गराउन चाहन्छु। शुरूआतमा जेठो बुढो चामल धानको महिमाको रिपोर्ट राख्छौँ। त्यसभन्दा पछाडि लगत्तै सुन्दर तामाङको सफलताको कथालाई हामीले रिपोर्ट अलिकति उहाँको ब्याकग्राउन्ड केही बोलेका छौँ र उहाँले बोलेका कुराहरूलाई हामी उहाँको फार्ममै उद्योगमै पुगेका थियौँ र हामीले त्यहाँबाट गरी कुराकानीलाई पनि राखेका छौँ र त्योभन्दा लगत्तै चाहिँ मैले अगाडि भने जस्तै उहाँको चाहिँ विषय राख्नेछु। त्योभन्दा पछाडि हामी अन्तिम खण्डमा फेरि पनि आउँछौँ। हामी सँगै रहनु होला। जेठो बुढो धान नेपाली माटोको यस्तो अनुपम उपहार हो जसले पोखराको पहिचानलाई विश्वभर चिनाएको छ। विशेष गरी कास्कीको फेवाफाट, कुनहर, पामे र अर्घौले जस्ता क्षेत्रको चिसो पानी र विशिष्ट माटोमा फल्ने यो धान आफ्नो अद्वितीय वासनाका लागि प्रख्यात छ। यसको नाम जेठो रहनुको पछाडि ढिलो पाक्ने र पाकेपछि पनि यसको स्वादमा निखार आउने हुनाले बुढो शब्द सम्मानका साथ जोडिएको पाइन्छ। यो केवल खाद्यान्न मात्र नभई नेपाली संस्कार र संस्कृतिको एउटा अभिन्न अंग समेत हो। पौष्टिकता र गुणस्तरीय विशेषता पोखरेली जेठो बुढो चामल अन्य हाइब्रिड चामलको तुलनामा बढी पौष्टिक मानिन्छ। कोमलता यो चामल पकाउँदा निकै नरम हुन्छ र सेलाएपछि पनि कडा हुँदैन, जुन यसको मुख्य विशेषता हो। पाचन प्रणाली यसमा प्राकृतिक फाइबरको मात्रा सन्तुलित हुने हुनाले यो सजिलै पच्छ र स्वास्थ्यका लागि हितकर मानिन्छ। प्राकृतिक स्वाद यसमा कुनै पनि कृत्रिम सुगन्ध मिसाउनु पर्दैन, खेतबाटै यसको मगमगाउँदो बास्ना शुरू हुन्छ। बजार ब्रान्डिङ र भौगोलिक पहिचान अर्थात जीआई ट्याग जेठो बुढो धान नेपालको पहिलो यस्तो कृषि उपज हो जसले भौगोलिक संकेत चिन्ह प्राप्त गरेको छ। यसको अर्थ पोखरेली जेठो बुढो नाममा अन्य ठाउँको चामल बेच्न पाइँदैन। ब्रान्डिङ हाल यसलाई आकर्षक भ्याकुम प्याकेजिङ गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रिमियम चामलको रूपमा ब्रान्डिङ गरिँदैछ। बजार माग काठमाडौँ पोखरा जस्ता ठूला शहरका होटल रिसोर्ट र धनाढ्य परिवारमा यसको माग सधैँ उच्च छ। विशेष गरी तिहार, माघे संक्रान्ति र चाड पर्वमा यसको व्यापारिक कारोबार भात्तै बढ्ने गर्छ। अवसर र आर्थिक सम्भावना जेठो बुढोको व्यावसायिकतामा ठूलो आर्थिक सम्भावना लुकेको छ। निर्यातको अवसर नेपाली रहेका देशहरू जस्तै अमेरिका, अस्ट्रेलिया, बेलायतमा यसको माग बढ्दो छ। अर्ग्यानिक प्रमाणीकरण गर्न सके यसले डलर आर्जनमा ठूलो सहयोग पुर्याउन सक्छ। मूल्य वृद्धि किसानले सामान्य धानको तुलनामा जेठो बुढोबाट करिब दुई गुणा बढी मूल्य प्राप्त गर्न सक्छन्। कृषि पर्यटन पोखरामा पर्यटकहरूलाई जेठो बुढोको रोपाई र कटानीको अनुभव गराउँदै यसको परिकार खुवाउने प्याकेजहरू बनाउन सकेमा ठूलो अवसर छ। अव्यवस्थित शहरीकरण र प्लटिङका कारण जेठो बुढो फल्ने धानहरू खुम्चिँदै जानु चिन्ताको विषय हो। यदि सरकार र निजी क्षेत्रले यसको बिउको शुद्धता कायम राख्दै आधुनिक मिलिङ र प्याकेजिङमा लगानी गर्ने हो भने पोखरेली जेठो बुढो धान नेपालको सेतो सुन साबित हुन सक्छ।
11: जसले इच्छा राख्छन् इच्छालाई शक्तिमा बदल्नु पर्ने रहेछ। मैले पनि त्यही प्रयास गरेँ र म अहिलेसम्म कुनै पनि फिल्डमा लाग्दाखेरि चाहिँ म लागिसकेपछि एकदम सकेसम्म चाहिँ त्यसमा लागेको लागे गर्छु र कुनै पनि फिल्ड चाहिँ तपाईँको अलिकति गर्ने छोड्ने अलिकति गर्ने छोड्ने चाहिँ म गर्दिनँ र गरेको पनि छैन। यो मौरीमा पनि मैले चाहिँ विगत 76 सालदेखिबाट चाहिँ मैले मेरो परिवारको काम नै भनेको यही नै हो। छोटो छोटो तरिकाले भन्छौँ हजुरहरू पनि मौरी पाल्न चाहनुहुन्छ, मौरीलाई बचाउन चाहनुहुन्छ, मौरी बचायो भने पर्यावरण बच्छ, यो धेरैजनाले बुझ्न बाँकी पनि छ भने मैले पनि धेरै पछि बुझेँ। जब मौरीमा लागेँ मौरीको काम के रहेछ होइन, मौरीको आवश्यकता के रहेछ भन्ने कुरा बिस्तारै बुझ्दैछु। पाल्न चाहनुहुन्छ भने हजुरले सबैभन्दा पहिलो नम्बरमा चाहिँ विषादी चाहिँ एकदम कम चल्ने, अब न्यूनीकरण न जिरो भन्ने त अब हामीले पनि भन्न सकिन्न किनभने नेपालको परिस्थिति त्यस्तै छ।
10: नेपाली युवाहरू वैदेशिक रोजगारको निर्गत दृष्टमा अल्झिरहेका बेला आफ्नै माटोमा सुन फलाउन सकिन्छ भन्ने ज्वलन्त उदाहरण बनेर उभिनु भएको छ सुन्दर तामाङ। काभ्रे पलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नम्बर 2 स्थायी घर भएका तामाङले हाल ललितपुरको महालक्ष्मी नगरपालिका 9 आरू बोटलाई आफ्नो कर्मथलो बनाउनु भएको छ। उहाँले सञ्चालन गर्नु भएको नवबुद्ध मौरी पालन केवल एउटा फार्म मात्र होइन, यो नेपाली कृषि क्षेत्रलाई कर्पोरेट ढाँचामा रूपान्तरण गर्ने एउटा सफल अभियान पनि हो। सुन्दर तामाङ भिजनरी उद्यमी र नेतृत्वको नयाँ मानक। सुन्दर तामाङको व्यक्तित्वमा एउटा कुशल व्यवस्थापक र दूरदर्शी उद्यमीको गुण पाइन्छ। उहाँ शुरूमा अर्कै कार्यक्षेत्रमा क्रियाशील हुनुहुन्थ्यो, तर विक्रम सम्बत 2076 सालबाट उहाँले कृषिको अथाह सम्भावनालाई पहिचान गर्दै मौरी पालनको क्षेत्रमा प्रवेश गर्नुभयो। उहाँको कार्यशैली अत्यन्तै प्रोफेसनल र शिष्ट छ। कृषि कर्मलाई केवल दुःखको काम मात्र मान्ने समाजमा तामाङले यसलाई एउटा मर्यादित र कर्पोरेट पेसाको रूपमा स्थापित गर्नुभएको छ। उहाँको स्पष्ट भिजन र कार्यप्रतिको निष्ठाले नै आज उहाँलाई धेरै युवाहरूको सारथी र आदर्श बनाएको छ। असफलताबाट पाठ, उद्यमशीलताको वास्तविक परीक्षा। कुनै पनि सफल व्यवसायको पछाडि संघर्षको एउटा लामो श्रृंखला हुन्छ। सुन्दर तामाङको हकमा पनि यो लागू हुन्छ। कृषि क्षेत्रको पूर्व अनुभव र पर्याप्त तालिम बिना नै उहाँले शुरूमा 15 गोलाबाट आफ्नो यात्रा शुरूआत गर्नुभयो, तर विलम्बमा 6 नपुग्दै उहाँका सबै लगानी जिरोमा झरे। तर एक सच्चा उद्यमी कहिल्यै हार मान्दैन भने जस्तै उहाँले यसलाई असफलता भन्दा पनि महँगो तर महत्वपूर्ण पाठको रूपमा स्वीकार्नुभयो। उहाँ भन्नुहुन्छ, त्यो मेरो अज्ञता थियो, व्यवसायको खोट होइन। उहाँले जाडो महिनाभरि धैर्यताका साथ अध्ययन गर्नुभयो, मौरीको स्वभाव बुझ्नुभयो, सिजन शुरू हुन साथ पुनः नयाँ जोसका साथ काम शुरू गर्नुभयो। यही दृढ संकल्पले नै उहाँलाई आज यो उचाइमा पुर्याएको छ। नमबुद्ध मौरी पालन गुणस्तर र प्रविधिको संगम। तामाङले आफ्नो व्यवसायलाई केवल मह उत्पादनमा मात्र सीमित राख्नु भएको छैन, उहाँले मौरी पालनका लागि आवश्यक पूर्वाधार र सामग्रीहरूको उत्पादनमा पनि त्यत्तिकै ध्यान दिनुभयो। उहाँको उद्योगमा उत्पादित न्यूटन बी टाइपका आधुनिक हारहरू आज नेपालभर चर्चित रहेका छन्। उहाँले भूगोल अनुसारको प्रविधि विकासमा जोड दिनु भएको छ। उदाहरणका लागि तराई र पहाड़का लागि सामान्य घार र हुम्ला जस्तो अत्याधिक चिसो हुने ठाउँका लागि 2 बाक्लो काठ प्रयोग गरी विशेष डिजाइनका घारहरू निर्माण गर्नु उहाँको प्राविधिक विशिष्टता थियो। हालसम्म नेपालका 60 भन्दा बढी जिल्लामा उहाँका उत्पादनहरू पुगिसकेका छन्। काठमाडौँबाट यातायातको पहुँच भएको जुनसुकै ठाउँमा पनि सामग्री पुर्याउने उहाँको चुस्त लजिस्टिक प्रणाली कुनै ठूलो व्यापारिक घरानाको भन्दा कम छैन। मौरी र पर्यावरण एक दिगो सोच। सुन्दर तामाङको व्यवसायको मूल मन्त्र पर्यावरण र प्रकृतिसँग जोडिएको छ। उहाँ केवल आर्थिक लाभका लागि मात्र मौरी पाल्नु भएको छैन, बरु पर्यावरण सन्तुलनमा मौरीको भूमिकालाई लिएर अत्यन्त सचेत हुनुहुन्छ। उहाँका अनुसार मौरी बच्यो भने मात्र हाम्रो पर्यावरण बच्छ र पर्यावरण बचे मात्र मानव अस्तित्व सम्भव छ। उहाँले किसानहरूलाई रासायनिक विषादीको प्रयोग कम गर्न र प्राङ्गारिक खेतीतर्फ लाग्न निरन्तर प्रेरित गरिरहनु भएको छ। मौरीलाई अफ सिजनमा आहारा कम हुने समयमा माया र संरक्षण दियो भने उसले सिजनमा मानिसलाई कैयौं गुणा प्रतिफल दिन्छ भन्ने उहाँको अनुभवले युवाहरूलाई प्रकृतिको सम्मान गर्न सिकाउँछ। उहाँको यो दृष्टिकोणले व्यवसायलाई सामाजिक उत्तरदायित्वसँग जोडेको छ। पारिवारिक टिमवर्क र सामूहिक सफलता। सुन्दर तामाङको सफलताको अर्को बलियो खम्बा भनेको उहाँको परिवार हो। उहाँले आफ्नो सम्पूर्ण परिवारलाई नै एउटा व्यावसायिक लक्ष्यमा समाहित गराउनु भएको छ। कोही घर बनाउने, कोही मौरीको हेरचाह गर्ने त कोही बजारीकरणमा संलग्न हुने। यो पारिवारिक व्यावसायिक मोडेल आजका युवाहरूका लागि ठूलो पाठ हो। परिवारका सबै सदस्य मिलेर काम गर्दा एकातिर श्रमको बचत भएको छ भने अर्कातिर व्यावसायिक गोपनीयता र विश्वास पनि कायम छ। युवा उद्यमीका लागि मार्गदर्शक र सारथी। आजको युवा पुस्ता छिट्टै नतिजा खोज्छ र थोरै अवरोध आउँदा पनि विचलित हुन्छ। यस अवस्थामा सुन्दर तामाङ एक धैर्यवान मेन्टरको रूपमा देख्नुहुन्छ। उहाँ भन्नुहुन्छ, कुनै पनि काम गर्दा बिचैमा छोड्ने बानी नै कहिल्यै सफल भइदैन। इच्छा शक्तिलाई कार्यशक्तिमा बदल्नुपर्छ र निरन्तर लागिरहनुपर्छ। उहाँले मौरी पालन गर्न चाहने नयाँ युवाहरूलाई घार गोला र आवश्यक सामग्रीबाट उपलब्ध गराउनु भएको छैन, बरु उनीहरूलाई प्राविधिक सल्लाह र हौसला समेत प्रदान गर्नुभएको छ। व्यवसायिक तालिम र उचित परामर्शका माध्यमबाट उहाँले धेरै युवालाई स्वरोजगार बन्न मदत गरिरहनु भएको छ। भविष्यको लक्ष्य आधुनिक र वैज्ञानिक मौरी पालन। सुन्दर तामाङको लक्ष्य नेपालका 77 जिल्लामा आधुनिक मौरी पालन प्रविधि पुर्याउनु हो। परम्परागत मुढी घारको सट्टा वैज्ञानिक आधुनिक घारको प्रयोग बढाएर मह उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाउने उहाँको सपना छ। भूगोल र हावापानी अनुसारको घार निर्माण गर्ने उहाँको अनुसन्धानमुखी कार्यले नेपालको कृषि इन्जिनियरिङमा समेत ठूलो टेवा पुर्याएको छ। सुन्दर तामाङको कथा केवल एउटा व्यक्तिको सफलताको कथा मात्र होइन, यो त नेपाली माटोमा सम्भावना देख्ने हरेक युवाको साहसको कथा हो। उहाँको शालीनता, व्यावसायिक इमान्दारिता र कामप्रतिको समर्पणले नै उहाँलाई बलाद्मी र कर्पोरेट उद्यमीको रूपमा स्थापित गरेको छ। पाँच खालको माटोबाट शुरू भएर हुम्लाको सिमीकोटसम्म फैलिएको उहाँको यो नवबुद्ध मौरी पालनको यात्रा नै के प्रमाणित गर्छ भने, यदि हामीसँग स्पष्ट दृष्टिकोण र अटुट मेहनत छ भने सफलता हाम्रै वरिपरि छ। सुन्दर तामाङ आजका युवाहरूका लागि साँच्चै नै एक भरोसा योग्य सारथी र प्रेरणाको स्रोत हुनुहुन्छ। उहाँको यो यात्रा अझै फलोस् फुलोस् र नेपालको कृषि क्षेत्रमा यस्ता धेरै सुन्दर कथाहरू लेखिँदै जाउन्। सुन्दर तामाङको यो कथाबाट प्रष्ट हुन्छ, काम सानो वा ठूलो हुँदैन, तर गर्ने तरिका पनि व्यावसायिक हुनुपर्छ।
11: नमोबुद्ध मौरी पालन भनेर चाहिँ हामीले काम सुरु गरिराखेका छौँ। विगत 76 सालबाट चाहिँ मैले चाहिँ यो मौरी पालनमा चाहिँ काम गर्ने प्रयास गरिराखेको छौँ। हेरौँ अब मौरीमा मैले के गर्न सकिन्छ, कसरी गर्न सकिन्छ। म पनि सिक्दैछु, कसैलाई सिकाउँदैछु, जान्नेबाट सिक्दैछु, यस्तै छ। प्रयास गर्दैछु मौरी पाल्ने र घर बनाउने काममा चाहिँ म बिस्तारै लागिराखेको छु। अहिलेसम्म चाहिँ म सुरुवाती अवस्थामा के गडबड भए तापनि, मेरो अज्ञानताले गडबड भए तापनि, अहिलेसम्म चाहिँ म पनि सुरक्षित छु जस्तो लाग्छ र मौरी पालिराखेको काम पनि सुरक्षितै छ जस्तो लागेको छ। र अहिलेसम्म निरन्तर मैले चाहिँ मौरी बाहेक, यो मौरी र मौरीको घरको भन्दा बाहेक मैले अरू कुनै पनि काम गरेको छैन। सामान्य हामीले चाहिँ हजुरहरूलाई चाहिँ मौरी पाल्न चाहनुहुन्छ भने चाहिँ हामीले घर, गोला, मौरीजन्य अति आवश्यक सामग्रीहरू हामीले चाहिँ सबैलाई ठाउँ ठाउँमा हजुरले जहाँ चाहनुहुन्छ नि, नेपालमा जस काठमाडौँबाट गाडी पाइन्छ अथवा ट्रान्सपोर्ट छुट छ भनेदेखि हामीले त्यो ठाउँसम्म चाहिँ पुर्याउने व्यवस्था चाहिँ हामीले मिलाइराखेका छौँ। अहिलेसम्म हजुरले जहाँबाट अर्डर गर्नुभयो भने हामी त्यहीँ पुर्याउँछौँ। सामान्य मैले अब मौरी चाहिँ कसरी पालियो भन्ने कुरा हजुरहरूले बुझ्न चाहनुहुन्छ भने अहिले चाहिँ म छोटोमा भन्दैछु कि म चाहिँ फरक फिल्डमा काम गर्दै हिँडेको मान्छे, अचानक कृषिमा के गर्ने भनेर चाहिँ मेरो सोच आयो। त्यसमा चाहिँ मैले चाहिँ अनि कृषिमा के गर्ने के गर्ने, अब सोचेर मात्र भएन, ज्ञान केहीमा पनि छैन। अब होइन मौरी पाल्ने भनेर चाहिँ मैले सानो सोच बनाएर मौरी पाल्छु भनेर लाग्दाखेरि चाहिँ अनि मैले सुरुमा चाहिँ 15 गोला मौरी किनेर पालेँ। मसँग खासै त्यस्तो तालिम पनि थिएन, मौरीको ज्ञान पनि थिएन, म कृषि फिल्डमा काम गरेको मान्छे पनि होइन। पहिला मैले काम गर्न सक्ने उमेरदेखि चाहिँ म अलिकति फरक फिल्डहरूमा काम गर्दै थिएँ। अनि अब मौरी पाल्छु भनेर त लाग्यो, मौरी पाल्छु भनेर लाग्दै जाँदाखेरि चाहिँ तपाईँको कतिपय परिस्थिति चाहिँ अब सबै कुरा भने जस्तो नहुन नि सक्छ नि त। अनि मनले चाहेको काम हो, तै पनि गर्नुपर्छ भनेर लाग्दै जाँदाखेरि 15 गोला मौरी किनेर पाल्दाखेरि लगभग 6 महिनामा चाहिँ मेरो मौरी जिरो भयो। तर मैले काम रोकिनँ, किनभने त मेरो अज्ञानताले हो भनेर चाहिँ मैले अनि होइन यसले 6 महिनाभित्र चाहिँ मलाई अब त्यसले धेरै सिकाइसकेको थियो र त्यही सिलसिलामा चाहिँ मैले निरन्तर घर बनाउने काम चाहिँ रोकिनँ। सुरु गरेदेखि नै बनाएको बनाइ गरेँ भने मौरीलाई चाहिँ मैले 2 महिना जति ब्रेक गरेँ, 2-3 महिना अर्थात् त्यो जाडो मौसमभरि ब्रेक गरेर अनि मैले अब फेरि सिजन सुरु भएपछि मौरीमा सुरु गरेँ। अहिलेसम्म चाहिँ अनि मौरीमा चाहिँ त्यसरी अप्ठ्यारो पर्ने नै परिस्थिति चाहिँ आउँदैन रहेछ। तर हुन त कुनै पनि काममा तपाईँको इच्छा चाहिँ हामीले राख्नै पर्छ, जसले इच्छा राख्छ नि इच्छालाई शक्तिमा बदल्नु पर्ने रहेछ। मैले पनि त्यही प्रयास गरेँ र म अहिलेसम्म कुनै पनि फिल्डमा लाग्दाखेरि चाहिँ म लागिसकेपछि एकदम सकेसम्म चाहिँ त्यसमा लागेको लागेको गर्छु र कुनै पनि फिल्ड चाहिँ तपाईँको अलिकति गर्ने छोड्ने अलिकति गर्ने छोड्ने चाहिँ म गर्दिनँ र गरेको पनि छैन। यो मौरीमा पनि मैले चाहिँ विगत 76 सालदेखिबाट चाहिँ मैले मेरो परिवारको काम नै भनेको यो नै हो, कोही काहीँ जाँदैन, कसैको केही अरू बाहेक काम पनि छैन। होइन हाम्रो परिवार चाहिँ सबैजना मिलेर चाहिँ सामान्य चाहिँ अब घर बनाउने, मौरी पाल्ने, घर गोलाहरू खरिद गर्नुपर्नेहरूलाई हामीले बिक्री वितरण गर्ने यसै गरी चलिरहेको छ अहिलेसम्म चाहिँ। सामान्य मौरी पाल्नको लागि चाहिँ हजुरहरूले अब यो भिडियोमा चाहिँ हामीले छोटो छोटो भन्नुपर्ने भएको कारणले अहिले चाहिँ हामी विस्तृत रूपमा हजुरहरूले भेटेर कुरा गर्न सक्नुहुन्छ भने हामीले भिडियोमा चाहिँ छोटो छोटो तरिकाले भन्छौँ। हजुरहरू पनि मौरी पाल्न चाहनुहुन्छ, मौरीलाई बचाउन चाहनुहुन्छ, मौरी बचायो भने पर्यावरण बच्छ, यो धेरैजनाले बुझ्न बाँकी पनि छ भने मैले पनि धेरै पछि बुझेँ। जब मौरीमा लागेँ मौरीको काम के रहेछ, होइन मौरीको आवश्यकता के रहेछ भन्ने कुरा बिस्तारै बुझ्दैछु। पाल्न चाहनुहुन्छ भने हजुरले सबैभन्दा पहिलो नम्बरमा चाहिँ विषादी चाहिँ एकदम कम चल्ने अब न्यूनीकरण जिरो भन्ने त अब हामीले पनि भन्न सकिन्न किनभने नेपालको परिस्थिति त्यस्तै छ। सकेसम्म कम चल्ने ठाउँमा चाहिँ हजुरले ठाउँ छनौट गरेर अलिक पारिलो ठाउँ बिहान छिट्टै घाम लाग्ने जाडो महिनामा यस्तो ठाउँहरू छनौट गरेर चाहिँ मौरी पाल्नको लागि चाहिँ खर्क छनौट गरेर मौरी पालन व्यवसायमा चाहिँ अगाडि बढ्न सक्नुहुन्छ। अहिलेसम्म मौरीमा चाहिँ लागेर चाहिँ मैले छातरबाट लागे म पछि हट्नुपर्ने र म किन लागे भन्ने चाहिँ मलाई लागेको छैन। यसमा एक चाहिँ पर्यावरणको लागि हामीले केही गरिराखेका छौँ भने एक चाहिँ मौरी हामीले संरक्षण गर्दैछौँ। मौरीलाई संरक्षण गरेपछि उसले पनि हामीलाई संरक्षण गर्छ ताकि ऊ मान्छे जस्तो स्वार्थी छैन कि कुनै पनि बेलामा चाहिँ आफूलाई चाहिँदा चाहिँ ऊबाट केही सेवा लिन चाहने र आफूले दिनुपर्दाखेरि चाहिँ दिन नचाहने चाहे ज्ञान होस् चाहे कुनै पनि कुरा मौरीलाई चाहिँ हामीले अक्सिजनमा चाहिँ बचाइदिउँ जोगाइदिउँ भने उसले सिजनमा आफ्नो कर्तव्यबाट चुक्दैन। त्यही भएर चाहिँ अनि हामी चाहिँ अहिलेसम्म मौरीमा लागिरहेका छौँ। घारहरू बनाउँछौँ, घारहरू चाहिँ आवश्यकता अनुसार हामी नेपालभरि कुनै पनि कुनामा अहिलेसम्म चाहिँ लगभग हामीले 60 भन्दा बढी जिल्लामा चाहिँ धेरथोर पुर्याइसकेका छौँ। लक्ष्य चाहिँ छ अब नेपालको सबै जिल्लामा पुर्याउने मौरी पाल्न योग्य ठाउँसम्म पुर्याउने लक्ष्य चाहिँ छ। हेरौँ समय परिस्थिति भौगोलिक परिस्थितिहरूले कति साथ दिन्छ त्यसमा चाहिँ अब हामीले सकेसम्म चाहिँ प्रयास गरेर नेपालको कुनै पनि कुनामा मौरी पाल्न योग्य ठाउँहरूमा पठाउने प्रयास गर्दैछौँ भने हामीले चाहिँ भूगोल अनुसारको पनि यस्तै न्युटन बी टाइपकै आधुनिक घरकै फ्रेम लाग्ने गरी हामीले चाहिँ भूगोल अनुसार यो काठको चाहिँ मोटाइहरू बढाएर ठाउँ ठाउँमा चाहिँ कतै तपाईँको 16 18 14 राखेर पनि हामीले काठको मोटाइ चाहिँ 5 सेन्टी अर्थात् 2 इन्चसम्म मोटो राखेर पनि हामीले घरहरू अहिले विभिन्न ठाउँको लागि चाहिँ हामी आफैले फ्रेम चाहिँ यही लाग्ने न्युटन बी टाइपकै तर त्यो घरलाई चाहिँ ठाउँ भूगोल अनुसार हामीले आवश्यकता अनुसार पनि बनाउन थालिसकेका छौँ। किनभने मौरी सबैले सबै ठाउँमा सम्भावना रहँदासम्म बचाउनु पर्छ भन्ने सोच आएर हो हामीले चाहिँ मौरीलाई जोगाउनको लागि चाहिँ कुनै पनि परिस्थितिमा हामीले चाहिँ पछाडि हट्नुहुन्न भन्ने चाहिँ विचार छ। अहिलेसम्म चाहिँ हजुरहरूले पनि मौरी पाल्न चाहनुहुन्छ भने तराई पहाड हिमाल अहिले हामीले हुम्लासम्म पनि पठाइराखेका छौँ घरहरू, हुम्लाको सिमीकोटसम्म पनि पठाइसक्यौँ। त्यहाँको लागि हामीले छुट्टै नै डिजाइन गरेर यो फ्रेम लाग्ने गरे तर छुट्टै नै डिजाइन गरेर पठाएका छौँ। त्यहाँको साथीहरूको रिजल्ट पनि अब हामी लिँदै गर्छौँ भने हामीले पनि त्यही घरमा हाम्रो यो स्थानमा र हाम्रो काभ्रेको कुनै त्यो रोसीमा पनि हामीले राखेका छौँ त्यही घरमा, किनभने ताकि यसलाई यहाँ पनि गर्न सकिन्छ कि सकिँदैन, लागत बढ्छ होइन, लागत बढे पनि उत्पादन राम्रो र संरक्षण गर्नलाई सजिलो हुन्छ भनेदेखि लागत बढे पनि गर्नुपर्छ भनेर चाहिँ हामीले त्यो घरलाई यता पनि परीक्षण गरिराखेका छौँ। हामीसँग चाहिँ अहिले विभिन्न खालको घरहरू बनिरहेको छ, तैपनि हामीले काम चाहिँ व्यावसायिक रूपमा मौरी पाल्न चाहने साथीहरूलाई चाहिँ आधुनिक घरमा नै गर्नुपर्छ है, मौरी पालन व्यवसाय बन्नको लागि चाहिँ भनेर भन्छौँ हजुरहरूलाई। मौरी पालन सम्बन्धी जस्तै घरहरू अब हामीले चाहिँ न्युटन बी टाइपको घरहरू चाहिँ यसरी बनाइरहेका हुन्छौँ। यो चाहिँ महकक्ष भयो, महकक्षको फ्रेमहरू, यो चाहिँ न्युटन बी टाइपको छाउरा कक्ष, छाउरा कक्षको फ्रेमहरू भयो। घर मात्रै भनेर पनि हुँदैन, घर त अब अहिलेसम्म हामीले पनि धेरै खालको घर भेटेका छौँ। पार्टिसन बोर्ड, प्रत्येक घरमा चाहिँ एउटा पार्टिसन बोर्ड हुन्छ। मौरी पाल्नलाई घर पनि तपाईँको आधुनिक पर्यो व्यावसायिक रूपमा जानको लागि। अब एक दुई घर मौरी राखेर मह खानको लागि त अब हजुरले चाहेको र सम्भावना भए अनुसारको घरमा पनि पाल्न सक्नुहुन्छ। घर, खोपा होइन, मुढे घर कुनै पनि घरमा पाल्न सक्नुहुन्छ भने व्यावसायिक रूपमा अलिकति विस्तृत रूपमा पाल्ने, मौरीले मात्रै पाल्ने होइन, मौरीलाई पनि पाल्नु पर्यो अक्सिजनमा। हामीले धेरैजना साथीहरू के भन्नुहुन्छ मौरी पाल्ने हो, मौरी पालेपछि त केही न केही सजिलो होला भन्नुहुन्छ। कुनै पनि काममा चुनौती पनि छ, अवसर पनि छ, लागिरहनु पर्यो। मौरीको सानो सानो भाषाहरू बुझ्ने प्रयास गर्नु पर्यो, हुन त हामीले पनि बुझिसकेका छैनौँ, तैपनि कोसिस त गर्दैछौँ नि त। जान्न त मौरीको बारेमा सामान्य जान्नलाई त त्यति सजिलो छैन, किनभने बान्न मिल्दैन, थुन्न मिल्दैन, छेक्न मिल्दैन होइन। उसले दिएको सानो सानो निर्देशनहरू बुझेर त्यसलाई पछ्याउँदै हामीले त्यसलाई कसरी चाहिँ समाधान गर्ने, कसरी चाहिँ यसलाई अड्याउने, जस्तै ऊ अब घरबाट चाहिँ तपाईँ गृहत्याग गर्ने भयो भने उसले केही लक्षणहरू दिन्छ, जो हुल निर्यास हुने भयो भने त्यो अनुसारको लक्षण दिन्छ, काम राम्रो चलेको छ भने त्यो अनुसारको लक्षणहरू दिन्छ। ती सामान्य कुराहरू चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ र व्यवसायमा लाग्नु पूर्व चाहिँ सम्भावना रहँदासम्म सबैजनाले अलि राम्रोसँग तालिम प्राप्त भएर गर्नुभयो भने चाहिँ अझ राम्रो हुन्छ। होइन भने चाहिँ मैले जस्तै अब कि त्यहीसँगै सिक्नु पर्यो, सिक्नको लागि आफूले व्यक्तिगत लगानी गरेर होइन भन्ने भन्नाको मतलब मैले त 15 गोले किनेर सिद्ध्याएर सुरु गरेको हो भनेपछि त्यो अवस्थामा सबैजना पुग्नु नपरोस्। त्यही भएर सबैजनालाई चाहिँ म के भन्न चाहन्छु भने सकिन्छ तालिम लिएर गर्नुहोस्, होइन केही घर पालेर सिकेर गर्दै जान्छु भन्नुहुन्छ भने म या म जस्तै कुनै पनि मौरी पालन स्रोत केन्द्रमा सम्पर्क गर्नुहोला, त्यहाँ जानुहोला, बुझ्नुहोला, उहाँसँग समन्वय गरेर मौरीले संरक्षण गर्ने प्रयास गर्नुहोला। मौरीले चाहिँ आफ्नो काम उसको समयमा हामीले अक्सिजनमा हामीले उसलाई व्यवस्थापन गरिदियो भने समय र सिजनमा उसले आफ्नो काम गर्नबाट चाहिँ चुक्दैन। मौरीको चाहिँ तीन किसिमको मौरी हुन्छ एउटै घरमा, तर भाले चाहिँ सिजनमा मात्रै हुने भएको कारणले सामान्य अवस्थामा चाहिँ रानी र कर्मी मात्रै हुन्छ। अनि यो चाहिँ माथि चाहिँ मह अर्थात् पुष्परस अर्थात् मह भयो, त्यसपछि फुट पोलन, अनि यो बिचतिरको चाहिँ कर्मी मौरी प्युपा अवस्थामा गएको हो भनेदेखि यो चाहिँ भाले कोष, यसमा चाहिँ अन्डा प्युपा लार्भाको अवस्था छ भने प्युपा अवस्थामा गइसकेको भाले कोष, भाले कोष चाहिँ यसरी ठुल्ठुलो हुन्छ हेर्दाखेरि सामान्य सबैले चिनिन्छ। रानी कोष चाहिँ यसरी सुरु गर्न थाले, भाले सक्रिय हुँदै भाले जन्मिने यिनीहरूले निश्चित भइसकेपछि अब यहाँ रानी कोषहरू बिस्तारै सुरुवाती अवस्थामा छ, त्यसले बिस्तारै अब यिनीहरूलाई आवश्यक भयो अब हामीले चाहिँ त्यसको गोला विभाजन गरेन भने पनि ऊ आफै पनि विभाजन भएर चाहिँ उल निर्यास हुन सक्छ। हामीले चाहिँ यसलाई समय समयमा सिजनमा चाहिँ हेरेर चाहिँ अब गोला फुल निर्यास भएर आफै जान दिनु भएन भन्ने विचारले चाहिँ व्यवस्थापन गर्नुपर्ने हुन्छ। यो चाहिँ छाउरा कसैको छेउको फ्रेममा चाहिँ उनीहरूले पुष्परस बाहिर पर्याप्त पायो भने यसरी मह राखेर चाहिँ उनीहरूले सिल गरेर राखेको हुन्छ सुरक्षित भोलि पर्सि खानको लागि भनेर। त्यो छेउको फ्रेममा चाहिँ अन्डाको चाहिँ कुनै पनि अवशेष छैन, यसमा चाहिँ थोरै फुट कतै छ भने सबै चाहिँ मह थाकिसकेको मह मात्रै छ छेउको फ्रेममा चाहिँ, भनेको यसलाई अहिले बाहिर चाहिँ चरण पर्याप्त छ।
10: उवा अर्थात् बाबी कसरी यसलाई यसको विशेषताको कारण मुडुले जो पनि भनेका छन्, के तपाईँले कहिले सोच्नु भएको छ हाम्रा पुर्खाहरूले त्यो कठोर हिमाली विकट भूगोलमा कसरी जीवनको ज्योति बालेर राखे? यसको एउटै उत्तर हो उवा। सामान्य जोको तुलनामा यसको दाना सजिलै छोडिने भएकाले यसलाई मुडुले जो भनिएको हो, तर यो केवल एउटा अन्न मात्र होइन, यो त मानव सभ्यताको बिहानीदेखि नै हाम्रो भोक र शक्तिको पर्याय बनेर उभिएको एउटा जीवित इतिहास हो। हाम्रो वैदिक परम्परामा एवको रूपमा अत्यन्तै पूजनीय मानिने यो अन्न अर्थात् उवा आज पनि हाम्रा संस्कार र संस्कृतिहरूको अभिन्न अङ्ग बनेर ढुकढुकी जसरी धर्किरहेको छ। विशेष गरी कर्णाली र उच्च हिमालका ती अनकन्टा ठाउँहरूमा जहाँ प्रकृति आफैमा चुनौतीपूर्ण छ, त्यहाँ उवा अर्थात् मुरुले जौली शताब्दीदेखि जीवनको सञ्जीवनी छर्दै आएको छ। विज्ञानको आँखाबाट हेर्ने हो भने उवा प्रकृतिको एउटा अदृश्य प्रयोगशाला जस्तै हो। यसमा विद्यमान बेटा ग्लुकन नामक विशिष्ट फाइबरले हाम्रो बोटुको रक्षा मात्र गर्दैन, बरु आधुनिक जीवनशैलीले निम्ति आएको कोलेस्ट्रोल र मधुमेह जस्ता जटिल समस्याहरू विरूद्ध एउटा अजम्य साहस बोकेर उभिदिन्छ। म्याग्नेसियम, सेलेनियम, भिटामिन बी कम्प्लेक्सको यो भण्डारले हाम्रो शरीरलाई भित्रैबाट ऊर्जावान र रोग प्रतिरोधात्मक क्षमता बढाउन वृद्धि गर्छ। यसको सामर्थ्य खानपानमा मात्र सीमित छैन, यो एउटा योद्धा बाली हो जसले जलवायु परिवर्तनको कठोर थप्पडलाई पनि हाँसेर सहिदिन्छ। सुक्खा खडेरी होस् वा हड्डी काँप्ने जाडो, उहाँ कहिले थाकेर हार्दैन। आज जब विश्व सुपर फुडको खोजीमा भौतरिरहेको छ, हाम्रो आफ्नै आगमन फल्ने यो हिमाली सुनलाई हामीले बिर्सनै हुँदैन। आउनुहोस् आयातित र रसायन युक्त खानेकुराको चक्रव्यूहबाट बाहिर निस्कौं। हाम्रो हिमालको माटोमा पसिनाले सिंचित यो रैथाले शक्तिलाई चिनौं। उहाँ खानु भनेको केवल पेट भर्नु मात्र होइन, यो हाम्रो स्वास्थ्य, संस्कृति र गौरवशाली विरासतलाई पुनर्जीवित गर्नु पनि हो। उहाँ हाम्रो माटोको सुगन्ध, हाम्रो स्वास्थ्यको भविष्य। यिनै जानकारीहरू सँगसँगै आजको श्रृंखलाको समय सकिने सकेको छ। यहाँहरूको कुनै पनि समस्या, जिज्ञासा, गुनासाहरू, अनिलहरू छन् भने हामी सिधा हटलाइन नम्बरबाट टिपोट गर्ने गरेका छौं, जसको लागि 98510 97192 टेलिफोन, एसएमएस अथवा वाट्सएप गरेर पनि आफ्नो कुराहरू लेख्न सक्नुहुन्छ। भन्दै आजको श्रृंखलाबाट असीम सापरेहरूको माझबाट बिदा हुने अनुमति माग्छु। स्वदेशमा रहौं, कृषि कर्म गरौं, नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
2: यानी दाँत दुखेर मर्न लागे म हेर्दै त मेरो दाँतमा के भएछ
3: के हेर्नु नि, आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि।
4: ए काका काकी, के को गन्थन मन्थन हो?
2: ए बाबु पो बस न यतै, के को गन्थन मन्थन हुनु नि? घरमा सबैजना रोगी, कोही दाँतका कोही आँखाका, सबै रोगी मात्र छौ। अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थिएँ हामी त।
4: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ। हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि। अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिशा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि। त्यही गए त भइगयो नि। अहिले त दाँतका सम्पूर्ण सेवाहरू, आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ। तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ। त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ। साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि।
5: रोग राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9845404305, 0485403005। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज बैंक भएको घर, मन्थली रामेछाप।
4: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
6: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क नम्बर 9844021369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मन्थरी, रामेछाप।
7: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
8: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जित कार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
4: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841906669, 9864147188।
8: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
4: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
3: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
2: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513 45701 र 9513 45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
3: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
4: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998 0485403998।
4: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार एल्बेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
5: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल।
6: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
5: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
6: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
5: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
6: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
5: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।

0: नमस्कार, हजुरको रेडियो 102.1 MHz साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz तामा कोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। असार 15 गते भइसक्दा पनि मधेस प्रदेशमा 4.36% मात्रै रोपाई सम्पन्न। जमीन बाँझो राख्ने प्रवृत्ति अन्त्य गरी कृषिको आधुनिकीकरण गर्न राष्ट्रपतिको आह्वान। 89 अङ्कसहित भरतपुर अस्पताल देशकै उत्कृष्ट। झापामा जंगली हात्तीको त्रास, उदयपुरमा 6 घर भत्कायो। यस्तै वर्ष बंगलादेश फर्कने शेख हसिनाको घोषणा, मृत्युदण्डको फैसला स्वीकार। र तामाकोशी राफ्टिङ प्रतियोगिताको उपाधि भोटेकोशी कायक क्लब एले जित्यो। रामेछाप नगरपालिकाको अनुरोध।
1: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: ए भाउजू, केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
3: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
0: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा
3: रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
0: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड

0: सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
1: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
2: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
3: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
2: सम्पर्क नम्बर 0475-90-466 98692-65-99-8।
5: हजुरको रेडियो 102.1 MHz।
0: अब पूरा समाचार। असार 15 गते भइसक्दा पनि मध्य प्रदेशमा 4.36% मात्रै रोपाई सम्पन्न भएको छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार मध्य प्रदेशमा धान रोपाई हुने कुल 3,87,933 हेक्टर क्षेत्रफल मध्ये अहिलेसम्म 16,009.11 हेक्टरमा मात्रै रोपाई भएको छ। महोत्तरीमा सबैभन्दा धेरै 8.70% रोपाई भएको छ। धनुषा र बारा दुवै जिल्लामा 7% प्रगति छ भने सिरा र सप्तरीमा 5% रोपाई सम्पन्न भएको छ। सर्लाहीमा 2.5% रोपाई भएको छ। पर्सा र रौतहटमा भने चैते धान नकाटिएकाले रोपाई शुरू हुन सकेको छैन। अहिले वर्षा भइरहेका कारण अब धान रोपाईले गति लिने किसानहरूले बताएका छन्। यसैबीच आज देशभर राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइएको छ। कृषि प्रधान नेपालमा धानको महत्वलाई आत्मसात गर्दै सरकारले असार 15 गतेलाई धान दिवसको रूपमा मनाउने गरेको छ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालय सहित विभिन्न सरकारी तथा गैर सरकारी निकायहरूले देशभरका विभिन्न जिल्लाहरूमा सामूहिक रोपाई र दिवस केन्द्रित कार्यक्रमहरू आयोजना गरेका छन्। यस वर्षको दिवसको मुख्य नारा जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि भन्ने रहेको छ। नेपाली समाजमा असार 15 दही चिउरा खाने पर्वको रूपमा समेत लिइन्छ। मान रोपेर मुरी फलाउने यो महत्वपूर्ण समयमा किसान दिनभर खेतको समय काममा व्यस्त हुने र ऊर्जाका लागि दही चिउरा खाने मौलिक परम्परा रहिआएको छ। आजका दिन किसानले हिलो खेल्दै असारे गीत गाउँदै र धान रोप्दै हर्षोल्लासका साथ यो दिवस मनाएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले जमीन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गर्दै कृषिमा आधुनिकीकरण गर्नुपर्नेमा जोड़ दिनुभएको छ। त्यसौं राष्ट्रिय धान दिवस 2083 अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले कृषिलाई आधुनिक व्यावसायिक र आकर्षक पेशाको रूपमा विकास गर्न सके विदेश पलायन हुन बाध्य जनशक्तिलाई स्वदेशमै रोक्न र धान तथा चामलको आयात न्यूनीकरण गर्न सकिने बताउनु भएको छ। राष्ट्रपति पौडेलले श्रम गर्ने संस्कृतिको विकाससँगै धान उत्पादनमा आत्मनिर्भर बन्न सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने उल्लेख गर्दै कृषि केवल जीविकोपार्जनको माध्यम नभएर व्यावसायिक पेशाको रूपमा अघि बढ़न सबैलाई आह्वान गर्नुभएको छ। साथै त्यसका लागि सम्बन्धित निकायले आवश्यक नीति पूर्वाधार र सहयोगमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ। उहाँले जलवायु परिवर्तनको कारण धान खेतीमा बढ़दो नकारात्मक प्रभाव परेको उल्लेख गर्दै उत्पादन र उत्पादकत्व बढ़ाउन सरकार कृषक तथा सरकारवाला पक्ष जलवायु मैत्री प्रविधिको प्रयोगमा सचेत हुनुपर्ने आवश्यकता पनि आउल्याउनु भएको छ। धान खेती वर्षामा निर्भर रहने भएकाले धान खेती योग्य जमीनमा पर्याप्त सिंचाई सुविधा विस्तार गर्न राज्यले प्राथमिकता दिनुपर्नेमा पनि उहाँले जोड़ दिनुभएको छ। भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्डमा उत्कृष्ट भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको अनुगमन तथा मूल्यांकनमा भरतपुर अस्पताल देशकै संघीय अस्पताल मध्ये 89 अंकसहित उत्कृष्ट बनेको छ। अस्पतालले 89 अंक प्राप्त गर्दै उत्कृष्ट बन्न सफल भएको हो। पीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान 77 अंकसहित दोस्रो, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान 71 अंकसहित तेस्रो भएको छ भने पाटन अस्पतालको मापन भइरहेको बताइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाको तर्फबाट संयोजक डाक्टर श्रीराम तिवारीले

0: र अस्पताल देशभरिका 14 वटा संघीय अस्पतालमा सेवा प्रवाहमा राम्रो रहेको बताउनु भएको छ। अस्पतालले अस्पतालको सेवा गुणस्तर मापनका लागि 1497 विभिन्न सूचकहरू बनाएर परीक्षण गरेको हो। गएको वर्ष अस्पतालले 88 अंकसहित उत्कृष्ट बनेको थियो। भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर विश्वबन्धु बगालेले अघिल्लो आर्थिक वर्षभन्दा चालु आर्थिक वर्षमा अस्पतालले अझै राम्रो गरेको बताउनु भएको छ। आजदेखि पर्सीसम्म देशका विभिन्न ठाउँमा बाढ़ीको जोखिम रहेकाले सावधानी अप्नाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका 35 भन्दा बढ़ी जिल्लाहरूमा ससाना नदी तथा खोलामा बहाव उल्लेख्य बढ़ने सम्भावना रहेको छ। झापा, इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासाभा, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, गोर्खा, लमजुङ, चितवन, कास्की, पाल्पा, स्याङ्जा, नवलपरासी, पश्चिम रूपन्देही, कपिलवस्तु, दाङ, बाँके बर्दिया, कैलाली, सुर्खेत, दैलेख, कालीकोट, जाजरकोट, रूकुम पश्चिम, बैतडी, दार्चुला, डोटी, डडेलधुरा र अछाम लगायत जिल्लाहरूका ससाना नदी तथा खोलामा बाढ़ उल्लेख्य बढ़ने आकस्मिक बाढ़ीको मध्यम जोखिम छ। साथै मध्य प्रदेशको बागमती नदी प्रणालीसँग जोड़िएको नदी तथा खोलामा पनि बहाव बढ़न सक्ने भएकोले सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार पर्सीसम्म कोशी र नारायणी नदी प्रणालीको अधिकांश सहायक नदीहरूमा पानीको बहाव उल्लेख्य बढ़ने देखिएको छ। तमोर, अरूण, दूधकोशी, तानाकोशी, सुनकोशी, बुढ़ी गण्डकी, मर्स्याङदी, सेती, कालीगण्डकी, कन्काई, बागमती, बबई तथा पश्चिम राप्ती नदीमा पानीको सतह तीव्र रूपमा बढ़न सक्ने अनुमान छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको अधिकांश ससाना नदी तथा खोलामा आकस्मिक रूपमा बाढ़ बढ़ने तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही नदी तथा खोलामा पनि पानीको बहाव बढ़ने देखिएकोले नदी तटीय क्षेत्रका वासिन्दाहरूलाई विशेष सावधानी अप्नाउन पनि महाशाखाले अनुरोध गरेको छ। महाशाखाले नदी किनारमा बसोबास गर्ने, माछा मार्ने, नदी तर्ने, खोल्सामा आवत जावत गर्ने तथा नदी आसपास निर्माण कार्यमा संलग्न व्यक्तिहरूलाई विशेष सतर्कता अप्नाउन आग्रह गरेको छ। सुनको भाउ आज घटेको छ। सुन आज तोलामा 1400 रूपियाँले घटेर 2,82,400 रूपियाँमा कारोबार भइदिएको नेपाल सुनसारी व्यवसायिक महासंघले जनाएको छ। हिजो सुनको भाउ तोलाको 4,700 रूपियाँले बढ़ेको थियो। मंगलबारदेखि लगातार घटेको सुनको भाउ शुक्रबार र आइतबार बढ़ेको हो। त्यस्तै आज चाँदीको भाउ तोलाको 15 रूपियाँले घटेको छ। चाँदी आज तोलाको 4,310 रूपियाँमा पुगेको महासंघले बताएको छ। हिजो 4,325 रूपियाँमा कारोबार भएको थियो। पछिल्लो समय काठमाडौँ उपत्यका र काभ्रे पलाञ्चोकमा बर्ड फ्लूको संक्रमण तीव्र रूपमा फैलिएको छ। उपत्यकाको काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रे पलाञ्चोकमा दिनौ संक्रमण भेटिएको पशु तथा पशु सेवा विभागले जानकारी दिएको छ। साना र स्थानीय स्तरमा पालिएका कुखुराहरूमा रोग देखिएपछि यसको नियन्त्रणमा चुनौती थपिएको छ। पशु सेवा विभागका अनुसार 10 असारसम्म यी 4 जिल्लाका 40 स्थानमा बर्ड फ्लूको संक्रमण पुष्टि भएको थियो। तर बिहिबार, शुक्रबार र शनिबार थप 3 दिनमा अरू 17 ठाउँमा संक्रमण देखिएको छ। अहिले ती 4 जिल्लाहरूमा 57 स्थानमा बर्ड फ्लू देखिसकिएको विभागले जनाएको छ। विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर मुकुल उपाध्यायका अनुसार सबैभन्दा बढ़ी प्रभावित जिल्ला भक्तपुर रहेको छ। तपाईँ बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एक किसिम विश्रामपछि हामी बाँकी समाचारको साथमा आउने नै छौं। तपाईँ रेडियो सुन्दै रहनुहोला।
1: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग्ग राखिदिए है केही।
2: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मस्तगत तपाईँ छैन हुँदैन र
3: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध हो।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
5: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
6: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
5: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन। हाम्रै पाको बारीमा फल्ने कोदो फापर जौ उवा चिनो काबुन र लट्टेमा थियो।
6: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
5: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
6: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
5: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
6: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
5: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।

विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार उद्योग तथा वाणिज्य कार्यालय रामसापलाई आजदेखि एकल बिन्दु सेवा केन्द्र नमूना कार्यालयको रूपमा संचालनमा ल्याइएको छ। बागमती प्रदेश सरकारको उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय अन्तर्गत संचालनमा आएको यो सेवा शुभारम्भसँगै रामसाप यस्तो सेवा लागू गर्ने प्रदेशको तेस्रो जिल्ला बनेको छ। बागमती प्रदेशका उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठले कार्यालयको औपचारिक उद्घाटन गर्दै उद्योग सम्बन्धी सेवा प्रभावलाई छिटो र सेवाग्राही मैत्री बनाउने उद्देश्यले एकल बिन्दु सेवा केन्द्रको अवधारणा कार्यान्वयनमा ल्याइएको बताउनुभयो। अब उद्योग दर्ता, नवीकरण, नाम दर्ता, सिफारिश लगायत प्रशासनिक सेवा एउटै कार्यालयबाट उपलब्ध हुनेछन्। यससँगै डिजिटल सेवा प्रणाली, पारदर्शी र समन्वयात्मक सेवा, सेवाग्राही मैत्री वातावरण, गुनासो व्यवस्थापन, समयमै सेवा प्रवाह, सुशासन तथा उद्यम प्रवर्धनलाई प्राथमिकतामा राखिने कार्यालयले जनाएको छ। जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि भन्ने मूल नाराका साथ सिन्धुलीमाढीमा 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइएको छ। आज एक विशेष समारोहका बीच कमलामाई नगरपालिका सिन्धुली र कृषि विकास कार्यालय सिन्धुलीको संयुक्त आयोजनामा कमलामाई 5 स्थित जनज्योति माध्यमिक विद्यालय परिसरमा 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइएको छ। कार्यक्रममा कृषिमा आधुनिक तथा जलवायु मैत्री प्रविधिको प्रयोगलाई प्रवर्धन गर्दै धान उत्पादन वृद्धि, खाद्य आत्मनिर्भरता हासिल गर्ने तथा कृषिप्रति युवाको आकर्षण बढ़ाउने विषयमा जोड़ दिइएको थियो। साथै सहभागीहरूले परम्परागत रोपाई संस्कृतिको संरक्षण गर्दै सामूहिक रूपमा धान रोपाईमा सहभागिता जनाएका थिए। झापाको मेचीनगर 4 बाहुनडाँगीमा भारतबाट आएका 40-50 जंगली हात्ती गाउँ पसेपछि स्थानीय बासिन्दाको दैनिक प्रभावित बनेको छ। हात्ती बाटोमै भेटिने डरका कारण अभिभावकहरूले आफ्नो बालबालिकाहरूलाई विद्यालय पठाउन सकेका छैनन्। किसानहरू धान रोप्ने काम छोडेर दिनभर हात्ती दबाउन बाध्य भएका छन्। स्थानीय युवा, नेपाल प्रहरी र शस्त्र प्रहरीको टोलीले साइरन बजाएर तथा विभिन्न उपाय अप्नाएर हात्तीलाई बस्तीबाट हटाउने प्रयास गरिरहेको छ। उदयपुरको चौदण्डीगढ़ी नगरपालिका साथ कुमाङ लामाचौर क्षेत्रमा पनि गैराती जंगली हात्ती प्रवेश गर्दा 6 घरमा क्षति पुगेको बताइएको छ। संसारक्रम अन्तर्राष्ट्रिय समाचार। बंगलादेशकी अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिनाले यसै वर्ष स्वदेश फर्कने घोषणा गर्दै आफ्नो अनुपस्थितिमै सुनाइएको मृत्युदण्डको फैसला गैर कानूनी, असंवैधानिक र राजनैतिक प्रतिशोधबाट प्रेरित भएको बताउनु भएको छ। सन् 2024 अगस्तमा विद्यार्थी नेतृत्वको आन्दोलनपछि सत्ता गुमाएर भारत पुगेका 78 हसिनाले भारतीय संचार माध्यम एनडीटीभी संघको अन्तर्वार्तामा सबै बाधा र षड्यन्त्र पार गर्दै यसै वर्ष बंगलादेश फर्कने उहाँले बताउनु भएको छ। मृत्युदण्डको जोखिमबारे सोधिएको प्रश्न उहाँले आफू मृत्युबाट नडराउने भनी बताउनु भएको छ। मध्यपूर्वमा तनाव पुनः चर्किरहेका बेला इरानले बहराइनलाई कड़ा चेतावनी दिएको छ। इरानका सर्वोच्च नेताका वरिष्ठ सल्लाहकार अली अकबर बेलायतीले बहराइनलाई आफ्नो सीमा ननाग्न र इरानलाई कठोर कदम चाल्न बाध्य नपार्न चेतावनी दिनुभएको समाचार एजेन्सी एएनआईले जनाएको छ। तस्नीम समाचार संस्थाका अनुसार उहाँले आफ्नो गतिविधिबारे सावधानी अप्नाउन आग्रह गर्दै कुनै पनि उत्साहटको जवाफ इरानले कड़ा रूपमा दिने बताउनुभएको छ। र अन्त्यमा केही खेल समाचार। रामेछापको तामाकोशीमा पहिलो पटक आयोजना गरिएको राफ्टिङ प्रतियोगिताको उपाधि भोटेकोशी कायक क्लब एले जितेको छ। उक्त क्लबले छोटो र लामो दूरी दुवैमा उपाधि जितेको छ। रामेछाप जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको उक्त प्रतियोगितामा तामाकोशी मरिन एडभेन्चरको जलदेवी टीम द्वितीय र तामाकोशी मरिन एडभेन्चरकै त्रिवेणी टीम तृतीय भएको छ। दुवैले छोटो र लामो दुवै दूरीमा राफ्टिङमा दोस्रो र तेस्रो स्थान हासिल गरेका थिए। प्रतियोगितामा एउटा महिला टीम सहित 10 टीमको सहभागिता रहेको थियो। फिफा विश्वकप फुटबलको राउण्ड अफ 32 आज राति ब्राजिल र जापान खेल्दैछन्। यो खेल राति पाउने 11 बजे अमेरिकाको हस्टन रंगशालामा शुरू हुनेछ। दुवै टोली अपराजित रहँदै नकआउट चरणमा पुगेका छन्। ब्राजिल समूह सी को विजेता र जापान समूह एफ को उपविजेताको रूपमा नकआउटमा पुगेका छन्। ब्राजिलले समूह चरणमा स्कटल्याण्ड र हैटीलाई हराउँदै मोरक्कोसँग बराबरी खेलेको थियो। जापानले समूह चरणमा ट्युनिसियालाई हराएको थियो भने स्वीडेन र नेदरल्याण्डसँग बराबरी खेलेको थियो। विश्वकपमा ब्राजिल र जापान बीचको दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको छ। सन् 2006 जर्मनीमा भएको विश्वकपमा ब्राजिलले जापानलाई 4-1 हराएको थियो।
ब्राजील पाँच पटकको विश्व विजेता हो। ब्राजीलले पछिल्लो पटक सन् 2002 जापान र दक्षिण कोरियामा भएको विश्वकपमा उपाधि जितेको थियो। जापान भने अहिलेसम्म प्री क्वार्टर फाइनलबाट अगाडि पुग्न सकेको छैन। सन् 2025 अक्टोबरमा भएको मैत्रीपूर्ण खेलमा जापानले ब्राजीललाई 3-2 हराउँदै ऐतिहासिक जित हासिल गरेको थियो। यिनै समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। असार 15 गते भइसक्दा पनि मध्य प्रदेशमा 4.36% मात्रै रोपाई सम्पन्न। जमीन बाँझो राख्ने प्रवृत्ति अन्त्य गरी कृषिको आधुनिकीकरण गर्न राष्ट्रपतिको आह्वान। 89 अङ्कसहित भरतपुर अस्पताल देशकै उत्कृष्ट। झापामा जंगली हात्तीको त्रास, उदयपुरमा 6 घर भत्कायो। यसै वर्ष बंगलादेश फर्किने शेख हसिनाको घोषणा। मृत्युदण्डको फैसला स्वीकार र तामाकोशी राफ्टिङ प्रतियोगिताको उपाधि भोटे कोशी कायक क्लब यसले जित्यो। हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिको साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ पनि रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
1: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0141-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
3: जथाभावी सड़क नखनौ, वन जंगल र वन्य जन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
4: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
3: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
4: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
3: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
4: जंगलमा आगो लागेमा तुरुन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
3: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
2: वनमा आगो लगाउनेलाई वन एन 2076 तथा 50(4) बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं, नगराऊ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
5: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
6: तपाईँले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
7: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
6: हुर्केकै गिरिराज चल्ला 150?
7: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
8: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
7: विराज, किसानको साथी।
8: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
7: प्रोप्राइटर जय मानन्दर। फोन 0848-540-239, 0848-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
6: किन आँखा मिचेको मिचेको गरेको?
9: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
6: धेरै समय मोबाइल चलाइसिक्या हो?
9: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
6: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
9: ए, त्यसो भए जोगिन के गर्ने त?
6: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
9: बुझे।
6: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
10: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: के तपाईलाई थाहा छ तपाईँ हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
13: नेपालको संविधान 2072 को धारा 217 ले नगरपालिकामा उपप्रमुखको संघजगत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 को दफा 47 को उपदफा 1 मा न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मा मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
12: निरूपण गर्ने प्रकृतिका विवादहरू
13: आलिधुर, बाँध, पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
12: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
13: चरन घाँस दाउरा सम्बन्धी विवाद,
12: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
13: घरपालुवा पशु पक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
12: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
13: नाबालक छोरा छोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
12: वार्षिक 25 लाख रुपियाँ सम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
13: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
12: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
13: सदियारको जग्गा तर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
12: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
13: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू,
12: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिची वा घुसाई खाएको सम्बन्धी विवाद,
13: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद,
12: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद,
13: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद,
12: गाली बेइज्जती सम्बन्धी विवाद,
13: लुटपिट सम्बन्धी विवाद,
12: पशु पक्षी छाडा छाडेको वा पशु पक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद,
13: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद,
12: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोगचलन गरेको सम्बन्धी विवाद,
13: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद,
12: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायल हुने अन्य देवानी र 1 वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद,
13: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
12: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रामेछाप।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक अमलदार तनसरा मास्कोटी। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिको साथमा ओलम्पियन सैनिक खेलाड़ीहरूको अनुभव र खेल यात्रामा आधारित रेडियो डकुमेन्ट्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सेनानी बुद्धिप्रसाद पनेरूबाट सुन्नुहोस्। सुर्खेत स्थित पश्चिम एयर बेसले जटिल प्रसूति समस्यामा परेका चारजना महिलाहरूको हवाई उद्धार गरेको छ। बेसले असार 12 गते चोरजहारी नगर अस्पतालमा उपचाररत रूकुम पश्चिम जिल्ला सिस्ने गाउँपालिका दुईकी 24 वर्षीय प्यारी पुनलाई उद्धार गरी सुर्खेत स्थित कर्णाली प्रदेश अस्पताल पुर्याएको छ। यस्तै असार 9 गते बेसले कालीकोट जिल्ला नरहरिनाथ गाउँपालिका तीनकी 18 वर्षीय जयपुरा विकलाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल पुर्याएको थियो भने असार 8 गते हुम्ला जिल्ला नामखा गाउँपालिका एककी 33 वर्षीय सरिता लामा र बाजुरा जिल्ला जगन्नाथ गाउँपालिका पाँचकी 23 वर्षीय विपन्न सार्कीको उद्धार गरी सुर्खेत स्थित कर्णाली प्रदेश अस्पताल पुर्याएको थियो। यस्तै मध्य एयरबेसले एकलडुङ्गा जिल्ला स्थित मिशन अस्पतालमा उपचाररत सुत्केरी महिला र उनको नवजात शिशुलाई असार 10 गते हवाई उद्धार गरेको छ। बेसले सुनकोशी गाउँपालिका चारकी 30 वर्षीय भद्रकुमारी श्रेष्ठ र नवजात शिशुको उद्धार गरी थप उपचारको लागि काठमाडौँ पुर्याएको हो। यसै गरी बेसले जटिल प्रसूति समस्यामा परेकी संखुवा सभा जिल्ला पाँच खपन नगरपालिका सात बिहीबारेकी 27 वर्षीय सनिता परियारको असार 7 गते उद्धार गरी कोशी अस्पताल विराटनगर पुर्याएको छ। नम्बर एक विपद व्यवस्थापन गण र महावीर गण रेन्जरबाट खटिएको टोलीले पोखरा महानगरपालिका 6 स्थित फेवातालमा फँसेका चारजना स्वदेशी तथा विदेशी पर्यटकको असार 9 गते सकुशल उद्धार गरेको छ। तालमा बोटिङ गर्ने क्रममा हावाहुरी र वर्षाको कारण छाल आएपछि उनीहरू फँसेका थिए। यसै गरी सोही गणहरूबाट खटिएका खोज तथा उद्धार टोलीले फेवातालमा बेपत्ता भएका एक युवकको असार 9 गते शव फेला पारेको छ। फेवातालमा बोटिङ गर्ने क्रममा हावाहुरी र वर्षाको कारण पोखरा महानगरपालिका 15 का 19 वर्षीय अमर थापा बेपत्ता भएका थिए। नयाँ रणभीम गुल्म अन्तर्गत सुरक्षा पोस्ट पोखरे बगरबाट खटिएको टोलीले म्याग्दी जिल्ला बेनी जोमसुम सड़क खण्ड अन्तर्गत अन्नपूर्ण गाउँपालिका 6 बीरकाटेमा असार 10 गते पहिरोमा पुरिएका माइक्रोबस चालकको शव निकालेको छ। टोलीले पहिरोमा पुरिएको माइक्रोबस सहित पर्सा जिल्ला वीरगंज महानगरपालिका 21 का 23 वर्षीय सोहेल मियाको शव निकालेको हो। कालीस्थिति गण इन्जिनियर्सले असार 8 गति धनुषा जिल्ला जनकपुर धाम उपमहानगरपालिका 12 स्थित मानव सेवा आश्रममा खाना खुवाउनुका साथै खाद्यान्न सहयोग गरेको छ। मध्यपूर्वी प्रतनापति उपरथि श्री भुवन खत्रीको उपस्थितिमा गणले आश्रममा रहेका अशक्त बेसहारा र मानसिक तथा शारीरिक रूपमा कमजोर रहेका 63 जना र अन्य सहयोगी 15 जना गरी 78 जनालाई खाना खुवाएको हो। सोही क्रममा गणले आश्रमलाई आवश्यक खाद्यान्न सामग्री समेत वितरण गरेको छ। सैनिक श्रीमती संघले काठमाडौँको कागेश्वरी मनोहरा स्थित कौशिकी वैदिक गुरूकुल विद्यालयलाई असार 12 गति खाद्यान्न तथा स्टेशनरी सामग्री सहयोग गरेको छ। सैनिक श्रीमती संघ भद्रकालीमा आयोजित कार्यक्रममा संघकी उपाध्यक्ष श्रीमती लक्ष्मी केसीले संघको तर्फबाट उपलब्ध गराइएका खाद्यान्न तथा स्टेशनरी सामग्री उक्त गुरूकुलका संरक्षक श्री दामोदर खनाललाई हस्तान्तरण गर्नुभयो। यसअघि संघले काठमाडौँको हाणीगाउँ स्थित योगी नरहरिनाथ आश्रम तथा कालोपुल स्थित खगेन्द्र गुरू आश्रमलाई समेत जेठ 28 गति खाद्यान्न सामग्री सहयोग गरेको थियो। गरूडदल गणले शीघ्र प्रभावी आयोजना अन्तर्गत दोलखा जिल्ला भीमेश्वर नगरपालिका 2 स्थित दोलखा भीमेश्वर मन्दिर परिसरमा रेलिङ निर्माण गरेको छ। नवनिर्मित रेलिङ मध्यपूर्वी प्रतनापति उपरथि श्री भुवन खत्रीले असार 12 गति भीमेश्वर मन्दिर तथा गुठी व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभयो। रणसिंह दलगणबाट खटिएको टोलीले कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका 16 मजगाउँ स्थित निकुञ्जको कोर इलाकामा लागेको आगो असार 11 गते निभाएको छ। टोलीले निकुञ्ज कर्मचारी र स्थानीयको सहयोगमा आगो निभाएको हो। यस्तै कालीध्वज गणबाट खटिएको टोलीले सर्लाही जिल्ला चन्द्रनगर गाउँपालिका 7 बयल बाँस स्थित स्थानीय श्रवण शाहको घरमा लागेको आगो असार 9 गते निभाएको छ। टोलीले दमकलको प्रयोग गरी नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो निभाएको हो। मध्य प्रितना अन्तर्गतका युनिटहरूको सहकार्यमा असार 11 गते हेटौडा उपमहानगरपालिका 8 स्थित हेटौडा कपडा उद्योगमा अभ्यास हातेमालो 8 सञ्चालन गरिएको छ। सो क्रममा नम्बर 2 विपद व्यवस्थापन गढ, गोरखबहादुर गढ, कालीप्रसाद गढ इन्जिनियर्स, महाबल गढ तथा कुमारी दल गुलमली आगोलागी र भूकम्प सम्बन्धी नमूना अभ्यास सञ्चालन गरेका थिए। यसअघि सोही प्रितनामा असार 9 गते विपद व्यवस्थापन पूर्व तयारीका बारेमा छलफल समेत गरिएको थियो। ईश्वरीबक्स गुलमले असार 5 गति बाजुरा जिल्ला बढी मालिका नगरपालिका 8 मार्तडीमा विपद व्यवस्थापन सम्बन्धी संयुक्त खोज तथा उद्धार सिमुलेसन अभ्यास सञ्चालन गरेको छ। गुलमले जिल्ला प्रहरी कार्यालय बाजुराको सहकार्यमा उक्त अभ्यास सञ्चालन गरेको हो। नयाँ श्रीनाथ गढ़का गुल्म प्रबन्ध हुद्दा बाबुराम पौडेलले असार 12 गति एक गर्भवती महिलालाई रक्तदान गर्नुभएको छ। उहाँले जिल्ला अस्पताल भोजपुरमा उपचाररत भोजपुर जिल्ला रामप्रसाद राई गाउँपालिका 6 की 23 वर्षीय लक्ष्मी तामाङलाई रक्तदान गर्नुभएको हो। नेपाली सैनिक गतिविधिमा अब खेल समाचार। त्रिभुवन आर्मी क्लबका एथलेटिक्स खेलाड़ीहरूले असार 5 गतेदेखि 7 गतेसम्म सुर्खेतमा सञ्चालन भएको 46 नेशनल एथलेटिक्स च्याम्पियनशीपमा 36 पदक जितेका छन्। नेपाल एथलेटिक्स संघले कर्णाली प्रदेश खेलकुद विकास परिषदको समन्वयमा सञ्चालन गरेको प्रतियोगितामा सैनिक खेलाड़ीले 17 स्वर्ण 12 रजत र 7 काँस्य पदक जितेका हुन्। प्रतियोगिता अन्तर्गत पुरूषतर्फ 400 र 800 मिटर दौड़मा जमदार सोमबहादुर कुमारले स्वर्ण पदक जित्नुभयो। त्यस्तै ज्याभलिङ थ्रोमा हुद्दा रोहित चौधरी र 10,000 मिटर दौड़मा अमलदार राजन रोकायले स्वर्ण पदक जित्नुभयो। त्यसै गरी प्युठ मुकेश बहादुर पालले 1500 र 5000 मिटरमा, प्युठ परशुराम डगौराले ट्रिपल जम्पमा, सिपाही राईबहादुर शाहीले डिस्कस थ्रोमा र बन्दोबस्ती कार्य सिपाही सलिम देवानले लमजङमा स्वर्ण पदक जित्नुभयो। त्यस्तै प्युठ प्रकाश दनुवार, जमदार सोमबहादुर कुमार, अमलदार प्रेम सुनार र सिपाही सागर चौधरीको समूहले 4x400 मिटर रिलेमा तथा अमलदार प्रेम सुनार, प्युठ निश्चल महतो, सिपाही नरेन्द्र कुमार थारू र बन्दोबस्ती कार्य सिपाही सलिम देवानको समूहले 4x100 मिटर रिले दौड़मा स्वर्ण पदक जित्नुभयो। त्यसै गरी महिलातर्फ गुल्म कार्य हुँदा अमृता महतोले डिस्कस थ्रोमा, अमलदार जयरानी थारूले 200 र 400 मिटर दौड़मा तथा अमलदार पूर्णलक्ष्मी नेौपानेले 1500 मिटर दौड़मा स्वर्ण पदक जित्नुभयो। यस्तै प्युट सरस्वती चौधरी, अमलदार जयरानी थारू, सिपाही कलेसी चौधरी र गनर अनिसा विश्वकर्माको समूहले 4x400 मिटर रिले दौड़मा र प्युठ सरस्वती चौधरी, सिपाही कलेसी चौधरी, प्युठ रंजिता अधिकारी र अमलदार जयरानी थारूको समूहले 4x100 मिटर रिले दौड़मा स्वर्ण पदक जित्नुभयो। त्रिभुवन आर्मी क्लबका खेलाड़ीले सर्लाहीको लालबन्दीमा असार 6 र 7 गते सञ्चालन भएको 4 लालबन्दी किकुसिन कान कराते राष्ट्रिय पुरूष तथा महिला खुल्ला प्रतियोगितामा 4 पदक जितेका छन्। नेपाल किकुसिन कान कराते संघको आयोजनामा सञ्चालित प्रतियोगितामा सैनिक खेलाड़ीले 1 स्वर्ण, 2 रजत र 1 काँस्य गरी 4 पदक जितेका हुन्। प्रतियोगितामा 60 केजी तौल समूहमा सिपाही प्रवीण माझीले स्वर्ण पदक जित्नु भएको हो। त्रिभुवन आर्मी क्लबका महिला तथा पुरूष कुस्ती खेलाड़ीले असार 3 गतेदेखि 5 गतेसम्म जनकपुर धाममा सञ्चालन भएको राष्ट्रिय कुस्ती महिला तथा पुरूष प्रतियोगितामा 10 पदक जितेका छन्। नेपाल कुस्ती संघको समन्वय तथा मधेस खेलकुद परिषदको आयोजनामा सञ्चालित प्रतियोगितामा क्लबका खेलाड़ीले 2 स्वर्ण, 3 रजत र 5 काँस्य पदक गरी 10 पदक जितेका हुन्। प्रतियोगितामा 57 केजी समूहमा प्युठ सम्झना घरती मगर र 61 केजी तौल समूहमा सिपाही अमरेश कुमार यादवले स्वर्ण पदक जित्नुभयो। विशेष फौज वाहिनी अन्तर्गतका युनिटहरूलाई सहभागी गराई जेठ 25 गतेबाट सञ्चालन भएको वाहिनीपति ट्रफी 2083 असार 8 गते सम्पन्न भएको छ। वाहिनी हाताभित्र रहेको युद्ध भैरव गढ़मा आयोजित कार्यक्रममा वाहिनीपति सहायकृति श्री दिपेन्द्र गुरूङले प्रतियोगिता समापन गर्नुभएको हो। सो अवसरमा उहाँले प्रतियोगितामा सर्वोत्कृष्ट भएको भैरवनाथ कर्णलाई वाहिनीपति ट्रफी प्रदान गर्नुभई विभिन्न खेल विधाहरूमा प्रथम र द्वितीय भएका युनिट तथा खेलाड़ीहरूलाई प्रमाणपत्र र मेडल प्रदान गर्नुभयो। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
3: खुला सामरिक लेख रचना प्रतियोगिता सम्बन्धी सूचना।
4: नेपाली सेनाले सञ्चालन गर्दै आइरहेको खुला सामरिक लेख रचना प्रतियोगिताको 8 संस्करण सञ्चालन हुने भएको छ। इच्छुक व्यक्तिहरूले असार 20 गतेसम्म आवेदकको नाम, फोन नम्बर, इमेल ठेगाना, संक्षिप्त परिचय र रचनाको शीर्षक युनिटी जर्नल @nepalarmy.mil.np मा पठाउन सक्नुहुनेछ।
3: लेख रचनाका विषय वस्तुहरू:
4: राष्ट्रिय एकता,
3: परम्परागत तथा अपरम्परागत सुरक्षा,
4: कूटनीति, र अन्तर्राष्ट्रिय सम्बन्ध,
3: नवीनतम प्रविधि,
4: राष्ट्रिय सुरक्षा,
3: नेपालको इतिहास र नेपाली सैनिक इतिहास,
4: नेपालको मौलिक पहिचान, मूल्य, मान्यता, संस्कृति र परम्परा,
3: नेपालको परिवेश र माटो सुहाउँदो सुरक्षा रणनीति।
4: पुरस्कार राशि:
3: प्रथम हुनेलाई ₹2,00,000,
4: द्वितीय हुनेलाई ₹1,50,000,
3: तृतीय हुनेलाई ₹1,00,000
4: र सान्त्वना प्रति व्यक्ति ₹10,000 प्रदान गरिनेछ।
3: लेख रचना पेश गर्ने ठेगाना:
4: युनिटी जर्नल @nepalarmy.mil.np मा प्रेषित गर्न हुन तथा कुनै जिज्ञासा भएमा 01-59-79-057 सम्पर्क गर्न हुन अनुरोध गरिन्छ।
3: विस्तृत जानकारीका लागि नेपाली सेनाको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ ओलम्पियन सैनिक खेलाड़ीहरूको अनुभव र खेल यात्रामा आधारित रेडियो डकुमेन्ट्री।
5: जीतले कहिले पनि विश्राम खोज्दैन अनि विश्रामको अभिलाषा राख्नेले कहिल्यै विजयको शिखर चुम्न सक्दैन। यो भनाई सैनिक जीवन र खेल जीवन दुवैमा मिल्दछ। यसले हामी शारीरिक र मानसिक रूपमा जहिले पनि जितका लागि अभिप्रेरित हुनुपर्छ भन्ने मर्मलाई उजागर गर्दछ, किनकि त्यो जीतभित्र व्यक्तिको सफलतासँगै राष्ट्रकै स्वाभिमान जोड़िएको हुन्छ। यही कारण प्रभातको पहिलो किरण अगावैबाट शुरू हुने दौड़, शारीरिक अभ्यास र अनुशासनको कड़ी नेपाली सेनाको दैनिकी र जीवन पद्धति बन्दछ। यही मान्यताले सैनिकहरूलाई खेलकुदमा समेत सधैं अगाडि बनाएको छ।
6: नेपाली खेलकुदको विकास तथा प्रवर्धनमा नेपाली सेनाको इतिहास निकै पुरानो छ। सन् 1951 नै अन्तर्राष्ट्रिय खेलकुदमा सहभागिता जनाउन थालेको नेपाली सेनाको खेलकुद यात्रा विक्रम सम्बत 2008 प्रजातन्त्र दिवसको उपलक्ष्यमा टुँडीखेलमा आयोजित एथलेटिक्स प्रतियोगिताबाट औपचारिक रूपमा शुरू भएको मानिन्छ। त्यस शुरूआतदेखि 7 भन्दा बढ़ीको अवधि पार गर्दै आजको दिनसम्म आइपुग्दा सैनिक खेलाड़ीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाल र नेपालीको नाम उचो बनाएका छन्।
5: यसै परिप्रेक्ष्यमा आज हामी खेलकुदको माध्यमबाट सैनिक खेलाड़ीहरूले अन्तर्राष्ट्रिय मंचमा पाएको उपलब्धि र सीमित स्रोत साधनका बीच पनि विश्वको सबैभन्दा ठूलो खेल मंच ओलम्पिक सम्मको खेल यात्रा तय गर्न सफल सैनिक खेलाड़ीहरूको अनुभव समेट्नेछौ। प्रस्तुतिमा छौ म प्राविधिक सुबेदार प्रकृति बस्नेत
6: र म प्राविधिक जमादार सरिना सापकोटा।

0: नेपाली खेलकुदको इतिहास हेर्दा कुनै समय नेपालका खेलाड़ी भनेकै नेपाली सेनाका खेलाड़ी हुने गर्दथे। खेलप्रतिको आकर्षण, प्रशिक्षण र अवसरहरूको उचित व्यवस्था नभएको अवस्थामा पनि नेपाली सेनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाड़ीहरू उत्पादन गर्ने गरेको इतिहास छ। यसैको उदाहरण हुनुहुन्छ नेपालको लागि पहिलो अन्तर्राष्ट्रिय पदक ल्याउने खेलाड़ी जमादार जित बहादुर केसी। अवकाश प्राप्त
1: उहाँले सीमित स्रोत साधन र उपलब्धताको बावजुद आफ्नो देशका लागि एक सैनिकले कतिसम्म योगदान दिन सक्दो रहेछ त भन्ने पुष्टि गरिसक्नु भएको छ। सन् 1973 फिलिपिन्समा सम्पन्न एसियन एथलेटिक्स च्याम्पियनशीपमा नेपालका लागि काँस्य पदक जित्दा त्यस समयको सामान्य तालिम र सीमित स्रोत साधनले कसरी इतिहास रचेको थियो त? ओलम्पियन जमदार जित बहादुर केसी। अवकाश प्राप्त
2: पहिला त हाम्रो बेलामा त केही पनि थिएन। नेपालमा जम्मा 2 लाख रुपियाँ बजेट आउँथ्यो खेलकुदमा। परिषदमा कर्मचारी 3-4 जना थिए। तिनलाई खुवाउने कि खेलाडी पठाउने कि समस्या थियो नि। एसियन गेम खेल्न गए त्यो बेलामा के भने मेरो जुत्ता थिएन। जुत्ता मलाई 400 रुपियाँ तिरेर परिषदले छाला जुत्ता कारखानामा बनाइदिएको। आज बनायो भोलिपल्ट त्यति हो। त्यो जुत्ता फालिदियो भएन, जुत्तै भएन। त्यसमा चाहिँ जुत्ता भाव फर्स्ट पनि हुन सक्ने सम्भावना थियो। सेकेन्ड र म सँगसँगै जस्तो पहिलो मात्रै अलि अगाडि गएको हो, नत्र सँगसँगै थियौँ। तर मेरो चाहिँ जुत्ता नभएर 10 अमलाबाट रगत चुहिएको थियो। त्यो त जाने कोचलाई थाहा छ। त्यो बेलामा त अब न रेडियो छ, न क्यामेरा छ, न केही छ, केही पनि थिएन नि। मैले 2 घन्टा 23 मिनटमा अहिले चाहिँ एकदम गर्व लागेको छ। अहिले चाहिँ हरेक खेलाडीहरूलाई राम्रो गर्यो भने बाँच्न सक्ने उपाय आर्मीबाट र परिषदबाट पनि त्यो भइरहेको छ।
0: नेपाली सेनाका खेलाड़ीहरूले अन्तर्राष्ट्रिय मञ्चमा पाएको सफलताको चर्चा गरिरहँदा छुटाउनै नहुने नाम हो भेटरान ओलम्पियन म्याराथन धावक हुद्दा वैकुण्ठ मानन्दर। अवकाश प्राप्त उहाँको नाम नेपाली खेलाड़ीहरूका लागि आदर्श र प्रेरणाको स्रोत बन्दै आएको छ। दक्षिण एसियामा नेपाल चिनाउन उहाँले दिनुभएको योगदान सदैव अविस्मरणीय रहनेछ।
1: सन् 1983 आयोजित प्रथम दक्षिण एसियाली खेलकुदमा सहभागी हुनुभएका मानन्दरले पहिलो, दोस्रो र तेस्रो संस्करणसम्म म्याराथनमा लगातार स्वर्ण पदक जितेर कीर्तिमान रच्नुभयो। उहाँ दोस्रो दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्ने एकमात्र नेपाली खेलाड़ी हुनुहुन्थ्यो। यसै गरी उहाँले सन् 1987 भारतको कोलकातामा सम्पन्न म्याराथनमा बनाएको 2 घण्टा 15 मिनट 3 सेकेण्डको कीर्तिमान आज झण्डै 4 दशक पुग्न लाग्दा पनि कसैले तोड्न सकेको छैन। नेपाली सैनिक धावकले यो सफलता कसरी प्राप्त गर्यो त? म्याराथन धावक हुद्दा वैकुण्ठ मानन्धर अवकाश प्राप्त आफ्नो खेल जीवन सम्झँदै भन्नुहुन्छ,
3: अहिले जस्तो खेलाडीहरूले त धेरै सुविधा पाएको छ, धेरै राम्रो भएको छ। तर विदेशको हेरेर चाहिँ छैन, खेलाडी हुँदैमा सबैले पाउँछ भन्ने पनि छैन। त्यस खेलाडीले मात्रै अलिकति केही पाइराखेको छ। त्यो हाम्रो समयमा म भन्दा अगाडिकोले झन् धेरै दुःख पाएको छ होइन। तर उनीहरूभन्दा मात्रै भागीमानी हो। ओलम्पिक 1976 खेल्दा थिएँ नि, त्यो बेला नेपालबाट क्यानाडा जानलाई भिसा दिनलाई नेपालमा दिल्लीमा पनि थिएन रहेछ, न्युयोर्कमा रहेछ। त्यहाँ गएर भिसा दिनु पनि रहेछ। 3 महिना अगाडि त्यहाँ भिसा दिएँ अनि भाग लिन गएँ। म भाग्यमानी खान्छु। मैले 7 गेम्समा मेरो रेकर्ड हो। फर्स्ट 7 गेममा पहिलो गोल्ड मेडल, सेकेन्ड 7 गेममा नेपालको एउटै मात्र गोल्ड मेडल, थर्ड 7 गेममा मेरो रेकर्ड। अहिलेसम्म ब्रेक भएको छैन, लगभग 39 वर्षै हुन लाग्यो कि छैन। त्यो मेरो रेकर्ड चाहिँ नेपालले नै ब्रेक गर्छ जस्तो मलाई लाग्छ।
0: विश्व मञ्चमा सहभागी हुँदा बज्ने राष्ट्रिय गान अनि फरफराइने राष्ट्रिय झण्डाले जो कोहीलाई पनि गौरवान्वित बनाउँछ। यस्तो क्षण सैनिकले खेलाड़ीका रूपमा राष्ट्रकै प्रतिनिधित्व गर्न पाउनु थप गौरवको विषय बन्नु स्वाभाविकै हो। यस्तै अवसर पाउनुभएकी महिला सैनिक मध्ये एक हुनुहुन्छ अमलदार सरस्वती भट्टराई। उहाँले सन् 2016 ब्राजिलको रियो डी जेनेरियोमा सम्पन्न ओलम्पिक खेलमा 1500 मिटर दौड़ 4:33.94 पूरा गरी नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको थियो। उक्त खेलको समापन सत्रमा राष्ट्रिय झण्डा बोकेर मैदानमा मार्च पास्ट गर्ने अवसर पाएको क्षण राष्ट्र र संस्थालाई झलझली सम्झेको ओलम्पियन धावक अमलदार सरस्वती भट्टराई बताउनुहुन्छ।
4: ओलम्पिकमा सहभागी हुन पाउँदा चाहिँ एकदमै आफूलाई चाहिँ गर्व त मैले मान्ने नै भए, किनभने म एउटा देशको प्रतिनिधित्व गरेर मेरो नेपाली सेनाको नामलाई अगाडि लिएर म गइरहेको थिएँ। त्यसमा चाहिँ हरेक खेलाड़ीको एउटा सपना बोकेको हुन्छ। मैले ओलम्पिक खेल्न पाए हुन्थ्यो, मैले ओलम्पिकको महाकुम्भमा पाइला टेक्न पाए हुन्थ्यो भन्ने हुन्छ। मैले पनि त्यो सपना बोकेर हिँडिरहेको थिएँ, जो म सफल भए त्यसमा चाहिँ म एकदमै खुसीको क्षण त्यो मेरो जीवनको अविस्मरणीय क्षण रहनेछ। मैले चाहिँ एकदमै ओल्ड रेकर्ड होल्डर इथियोपियाको डिबाबा भन्ने लेडिज हुनुहुन्थ्यो, उहाँलाई चाहिँ भेट्ने मेरो धोको थियो, जुन चाहिँ मेरै हिटमा पर्नुभयो उहाँ। उहाँ र मैले चाहिँ सँगै दौडिने मौका पाएँ उहाँसँग, र उहाँसँग दौडिँदै गर्दा मैले पनि 26 वर्ष पुरानो नेपालको नेसनल रेकर्ड ब्रेक गर्न सफल भएँ म पनि 1500 मिटरमा। त्यसमा चाहिँ म आफ्नो ठूलो उपलब्धि चाहिँ मान्छु त्यसलाई चाहिँ।
1: जित बहादुर केसी, वैकुण्ठ मानन्दर र सरस्वती भट्टराई त उदाहरण मात्रै हुन्। उहाँहरू जस्तै राष्ट्रकै नाम उचो बनाउने सैनिक खेलाड़ीहरू धेरै छन्। पछिल्लो समय विक्रम सम्वत 2046 स्थापना भएको त्रिभुवन आर्मी क्लब र 2072 सालमा स्थापित नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको व्यवस्थापकीय र अभिभावकीय भूमिकाले राष्ट्रिय खेलाड़ी उत्पादनमा थप सहयोग पुगेको छ। पछिल्ला खेल उपलब्धि केलाउँदै नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रका केन्द्रपति महासेनानी श्री मदन जङ राणा:
5: तेह्रौ साग गेममा खेलाड़ी संख्या नेपालबाट टोटल 554 जना थियो, त्यसमा 186 जना मात्रै नेपाली सेनाबाट थियो। नेपालले प्राप्त गरेको कुल पदक संख्या 51 गोल्ड, 59 रजत र 94 काँस्य, गरी 204 पदक प्राप्त गरेको थियो, जसमा 23 स्वर्ण, 31 रजत र 49 काँस्य, गरी जम्मा 103 पदक चाहिँ नेपाली सेनाका खेलाड़ीहरूले प्राप्त गरेका थिए। अनि त्यस्तै गरेर गत वर्ष सञ्चालन भएको विभिन्न खेलविधाहरूको राष्ट्रिय तहमा चाहिँ अब 95 वटा चाहिँ सञ्चालन भएको रहेछ भने 11 वटा चाहिँ अन्तर्राष्ट्रिय प्रतियोगिताहरू सञ्चालन भएका रहेछन्। त्यसमा नेपाली सेनाको विभिन्न खेलविधाका खेलाड़ीहरूले राष्ट्रिय तर्फ 135 वटा स्वर्ण, रजत चाहिँ 118 वटा, काँस्य 92 पदक प्राप्त गरेका थिए भने यो चाहिँ ओभरअल अब टिम गेमहरू र बिग इभेन्टहरूमा भयो। यो बाहेकको अरू चाहिँ इन्डिभिजुअल लेभलको गेमहरू पनि भइरहेको हुन्छ, होइन, त्यो छुट्टै छ।
0: त्रिभुवन आर्मी क्लब अन्तर्गत हाल 36 भन्दा बढ़ी खेलविधाका खेलाड़ीहरूलाई नियमित प्रशिक्षण दिने गरेको छ भने यस क्लबका खेलाड़ीहरूले उत्कृष्ट सफलता समेत हासिल गर्दै आएका छन्। गत वर्षको साउनदेखि हालसम्म 45 जना सैनिक खेलाड़ीले कुस्ती, उसु, कराते, एथलेटिक्स, बास्केटबल र रग्बी जस्ता अन्तर्राष्ट्रिय प्रतियोगितामा 12 स्वर्ण, 7 रजत र 6 काँस्य पदक जितिसकेका छन्। त्यसै गरी सन् 1951 शुरू भएको एसियन गेम्समा मात्रै हालसम्म 97 जना सैनिक खेलाड़ीहरूले देशको प्रतिनिधित्व गरिसकेका छन्।
1: सैनिक खेलाड़ीकै उपलब्धिको चर्चा गर्दा ओलम्पियन भारोत्तोलन खेलाड़ी मानार्थ उपसेनानी श्री कमल बहादुर अधिकारीको नाम पनि स्मरणीय छ। 4 एसियन, 4 साफ, 1 ओलम्पिक र 3 एसियन च्याम्पियनशीप प्रतियोगितामा सहभागी भइसक्नुभएका उहाँले देशका लागि स्वर्ण र रजत पदक जित्नुभएको छ। आफ्ना सबै उपलब्धिको श्रेय नेपाली सेनालाई दिँदै ओलम्पियन मानार्थ उपसेनानी श्री अधिकारी भन्नुहुन्छ:
6: यो खेलमा पाएको सबै उपलब्धिहरू सर्वप्रथम त नेपाली सेनालाई दिन्छु। नेपाली सेनाले मलाई खेल सेनाको प्रतिनिधित्व गर, राज्यको प्रतिनिधित्व गर भनेर समय मौका नदिएको भएदेखि त म आज यो ठाउँमा पुग्थेन होला नि। पुग्नुको कारणै नेपाली सेनाले ल सेनाको नाम राख्ने, देशको नाम राख्ने भनेर खेल्ने समय अपर्च्युनिटी दिएको कारणले गर्दाखेरि आज मैले जे जति खेलमा उपलब्धि हासिल गरेँ त्यो सबै नेपाली सेनाले गर्दाखेरि नै, नेपाली सेनाले दिएको समयको कारणले नै आज म यो ठाउँमा पुगेँ।
0: ओलम्पिक गेममा हालसम्म नेपाली सेनाका 27 जना खेलाड़ी सहभागी भइसकेका छन् भने पारा ओलम्पिकमा समेत सैनिक खेलाड़ीहरू सहभागी भएको तथ्याङ्क छ। एउटा सामान्य व्यक्तिलाई प्रशिक्षण दिएर उत्कृष्ट खेलाड़ी बनाउने मात्र होइन, घाइते तथा अपाङ्गता भएको व्यक्तिलाई पनि ऊर्जा र प्रेरणा दिँदै अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागी गराउनु सैनिक खेलकुदका विशेषता हुन्। यसैका उदाहरण मध्ये एक हुनुहुन्छ उपसेनानी श्री विक्रम राणा। देश सुरक्षार्थ खटिने क्रममा विद्रोहीले थापेको एम्बुसमा परि पूर्ण रूपमा दृष्टि गुमाउनुभएका उपसेनानी श्री विक्रम राणा आफ्नो खेल जीवन र प्राप्त सफलतालाई यसरी सम्झनुहुन्छ:
7: डिसेबिलिटी भएको व्यक्तिले पनि खेल खेल्न सक्छ र राष्ट्रको नाम अन्तर्राष्ट्रिय रूपमा पनि फैलाउन सक्छ भन्ने हेतुले मैले चाहिँ यो डिसेबिलिटी भइसकेपछि नेसनल पारोलम्पिक कमिटी अन्तर्गतबाट खेलकुदको शुरूआत गरे। 2063 मैले खेलकुदमा क्रिकेटबाट सुरु गरियो, 65 मैले चाहिँ पारा एथलेटिक्सबाट सुरु गरे र यो दुईटा खेलकुद मैले सँगसँगै लगेर पारालम्पिक र अनि प्लान क्रिकेटको वर्ल्ड कपहरू खेल्न सफल भएको। एथलेटिक्सबाट मैले 2010 गन्जाउ पारा एसियन गेम भन्छ र 2014 पारा एसियन गेम दक्षिण कोरियाको इन्चोनमा 2 एसियन र अनि अर्को 2012 लन्डन प्यारालम्पिक खेले 100 मिटर रनिङमा पार्टिसिपेट गरे थिए र अर्को 2016 रियो जेनेरियो ब्राजिलमा 100 मिटरमा पार्टिसिपेट भएको। म 2080 सालमा इन्डियामा ओपन इन्टरनेसनल च्याम्पियनसिप भएको थियो, म 400 मिटरमा सेकेन्ड मेडल पनि लाथे मैले।
1: उपसेनानी श्री विक्रम राणाको यो अनुभवले पनि नेपालको खेलकुद क्षेत्रको विकासमा सैनिक प्रयासलाई प्रस्ट्याएको छ। यसै गरी नयाँ प्रतिभाहरूको पहिचान र नयाँ नयाँ विधामा खेलाड़ीहरूलाई क्षमता अभिवृद्धिका अवसर दिइनु सैनिक खेलकुदको थप उपलब्धिहरू हुन्। नेपाली सेनाकी ओलम्पियन सुटिङ खेलाड़ी प्युठ कल्पना परियार:
8: ओलम्पिकमा जानको लागि त हामीले नेसनल सेलेक्सन दिएर हुँदैन, इन्टरनेसनलै दिनुपर्छ नि त। लास्ट टाइमको सेलेक्सन कतारमा दिएको थिएँ, राम्रै थियो सेलेक्सन। पछिको अब स्कलरसिप पायो, स्कलरसिपमा बसेर ट्रेनिङ गर्यो, फाइनल्ली अब ओलम्पिकमा जाने भनेर नाम आउँदाखेरि त खेलेको त कुरै नगर। उहाँबाट खेल्दाखेरि पहिले पनि खेलिरहेको भएर डर चाहिँ लागेन, ओलम्पिक खेल्न पाउँदा खुसी चाहिँ लागिरहेको थियो। त्यसरी मैले रेगुलर गरेको थिएँ, स्कोर राम्रो थियो। राइफल पिस्तोलको हामीले हाने गोल स्कोर हुन्छ, मेरो आफ्नो स्कोर चाहिँ मिट गरे हो मैले। सुटिङमा चाहिँ आर्मीको खेलाडीले चाहिँ राम्रोसँग टाइम दिन सकेर राम्रोसँग आफूले खेलाडीले मेहनत गर्यो भने चाहिँ चान्स छ, किनभने पहिलेको भन्दा अहिले सबै हात हतियार नै आइसक्यो, ड्रेस आएको छ, गोलीहरू पनि दिइरहेको छ। त्यो भएको भएर चाहिँ पहिलेको भन्दा अहिले खेलाडी पनि राम्रो निस्केको छ। मेरो पालो जुन लेभलको खेलाडी त्यो भन्दा अझै हाई लेभलको खेलाडीहरू निस्किनु भएको छ है भाइ बहिनीहरू।
0: एउटा आम मानिसलाई सिपाही बनाउन अनि सिपाहीलाई खेलाड़ी बनाउन मात्र होइन, खेलाड़ीलाई सफल बनाउन समेत नेपाली सेनाले ठूलो मेहनत गरेको छ। नेपाली सेनाको यो प्रयासले राष्ट्रको खेल कूटनीतिलाई समेत प्रवर्धन गरिरहेको छ। यसै क्रममा नेपाली सेनाले फ्रेन्डशिप थ्रु स्पोर्ट्सको अवधारणा अनुसार खेलकुदको विकासका लागि नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषद लगायतका निकायसँग गरेको समन्वय र सहकार्य सराहनीय रहेको बताउनुहुन्छ नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्री जीवन राम श्रेष्ठ।
9: अहिले नेपालको खेलकुदको विकास र खेलाड़ीहरूको टिकाउको पक्षबाट चर्चा गर्नु पर्दाखेरि नेपाली सेनाको महत्वपूर्ण योगदान रहँदै आएको छ। नेपाली सेनाले जुन खेलाड़ीहरूलाई आबद्धता गर्ने र उनीहरूलाई निरन्तर रूपमा अभ्यास गर्ने कुराहरूले गर्दाखेरि ती खेलाड़ीहरूले आफ्नो एउटा स्तर उन्नत गर्ने र अन्तर्राष्ट्रिय क्षेत्रमा पनि सहभागी हुने एउटा स्तरमा आफूलाई विकास गर्ने मौकाहरू पाइरहेको छ। यो हिसाबले हेर्दाखेरि नेपाली सेनाको महत्वपूर्ण योगदान रहिरहेको कुरामा हामी चाहिँ स्पष्ट छौं।
1: नेपाली सेनाले युनिट स्तरदेखि वाहिनी पृतना हुँदै केन्द्रीय तहसम्म विभिन्न प्रतियोगिता सञ्चालन गरी राष्ट्रिय स्तरका खेलाड़ी तयार गर्दै आएको छ। यस्तो प्रयासले नयाँ नयाँ प्रतिभाहरू चिन्न र उनीहरूको क्षमता विस्तार गर्न सहज भएको छ। त्यसैले नेपाली सेनाको संस्थागत प्रयासले नेपाली खेलकुद क्षेत्रको श्रीवृद्धि गरेको बताउनुहुन्छ राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव श्री रामचरित्र मेहता।
10: नेपालको खेल जगतको विकासको विस्तारको र अन्तर्राष्ट्रिय स्तरमा खेललाई चिनाउने एउटा आधारको रूपमा चाहिँ नेपाली सेनाका विभागीय टिमहरू छ खेलका, होइन, उहाँहरूप्रति सरकारको लगानी पनि छन्, सरकारले आशा पनि गरेका छन्, सरकारले भरोसा पनि गरेका छन् र यसले अहिले जुन विभिन्न खेलमा चाहिँ सहभागिता जनाएको छन् त्यहाँबाट पुरस्कार पाएका छन्। यहाँदेखि लिएर तपाईँको अन्तर्राष्ट्रिय स्तरसम्म पनि आफ्ना जुन एक किसिमको प्रभुत्व खेल क्षेत्र त्योप्रति सबै नेपालीले सकारात्मक रूपले नै हेरिरहेको छ र नेपाली सेनाहरूले जुन आफ्नो एउटा स्कुल एजका बाल बालिकाहरू बच्चाहरूमा पनि क्लास रूपमा पनि खेलाडीहरू उत्पादन खेलाडीहरूमा जुन लगानी गरिरहेका छन् होइन लिमिटेड रिसोर्सको कारणले गर्दाखेरि चाहिँ उहाँहरूले उत्पादन गर्न खोज्नु भएको छ, त्यो पनि एकदमै राम्रो लिन सकिन्छ त्यसलाई होइन र समग्रमा नेपाली सेनाले खेलकुदमा देखाएको पर्फर्मेन्सलाई बेस्टको रूपमा लिन सकिन्छ।
0: रामचरित्र मेहताले भन्नुभए चाहिँ राष्ट्रको आशा र भरोसा नै सैनिक खेलाड़ीहरू हुनु खुशीको विषय त हो नै, यो भरोसालाई जोगाइराख्ने चुनौती पनि नेपाली सेनाको काँधमा छ। यस्ता चुनौतीप्रति नेपाली सेना सचेत र सतर्क पनि छ। यसका लागि नेपाली सेनाले के गरिरहेको छ त? पुनः नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रका केन्द्रपति महासेनानी श्री मदन जंगराडा:
5: हामीले चाहिँ इन्टरनेसनल लेभलमा नै कम्पिट गर्न सक्ने अथवा मेडल हासिल गर्न सक्ने गेम के छ त्यसलाई अब त्यही अनुसारको फोकस गर्ने, त्यस्तै गरेर एजिएन अथवा चाहिँ स्टाफको उसमा चाहिँ के कुरामा चाहिँ हामीले चाहिँ नतिजा हासिल गर्न सकिन्छ हो त्यसमा पनि त्यसरी नै फोकस गरिरहेको छौँ। त्यस्तै गरेर राष्ट्रिय लेभलमा खेल्ने गेमहरू के हो त्यसलाई त्यसरी वर्गीकरण गरेर त्यही अनुसारको हाम्रो चाहिँ तयारी र सीमित स्रोत साधनहरू छ त्यसलाई चाहिँ हामीले डिस्ट्रिब्युसन गरिरहेको छौँ र भविष्यको लागि अहिलेको मोडर्न अब स्पोर्ट्सहरू स्पोर्ट्स साइन्स भन्छ जानेको मान्छेहरू इभन डायटहरू न्युट्रिसन न्युट्रिसनको पनि त्यसको आफ्नो उहरू छ. एक्सप्लोसिभ गेमहरूमा कस्तो किसिमको डाइट पाउने भनेपछि त्यो हरेक गेम अनुसार फरक छ. यो कुराहरू बुझेको त्यस्तै गरेर अहिले चाहिँ अब हामी थेरापी सेन्टर पनि हामीले निर्माण गर्यौँ. त्यस्तै गरेर अर्को कुरा चाहिँ यो पर्फर्मेन्स एनहान्समेन्टको लागि पनि हामीले जोड गर्नुपर्छ. अब अहिले हामीसँग भएको जिमलाई एडभान्समा लैजाने अनि यो क्रसफिट एक्सर्साइजहरूको लागि क्यालिस्थेनिक अब ट्रेनिङ हलहरू बनाउने पनि योजना छ. प्लस अहिले भइरहेको संरचनाहरू छ त्यसको आधुनिकरण गर्दै अनि खेलाडीहरूलाई चाहिँ अहिलेको नयाँ टेक्नोलोजीहरूसँग चाहिँ हामीले चाहिँ इन्ट्रोड्युस गर्दैछौँ जसले गर्दाखेरि भविष्यमा सायद राम्रो रिजल्ट आउन सक्छ.
1: सैनिक खेलाड़ीहरूले प्राप्त गरेको उपलब्धि र भावी रणनीतिले नेपालको खेलकुद क्षेत्रलाई थप समृद्ध बनाउने विश्वास लिएको छ. ओलम्पिक खेलकुद प्रतियोगितामा भाग लिएका अग्रज खेलाड़ीहरूले नेपाली सेनाप्रति देखाएको कृतज्ञता र खेलकुद क्षेत्रका विज्ञहरूले प्रस्तुत गरेको विश्वासले सैनिक खेलाड़ीहरूलाई अझ मेहनत गर्न अभिप्रेरित गर्ने नै छ. सम्पूर्ण खेलाड़ीहरूप्रति नेपाली सैनिक रेडियो कार्यक्रमको तर्फबाट सम्मान गर्दछौं.
11: श्रोता, यस प्रस्तुतिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं. आजको कार्यक्रम तपाईंलाई कस्तो लाग्यो? कार्यक्रमप्रति कुनै सल्लाह सुझाव तथा प्रतिक्रिया छन् भने आर्मी रेडियो 2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ. हौस् त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक जमदार सन्तोष बजगाईसँगै म प्राविधिक अमलदार धनसरा मास्कोटी पनि विदा हुन्छु. नमस्ते.

0: जय नेपाल सत्य सेवा सुरक्षणम बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले नेशनल गोल्ड टेलिभिजन संघको सहकार्यमा तयार पारेको बागमती प्रदेश प्रहरी तर्पण कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत तथा अभिवादन। पाक्षिक रूपमा प्रस्तुत हुने यो कार्यक्रम बागमती प्रदेश अन्तर्गतका विभिन्न 6 टेलिभिजन तथा 44 रेडियो स्टेशनहरूबाट समेत हेर्न र सुन्न सकिन्छ। कार्यक्रमको शुरूआतमा प्रहरीको काम कार्यवाहीलाई व्यवस्थित समयानुकूल र प्रभावकारी बनाउने सन्दर्भमा बागमती प्रदेश प्रहरी कार्यालयका साथै माताहतका विभिन्न प्रहरी कार्यालयहरूबाट पाक्षिक रूपमा सम्पादित गतिविधिहरूलाई समेटेर तयार पारिएको प्रदेश प्रहरी गतिविधि।
1: बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना र सबै सुरक्षा निकायहरूको सहकार्यमा विपद व्यवस्थापन सम्बन्धी संयुक्त कृत्रिम अभ्यास प्रदर्शनी कार्यक्रम गत असार 11 गते सम्पन्न भएको छ। बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री माननीय शिवराज अधिकारीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो। मकवानपुरको हेटौडा उपमहानगरपालिका आथि स्थित हेटौडा कपड़ा उद्योगको जिल्ला भवनमा बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना र सबै सुरक्षा निकायहरूको सहकार्यमा विपद

0: सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेड क्रस, भूकम्प तथा आग लागि जन्ने घटनाको विपद व्यवस्थापन सम्बन्धी अभ्यासको संयुक्त प्रदर्शनी गरिएको थियो। कार्यक्रमको अवसरमा सुरक्षा कर्मीहरूले विपदको समयमा उद्धारको लागि प्रयोग गरिने उद्धार सामग्रीहरूको अवलोकन गर्नुका साथै अभ्यासमा विभिन्न तवरले सहयोग पुर्याउने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी एवं अन्य सरकारवाला निकायहरूलाई बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री माननीय शिवराज अधिकारीले कदरपत्र समेत प्रदान गर्नुभएको थियो। कार्यक्रममा सामाजिक विकास मन्त्री माननीय कञ्चन चन्द्र बादे, मध्य प्रितना हेडक्वार्टर सुपारे तार हेतोडाका उपरथी, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव, मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, बागमती प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुखहरू, प्रहरी उपरीक्षकहरू, सक्कल दर्जाका प्रहरी अधिकृत तथा जवानहरू, जनप्रतिनिधि, संचारकर्मी, स्काउट, नेपाल रेड क्रस, समाजसेवीहरू लगायत स्थानीय नागरिकहरूको समेत सहभागिता रहेको थियो।
1: बागमती प्रदेश अन्तर्गतका विभिन्न जिल्लाहरूमा घटेका आपराधिक घटना तथा अपराध अनुसन्धानसँग सम्बन्धित विभिन्न विषयवस्तुलाई समावेश गरी तयार पारिएको घटना तथा अपराध जन्य समाचार अबको प्रस्तुतिमा।
0: एक बालकलाई अपहरण गरी 22 लाख नेपाली रूपियाँ फिरौती रकम मागेको आरोपमा 6 जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार बेतिया घर भएका 19 वर्षीय सुजित कुमार शाह, सोही ठाउँका 18 वर्षीय मोहम्मद शाहिद, 18 वर्षकै गोलु कुमार शाह, 18 वर्षीय गोलो सोनी, 19 वर्षीय विक्की पटेल र 18 वर्षीय सक्षिम शर्मा रहेका छन्। चितवनको भरतपुर महानगरपालिका 3 आनन्द मार्ग बस्ने 16 वर्षीय एक बालकलाई गत असार 1 गते दिउँसो आफ्नै घरबाट अपरिचित व्यक्तिहरूले अपहरण गरी अपहरित बालकको बुवाको मोबाइलमा फोन गरी 22 लाख नेपाली रूपियाँ फिरौती रकम मागेको भनी जिल्ला प्रहरी कार्यालय चितवनमा सूचना प्राप्त हुनसाथ उक्त घटनाको संवेदनशीलताको विश्लेषण गरी अनुसन्धान तथा खोजतलासमा खटिएको प्रहरी टोलीले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुसँगको समन्वयमा गत असार 2 गते काठमाडौँको नयाँ बस पार्क स्थितमा रहेको होटल फ्यामिलीबाट अपहरित बालकलाई सकुशल उद्धार गरी उक्त कार्यमा संलग्न 5 जना अभियुक्तहरूलाई सोही होटलको कोठाबाट पक्राउ गरिएको थियो भने 1 जना अभियुक्तलाई चितवनको भरतपुरबाट पक्राउ गरिएको थियो। पक्राउ परेका उनीहरूलाई अपहरण तथा सरेज बन्दक कसुरमा मुद्दा दर्ता भई थप अनुसन्धान खोइरहेको छ।
1: चोरी तथा लुटपाट गरेको अभियोगमा 6 जनालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले गत असार 4 गते पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेको दुलिखेल नगरपालिका 6 बस्ने 18 वर्षीय युनिस कपाली, काभ्रेको मन्नदेवपुर नगरपालिका 4 बस्ने 18 वर्षकै नवीन तामाङ, काभ्रेकै तेमाल बस्ने 18 वर्षीय रोशन सोराली मगर, सिन्धुपाल्चोकको पाँच पोखरी थाङताल गाउँतालिका 8 बस्ने 38 वर्षीय कमल बराइली, दुलिखेल नगरपालिका 3 बस्ने 23 वर्षीय अजय तामाङ र ओखलढुङ्गा घर भएका 18 वर्षीय किरण भुजेल रहेका छन्। गत जेठ 23 गते रामेछापको रामेछाप नगरपालिका 8 घर भई हाल काभ्रेको दुलिखेल नगरपालिका 7 बस्ने 38 वर्षीय सरिता हायु दुलिखेलबाट हस्पिटल चोकतर्फ पैदल हिँडिरहेको अवस्थामा अचानक अपरिचित व्यक्तिहरूको समूहले हायुले घाँटीमा लगाएको स्विङको सिक्री लुटपाट गरी फरार रहेको भन्ने सूचनाको आधारमा कोकलासमा खटिएको प्रहरी टोलीले उनीहरूलाई काभ्रेको मन्नदेवको नगरपालिका 7 स्थित उन्तावेसीबाट पक्राउ गरेको हो। पक्राउ परेका उनीहरूलाई चोरी सन्दर्भ कसुरमा मुद्दा दर्ता भई आशिक अनुसन्धान भइरहेको छ।
0: जीएनजी आन्दोलनको क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार रहेका 1 जना प्रतिवादी सहित 3 जनालाई डाका चोरी गरेको आरोपमा इलाका प्रहरी कार्यालय धादिङले गत असार 5 गते पक्राउ गरेको छ। पक्राउ पर्नेमा जीएनजी आन्दोलनको क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार रहेका मकवानपुरको कैलाश गाउँपालिका 2 वैकुण्ठ बस्ने 33 वर्षीय रुद्र मोक्तान, धादिङको बेनीघाट दोराङ गाउँपालिका 1 बस्ने 21 वर्षीय अशोक तामाङ र सोही ठाउँ का 19 वर्षीय उमेश तामाङ रहेका छन्। गत असार 4 गते मकवानपुरको कैलाश गाउँपालिका 2 वैकुण्ठ बस्ने बुद्धराम मोक्तानको घरमा कोही नभएको मौका पारी घरको ढोका फोडी नेपाली रूपियाँ नगद 6,00,000 रूपियाँ चोरी गरी फरार रहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पालो

0: मकवानपुरमा प्राप्त हुनासाथ खोज तलासमा खटिएको प्रहरी टोलीले धादिङको किरणचोकबाट आदमघाटतर्फ आउँदै गरेको G8P9921 र NA17P4175 नम्बरको मोटरसाइकल सहित चोरीमा संलग्न तीनै जनालाई पक्राउ गरिएको हो। पक्राउ परेका मोक्तानको साथबाट 580,540 रुपियाँ नगद, दुईवटा मोटरसाइकल र 3 थान विभिन्न कम्पनीका मोबाइल समेत बरामद भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
1: इलाका प्रहरी कार्यालय 12 विशेष सिन्धुपाल्चोकले 7 बार 700 थान देव सहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ परेमा सिन्धुपाल्चोकको जुवल गाउँपालिका 4 बस्ने 33 वर्षीय रामकुमार श्रेष्ठ रहेका छन्। विशेष सूचनाको आधारमा सिन्धुपाल्चोकको 12 विशेष नगरपालिका 3 खागदल स्थितमा चेकिङमा खटिएको प्रहरी टोलीले तातो पानीबाट 12 विशेष तर्फ आउँदै गरेको प्रदेश 3-01-024 92-19 नम्बरको बोलेरो गाडीलाई चेकजाँच गर्ने क्रममा मिकाई सिपाही ल्याउँदै गरेको उक्त भेट बरामद गरेको हो। बरामद गरिएको देव सहित दाढी र मानिसलाई आवश्यक कार्यवाहीको लागि तातोपानी भन्सार कार्यालय सिन्धुपाल्चोकमा पठाइएको छ।
0: दुई नाल भरुवा बन्दुक सहित दुईजनालाई जिल्ला प्रहरी कार्यालय धादिङले गत असार 1 गते पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङको नीलकण्ठ नगरपालिका 11 गोलभुङज्याङ बस्ने 33 वर्षीय श्याम बहादुर साक्य र नीलकण्ठ नगरपालिका 9 पाल्पा भन्ज्याङ बस्ने 32 वर्षीय सन्त बहादुर गुरूङ रहेका छन्। धादिङको नीलकण्ठ नगरपालिका 1 गोलभुङज्याङ स्थित बिरुडा सामुदायिक वनमा दुई नाल भरुवा बन्दुक लुकाई सुकाई राखेको छ भन्ने सूचनाको आधारमा खुत्तलासमा खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त भरुवा बन्दुक सहित पक्राउ गरेको हो। पक्राउ परेका उनीहरूलाई हात हतिया तथा खर खजना सम्बन्धी कसुमा आवश्यक अनुसन्धान भइरहेको छ।
2: अबको क्रममा सचेतनामूलक श्रव्य दृश्य सामग्री।

0: हरेक वर्ष जुन 26 तारिकमा लागु औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइन्छ। यस दिनले हामीलाई सम्झाउँछ, लागु औषध एक गम्भीर विश्वव्यापी चुनौती हो जसले व्यक्तिगत जीवनदेखि राष्ट्रको भविष्यसम्मलाई असर पार्दछ। त्यसैले यस दिन विश्वभर लागु औषध विरुद्धको जनचेतनामूलक कार्यक्रमहरू हुने गर्दछन्। लागु औषधको दुरुपयोगले लाखौं युवाहरू आफ्नो सुन्दर भविष्यबाट टाढा हुँदै गएका छन्।
1: नेपालमा पनि हरेक वर्ष लागु औषधको ओसार पसार तथा बिक्री वितरण र प्रयोगकर्ताहरूको संख्या क्रमिक रूपमा बढ्दै गइरहेको छ। खुल्ला सिमाना र हवाई माध्यमबाट बढी मात्रामा लागु औषधको कारोबार तथा ओसार पसार हुने गरेको तथ्याङ्क नेपाल प्रहरीले पक्राउ गरेको अभियुक्त र बरामद भएको लागु औषधको परिणामबाट स्पष्ट देख्न सकिन्छ।
0: नेपाल प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 हालसम्ममा लागु औषध सम्बन्धी कुल 842 मुद्दा दर्ता भई 1448 जना पक्राउ परेका छन्। पक्राउ परेका मध्ये 1369 जना पुरूष र 79 जना महिला रहेका छन् भने 176 जना विदेशी नागरिक रहेका छन्। यस तथ्याङ्कबाट के कुरा प्रष्ट हुन्छ भने लागु औषध एक अन्तर्राष्ट्रिय अपराध भएकोले हरेक राष्ट्रहरूले यसको निरूपण गर्न आपसी सहकार्यको महत्वपूर्ण भूमिका रहेको हुन्छ।
1: लागु औषध नियन्त्रण ब्युरो नेपाल प्रहरी अन्तर्गतको महत्वपूर्ण ब्युरो हो जसले लागु औषधको अवैध उत्पादन ओसार पसार बिक्री वितरण तथा दुरुपयोग नियन्त्रण गर्न अनुसन्धान निगरानी र विशेष अभियान सञ्चालन गर्दछ। ब्युरोले देशभरिका प्रहरी इकाइहरूसँग समन्वय गरी लागु औषध अपराधमा संलग्न व्यक्ति तथा सञ्जालको पहिचान पक्राउ र कानूनी कारवाही गर्ने कार्य गर्दै आएको छ। साथै जनचेतना अभिवृद्धि गर्ने अन्तर्राष्ट्रिय निकायहरूसँग सूचना आदान प्रदान तथा यस सम्बन्धी आवश्यक रणनीति कार्यान्वयनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ। हाल 7 प्रदेशहरूमा लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालयहरूको स्थापना भई लागु औषध मुक्त समाज निर्माणमा समर्पित रही सेवा प्रवाह गर्दै आइरहेको छ।
2: लागु औषध नियन्त्रण ब्युरोले केन्द्रीय भूमिका निर्वाह गर्दै लागु औषध सम्बन्धी कानून कार्यान्वयन अनुसन्धान सूचना व्यवस्थापन अन्तर्राष्ट्रिय समन्वय गर्नुको साथै लागु औषधको माग घटाउन विभिन्न जनचेतनामूलक कार्यक्रमहरू समेत सञ्चालन गर्दै आएको छ। देशको सीमा नाका क्षेत्र लगायतमा यस ब्युरोको 15 शाखा कार्यालयहरू मार्फत लागु औषधको क्षेत्रमा निगरानी नियन्त्रण तथा कारवाही गर्दै देशभरिका प्रहरी कार्यालयहरूलाई समेत लागु औषध नियन्त्रणमा सघाउँदै आएको छ। लागु औषध सम्बन्धी कुनै पनि सूचना भएमा जति सक्दो छिटो नेपाल प्रहरीको हटलाइन नम्बर 100 वा यस ब्युरोको ल्यान्डलाइन नम्बरहरू 01-46-11-048-46-11-978 वा मोबाइल नम्बर 98-512-85-480 जानकारी गराई सुरक्षित समाज निर्माणमा सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। लागु औषधको नियन्त्रणको पहिलो आधार परिवार र विद्यालय नै हुन् भन्ने कुरालाई हामी सबैले आत्मसात गरौं।
0: नेपाल सरकार गृह मन्त्रालयले लागु औषध नियन्त्रण तथा रोकथामका लागि नीतिगत व्यवस्था कानून कार्यान्वयन तथा सम्बन्धित निकायबीच समन्वय गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। मन्त्रालयले नेपाल प्रहरी सशस्त्र प्रहरी बल जिल्ला प्रशासन कार्यालय तथा अन्य सरकारवाला निकायहरूसँग सहकार्य गरी लागु औषध विरूद्धका विभिन्न अभियानहरू सञ्चालन गर्दै आएको छ। साथै लागु औषध नियन्त्रण सम्बन्धी ऐन तथा नियमहरूको प्रभावकारी कार्यान्वयन गरी अपराधमा संलग्न व्यक्तिहरूमाथि कानूनी कारवाही गर्ने कार्यलाई पनि प्राथमिकता दिएको छ।
3: लागु औषध दुरुपयोग तथा अवैध ओसार पसार आज विश्व समुदायको लागि पनि एक गम्भीर चुनौती बनिरहेको छ। यसको असर व्यक्ति परिवार समाज हुँदै राष्ट्रसम्म नै पुग्ने भएकाले नेपाल सरकारले यसको रोकथाम र उपचारात्मक क्रियाकलापहरूलाई प्राथमिकता दिँदै नियन्त्रणको कार्यालय समेत उच्च प्राथमिकता दिएको छ। गृह मन्त्रालयले लागू औषध नियन्त्रण सम्बन्धी नीतिगत कानूनी व्यवस्था मिलाउनुको साथै अन्तरतह समन्वय गरी यसको कार्यान्वयन गर्दै पनि आएको छ। लागू औषध मुक्त समाज निर्माणका लागि सरकारको एक्लो प्रयास मात्रै होइन, व्यक्ति, परिवार र समुदायको समेत सकारात्मक सहयोग आवश्यक हुन्छ।
1: नेपाल प्रहरीले सरकारी तथा गैर सरकारी संस्थासँग सहकार्य र समन्वय गरी पुनर्स्थापना, परामर्श र उपचार सेवामा सहयोग गर्दै आइरहेको छ। त्यसका साथै लागू औषध दुर्व्यसनीहरूको उपचार, परामर्श तथा पुनस्थापनाका लागि नेपाल प्रहरीले विक्रम सम्बत 2054 सालमा आश्रा सुधार केन्द्र रानीबारीको स्थापना गरी लागू औषध प्रयोगकर्ताहरूलाई पुनस्थापना गराउन महत्वपूर्ण भूमिका खेलेको छ। हाल यसको सेवा क्षेत्रलाई विस्तार गरी आश्रा सुधार केन्द्र पानवारी धरान र आश्रा सुधार केन्द्र फुलबारी धनगढ़ी समेत सञ्चालनमा ल्याई लागू औषध दुर्व्यसनीहरूको उपचार गराउँदै आइरहेको छ। नेपाल प्रहरी श्रीमती संघको सुपर्यवेक्षणमा सञ्चालित यी केन्द्रहरूले हालसम्म 8,849 जनालाई उपचार प्रदान गरिसकेको छ।
4: केन्द्रले उपचारात्मक भन्दा पनि रोकथामपूर्ण सूचना प्रवाह गर्ने उद्देश्यका साथ उपत्यका लगायत सातै प्रदेशका विभिन्न जिल्लाहरूमा गई नेपाल प्रहरी स्थानीय निकाय एवं स्थानीय जनसमुदायसँग आवश्यक समन्वय गरी लागू औषध विरूद्धका जानकारीमूलक कार्यक्रमहरू समेत गर्दै आइरहेको छ। आशा सुधार केन्द्रमा हामीले धेरै युवाहरूलाई निराशको अन्धकारबाट आशाको उज्यालोतर्फ फर्किएको देखेका छौं। आज उनीहरू अध्ययनमा, रोजगारी, व्यवसाय र पारिवारिक जीवनमा पुनः स्थापित भई सम्मानित जीवन बिताइरहेका छन्। त्यसैले लागू औषधको समस्यासँग गुज्रिरहेका व्यक्तिलाई घृणा, तिस्कार वा बहिष्कार होइन, माया, विश्वास र अवसर दिन आवश्यक छ।
0: नेपाल प्रहरीले लागू औषध नियन्त्रणका लागि बहुआयामिक रणनीति अप्नाएको छ। यसको न्यूनीकरण तथा नियन्त्रणको लागि लागू औषध विरूद्धको महाअभियान कार्यक्रम काठमाडौँ उपत्यका लगायत देशभर सञ्चालन गरिरहेको छ। लागू औषध नियन्त्रण ब्यूरोको नेतृत्वमा अनुसन्धान, निगरानी र विशेष अपरेशन सञ्चालन गर्दै आइरहेको छ। सीमा क्षेत्र, राजमार्ग, शहरी क्षेत्र र संवेदनशील स्थानहरूमा नियमित चेक जाँच, अवैध कारोबारमा संलग्न सञ्जाल पत्ता लगाई कानूनी कार्यवाहीका साथै लागू औषधमा नफसोस भन्नका लागि विभिन्न संघ संस्था तथा सरकारवाला निकायहरूको समन्वयमा जनचेतनामूलक कार्यक्रम समेत सञ्चालन गर्दै आइरहेको छ।
5: एक समय यस्तो थियो जब मलाई मेरो जीवन अन्धकारमा हराए जस्तो लाग्थ्यो। लागू औषधको कुलतले मेरो पढाइ, मेरो सपना, मेरो परिवारसँगको सम्बन्ध र मेरो आत्मविश्वास सबै बिस्तारै खोज्दै लगेको थियो। म आफै भित्र हराउँदै गएको थिएँ र भविष्यप्रति पूर्ण रूपमा निराश भइसकेको थिएँ। तर जीवन यही समाप्त हुँदैन भन्ने कुरा मैले पछि महसुस गरेँ। परिवारको माया, समाजको साथ, साथीभाइहरूको सकारात्मक हौसला र यस आश्रा सुधार केन्द्रको परामर्श तथा पुनर्स्थापनाको सहयोगले मैले फेरि आफ्नो जीवनलाई सही दिशातर्फ मोड्ने अवसर पाएँ। त्यसैले म यस आश्रा सुधार केन्द्रलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
1: गलत संगत, साथीभाइको दबाव, जिज्ञासा, पारिवारिक निगरानीको कमी, मानसिक तनाव तथा लागू औषधको सहज उपलब्धताले गर्दा किशोर किशोरीहरू लागू औषधमा फस्ने गरेका छन्। भविष्यको कर्णधारको रूपमा रहेका युवाहरू यस्तो दुर्व्यसनीमा फस्दा यसले कुनै पनि व्यक्तिलाई मात्र नभई सिंगो राष्ट्रलाई नै क्षति पुर्याउने हुँदा सम्पूर्ण अभिभावकहरूले आफ्नो नानी बाबुले देखाउने बानी व्यवहारको ख्याल गर्नुपर्दछ।
6: आजको व्यस्त जीवन शैलीमा पनि आफ्नो छोराछोरीका लागि समय निकालौं, उनीहरूको गतिविधि प्रति चासो राखौं, सही गलत छुट्याउन सक्ने संस्कार तथा मार्गनिर्देशन दिउँ, किनकि अभिभावकको माया साथ र सचेतनाले नै धेरै बालबालिका तथा युवाहरू लागु औषध दुर्व्यवसानी र अन्य गलत बाटोमा जानबाट जोगाउन सक्छन्। छोराछोरीलाई सम्पत्ति होइन समय दिनुहोस्, निगरानी होइन विश्वास दिनुहोस्, किनकि सही समयमा अभिभावकले दिएको साथले एउटा जीवनलाई सही मार्गदर्शन डोर्याउन सक्दछ।
0: लागु औषध नियन्त्रणका लागि सूचना अत्यन्तै महत्वपूर्ण साधन हो, जसले सम्भावित ठूला दुर्घटना तथा आपराधिक गतिविधि समयमै रोक्न सहयोग पुर्याउँछ। लागु औषधको अवैध ओसार पसार, बिक्री वितरण र प्रयोगलाई नियन्त्रण गर्न नेपाल प्रहरीले समुदाय, सरकारवाला निकाय तथा आम नागरिकसँग निरन्तर सहकार्य गर्दै सूचना आदान प्रदानलाई प्राथमिकतामा राखिएको छ। सही समयमा प्राप्त सूचनाले अनुसन्धान र कारवाहीलाई प्रभावकारी बनाउँदै अपराधको सञ्जाललाई तोड्न महत्वपूर्ण भूमिका खेल्दछ। त्यसैले लागु औषध नियन्त्रणलाई सफल बनाउन प्रहरी र नागरिक बीचको विश्वास, सहकार्य र सक्रिय सहभागिता अपरिहार्य छ, जसले अन्तत सुरक्षित र लागु औषध मुक्त समाज निर्माण गर्न मद्दत पुर्याउँछ।
7: लागु औषध आज केवल कानूनी वा सुरक्षा चुनौती मात्र होइन, यो हाम्रो समाज, परिवार र राष्ट्रको भविष्यसँग प्रत्यक्ष जोडिएको गम्भीर सामाजिक समस्या हो। विशेष गरी युवा पुस्तामा यसको बढ्दो प्रभावले हामी सबैलाई थप संवेदनशील र जिम्मेवार बन्न आह्वान गरिरहेको छ। लागु औषध विरुद्धको अभियान कुनै एक निकाय वा नेपाल प्रहरीको मात्र दायित्व होइन, यसको प्रभावकारी नियन्त्रणका लागि अभिभावक, शिक्षक, समुदाय, संचार माध्यम, नागरिक समाज र सम्पूर्ण नागरिकको सक्रिय सहभागिता अपरिहार्य छ। तपाईँको सानो सतर्कता, समयमै प्रदान गरेको सूचना र जिम्मेवार नागरिकको सहयोगले कसैको जीवनलाई कुलतबाट बचाउन सक्छ, एउटा परिवारलाई विखण्डन हुनबाट रोक्न सक्छ र समाजलाई सुरक्षित बनाउन महत्वपूर्ण योगदान पुर्याउन सक्छ। नेपाल प्रहरी लागु औषधको अवैध कारोबार नियन्त्रण, अपराध अनुसन्धान तथा जनचेतना अभिवृद्धिका लागि दृढ प्रतिबद्धताका साथ निरन्तर क्रियाशील छ। अन्तर्राष्ट्रिय लागु औषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्धको दिवस 2083 अवसरमा म सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई लागु औषध मुक्त, स्वस्थ, सभ्य र सुरक्षित समाज निर्माणको यस अभियानमा हातेमालो गर्न हार्दिक आह्वान गर्दछु। आउनुहोस्, लागु औषधलाई अस्वीकार गरौं, जीवनलाई रोजौं र समुन्नत नेपालको आधार निर्माण गरौं। धन्यवाद। जय नेपाल।
8: हवस् त, बागमती प्रदेश प्रहरी दर्पण कार्यक्रम आजलाई यति नै। कार्यक्रमको अर्को श्रृंखला लिएर हामी उपस्थित हुने नै छौं। कार्यक्रमको सम्बन्धमा कुनै सल्लाह, सुझाव र प्रतिक्रिया छन् भने हामीलाई बागमती प्रदेश प्रहरी कार्यालयको वेबसाइट, इमेल, टोल फ्री नम्बर, क्यूआर कोड, फेसबुक पेजका साथै हरेक स्थानीय तहमा राखिएका गुनासो संकलन पेटिका मार्फत पनि व्यक्त गर्न सक्नुहुनेछ। बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले तयार गरेको यो कार्यक्रमका साथै विभिन्न सचेतनामूलक सामग्रीहरू हाम्रो युट्युब च्यानल बागमती प्रदेश प्रहरी दर्पणबाट पनि हेर्न सक्नुहुनेछ। जय नेपाल।

0: हजुरको रेडियो 102.1 MHz।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420255, 048541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
4: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
5: के तपाईँलाई दिस्ता बस्दा रगत आउने वा दिस्ता घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
4: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
5: सम्पर्क नम्बर 048541043, 98630023422।
6: लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
7: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
8: हो र?
7: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
8: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
7: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
8: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
7: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
1: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
5: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
1: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
5: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
1: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
5: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
1: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
5: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
1: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 047-5214-13।
0: हजुरको रेडियो 102.1 MHz।
10: ए 6 बजेको बिहानी र साथी सहको साँझ, बाला युवा वृद्ध वृद्ध महिलाको माझ, गाउँ सहर बिउजाउन सियाइयान आउँछ, विकास र समृद्धिको खबर सुन आउँछ, बाली नाली चौपैया र खेतबारीको कुरा, पाटी पौवा भन्ज्याङ अनि चौतारीको कुरा,

0: ए छ बजेको बिहानी र साथी सहको साँझ, बाला युवा वृद्ध वृद्ध महिलाको माझ, गाउँ सहर बिउजाउन सियाइयान आउँछ, विकास र समृद्धिको खबर सुन आउँछ, बाली नाली चौपैया र खेतबारीको कुरा, पाटी पौवा भन्ज्याङ अनि चौतारीको कुरा।
1: हजुरको रेडियो 102.1 मेगा।
0: ए छ बजेको बिहानी र साथी सहको साँझ, बाला युवा वृद्ध वृद्ध महिलाको माझ, गाउँ सहर बिउजाउन सियाइयान आउँछ, विकास र समृद्धिको खबर सुन आउँछ, बाली नाली चौपैया र खेतबारीको कुरा, पाटी पौवा भन्ज्याङ अनि चौतारीको कुरा।
2: आफ्नो वर्गबाट कटाएको वाम होइन, वर्गसँग सम्बन्ध विच्छेद गरेको वामको एकता होइन, आफूलाई टोटली रूपान्तरित गरेको, नेपाललाई बदल्नको लागि तत्पर भएको त्यस्तो खालको वामको एकता चाहिँ नेपालमा जरुरी हो।
3: गत फागुन 21 गते सम्पन्न निर्वाचनमा समानुपातिक मतसहित एमाले 25 र नेकपा 17 सीटमा खुम्चिएको छ। दुई दलमा एकता भए प्रतिनिधि सभा र राष्ट्रिय सभामा अंकगणित भनी बलियो हुनेछ। सत्ता र शक्तिका लागि छिन्न भिन्न भएका कम्युनिष्टको सांगठनिक संरचना कमजोर हुँदा चुनावमा राम्रो नतिजा ल्याउन सकेनन्। वैचारिक तिक्तताका कारण एमाले र तत्कालीन माओवादीबाटै शीर्ष नेताहरूले नयाँ राजनीतिक यात्रा शुरू गरिसकेका छन्। प्रतिनिधि सभा निर्वाचनमा नमिठो नतिजा बिहोरेका कम्युनिष्ट दलहरू आगामी स्थानीय तह निर्वाचनको छेकोमा पुनः एकताको तयारीमा जुटेको आकलन भइरहेको छ। राजनीतिक विश्लेषक विमल निभा के वाम एकताको आवश्यकता हो भन्ने प्रश्नमा यसो भन्नुहुन्छ।
4: आत्तिएको जस्तो देखियो होइन, एक प्रकारले त्यो वैचारिक जुन विचलन थियो कम्युनिष्टहरूमा त्यसको प्रतिबिम्ब हो भन्ने पनि हुन्छ। यो खास गरेर यो संसदीय राजनीतिमा लागेका कम्युनिष्टहरू अब साँच्चैकै कम्युनिष्ट हो कि होइन यसमा पनि एउटा शंका गर्नुपर्ने परिस्थितिको निर्माण भएको छ। र यो पटक पटकको एकता अनि टुटफुट अनि फेरि एकता अनि टुटफुट यो चाहिँ एक किसिमले चाहिँ नि यो चाहिँ नि सही दृश्य पनि हो जस्तो मलाई लाग्दैन। यस प्रकारको यो नाटकीय घटनाक्रमले गर्दाखेरि तथाकथित जुन कम्युनिष्टहरू छ तिनीहरूको जुन नेतृत्व वर्ग छ तिनीहरूको चाहिँ यो लघुताभासको चाहिँ यो चाहिँ बिम्ब हो भन्ने पनि मलाई
3: पटक पटक जुड्दै फुट्दै अघि बढ़ेका कम्युनिष्टको मिलन बिन्दु भने त्यति सन्तोषजनक छैन। यस अघिका एकतालाई सत्ताको बागडोर पुग्न बाहेक बाँकी कहीँ कतै सदुपयोग गरेको देखिँदैन। 7 फागुन 2074 तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणका लागि 7 बुधे लिखित सहमति भयो। त्यसको 4 महिनापछि 2075 साल जेठ 3 गते देशको ठूलो कम्युनिष्ट पार्टीको रूपमा नेपाल कम्युनिष्ट पार्टी नेकपा घोषणा भयो। करिब 2 वर्षपछि 2077 फागुन 23 गते सर्वोच्चको फैसलासँगै नेकपा खारेज भयो र दुवै दल एमाले र माओवादी केन्द्रले गन्तव्य बदलिए। यो एकताले सार्थकता पाउन सकेन। आन्तरिक विवादले चरम बिन्दुमा पुगेका समयमा सर्वोच्चको फैसला दुवै दलका लागि छुट्टिने बहाना मात्रै बन्यो। सत्ता स्वार्थका कारण एकै ठाउँमा उभिए पनि ती दुई दलको सहकार्यले स्थायित्व पाउन भनी सकिरहेको छैन। के अबको एकता दीर्घकालीन हुन सक्छ भन्ने प्रश्नका बीच नेकपा नेता अग्नि सापकोटा भन्नुहुन्छ,
5: वामपन्थीहरू उसित सहकार्य गर्ने र सहकार्य गर्दै जाँदाखेरि मन मिल्दै जाँदाखेरि विचारमा राजनीतिमा अनि सिद्धान्तमा सबै कुरा मिलेपछि भोलि पार्टी एकता नै हुन सक्छ। पहिलाको अनुभवले के देखाउँछ भने हतारमा सरकार दिने गरी चाहिँ पार्टी एकता हुँदैन, तर पार्टी एकतामा पुर्याउनै पर्छ भन्ने चाहिँ हाम्रो तात्कालीन कुरा। अब राष्ट्रिय मुद्दाहरूमा चाहिँ साझा सहमति गरेर चाहिँ जाने, अलिकति दीर्घकालीन हिसाबले कुरा गर्दाखेरि चाहिँ पार्टी एकतासम्म पुग्ने योजना छ। अब संसदमा अरू छैनन् होइन, कम्युनिस्टमा हामी मात्रै छौँ होइन, संसदको सहकार्य भनेपछि त्यति हुने भयो, तर बाहिर भोलि सड़कमा जान पर्ने स्थिति भयो, अलिकति जनतालाई परिचालन गर्नुपर्ने स्थिति भयो भने चाहिँ सदन बाहिरका वामपन्थीहरू छन् तिनीहरूलाई परिचालन गर्नुपर्ने हुन्छ।
3: सशस्त्र विद्रोह अन्त्य गर्दै तत्कालीन माओवादी मूलधारको राजनीतिमा आएसँगै सधैँ सत्तामा रह्यो। 2064 सालमा गठित संविधान सभापछि एक अर्काको सहयोगमा पटक पटक सत्तामा साझेदार गर्दै नेकपा एमाले र तत्कालीन माओवादी अगाडि बढेका छन्। नेकपा एमाले नेता सुरेन्द्र पाण्डे बदलिदो राजनीतिक परिवेशमा वाम गठबन्धनको आवश्यकता खट्किएको भए पनि अहिले यो सम्भव नभएको बताउनुहुन्छ। उहाँले भन्नुभयो,
6: अनि अहिले त्यो सम्भावना नै देख्दिनँ म कि अब आफ्ना पार्टीहरू आफ्नै लडाईँमा चाहिँ व्यस्त छन्, के कहाँ त्यो एकताको विषय छ र भने हरेक पार्टीहरू अथवा अहिलेका यहाँ कम्युनिस्ट पार्टीहरू आफ्नै लडाईँमा छन् नि, सकिन्छ अनि आफ्नो लडाईँ एकातिर छ अनि त्यसपछि यो एकता हो कि होइन भन्दा अब चाहिँ त्यो प्रश्नको के उत्तर के दिनु मैले।
3: नेपालमा जब निर्वाचन आउँछ तब मात्रै दलहरूमा एकता र विचारका बीच मन्थन हुने गरेको देखिन्छ। एमाले र नेकपा बीचको वाम एकताको चर्चालाई पनि यसै अनुरूप विश्लेषण भइरहेको छ। तर दुई दलले आफूलाई मात्रै असली कम्युनिष्ट ठान्दै वर्गीय मुद्दाको हिमायती दिँदै आएका छन्। तर सत्ताका लागि स्वार्थ मिल्दा एक ठाउँमा उभिने ती दल सत्ताबाट बाहिर रहँदा भने एकअर्काको आलोचना र विरोध गर्ने मामिलामा उस्तै देखिएका छन्। त्यसैले विभाजित भएका कम्युनिष्ट पार्टीहरू आफ्नो अस्तित्व जोगाउन कठिन हुँदै गएका बेला संसदीय राजनीतिमा अझै पनि प्रभावशाली मानिएका एमाले र नेकपाको सहकार्य आगामी दिनमा कसरी अघि बढ्ने हो त्यो भने हेर्न बाँकी छ। सन्तोष गन्धर्व, सीआईएन, काठमाडौँ।
7: भोली र पर्सि ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। राष्ट्रिय सभा सदस्यहरूले कृषिलाई राज्यको पहिलो प्राथमिकतामा राख्दै खाद्यान्नमा आत्मनिर्भर बनाउने दीर्घकालीन नीति ल्याउन सरकारसँग आग्रह गरेका छन्। सम्पत्ति शुद्धिकरण अनुसन्धानका क्रममा पक्राउ पर्नुभएका नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। विशेष अदालतले विद्युतीय राजधानी ई पासपोर्ट खरिद प्रक्रिया सम्बन्धी भ्रष्टाचार मुद्दामा राजधानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्याल सहित पाँचजना प्रतिवादीसँग धरौटी माग गरेको छ। त्रिभुवन विश्वविद्यालयले आफ्ना आंगिक क्याम्पसहरूलाई 60 दिनभित्र दलीय विद्यार्थी संगठनका सबै संरचना हटाउन निर्देशन दिएको छ र फिफा विश्वकप अन्तर्गत आज राति पौने 11 बजे ब्राजिल र जापान खेल्नेछन्। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 16 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
1: हजुरको रेडियो 102

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्ने।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुतिजन्य शल्यक्रिया सेवा, हाड जोड

0: मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
1: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
2: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौं। नेपाल सरकार, विज्ञापन बोर्ड।

0: आजै गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन् किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौ कोदो र कागुन औषधि हुन् फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्
1: माटोको वरदान हाम्रा कतिपय बारी बाजा छन् कति रुखा छन् तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन् थोरै लगानी थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्
0: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्
1: परनिर्भरताको अन्त्य बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने आफ्नै बारीमा चिनो र कागुनो फलाउ आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ
0: किसान दाजुभाइ तथा दिदी बहिनीहरू अहिलेको मौसम खेती गर्ने समय हो आउनुहोस् आफ्ना बाजा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ ती बिउहरू मात्र होइनन् हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन् रैथाने बालीको खेती प्रविधि उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्
1: आफ्नो बिउ जोगाऊ आफ्नै खेतीमा रमाऊ स्वस्थ र समृद्ध रामेछाप बनाऊ
0: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू
1: न्यून लागत र सजिलो खेती यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन जसले गर्दा खेतीको लागत कम हुन्छ
0: जलवायु अनुकूलन र सहनशीलता रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन् जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो जसले मधुमेह उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ
0: फापर यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ
1: लट्टे मार्से फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ
0: माटोको उर्वरा शक्तिमा सुधार सिमी मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्
1: आर्थिक आमदानी र आत्मनिर्भरता आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ यसको व्यवसायिक खेती र परिकार विविधीकरण बिस्कुट केक पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्
0: रैथाने बाली बचाऊ स्वस्थ जीवन सुरक्षित भविष्य निर्माण गरौं रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश

0: रेडियो पाव घटना विषय को सशक्त संवाद
1: जगदीप रायमाज्यू म तपाईलाई कार्यक्रम रेडियो पारमा स्वागत गर्छु।
2: हजुर धन्यवाद।
1: अब वामपन्थी एकताको चर्चा शुरू भयो र त्यसको गीत गाउने काम चाहिँ मदन भण्डारीको 75 जन्म जयन्तीका अवसरमा प्रचण्डदेखि होलीसम्म विद्या भण्डारीदेखि माधव नेपाल र झलनाथ खनालसम्मले गर्नुभयो। यो कति सुरतार मिलेको गीत हो वामपन्थी एकताको?
2: यो चाहिँ गीत होइन, यो शोक गीत हो। शोकमा चाहिँ गीत गाउने जे हुन्छ
1: हजुर,
2: किनकि नेपालको पुरानो वामपन्थी आन्दोलन या पुरानो कम्युनिष्ट आन्दोलन त्यो अहिले होइन, जति बेला यो कम्युनिष्ट आन्दोलन या पुरानो वामपन्थी आन्दोलनले नेपाली जनतालाई धोकाधड़ी गर्ने र जनयुद्ध जस्तो एउटा विशाल नेपाली समाजलाई उथलपुथल गर्न सक्ने खालको आन्दोलनलाई पनि लगेर संसदवादमा लगेर टुङ्ग्याइदिने, महाकाली सन्धि गरिदिएर राष्ट्रघातका आयामहरू गर्दै जाने, अब पछिल्लो चरणमा आइसकेपछि त डबल नेकपा भएपछि जो अहिले वामपन्थी एकताको कुरा गरिराखेका छन् उनीहरू सबैजना मिलेर एमसीसी जस्तो राष्ट्रघाती सम्झौतामा एकदम आँखा चिम्लेर ल्याप्छे लगाउने रवैया र उहाँहरूले जसरी यो संसदीय व्यवस्थामा वामपन्थ भन्ने चीज चाहिँ त्यो वामपन्थको ब पनि नराखेर जसरी उहाँहरूले चाहिँ संसदवादभित्र आफूलाई विलीन बनाउनु भयो, त्यो चाहिँ त्यति बेला नै विघटित भइसकेको थियो।
1: हजुर,
2: अब विघटित भइसकेको वामपन्थी आन्दोलन या कम्युनिष्ट आन्दोलन, पुरानो कम्युनिष्ट आन्दोलन या पुरानो वामपन्थी आन्दोलन, खास गरी डेन्जी विद्रोह र यो बीचमा

0: विद्रोहपछि चुनावपछि त यसले चाहिँ आफ्नो विघटनको यात्रा विघटनको चाहिँ जुन बाटो थियो त्यो चाहिँ अन्तिम भइसकेको
1: थियो। शोक धुन हो गीत होइन,
0: एकदमै शोक धुन हो। यो उहाँहरूले वामपन्थी आन्दोलन विघटित भएको छ त्यस कारणले गर्दाखेरि वामपन्थी आन्दोलन या कम्युनिष्ट आन्दोलनमा भएका समस्याहरू विघटित भएको छ। त्यसकारण यो जागरण पुनर्गठन या एकतातिर होइन, यो पुरै पुनर्जागरणतिर जानुपर्ने हुन्छ। आफूलाई पुरै श्वेत पत्र जारी गरेर हामीले यो यो अपराध गरेका रहेछौ, हामीले यो यो कमजोरीहरू गरेका रहेछौ, यो गल्ती गरेका रहेछौ भनेर खुला मञ्चमा जनताको सामु कान समातेर उठपस गरेर बिल्कुल छ सालदेखि जसरी पुष्पलाल श्रेष्ठहरूले नयाँ कम्युनिष्ट आन्दोलनको स्थापना गरेका थिए त्यसलाई हामीले जागरणको यात्रा भन्ने हो भने चाहिँ अब यदि उहाँहरू पुनर्जागरणको यात्रामा जान तयार हुनुभयो आफूलाई रूपान्तरण गरेर भने नेपालमा कम्युनिष्ट या पुनर्जागरण कम्युनिष्ट आन्दोलनको पुनर्जागरण अथवा वामपन्थी आन्दोलनको पुनर्जागरण सम्भव होला। अब होइन, एउटा कुहिएको आँप अर्को कुहिएको आलु मिलाएर फेरि हामी चाहिँ अलिकति भारी ठुलो बनाउँछौ भनेर उहाँहरू जसरी जान खोजिरहनु भएको छ यो चाहिँ बिल्कुल शोक धुन हो।
1: तर एउटा कुरा, अब शाब्दिक जागरण जे दिए पनि व्यवहार त एक अर्काको नाम लिँदा कुल्ला गर्नुपर्ने मुख खुल्ला गर्नुपर्ने अवस्थादेखि लिएर स्वर्ग नर्क सँगै जानेसम्म होइन, प्रचण्ड प्रधानमन्त्री हुँदाको कुरा, ओलीजीले भनेको कुरा, यी चिज सबै सम्झिने र आजको दिनमा उहाँहरू एउटै मञ्चमा रहेर जो आत्मबोध गर्नुभयो नि त्यो आफैमा एउटा पुनर्जागरणको थालनी होइन।
0: यो चाहिँ कस्तो हो भन्दाखेरि उहाँहरू त्यति बेला मात्रै स्वर्ग नर्क जान तयार हुनुभएको हो जति बेला आफूलाई प्रधानमन्त्री बनाइदिन्छ अर्कोले भने,
1: हजुर
0: मलाई अर्कोले प्रधानमन्त्री बनाइदिन्छ या अर्कोलाई उसले प्रधानमन्त्री बनाइदिन्छ भने या सत्तामा जान पाइन्छ भने उहाँहरू सँगसँगै स्वर्ग जान तयार हुनुहुन्छ नर्क जान तयार हुनुहुन्छ। उहाँहरूको जीवनको ध्येय नै के छ त भन्दा कतिपटक प्रधानमन्त्री बन्ने कतिपटक सत्तामा जाने भन्ने नै ध्येय भएको कारणले गर्दाखेरि त वामपन्थी आन्दोलन र कम्युनिष्ट नेताहरूप्रति जनतामा यति ठूलो वितृष्णा देखा पर्यो नि। त्यस कारणले गर्दाखेरि हिजो गरेका सबै हरकतहरू चाहे त्यो भ्रष्टाचारको मामिला होस् चाहे राष्ट्रघाती एमसीसीसम्मको महाकालीदेखि एमसीसीसम्मको राष्ट्रघाटका श्रृङ्खलाहरू जे हुन् यो सबै विषयमा उहाँहरूले गरेको हत्कण्डा या हरकतको बारेमा उहाँहरूले कान नसमातिकन माफी नमागिकन कम्युनिष्ट आन्दोलनको पुनर्जागरण सम्भव हुँदैन। जहाँसम्म यो जे कुरा छ यो रियलाइजेसन हुन्थ्यो भने त जेएनजी विद्रोह जसले पुरानो कम्युनिष्ट आन्दोलन मात्रै होइन पुरानो राजनैतिक आन्दोलन त्यति मात्र होइन कि चाहिँ नेभोकिड्स पटक पटक पार्टी र सत्तामा गइरहने मानिसहरूको चाहिँ प्रवृत्तिका विरूद्धमा जे विद्रोह गरेको थियो त्यो विद्रोहलाई उहाँहरू त्यो परिवर्तन र त्यो विद्रोहको आकांक्षालाई उहाँहरू त त्यति बेलै सम्बोधन गर्न तयार हुनुहुन्थ्यो नि त। तर अहिले पनि उहाँहरूलाई चाहिँ विद्रोहले या जनताले आफूलाई चाहिँ अस्वीकार गरेको त्यति मात्र होइन कि खारेज गरिदिएको अनुभूति भएको छैन। सम्भवतः यो पपुलिजम या नार्सिसिजमको मनोविज्ञानबाट उहाँहरू ग्रस्त हुनुहुन्छ सायद। यो ग्रस्त मनोविज्ञान लिएर यो लतवाला मनोविज्ञान लिएर उहाँहरू कहाँ पुग्नुहुन्छ भन्दाखेरि त यो विघटन नै हो मेरो विचारमा त। अझ मैले अलि झर्रो ढङ्गबाट भन्दाखेरि त खरानी भइसकेको छ, हावाले त्यो खरानी उडाउन सक्छ तर खरानीलाई त्यो महसुस भइराखेको छैन।
1: अनि यो अहिलेको अविष्ट चाहिँ खास गरी म तीनटा घटनाक्रम ठूला रूपमा, एउटा अहिले ओली र दालमाथिको सम्पत्ति शुद्धिकरण अभियोगको छानबिन अनुसन्धान भइरहेको छ एक, दोस्रो सरकारले पूर्ववर्ती सरकारका निर्णयहरू खोतलेको खोतल्दैछ, कहाँ के कनेक्सन छ ऊ धुई धुइती खोजिरहेको छ दोस्रो, तेस्रो 74% हो क्यार जनमत कम्युनिष्टहरूको, खास गरी त्यो 47% जनमत आज खुम्चिएर 21%को वरिपरिमा छ सबै जोडा। यी तीनटा पृष्ठभूमि र ती तत्त पार्टीमा नेतृत्व पुनर्गठन वा हस्तान्तरण वा पुस्तान्तरणको आवाज चर्किएको बेला यो अहिले के अविष्टका साथ यो चीज भइरहेको छ त? त्यसो भए तपाईँले भनेको त एउटा चीज मिल्दैन, के मिल्दैन भने फेरि सत्तामा जाने वा सरकारमा जाने वा प्रधानमन्त्री त्यो त सम्भवै छैन, के चीजका लागि यो भइरहेछ त अहिले?
0: होइन, उहाँहरूको अगाडि दुईटा तीनटा बाध्यता छ। एउटा चाहिँ जेएनजी विद्रोह र चुनावपछि जे परिणाम आयो त्यसको लाज उहाँहरूले ढाक्नको निम्ति उहाँहरूलाई एउटा बर्को चाहिएको छ, त्यो लाज ढोक ढाक्ने,
1: हजुर
0: होइन, त्यो लाज ढाक्ने बर्कोको लागि उहाँहरूले विभिन्न बाहनाबाजी गर्नुहुन्छ। त्यो बाहनाबाजी चाहिँ उहाँहरूले खोज्दै हुनुहुन्छ ताकि चाहिँ कम्युनिष्ट आन्दोलन सिद्ध्याउनको निम्ति यहाँ यस्तो भयो षड्यन्त्र भयो देशी विदेशीहरू आए होइन देशी विदेशी प्रतिक्रियावादीहरू आए भन्ने कुरा उहाँहरू गर्नुहुन्छ। कम्युनिष्ट आन्दोलन सिद्ध्याउनको निम्ति देशी विदेशी प्रतिक्रियावादीहरू या जियो पोलिटिक्स आउने कुरा त स्वाभाविक छ, त्यो आउँछ, त्यो आएको कुरा सत्य हो। तर कम्युनिष्टहरू नेपालमा सिद्धिएका जो कम्युनिष्टहरू भन्थे जो आफूलाई उनीहरू सिद्धिएको मुख्य कारण चाहिँ आफ्नो कारणले गर्दा हो। उनीहरू कम्युनिष्ट नभएर वामपन्थी नभएर उनीहरू सिद्धिएका हुन्। जति बेलासम्म उनीहरू कम्युनिष्ट थिए त्यति बेलासम्म सिद्धिएका थिएनन्। जति बेला उनीहरू कम्युनिष्ट हुन छोडे त्यो बेलादेखि प्रश्नहरू सिटिन खोजेका हुन्छन्। एउटा पहिलो कुरा कारण भनेको चाहिँ यो लाजले आफ्नो बरको ढाक्ने कारण छ एउटा।
1: हजुर,
0: दोस्रो के छ त भन्दाखेरि, दोस्रो त हरेक पार्टीभित्र मनोवैज्ञानिक रूपमा त्यसपछि आएर कार्यकर्ताको प्रेसरको हिसाबले बोल्नै नसकेका एकदम पुरै मुखमा पट्टी लगाइदिएका कार्यकर्ताहरूले पनि नेताले छोड्नुपर्छ भन्ने आन्तरिक प्रेसर त त्यो एमाले भन्ने पार्टीमा पनि र अहिलेको प्रचण्डको नेकपा भन्ने पार्टीमा पनि छ। त्यो प्रेसर पनि दोस्रो कारण छ कि त्यो प्रेसरलाई कसरी थाम्ने त भन्दाखेरि, पार्टी एकता भइसकेपछि त अरू कुनै तेस्रो मान्छेको नेतृत्वमा, चौथो मान्छेको नेतृत्वमा बनाउन त नपर्ने भयो, आफै बस्न पाइने
1: भइहाल्छ,
0: विषयान्तर हुने भयो। र त्यो प्रेसरलाई छेक्नको लागि पनि उहाँहरू के वामपन्थी एकता, या तेस्रो कुरा तपाईँले अघि भन्नुभयो कि प्रधानमन्त्रीको चाहिँ अहिले सम्भावना छैन भनेर, तर कुरा के छ त भन्दाखेरि सत्ताका विभिन्न आयामहरू हुन्छन्, पार्टी पनि एउटा सत्ताको महत्वपूर्ण कम्पोनेन्ट हो। पार्टी पार्टी आफैमा सत्ता हो, र त्यति मात्र होइन, अब स्थानीय चुनाव र प्रदेशको चुनाव आउँदैछ 6-8 महिना एक वर्षपछि, भनेपछि 6-8 महिनापछि आउँदै गरेको स्थानीय चुनाव र प्रदेशको चुनावमा त फेरि अर्को लाज लाजको चाहिँ ओहिरो आउनेवाला छ। भनेपछि त्यो तीनटा कुरालाई, एक उहाँहरू ले चाहिँ यो आउन लागेको स्थानीय या प्रदेश चुनावको चाहिँ मा चाहिँ फेरि आफ्नो चाहिँ अर्को पराजयको अर्को पछारिनुपर्ने जो अवस्था छ त्यसलाई रोक्नको निम्ति, दोस्रो कुरा चाहिँ आन्तरिक पार्टी जीवनमा जुन प्रेसर आएको छ मनोवैज्ञानिक रूपमा, जनताले पनि यिनीहरूको अनुहार हेर्न हुँदैन भन्ने जस्तो अझै पनि त्यो मनोविज्ञान बाँकी नै छ, त्यो मनोविज्ञानलाई विषयान्तर गर्नको निम्ति, र तेस्रो कुरा चाहिँ कम्युनिस्ट आन्दोलनलाई विघटन गरेर लगिदिएको लाजको बर्को लाज चाहिँ बर्कोले ढाक्नको निम्ति उहाँहरू यो
1: का लागि अलिअलि संगठनलाई दुरुपयोग गरौँ भन्नुको लागि
0: त्यो पनि एउटा कारण हो। किनभने एउटा त अब मलाई चाहिँ फेरि त्यो कारणमा चाहिँ अहिलेको जो बालेन्द्रजीको सरकार जो बनेको छ योसँग चाहिँ त्यो पुरानो फाइल खोल्ने होइन योसँग नैतिक अधिकार छैन, किनभने गृहमन्त्रीको फाइल चाहिँ लुकाएर राख्ने
1: होइन, त्यो नैतिक अधिकार होस् या नहोस् विगतमा के भएको थियो छोडिदिनु होइन, तर अधिकार त राख्छ यसले, त्यो पावरलाई प्रयोग वा दुरुपयोग वा अधिक प्रयोग राख्ने ताकत राख्छ
0: त्यही राख्ने कारणले गर्दाखेरि त्यो पनि एउटा कारण, त्यो प्रेसर पनि यो चाहिँ वामपन्थी सो घोषित अथवा सो कल्ड वामपन्थीहरूलाई त्यो प्रेसर पनि छ, तर यो वामपन्थीहरूको एकता, यो वामपन्थी भनिनेहरूको एकता भनौँ न, वामपन्थी त किन भन्ने, वामपन्थी भनिनेहरूको एकता चाहिँ जति ठुला ठुला पार्टीहरू उहाँहरू मिल्नुहोस् त्यति धेरै उहाँहरूको खरानी चाहिँ उड्दै जाने।
1: तर फेरि उहाँहरूले जे जे गरे पनि अब त्यो हुन त एउटा उखान छ कि ढाट्नेले जान्दछ कि आँट्नेले जान्दछ, होइन आँट्ने पनि होला नि ढाट्ने पनि होला नि यहाँभित्र वामपन्थीभित्र, यिनीहरूलाई अब पत्याउने जनताले ठाउँ कति बाँकी छ कुनै अन्तरकुन्तरमा त्यो चाहिँ बाँकी छ, या तपाईँ विद्यादेवी भण्डारीलाई अगाडि लाउने त्यो अम्रेलाभित्र अरू सबै पसेर अटेर त्यही ढर्रा त्यही शैली त्यही अनुहार, यो कति सम्भवको कुरा हो?
0: उहाँहरूको अर्थ जीवन, उहाँहरूको जिन्दगी, उहाँहरूको चाहिँ सांस्कृतिक जीवन, उहाँहरूले चाहिँ देखाउनु भएको यो 20-15 वर्षदेखिका पूजा आजा होइनदेखि लिएर जति पनि उहाँहरूले गर्नुभएको छ हरकतहरू, त्यो सबै हरकत हेर्दाखेरि चाहिँ उहाँहरूको कुनै खैरियत छैन, कुनै उहाँहरूको चाहिँ पुनर्स्थापनाको कुनै सम्भावना म चाहिँ देख्दिनँ। अब मान्छे त यस्तो हुन्छ, अब एक बारको जिन्दगीमा 2-4 चोटि प्रधानमन्त्री भइसकेका मान्छे 20-40 वर्षदेखि पार्टी चलाइराखेका मान्छे, 5-10 वर्षदेखि पार्टी चलाइराखेका मान्छे होइन, अब उसलाई त त्यो पराजयलाई स्वीकार्नको निम्ति मनोवैज्ञानिक रूपमा, सामाजिक रूपमा, सांस्कृतिक रूपमा होइन, इगोको हिसाबले पनि कति गाह्रो भइराख्या होला, उहाँहरूको मन यति बेला कति चञ्चल भइराख्या होला, त्यो त सधैँ छ, कति मुटु छ, कति छिटो धड्किराख्या होला, त्यो चाहिँ पुनर्स्थापना हुन सक्ने सम्भावना चाहिँ म चाहिँ देख्ने।
1: भनेपछि हर कोसिस छ, तर यिनीहरू अब पुनर्स्थापित हुने, कम्युनिस्टहरू गोलबद्ध हुने, एकै ठाउँ आउने सम्भावना पनि अब म त गनेर पनि सक्दिनँ। हेर्नुहोस्, हाँगा बिगा कति हो, कति रुख एउटा छ उम्रेको जरो, हाँगा बिगा ती त पातै पात कति हो कति, हेर्नुहोस् मन वैद्यदेखि विप्लवसम्म, आउतीदेखि प्रचण्ड, माधव नेपाल ओलीहरू, यता सीपी मैनालीहरू, यी सम्म जो छन्, यो सबै एकै ठाउँ एउटा वामपन्थी धार हो, एउटा आन्दोलन हो भने त एउटै छाताभित्र यिनीहरू अट्नु पर्थ्यो होला नि त।
0: तपाईँले भनेको कम्युनिस्टहरू एकै ठाउँमा अट्नु पर्थ्यो भन्ने कुरा अब एउटा हिसाबले त हो, तर यतातिर कम्युनिस्टहरूलाई छोडिदिनु न, कम्युनिस्ट नभन्नेहरू पनि त कतिवटा पार्टी छन् यो देशमा, भन्नुहोस् त लगभग 50-60 जति पार्टीहरू छन्, तिनीहरू किन एक ठाउँमा हुँदैन नि त?
1: होइन, त्यो चाहिँ फेरि दुई धारको बहसको विषय बन्न सक्ला, तर मैले कम्युनिस्टहरू पहिले एक ठाउँमा हुन्,
0: उनीहरूको धार नै हो, उनीहरूको धारको धार त एउटै हो, त्यस कारण कम्युनिस्ट आन्दोलन भनेर चाहिँ खास कम्युनिस्ट आन्दोलन चाहिँ नेपालमा अहिले पुनर्जागरणको फेजमा छ, त्यो चाहिँ असाध्यै प्रारम्भिक चरणमा यो चाहिँ वामे सर्ने ठाउँमा छ यदि पुनर्जागरणको कुरा गर्ने हो भने,
1: र
0: संसदीय कम्युनिस्टहरू जो संसदमा गए, संसदलाई प्रयोग गर्ने भनेर गए, कुनै बेला क्रान्तिकारी प्रयोग पनि गरे, 48 सालको प्रयोग हेर्नुहोस् होइन, 48 सालमा तात्कालीन संयुक्त जनमोर्चाले संसदमा जे गरेको थियो त्यो क्रान्तिकारी प्रयोगको अर्थमा हिस्टोरिकलै छ अहिले पनि, 64 सालकै चुनावमा पनि 64 सालमा माओवादीको संसदमा प्रवेश चाहिँ क्रान्तिकारी प्रवेश नै थियो भन्ने मोटामोटी भनौँ न, त्यसले चाहिँ नेपालमा समानुपातिकता, संविधान सभा, गणतन्त्र ल्याउनको निम्ति त्यो प्रवेश थियो कुनै बेला। तर अहिले चाहिँ यो संसदवादमा प्रवेश चाहिँ क्रान्तिकारी भएर गर्ने, तर प्रवेश भइसकेपछि चाहिँ संसदवादभित्रबाट त्यो क्रान्तिकारीता भुट्टे हुँदै हुँदै हुँदै हुँदै संसदवादतिर जाने चाहिँ नेपालको इतिहास नै छ। त्यसले गर्दा बचे खुचेको बागलुङ र भक्तपुरको वामपन्थ पनि अहिले संसदवादभित्र चाहिँ पिलायो होइन, त्यसले गर्दाखेरि बाँकी त त्यो संसदवादभित्र संसदीय कम्युनिस्ट भन्ने जो भन्ने भन्ने गरिन्छ या संसदीय वामपन्थहरूको त अहिले त्यस्तो देखिन्न। तर मलाई चाहिँ के लाग्छ त भन्दाखेरि अब नेपालको जमिनमा जो कम्युनिस्टलाई प्रेम गर्ने जनताहरू बाँकी छन्, कम्युनिस्ट भनेको चाहिँ यस्ता हुन् भनेर भन्ने मान्छेहरू अझै पनि बाँकी भएको कारणले गर्दाखेरि र वर्ग रहेसम्म, क्लास रहेसम्म वर्ग संघर्ष रहिरहने र अन्तत फेरि यो समाजलाई साँच्चै मुक्त गर्ने हो भने त समाजवादतिर नगइकन त कसैलाई सुख हुने देखिएन। किनकि पुँजीवादमा त के हुने भयो त भन्दाखेरि एउटा एलन मस्कको सम्पत्ति त अमेरिकाको बजेटभन्दा बढी हुने भयो यहाँ त, यसरी पनि यो संसार त चलिनु नरहला भन्ने बहस भएको कारणले गर्दाखेरि चाहिँ पुनर्जागरणमा गयो भने त्यो भनेको चाहिँ पुष्पलालहरूले गरेको जुन कम्युनिस्ट आन्दोलनको विकासको जो दुःख थियो
1: हजुर,
0: यस्तै दुःख गर्ने क्रान्तिकारी कम्युनिस्टहरू नयाँ आयो भने र उनीहरूले मेहनत गरे भने मात्रै कम्युनिस्ट आन्दोलनको भविष्य सम्भव होला, नत्र चाहिँ यो चाहिँ विघटनमै छ र यो खरानी नै भइरहेको।
1: तर संसारभर यसको दर्शन, यसको विचारधारा, यो कति औचित्यपूर्ण छ भनेर दक्षिण एसियातिर खिँदै गरेको कुरा, नेपालको अहिलेको अवस्था, अब एउटा अपवाद चीन, त्यो पनि खासमा कम्युनिस्ट विचारधारा हो भन्ने कि त्यो समाजवादी भन्ने कि, अब त्यसले ग्लोबलाइजेशनलाई कति अंगीकार गर्यो त्यो छुट्टै बहसको विषय छ। अब धेरैले उदाहरण दिने ज्योति बसुहरूको त्यो पश्चिम बंगालको कुरा, 34 वर्ष पछाडि त्यो शासन पनि डल्यो, हेर्नुहोस् जति काम गर्यो त्यहाँ त के काम गरेका थिएनन् होला, त्यति गर्दा गर्दै पनि उनीहरू त ढले नि होइन। आज केरलाकै कुरा अनि हाम्रो नेपालको कुरा, ठाउँ कता छ, बतास कसरी बगिराखेको छ, प्रश्न त्यो छ नि।
0: त्यसमा तपाईँको प्रश्नको सँगसँगै छ, प्रश्नको सँगसँगै संसारमा आज पुँजीवाद सफल भइरहेको छ,
1: मैले त्यो छ भनेको छैन, तर समाजवादको कुरा र जो कम्युनिस्ट विचारधारा थियो त्यो कहाँ छ भनेको।
0: पुँजीवाद सफल भइराखेको छैन र पुँजीवादले संसारलाई लुटेर मात्रै त्यो टिकिराखेको छ, त्यसले गर्दाखेरि चाहिँ त्यसको विकल्पमा त समाजवादमा नगइकन सम्भव छैन। जहाँसम्म कम्युनिस्ट आन्दोलनको संसारभरि नै कम्युनिस्ट आन्दोलनको जे सेटब्याक भएको कुरा सही कुरा हो, त्यो सेटब्याक हुनुको मुख्य कारण भनेको चाहिँ उनीहरूले बदलिएको उत्पादक शक्तिको आधारमा बदलिएको समाज अनुकूल समाजवादलाई चाहिँ अप गर्ने या समाजवादको विकास गर्ने दिशातिर उनीहरूले मेहनत गर्न नसकेको कारणले गर्दा संसारभरि नै सेटब्याक खाइराखेको छ। यदि त्यो बदलिएको परिवेश र नयाँ विश्वको आजको नयाँ अवस्था अनुकूल समाजवादलाई लागू गर्न सक्ने खालको कम्युनिस्ट आन्दोलन आएछ भने त्यसले पुनर्जागरणतिर आफूलाई अप होला, नत्र त विघटनको यात्रा तपाईँले भनेको जस्तै छ, त्यो कुरा स्वीकार्नुपर्छ।
1: तर कति सम्भव छ, अब नेपालमा तपाईँले भनेको त्यो जागरणको अभियान, पुनर्जागरणको प्रारम्भिक फेज, यो अस्तिको जो चुनाव छ फागुन 21 को 82 को, यो चुनावले यो एउटा घटना मात्रै हो या त्यो विचारधारा, त्यो दर्शन, त्यो युगको अन्त्य हो, कुन कोणबाट बहस गर्यो?
0: यो त यस्तो भयो, संसदीय चुनावले त हामीले त्यसरी मूल्याङ्कन गर्ने कुरा भएन, किनभने नेपाली जनताको दुईटा विशेषता छ भूपालजी। एउटा विशेषता भनेको चाहिँ जसले जसले नयाँ विद्रोह गर्छु भन्छ नि जहिले जहिले,
1: हजुर,
0: त्यो सबै विद्रोहलाई जनताले साथ दिएको छ। 7 सालमा हेर्नुहोस्, 28 सालमा हेर्नुहोस्, 36मा हेर्नुहोस्, 46मा हेर्नुहोस्, जनयुद्धमा हेर्नुहोस्, 62-63मा हेर्नुहोस् र अहिले पछिल्लो चरणमा तेन्जी विद्रोह र मधेस आन्दोलनसम्म हेर्नुहोस्, हरेक विद्रोह गर्नेलाई जनताको ल्याप्चे छ, जनताले मजाले सपोर्ट गरेका छन् एउटा। दोस्रो चाहिँ हरेक निर्वाचन, फेरि निर्वाचनमा पनि हामी नयाँ गर्छु भनेर आउनेहरूलाई जनताले फेरि चेक गर्न खोजेका छन्। 7 साल 15 सालमा काँग्रेसलाई हाले, 48मा काँग्रेसलाई हाले, 51मा एमालेलाई हाले, 56मा एमालेलाई काँग्रेसलाई बराबर जस्तो हाले, 64मा दुईटालाई बिर्सिएर माओवादीलाई हाले, होइन 70मा राष्ट्रपालाई पनि अलिअलि हाले, त्यसपछि मधेसवादी दलहरूलाई पनि एकलट हाले, होइन नयाँ भनेर आउने यो विवेकशील नाम गरेको पार्टीलाई पनि अलिअलि मान्छेले टेस्ट गर्न खोजे, होइन र अहिले चाहिँ राष्ट्रपालाई मान्छेले चाहिँ जनताले भोट हालेको देखिन्छ। अर्थात हरेक चुनावमा नयाँ गरेर गर्छु भनेर भन्न सक्ने मान्छेहरूलाई, के अरे पार्टीहरूलाई जनताले गरेका छन्। त्यसकारण एउटा चुनावले त हामीले कुनै पनि कुराको निर्क्युअल गर्नु हुँदैन। यो चुनाव नहुँदाखेरि पनि र जेएनजी विद्रोह नहुँदाखेरि पनि त्यति मात्र होइन, दुई तिहाईको डबल पाइलटवाला सरकारमा, डबल पाइलटवाला वामपन्थी, जब सोकल वामपन्थीको सरकार हुँदा पनि हामीले चाहिँ के भनेका थियौँ भने यो आन्दोलनको विघटन भयो। आज भनेको होइन, 75 सालमा केपी ओली र प्रचण्डको प्रचण्ड जति बेला जहाजमा दुईजनाले जहाज हाँकिराखेका थिए त्यति बेला नै हामीले भन्यौँ कि आन्दोलनको विघटन भयो। किनकि यो आन्दोलन चाहिँ कम्युनिस्ट भनेको समाजवाद ल्याउनको निम्ति हो, ल्याउन सक्छ भने सक्दैन भने त्यसले संघर्ष गर्ने हो। अब पुँजीवादलाई नै कन्टिन्युटी गर्ने, दलाल पुँजीवादलाई नै कन्टिन्युटी गर्ने, भ्रष्टाचार महँगी त्यसलाई नै कन्टिन्युटी गर्नको निम्ति त कम्युनिस्ट किन चाहियो, चाहिँदैन थियो त्यो। त्यसले गर्दाखेरि त्यो आन्दोलन चाहिँ सहरमा त्यति बेला विकसित भएको थियो, अब अहिले रूपमा पनि त्यो चाहिँ जेएनजी विद्रोह र चुनावपछि चाहिँ त्यो दुईटै देखा परे।
1: तपाईँले भनेको चाहिँ यो एउटा परीक्षण मात्रै हो गत फागुन 21 को जनमत, यो निरन्तरता यसको हुनेमा तपाईँको शंका छ, विगतका घटनालाई तपाईँले आधार मान्नुभयो।
0: अनि उहाँहरूको कन्टिन्युटी सम्भव छैन, त्यो मात्रै होइन, अहिले त पुरानो संसदीय राजनीति जुन यो एउटा चाहिँ पपुलिजमको नयाँ आएको छ त्यसले चाहिँ पुरानो संसदीय राजनीति पनि टिक्न गाह्रो छ, पपुलिजम पनि नयाँ भर्सनमा आउनुभयो
1: होइन। तर संसारभर एउटा राइटिस्ट विङ त्यसरी हावी हुँदै आएको छ, डोमिनेसनमा गएको छ र त्यसले एउटा दबदबा कायम गरेको सत्य छ नि,
0: त्यसले चाहिँ संसार लुटेर दबदबा कायम गरिरहेको छ कि। अब संसार लुटेर दबदबा कायम गर्ने कुरालाई दबदबा छ भनेर भन्ने हो भने
1: होइन, लुटेर भन्नु त्यसलाई त फेरि जनताले अनुमोदन गरेको छ, तपाईँ कसरी लुटेर भन्नुहुन्छ त फेरि।
0: ल तपाईँले युरोप र अमेरिकाको
1: फ्रान्सदेखि लिएर तपाईँ बेलायतदेखि लिएर जर्मनीदेखि लिएर जाँदा आयो या इभन इन्डियादेखि लिएर या अहिले नेपालसम्मको कुरा,
0: अनि बेलायत चाहिँ आजको बेलायत भएको चाहिँ 300 वर्षसम्म संसार लुटेर भएन र फ्रान्स आजसम्म पनि संसार लुटिरहेको होइन र जर्मनी संसार आज पनि लुटिरहेको छैन र यसले त संसारलाई
1: त्यहाँको जनताको म्यान्डेट, त्यहाँको जनताको म्यान्डेट माथिको
0: हाम्रो जनताको म्यान्डेट दिएर हामी चाहिँ अब लुट्न पठाउँछ, बिहारतिर युपीतिर सिक्किमतिर लुट्न पठाउने, लुट्न पठाउने कुरा चाहिँ जनताको म्यान्डेटबाट आएपछि ठिक हुन्छ त।
1: अनि त्यही त जनताको म्यान्डेटबाट आइरहेको छ नि त यो त, मैले मेरो प्रश्न तपाईँलाई त्यो हो
0: बुझे, जनताको म्यान्डेटबाट पुँजीवादले संसार लुट्यो भनेपछि चाहिँ जनताको म्यान्डेट पाइसकेपछि लुट्न पाइन्छ, त्यसो त जनताको
1: बहुसंख्यकले त्यो गर्छन् भने त्यसलाई मान्ने कि नमान्ने त।
0: त्यसो भए त तपाईँले हिटलरलाई मान्नु पर्यो नि, जनताको म्यान्डेटबाट हिटलरले चाहिँ 2 करोड मान्छेलाई मारेको, त्यो मान्नु पर्यो। मुसोलिनीले 60 लाख भन्दा बढी मान्छे मारेको त्यसलाई मान्नु पर्यो नि त, जनताको म्यान्डेटबाट आयो नि त। जनताको म्यान्डेटबाट आएको कुरा चाहिँ सबै ठिक हुन्छ भन्ने भएन, त्यस कारण पुँजीवाद जो अहिले चाहिँ अहिले पनि भनौँ न त्यही इरानकै कुरा पनि, इरानमा अमेरिकाको कदम चाहिँ यो त्यहाँको जनताको म्यान्डेटबाट आएको भनेर ठिक हुन्छ त, हुँदैन। त्यसो हुँदा त हिटलरलाई र मुसोलिनीलाई ठिक हो भन्नुपर्ने हुन्छ, भनेपछि त फासीवाद, फासीवाद नै हो, हत्या, हत्या नै हो, लुट्ने काम, लुट्ने काम नै हो। किसान पुँजीवाद संसारमा कहीँ पनि सफल भएको छैन, त्यसको मतलब समाजवाद सफल भएको भन्ने मेरो कुरा होइन।
1: तपाईँको तर्क यो रह्यो, यो जो मोडल छ शासकीय संरचनाका मोडल, जो यो पुँजीवादी मोडल, संसदीय मोडल, यो सबै समूल रूपमा हेरेर जानु पर्यो होइन,
0: एकदम यो नफेरिकन हुँदैन, किन यसले यति धेरै ठूलो ग्याप राखेको छ कि यसले लुट्ने भन्दा यसोसँग अर्को कुनै कथा छैन। मलाई एउटा मात्र त्यस्तो देश आज सफल भएको देश देखाइदिनुहोस् पुँजीवादी देशहरू जसले संसारलाई नलुटेको हो।
1: त्यसो भए के त निचोड के हो त यो कम्युनिस्ट गठबन्धनको जो चर्चा उहाँले गर्नुभएको छ, आउने चुनावमा अघि तपाईँले डिस्क्लोज गरिसक्नु, उहाँहरू त त्यसमा करिब करिब अनौपचारिक सहमतिमा पुगिसक्नु भएको छ अरे।
0: उहाँहरूलाई उहाँहरू त एउटै भएको राम्रो नि, उहाँहरू एउटै भएको राम्रो, कति धेरैजनाको आलोचना गरेर हिँड्नु, एउटै भएपछि एकजनाको मात्रै आलोचना गरेर पुग्ने भयो होइन, उहाँहरू पनि हामी विकसित भएका रहेछौँ, हामीले केही गरेर हुँदैन रहेछ भन्ने कुरा त खरानीलाई पनि उडेपछि मात्रै महसुस हुने भयो नि त। अब उहाँहरू उड्नु पर्यो, खरानी त भइसक्नु भयो, हावा आउँछ कि हुरी आउँछ कि आँधी आउँछ कि त्यसले उडाउने होइन, त्यो चाहिँ अब उड्न बाँकी मात्रै हो, त्यो पनि उहाँहरूलाई महसुस होस्, यसमा त हाम्रो शुभेच्छा नै छ उहाँहरूको एकताको लागि त। तर यो न वामपन्थ हो न वामपन्थी एकता हो,
1: भनेपछि उहाँहरूको जम्मा जम्मी उद्देश्य अहिले खरानी जोगाउने उद्देश्यका लागि एक ठाउँमा हुँदै हुन्छ, उड्नबाट जोगाउन
0: जोगाउन खरानी खोज्दै हुनुहुन्छ, तर उहाँहरू खरानी बाँकी खरानी उड्छ कि उड्छ,
1: भगे खरानी पनि उड्न नदिन लाग्नुभयो उहाँहरू,
0: उहाँहरूको कोसिस त त्यो छ, तर खरानी भए पनि उडे पनि रहे पनि त्यसको के अर्थ छ र, उडे पनि हावामा रहे पनि जमिनमा त हो,
1: तर खरानी पनि कहिले काहीँ उपयोग नै हुन्छ, खैर यो
0: तपाईँको हुन्छ उपयोग, खरानीको उपयोग हुन्छ तर त्यसले त्यसले चाहिँ त्यसको उपयोग चाहिँ त्यही अर्थ मात्रै उपयोग हुन्छ, यो समाज चलाउने हात्ने अर्थमा हुँदैन।
1: हस् तपाईँको यो महत्वपूर्ण समय संवादका लागि धेरै धेरै धन्यवाद।
0: हजुर यहाँलाई पनि धेरै धेरै धन्यवाद।
2: रेडियो पावर घटना विषयको सशक्त संवाद। हजुरको रेडियो 102.1 MHz।
3: गोलुन्जर गाउँपालिका स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना।
4: प्रस्तुत विषयमा सुशासन व्यवस्थापन तथा सञ्चालन एन 2064 को दफा 30 तथा सूचनाको हक सम्बन्धी एन 2064 को दफा 4 को उपदफा 2 को खण्ड गमा प्रत्येक सार्वजनिक निकायले आफ्नो काम कारवाही खुल्ला र पारदर्शी रूपमा गर्नुपर्ने व्यवस्था रहेकोले गोलुन्जर गाउँपालिकाद्वारा आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक सम्मको सार्वजनिक सुनवाई कार्यक्रम कार्यालयबाट सम्पादित कार्यक्रम विकास आयोजना सुशासन तथा सेवा प्रवाह लगायतका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने भएकाले सम्पूर्ण जनप्रतिनिधिहरू, राजनैतिक दलका प्रतिनिधिहरू, समाजसेवी बुद्धिजीवीहरू, गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरू, सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू, सहकारी संघ संस्थाका प्रतिनिधिहरू, स्वास्थ्य संस्थाका प्रतिनिधि र स्वयंसेविकाहरू, संचारकर्मी, निर्माण व्यवसायी, उपभोक्ता समितिहरू, टोल विकास संस्थाहरू, महिला समूहहरू, बाल क्लबहरू र आम नागरिक लगायत सम्पूर्ण सरोकारवालाहरूको गरिमामय उपस्थितिका लागि गोलन्जोर गाउँ कार्यपालिकाको कार्यालय हार्दिक अनुरोध गर्दछ।
3: कार्यक्रम सञ्चालन हुने मिति 2083 साल असार 19 गते शुक्रबार, समय बिहानको ठिक 11:30 बजे, स्थान गोलन्जोर गाउँपालिका अन्तर्गत कृषि तथा पशुपन्छी सेवा केन्द्रको प्राङ्गण ग्वालटार सिन्धुली।
4: गाउँपालिकाको सार्वजनिक सुनवाई कार्यक्रममा गाउँ कार्यपालिका कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारी, सबै सामुदायिक विद्यालयका प्रधान अध्यापकहरू अनिवार्य उपस्थितिको लागि जानकारी गराइन्छ।
3: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली।
5: हावाहुरी चलेको बेला के गर्ने?
4: घरको झ्याल र ढोका बन्द गर्ने,
5: आगोका स्रोतहरू बन्द गर्ने,
4: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
5: भिडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
4: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
5: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
4: हावाहुरी चलेको बेला के नगर्ने?
5: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
4: बिजुलीको तार लत्रिएको छ भने नछुने,
5: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
4: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
5: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
3: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
4: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
6: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
3: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
7: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 98-54-043-230, 97-67-65-24-29।
7: सुनकोशी सामुदायिक अस्पताल खुर्कोट सिन्धुली।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
2: तपाईँले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
3: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
2: हुर्केकै गिरिराज चल्ला 150मा?
3: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
4: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
3: विराज किसानको साथी,
4: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
3: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485402533 र 98540402439। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
5: सूचना
6: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च, आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
5: जिल्ला अस्पताल रामेछाप।
7: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
8: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क नम्बर 9844021369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
9: माग राजकोपा भन्छ,
10: टेक्निकल ग्लिचेज मात्रै, कोही कतैबाट चाहिँ मुद्दा यताउता भयो भने हामी प्रष्ट रूपमा सबै कुरा खोलेर देखाइदिन्छौँ।
9: भारी वर्षाको पूर्वानुमान गरिँदा आम मानिसलाई सुझाव के छ?
11: आज भोलि पर्सि पानीका बहादुरहरू कहाँ कहाँ छ एकचोटि विचार गर्नु, हेर्नु भनेर हामीले एलर्टमा त्यही भनेका छौँ।
9: विपद प्राधिकरणका प्रमुख कार्यकारी र भेनेजुएला भूकम्पमा 106 घण्टासम्म भग्नावशेषमा फँसेका 21 वर्षीय पुरुषको जीवितै उद्धार। तर सबभन्दा पहिला प्रमुख विश्व समाचार।
12: प्रदीप बस्यालबाट समाचार सुन्नुहोस्। भेनेजुएलाका अधिकारीहरूले गत साताका 2 मुख्य भूकम्पपछि फँसेकाहरू जीवितै फेला पार्ने आशा कमजोर हुँदै गएको बताएका छन्। करिब 1500 जनाको मृत्यु भएको पुष्टि भए पनि अझै 10,000 बेपत्ता रहेको ठानिएको छ। कराकसको मुख्य शवगृह भरिएको छ भने भेनेजुएला सरकार विरूद्ध जनआक्रोश बढ्दो छ। बीबीसीका नोर्बेतो परादेश भन्छन्, क्षतिको तह अकल्पनीय छ, सहायताकर्ताहरू यहाँ आउँदा के गर्ने भन्ने भ्यू पाउन सकिरहेका छैनन्। मानिसहरूले पर्याप्त राहत नपुगेको ठान्छन्, उनीहरूले आशा मारिरहेका छन्। बीबीसी संवाददाताको भनाई। यसैबीच नेदरल्याण्डले आपतकालीन आपूर्ति सहितको नौसेनाको पानीजहाज पठाउने घोषणा गरेको छ भने चीनले करिब 1.5 करोड़ डलर बराबरको सहायताको वाचा गरेको छ। प्रजातान्त्रिक गणतन्त्र कंगोले त्यहाँ इबोलाका घटनामा तीव्र वृद्धि भएको जनाएको छ। पछिल्लो तथ्याङ्क अनुसार शनिबार 47 नयाँ संक्रमण र 12 जनाको मृत्यु भएको देखिन्छ। गत महिना प्रकोप घोषणा भएता 1200 भन्दा बढ़ी घटनाहरू पुष्टि भएका छन्, जसमध्ये 360 जनाको मृत्यु भएको थियो। यसैबीच अफ्रिका सेन्ट्रल फर डिजिज कन्ट्रोलका प्रमुखले इबोलाको बुन्डीबुग्यो लहरका लागि नयाँ औषधि परीक्षणहरू यसै साताको शुरूमा शुरू हुन सक्ने बीबीसीलाई बताएका छन्। यस स्ट्रेनका लागि हाल कुनै अनुमोदित उपचार छैन। उनका अनुसार उक्त अनुसन्धानले 6 महिनाभित्र नयाँ उपचार विधि र खोप दिन सक्ने आशा गरिएको छ। दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले मंगलबार योजनाबद्ध रूपमा हुन लागेको आप्रवासन विरोधी प्रदर्शन अघि शान्त रहन अपील गरेका छन्। उनले भनेका छन् मानिसहरूलाई प्रदर्शन गर्ने अधिकार भए पनि धम्की र हिंसा सहन गरिने छैन। त्यहाँका आप्रवासन विरोधी समूहहरूले जून 30 कागजात नभएका आप्रवासीहरूलाई देश छाड्न अनौपचारिक समय सीमा तोकेसँगै प्रहरीले देशव्यापी रूपमा सुरक्षा कार्यवाहीको तयारी गरिरहेको छ। राष्ट्रपति ट्रम्पले मंगलबार कतारको राजधानी दोहामा हुन लागेको वार्ताका लागि इरानले अनुरोध गरेको बताएका छन्। पछिल्ला दिनमा दुवै देशले पुनः आक्रमणहरू शुरू गरेपछि हालको युद्ध विराम बिथोरिने चिन्ता बढ़ेको छ। व्हाइट हाउसले ट्रम्पले शान्ति प्रक्रियाको सफलता चाहेको उल्लेख गरेको छ। व्हाइट हाउसले यो पनि भनेको छ प्राविधिक वार्ताहरू उक्त बैठकको छेकोमा जारी रहनेछन्। र अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानले गरेको पछिल्लो सीमापार हवाई आक्रमण र स्थल कार्यवाहीको निन्दा गरेको छ। उसले त्यस क्रममा आफ्ना कम्तीमा 36 सर्वसाधारण मारिएको र 160 बढी मानिसहरू घाइते भएको जनाएको छ। तालिबानले त्यसलाई अपराध र अत्याचार भनेको छ। उता त्यस विपरीत पाकिस्तानले चाहिँ आफ्नो हमला आतंकवादी लुक्ने ठाउँहरूमा केन्द्रित रहेको भन्दै तीमध्ये 29 मृत्यु भएको जनाएको छ। इस्लामाबादले आफ्ना पछिल्ला कार्यवाही निर्दोष मानिसहरू विरूद्ध हालेका आतंकवादी आक्रमणको प्रतिक्रिया रहेको भनेको छ। यो बीबीसी नेपाली सेवा हो।
13: कार्यक्रममा तपाईंलाई पुनः स्वागत छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले बाल बालिकाहरूलाई पार्टीमा सदस्यता दिएको भन्ने विषय सदन र संचार माध्यमहरूमा उठाइएपछि राष्ट्रिय मानवाधिकार आयोगले उक्त पार्टीलाई त्यसबारे ध्यानाकर्षण गराउँदै के कसो भएको हो प्रष्टीकरण मागेको छ। हालै पार्टीको महाधिवेशनका बेला पेश भएको सांगठनिक प्रतिवेदन अनुसार 18 वर्ष भन्दा मुनिका 35,000 भन्दा बढ़ी बालबालिकालाई सदस्यता वितरण गरेको थियो। उक्त विषयमा हिजो प्रतिनिधि सभा र आज राष्ट्रिय सभामा पनि प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले आपत्ति जनाएका छन्। तर रासोपाले भने प्राविधिक त्रुटिका कारण मात्रै उमेर 18 वर्ष भन्दा कम देखिएको र बालबालिकालाई सदस्यता नदिइएको जनाएको छ। सुनौ एउटा रिपोर्ट। राष्ट्रिय स्वतन्त्र पार्टीले बालबालिकाहरूलाई पार्टी सदस्य बनाएको भन्दै संसदको दुवै सदनमा नेपाली कांग्रेसले हिजो र आज नै आपत्ति जनाएको छ। संविधानले बालबालिकालाई पार्टी सदस्य बनाउन बन्देज गरे पनि 35,000 भन्दा बढ़ी बालबालिका सदस्य बनेको पार्टीकै महाधिवेशनमा प्रस्तुत प्रतिवेदनले देखाएको भन्दै उनीहरूले रासोपा संविधान भन्दा माथि हो भनेर प्रश्न गरेका छन्। आजै राष्ट्रिय मानवाधिकार आयोगले पनि सार्वजनिक रूपमा यी विषय उठेपछि के कसो भएको हो भनेर पार्टीको केन्द्रीय कार्यालयमा त्यसबारे जवाफ पठाउन पत्राचार गरिएको जनाएको छ। आयोगका सहायक प्रवक्ता श्यामबाबु काफले भन्छन्
14: त्यो विषयमा के भएको हो र राष्ट्रपतिले 18 वर्ष भन्दा मुनिका बालबालिकाहरूलाई चाहिँ त्यसरी सदस्यता वितरण गरेको हो कि होइन र गरेको हो भने त्यस्तो कुरा चाहिँ हाम्रो प्रचलित कानून संविधान र अन्तर्राष्ट्रिय मान्यता बमोजिम त्यसको विपरीत हुने भएको हुनाले त्यसको जानकारी यथाशीघ्र गराइदिनु भनेर हामीले ध्यानाकर्षण सहितको पत्राचार गरेका छौं। आज
13: राष्ट्रिय स्वतन्त्र पार्टीले भने उक्त विषय उठे पनि प्राविधिक त्रुटिका कारण त्यस्तो हुन गएको तर बालबालिकाहरूलाई आफूहरूले सदस्यता नदिएको जनाएको छ। आधिकारिक रूपमा भने यस विषयमा अहिलेसम्म रासोपाले कुनै अभिव्यक्ति वा प्रष्टीकरण सार्वजनिक रूपमा दिएको छैन। बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्ने विषयबारे बीबीसीले सोधेको प्रश्नको जवाफ दिँदै पार्टीको संगठन विभागका निवर्तमान सचिव शंकर श्रेष्ठ भन्छन्
15: पोर्टलमा जन्ममिति इन्ट्री गर्ने ठाउँमा नेपाली र अङ्ग्रेजीको फरक परेकोले गर्दाखेरि उमेर देखिने क्रममा फरक देखिएको छ। यो कारणले गर्दाखेरि सिस्टममा त्यो देखिएको हो, त्यो वास्तविकता होइन। टेक्निकल ग्लिचेज मात्र हो, यसको कुनै समस्या होइन। यो कोही कतैबाट चाहिँ मुद्दा यताउता भयो भने हामी प्रष्ट रूपमा त्यो सबै कुरा खोलेर देखाइदिन्छ।
13: राजनीतिक दल सम्बन्धी ऐन र बालबालिका सम्बन्धी ऐन दुवैले बालबालिकालाई राजनीतिक दलको सदस्य बनाउन र राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न पूर्ण रूपमा रोक लगाएका छन्। अब अर्को विषय भोलि र पर्सी देशका कतिपय ठाउँमा भीषण वर्षा हुने सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले सूचना जारी गरेपछि खास गरी विपद रोक्नका निम्ति जोखिम अनुसार जनशक्ति र सामान परिचालन गरिएको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। लामो समय चर्किएको गर्मीपछि भीषण वर्षा हुँदा बाढ़ी पहिरो जस्ता विपद निम्तिन सक्ने चिन्ता बढ़ेको छ। यसै सन्दर्भमा साथी संजय ढकालले प्राधिकरणका प्रमुख कार्यकारी प्रदीप कुमार कोइरालालाई सम्पर्क गरी तयारीको अवस्था के कस्तो छ भनेर सोधेका छन्।
11: जुन जुन जिल्लामा भारी वर्षा हुने भनेको छ नि त्यो त्यो जिल्लामा चाहिँ सुरक्षा साधनलाई पनि बढी अलर्ट हुने, सुरक्षा निकायहरू तयारी अवस्थामा बस्ने अनि स्थानीय पालिकाहरू पनि अलर्ट भएर बस्ने भनेर हामीले भने हो र उहाँहरूलाई हामीले एउटा एडभाइजरी मात्रै जारी नगरेर एउटा कम्युनिकेसनको अर्को च्यानल पनि प्रयोग गरेर यता गृह मन्त्रालय मार्फत पनि भन्नुभएको छ, कन्ट्रोलबाट पनि त्यहाँ भनिन्छ। यदि त्यस्तो भन्नु अब राति अथवा भोलि बिहान भारी वर्षा हुने भन्ने हो भने राति चाहिँ त्यो त्यो जिल्लामा त्यो सवारी आगमन बन्द गर्नुपर्छ कि भनेर त्यो चाहिँ बेलुकासम्म त्यहाँ मन्त्रालयबाट आउँछ है, त्यो हाम्रो रिस्पोन्सको कुरा चाहिँ हाम्रो उहाँहरूले गर्नुहुन्छ अनि हामी चाहिँ त्यो समन्वय गर्ने अनि यता सडक विभागकोलाई अलर्ट गरेर त्यो कुनै ठाउँमा पहिरो गयो केही गयो भने डोजर रेडी अवस्थामा राख्नु भनेर।
16: यो खास चाहिँ चुनौती कुन कुन जिल्लामा कहाँपट्टि हुने जस्तो बुझिन्छ?
11: यो पूर्वी क्षेत्रको तराई एरिया भन्नु सप्तरी सिरा यतातिर त्यो तराई एरिया देखाइरहेको छ अहिले अनि पश्चिमको पनि तराई एरिया भनेको कैलाली धनगढी यता नेपालगंजसम्म त्यो चाहिँ भारी वर्षामा देखाइरहेछ अनि अन्य क्षेत्र जस्तै मध्यम वर्षा भनेर देखाइरहेछ क्या त्यो अलर्टमा अनि हामी त्यही अनुसार जुन ठाउँमा भारी हुन्छ त्यो ठाउँमा चाहिँ अलिकति अलर्टै बढी नै सतर्क हुनुपर्छ भनेर गरेका छन्।
16: अनि सामग्रीहरूको उपलब्धता जस्तो उद्धार कार्य गर्नुपर्ने स्थिति आइपर्यो भने त्यस्तोको तैनाथीहरू कस्तो मिलाउनु?
11: कार्यमा त सुरक्षा निकायहरू सबै एभाइलेबल भइहाले उहाँहरू अलर्ट हुनुहुन्छ अनि सामग्रीको हकमा चाहिँ हाम्रो त्यो क्षेत्रमा प्रदेशका गोदाम घरहरू छन्, हामीले पहिला एकचोटि अपडेट गरिसकेका थियौँ गोदाम घरहरू कति के छ के सामग्री रेडी छ भनेर, त्यसलाई फेरि साथीहरूले दिनभरि जस्तो नै त्यो प्रदेशका गोदाम घरहरू अनि पालिका तहमा रहेका गोदाम घरहरू त्यो सबैको स्थिति बुझ्नुहुन्छ र हामीले अहिले उहाँहरूलाई के भनिरहेको छौँ भने रिस्पोन्स गर्नको लागि सामग्री जुन भण्डारण गर्नुहुन्छ त्यो चाहिँ पालिका तहले अरूले आफ्नो आफ्नै हिसाबले व्यवस्था गर्नुहुन्छ र पहिला चाहिँ आफ्नै गोदाम घरको सामग्री प्रयोग गर्ने हो अनि नपुगेको खण्डमा तुरुन्तै खबर भएमा हाम्रो जिल्लाबाट सुरेश साहबले थप पठाइदिनुहुन्छ नभए प्रदेश सरकारबाट त्यो प्रदेश गोदाम गर्छ, यो संघीय सरकारले चाहिँ प्रदेशलाई गोदामबाट हस्तान्तरण गरेको छ र प्रदेश सरकारबाट जान्छ त्यो।
16: अनि प्रभावित क्षेत्रहरूमा जुन बस्नुहुन्छ मानिसहरू उहाँहरूलाई यस्तो विषयमा एसएमएसहरूबाट जानकारी दिने यस्तो व्यवस्था
11: छ अनि त्यो सोसल मिडियाहरूबाट दिया छ अनि यो न्यूज मिडियाहरूबाट पनि हामीले अलर्ट सबैतिर पठाछौँ भन्छ उहाँहरूलाई गएको छ अनि कतिपय ठाउँमा चाहिँ स्थानीय भाषा पनि बजाइदिनु है भनेको छ, अब त्यहाँ सुसञ्चार माध्यमहरू पनि लागिरहनु भएको छ।
16: यो वर्ष अब अलिक पानी कम पर्ने भनिया थियो तर पनि अब कुनै बेलामा फेरि बेसकन पर्न सक्छ भनिया छ,
11: यसो हो क्या टोटल मनसुन अवधिको तुलना गर्दा पो कम भनेको त मनसुनमा कम भनेर त कम पर्ने भयो नि त, पोहोरमा जति पर्यो त्योभन्दा यो वर्ष चाहिँ कम पर्छ भनेको, तर अलिक रिस्की यसपाली के छ भने कम भए तापनि एकै ठाउँमा धेरै पर्ने भन्ने छ नि त,
16: एकैचोटि थोरै समयमा धेरै पर्न सक्छ,
11: थोरै समयमा धेरै पर्ने भन्ने हो नि, अनि त्यसपछि जुन बीचको ग्याप हुन्छ त्यो ग्यापमा चाहिँ गर्मी अलिक बढी हुने भने तातो पर्छ।
16: भोलि पर्सिको लागि चाहिँ के भन्न चाहनुहुन्छ मान्छेले के भन्नु पर्यो?
11: आज भोलि पर्सि तीन दिन चाहिँ अलि अलर्ट हुने भनेर भनिएको छ अनि त्यो नालाहरू सफा गर्नु त्यो पानीका बहावहरू कहाँ कहाँ छ एकचोटि विचार गर्नु हेर्नु भनेर हामीले अलर्टमा त्यही भनेका छौँ।
13: उनी थिए विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी प्रदीप कुमार कोइराला साथी संजय ढकालसँग कुरा गर्दै। अब देश बाहिरको एउटा खबर, भेनेजुएलाको ला गोएरा राज्यमा 106 घण्टासम्म भग्नावशेषमा फँसेका 21 वर्षीय एक पुरूषलाई जीवितै निकालिएको देशकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बताएकी छन्। गत बुधबारको उक्त विपदमा कम्तीमा 1450 जनाको मृत्यु भएको पुष्टि भए तापनि हजारौं अझै बेपत्ता रहेकाले उक्त संख्या अझै बढ़ने अनुमान गरिएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ प्रदीप बस्यालबाट।
12: गत साताका दुई ठूला भूकम्पपछि उद्धारकर्ताहरू जीवन बचाउन यतिखेर निकै महत्वपूर्ण प्रयासमा जुटिरहेका छन्। भेनेजुएलाका अस्पतालका भित्ताभरि बेपत्ता मानिसहरूका तस्विरहरू टाँगिएका पाइन्छन्। त्यहाँ रहेका एकजना ब्रिटिश अग्नि नियन्त्रक भन्छन् धेरैजसोलाई जीवितै भेटाउन सामान्यतया 96 घण्टाको समय हुन्छ जुन आइतबार साँझ सकिएको छ। त्यसैले उद्धार टोलीहरू अब उनीहरूकै शब्दमा चमत्कारिक उद्धारको आशामा रहेको उनी बताउँछन्। मुख्य खोज तथा उद्धार प्रयासहरूमा अझै पनि स्थानीय स्वयंसेवक एवं अन्तर्राष्ट्रिय टोलीहरू संलग्न छन्।
13: अब अन्तिममा देशभित्रकै एउटा विषय, बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढेसँगै निकुञ्ज घुम्न आउने पर्यटकको संख्या उल्लेख्य रूपमा बढ़ेको अधिकारीहरू बताउँछन्। सन् 2013 बनेको उक्त निकुञ्ज अहिले बाघ अवलोकनका लागि गन्तव्य बन्दै गएको छ भन्छन् नेपालगंजबाट विमला चौधरी आफ्नो यो रिपोर्टमा।
17: विगत दुई वर्षको तुलनामा यस वर्ष पर्यटकको संख्या दोब्बर भन्दा वृद्धि भएको बताउँछन् बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्र कडेल।
18: आर्थिक वर्ष 81-82 जम्मा 444 जना पर्यटक एक वर्षमा हुनुहुन्थ्यो, गत वर्ष चाहिँ 620 जनाले गरेको देखिन्छ। तर यो वर्षको असारको 9 गतेसम्ममा 1427 पर्यटकहरूले बढ्न गरिसक्यो। हाम्रा केही एकदम अहम पोखरीहरू छन्, ती पोखरीहरूमा हामी बिहानको समयमा बेलुकी समय अथवा दिउँसो समय गयो भने एकदमै सजिलै बाघ देख्न सक्ने एकदमै चान्सेस हाई छ।
17: नेचर गार्ड एसोसिएसन बाँकेका अध्यक्ष भीम डाङ्गीका अनुसार हाल 12 जना नेचर गार्ड पर्यटकलाई निकुञ्ज भ्रमण गराउन सक्रिय छन्। नेचर गार्ड शान्ति चौधरी भन्छन्,
19: पर्यटकहरूको संख्या चाहिँ न्यून भएकोले चाहिँ मैले गाइड गर्ने अवसर चाहिँ पाएको थिएन। यो वर्ष चाहिँ हप्तामा 3-4 वटासम्म सफारी हुने गरेको छ।
17: बाँके राष्ट्रिय निकुञ्ज केवल बाघका लागि मात्र प्रसिद्ध छैन, यहाँका घनासालका जंगल, चुरे पहाड़, कलकल बग्ने खोला नाला र विभिन्न दुर्लभ वन्य जन्तुले पर्यटकलाई लोभ्याउने गरेका छन्। निकुञ्जसँगै जोडिएको गाबर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्णलाल चौधरी,
20: नेपालमा बाँके राष्ट्रिय निकुञ्जमा मात्रै पाइने चौसिङ्गाको अवलोकनदेखि लिएर बाघको अवलोकनसम्मको भ्रमणमा हामीले देखाउने भूबनोटको पनि रमणीय खालको भएको हुँदाखेरि पर्यटकहरू असाध्यै मन पराउनुहुन्छ।
17: निकुञ्जको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको असार पहिलो सातासम्म 1427 जना पर्यटकले बाँके राष्ट्रिय निकुञ्जको भ्रमण गरिसकेका छन्। पर्यटक प्रवेश शुल्कबाट मात्रै यस वर्ष निकुञ्जले 432,150 रूपियाँ राजस्व संकलन गरेको जनाएको छ। विमला चौधरी, बीबीसी नेपालगंज।
13: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: भोलि रातको 9 बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
3: हावा हुरी चलेको बेला के गर्ने?
4: घरको झ्याल र ढोका बन्द गर्ने,
3: आगोका स्रोतहरू बन्द गर्ने,
4: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
3: भिडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
4: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
4: हावा हुरी चलेको बेला के नगर्ने,
3: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
4: बिजुलीको तार लत्रिएको छ भने नछुने,
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
4: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
3: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश।
5: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
6: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस्तो सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
5: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767565429,
6: सुनकोशी सामुदायिक अस्पताल खुर्कोट सिन्धुली। गोलन्जोर गाउँपालिका स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना।
4: प्रस्तुत विषयमा सुशासन व्यवस्थापन तथा सञ्चालन एन 2064 दफा 30 तथा सूचनाको हक सम्बन्धी एन 2064 दफा 4 उपदफा 2 खण्ड गमा प्रत्येक सार्वजनिक निकायले आफ्नो काम कारवाही खुल्ला र पारदर्शी रूपमा गर्नुपर्ने व्यवस्था रहेकोले गोलन्जोर गाउँपालिकाद्वारा आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक सम्मको सार्वजनिक सुनवाई कार्यक्रम कार्यालयबाट सम्पादित कार्यक्रम विकास आयोजना सुशासन तथा सेवा प्रवाह लगायतका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने भएकाले सम्पूर्ण जनप्रतिनिधिहरू, राजनैतिक दलका प्रतिनिधिहरू, समाजसेवी बुद्धिजीवीहरू, गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरू, सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू, सहकारी संघ संस्थाका प्रतिनिधिहरू, स्वास्थ्य संस्थाका प्रतिनिधि र स्वयंसेविकाहरू, संचारकर्मी, निर्माण व्यवसायी, उपभोक्ता समितिहरू, टोल विकास संस्थाहरू, महिला समूहहरू, बाल क्लबहरू र आम नागरिक लगायत सम्पूर्ण सरोकारवालाहरूको गरिमामय उपस्थितिका लागि गोलन्जोर गाउँ कार्यपालिकाको कार्यालय हार्दिक अनुरोध गर्दछ।
5: कार्यक्रम सञ्चालन हुने मिति 2083 साल असार 19 गते शुक्रबार, समय बिहानको ठिक 11:30 बजे, स्थान गोलन्जोर गाउँपालिका अन्तर्गत कृषि तथा पशुपन्छी सेवा केन्द्रको प्राङ्गण ग्वालटार सिन्धुली।
4: गाउँपालिकाको सार्वजनिक सुनवाई कार्यक्रममा गाउँ कार्यपालिका कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारी, सबै सामुदायिक विद्यालयका प्रधान अध्यापकहरू अनिवार्य उपस्थितिको लागि जानकारी गराइन्छ।
5: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली। QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
4: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
5: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि
4: क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा

ಖಂಡಿತ ಬರಲಿ. ಕಮಲ ಇದೆ ಚುಕ್ಕದಾಗಿದೆ.

0: बाक्लो रोपेको छैन कि मैले के गरेँ कुन्नी ए बाउ तिलाई यो खाली खालिनौ
1: पानी त बाँडो रहेछ नानी त

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौ। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: तन्नै पैसा कमाइएला भनेर 100x36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
4: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गर्यो, तर हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्या हो नि, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
3: त्यही त। हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ। कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छ हेर त।
5: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ। स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
1: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
6: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430 98, 0485430 98।
1: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेकास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
6: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
2: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
2: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
2: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ।
2: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
2: रैथाने बाली बचाऊ, स्वस्थ जीवन सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
6: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
6: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
6: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
6: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
1: आवश्यक कागजातहरू,
6: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
5: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
6: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
5: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
6: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
5: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
6: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
7: ए बुहारी, सारे मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
8: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
7: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
9: हजुर, रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
1: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
5: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848746803। रामेछाप मिटसप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।

下课。

0: 了，去哪儿？干什么？
1: 干啥呢？

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो खुकुटमा।
2: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको, सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको
3: सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
1: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
2: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844200596, 0447590453।
1: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुरकोट, सिन्धुली।
2: रामेछाप नगरपालिकाको अनुरोध।
1: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
2: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
4: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
1: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
5: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभजीवन हस्पिटल खुरकुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त टाढै निकाले जस्तो भयो चटक्कै।
2: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुरकुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
7: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट, सिन्धुली।
2: सम्पर्क नम्बर 0447590466, 9896962998।
10: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
2: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
11: कहाँबाट हुनु नि? हाम्रै मन्थले एक कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
2: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845-8573-65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक कठरबोट रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
4: सम्पर्क नम्बर 0485-41-143, 98-63-023-422।
5: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
6: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
7: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
6: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
7: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
6: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
7: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
6: सचेत बनाऊ।
7: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ಮೇಲೆ ಹೇಳಂತ ಜೋರಿ ಬನ್ನಿ ಕೈ ಹೊಡ್ಕೆ ಅಲ್ಲ ಸಾಯ್.
1: ಹಜೂರ್ಪುರ್ ರೇಡಿಯೋ.

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रुतराज महत। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। जल तथा मौसम विज्ञान विभागले भोलि र पर्सी केही ठाउँमा मुसलधारे वर्षा हुने सम्भावना रहेको बताएपछि विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सचेत रहन सबैलाई अनुरोध गरेको छ। प्राधिकरणले सूचना निकालेर सर्वसाधारणलाई त्यसबारे सचेत गराउँदै आइपरेको खण्डमा विपदसँग जुझ्न आफूले तयारी गरिसकेको पनि बताएको हो। प्राधिकरणका अनुसार लामो समय चर्किएको गर्मीपछि मुसलधारी वर्षा हुँदा बाढ़ी पहिरो जस्ता विपत्ति निम्तिन सक्ने चिन्ता छ। मौसम विभागको सूचना अनुसार भोलि र पर्सी मनसून गतिविधि बन्न गई मधेस, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन वा चट्टाङसहित मुसलधारी वर्षाको सम्भावना छ। बंगालको खाड़ीमा विकसित हुने न्यूनचापीय प्रणालीका कारण नेपालमा जलवाफयुक्त हावाको प्रवाह बढ़ेको हो। केही ठाउँमा आरी घोप्टे वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ। प्राधिकरणले पूर्वी तथा पश्चिम तराईमा अलि बढ़ी सावधानी अप्नाउन पनि भनेको छ। प्राधिकरणका अनुसार अबका केही दिन अकस्मात बाढ़ी पहिरो कटान गेग्रान बहाव शरीर शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहन्छ। प्राधिकरणले वर्षा र बाढ़ीबारे जानकारी लिन 11:55 विपत्मा मदत माग्न 11:49 नेपाल प्रहरी सय र सशस्त्र प्रहरी बल नेपालको 11:14 हटलाइन नम्बर मोबाइलमा सेभ गरी आवश्यक परेको अवस्थामा तत्काल फोन गर्न पनि आग्रह गरेको छ। सभामुख डोल प्रसाद अर्यालले सांसदको काम व्यवहार र शैलीलाई मतदाता र नागरिकले विभिन्न माध्यमबाट निहालिरहेको उल्लेख गर्दै सबै सांसद आफ्नो कामप्रति थप जिम्मेवार बन्नुपर्ने बताउनु भएको छ। संघीय संसद सचिवालयले प्रतिनिधि सभाका सांसदहरूको लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको उद्घाटनमा उहाँले कानून निर्माणमा जनप्रतिनिधिले विगतका राम्रा अभ्यासबाट सिक्न र अध्ययनशील र प्रविधि मैत्री हुनुपर्ने सुझाव दिनुभएको छ। नागरिकबाट निर्वाचित भएपछि संसदको जीवन निजीबाट सार्वजनिक जीवनमा प्रवेश गर्ने भएकाले त्यही अनुसार जिम्मेवार बन्नुपर्नेमा उहाँको जोड़ थियो। अर्थमन्त्री डाक्टर सोनिमो वाग्लेले नेपाल धितपत्र बोर्ड सेवनका नवनियुक्त अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्टलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। आज मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री वाग्लेले उहाँलाई शपथ गराउनु भएको। यही असार 5 गते बसेको मन्त्री परिषद बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो। सर्वोच्च अदालतले दृष्टिविहीन नागरिकका लागि नेपालको संविधान ब्रेन लिपिमा प्रकाशन गरी निशुल्क वितरण गर्न सरकारका नाममा परामर्श जारी गरेको छ। कानूनका विद्यार्थी विवेक चौधरी सहितले दायर गरेको रिटमा सोमबार न्यायाधीश सपना प्रधान मल्ल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले सरकारका नाममा परामर्श जारी गरेको हो। त्रिभुवन विश्वविद्यालयले आफ्ना आंगिक क्याम्पसहरूलाई विद्यार्थी संगठनका सबै संरचना हटाउन निर्देशन दिएको छ। त्रिभुवनको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार सूचना जारी गर्दै यस्तो निर्देशन दिएको। विश्वविद्यालय अनुदान आयोगको पत्र र शिक्षा तथा खेलकुद मन्त्रालयको पत्र अनुसार सूचना जारी गरिएको त्रिभुवनले जनाएको छ। नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेललाई 3 दिनको म्याद थप भएको छ। सोमबार विशेष अदालत काठमाडौँले पौडेललाई थप 3 दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको। यसअघि 7 दिन हिरासतमा राख्न अनुमति दिएको थियो। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासबाट म्याद थप भएको हो। असार 15 गते भइसक्दा पनि मधेस प्रदेशमा 4 दिनको छ। नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेललाई 3 दिनको म्याद थप भएको छ। सोमबार विशेष अदालत काठमाडौँले पौडेललाई थप 3 दिन

सहकारी मन्त्रालयको अनुसार मधेस प्रदेशमा धान रोपाई हुने कुल 3,87,933 हेक्टर क्षेत्रफल मध्ये अहिलेसम्म 16,911 हेक्टरमा मात्र रोपाई भएको हो। महोत्तरीमा सबैभन्दा धेरै अर्थसप 17% रोपाई भएको छ। तदनुसार बारा दुवै जिल्लामा 7% प्रगति छ भने सिरा र सप्तरीमा 5% रोपाई सम्पन्न भएको छ। सर्लाहीमा 2.5% रोपाई भएको छ। वर्षा र रौतहटमा भने चैते धान नकाटिएकाले रोपाई शुरू हुन सकेको छैन। अहिले वर्षा भइरहेको कारण अब धान रोपाईले गति लिने किसानहरू बताउँछन्। यसैबीच आज देशभर राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइएको छ। कृषि प्रधान नेपालमा धानको महत्वलाई आत्मसात गर्दै सरकारले असार 15 गतेलाई धान दिवसका रूपमा मनाउने गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रविधिको अन्त्य गर्दै कृषिमा आधुनिकीकरण गर्नुपर्नेमा जोड़ दिनुभएको छ। 23 राष्ट्रिय धान दिवस 2083 अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले कृषिलाई आधुनिक व्यावसायिक र आकर्षक पेशाको रूपमा विकास गर्न सकि विदेश पलायन हुन बाध्य जनशक्तिलाई स्वदेशमै रोक्न र धान तथा चामलको आयात न्यूनीकरण गर्न सकिने बताउनु भएको छ। भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड एमएसएसमा उत्कृष्ट भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको अनुगमन तथा मूल्यांकनमा भरतपुर अस्पताल देशकै संघीय अस्पताल मध्ये 89 अंकसित उत्कृष्ट बनेको। अस्पतालले 89 अंक प्राप्त गर्दै उत्कृष्ट बन्न सफल भएको। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान 77 अंकसित दोस्रो, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान 71 अंकसित तेस्रो भएका छन् भने पाटन अस्पतालको मापन भइरहेको जनाइएको छ। सुन चाँदीको भाव आज घटेको छ। सुन आज तोलामा 1,400 रूपियाँले घटेर 2,82,400 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँद व्यवसाय महासंघ आएको छ। यस्तै आज चाँदीको भाव तोलामा 15 रूपियाँले घटेको छ। चाँदी आज तोलाको 4,310 रूपियाँ पुगेको महासंघ आएको छ। पछिल्लो समय काठमाडौँ उपत्यका र काभ्रे पलाञ्चोकमा बर्ड फ्लू एभियन इन्फ्लुएन्जाको संक्रमण तीव्र रूपमा फैलिएको छ। उपत्यका काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रे पलाञ्चोकमा दिनहु संक्रमण भेटिएको पशु सेवा विभागले जानकारी दिएको छ। साना र स्थानीय स्तरमा पालिएका कुखुराहरूमा रोग देखिएपछि यसको नियन्त्रणमा चुनौती थपिएको छ। जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि भन्ने मूल नाराको साथ सिन्धुलीमाढीमा 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइएको छ। आज एक विशेष समारोह बीच कमलमाई नगरपालिका सिन्धुली र कृषि विकास कार्यालय सिन्धुलीको संयुक्त आयोजनामा कमलमाई 5 स्थित जनज्योति माध्यमिक विद्यालय परिसरमा 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइएको हो। काभ्रे पलाञ्चोक प्रहरीले बेहोस बनाउने औषधि प्रयोग गरेर सर्वसाधारणको सुन, नगद र मोबाइल लुट्ने गिरोहमा संलग्न 3 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखाको बिगु गाउँपालिका 4 46 वर्षीय नवराज घिमिरे विक, सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका 5 53 वर्षीय केदार श्रेष्ठ र बुद्ध कुमार श्रेष्ठ रहेका छन्। प्रहरी अनुसन्धान अनुसार उनीहरूले नशालु पदार्थ सेवन गराई बेहोस बनाएपछि सर्वसाधारणबाट सुनका गरगहनादेखि नगदसम्म लुटपाट गर्ने गरेको पाइएको काभ्रेका प्रहरी प्रमुख रविन कार्कीले जानकारी दिनुभएको छ। हवस् त, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

हजुर को आवाज हजुर को साथी हो हजुर को रेडियो 102.1 MHz नमस्कार हजुर को रेडियो 102.1 MHz को रात्रिकालीन प्रस्तुति कार्यक्रम समाज दोहोरी को पर्खाई में रहनु भएका बस्नु भएका तपाई तमाम तमाम आदरणीय श्रोता मनोरमा रात्रिकालीन लोक संगीतक अभिवादन सहित हार्दिक स्वागत गर्न चाहन्छु तपाईकै मेटेको डुकडुकी कार्यक्रम प्रस्तुता आएन भर्खर 14-15 लागेको एन्सम ठिटो श्रीराज महतो उपस्थित भइसकेको छु तपाईको माझमा तपाईसँग रम्न रमाइलो गर्नको लागि अनि यो पलाई आज विशेष विशेष विशेष बनाउनको लागि नेपाली लोकगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम एसएमएस दोहोरी हामी हप्ताको सात दिन आउँछौ राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार पछि रहन्छौ लगभग 11 बजेसम्म तपाईँले पठाउनुभएका मेसेजहरू वाचन गर्छौ भने तपाईँले नै रोजाइमा पार्नुभएका लोक दोहोरी भाकाहरू राख्छौ अनि साथमा लेख रचनाहरू लाई पनि स्थान दिनेछौ लेख रचनाहरू के लेख्नु भएको छ भने पठाउन सक्नुहुन्छ वाचन गर्ने कोसिस गर्नेछु बिहानदेखि काम गर्दा गर्दै लागेको थकाई पीर चिन्ता व्यथाहरूलाई भुलाउने कोसिस अबको समयमा रहन्छ भने साथमा लोकगीत संगीतको संरक्षण सम्वर्धन गर्ने पनि हाम्रो उद्देश्य रहेको छ स्पेसल दिन आज असार 15 गते आएन धान रोप्नु भयो होला आएन नभए पनि रोपे जस्तो गर्नुभयो होला अब प्राय जसो आज यसो देखावटी भए पनि फोटो त खिच्नु पर्यो भनेर नेताहरूले गर्छन् अरू बेला त हान्न होइन खेतमा पस्यो नपस्यो आज त पस्नुपर्छ भनेर होइन फोटो सोटो अब बाँच्दै राखेका छन् पोस्टाइ राखेका छन् होइन तपाईँले पनि गर्नुभयो कि नै आज यस्तै चुरा खानुभयो होला पनि भन्न चाहन्छु साथमा रमाइलो गर्नुभयो होला आजको दिन रमाइलो तरिकाले बित्यो होला पनि भन्न चाहन्छु साथमा अवश्य नै र साथ दिनुहोस् मेसेज गरेर साथ दिनुहोस् कार्यक्रममा सेयर गरेर साथ दिनुहोस् पनि भन्न चाहन्छु भन्दै यति बेला फ्रिक्वेन्सी मोडुलेसन हजुर क्रेडी 102.1 MHz तामाको सेक्सन 95 MHz हेर्दै हुनुहुन्छ भने अनलाइनका माध्यम अनि हाम्रो पात्र नेपाली पात्र हजुरकै एप हजुरकै news.com सामाजिक सञ्जाल फेसबुक त्यस्तै गरेर टिकटक लाइभ मार्फत पनि यति बेला हेर्दै हुनुहुन्छ ठिक छ ढिला नगरिकन कार्यक्रमको सुरुवात गर्न चाहन्छु तपाईँकै माझमा यति बेला असार 15 को गीत होइन राखेर त्यसपछि म आउँछु यति बेलाको समयमा यसमा आवाज दिनुभएको छ राजेश ढकाल त्यस्तै गरेर प्रतिमा अर्याल अनि सर गौतमका आवाजमा रहेको गीत छ भने होइन शब्द संगीत राजेश ढकालको रहेको छ यति बेला तपाईँको माझमा गीत राख्न चाहन्छु कार्यक्रमको शुरूआतमा त्यसपछि आउँछु रेडियो सुन्दै गर्नुहोला मेसेजहरू पनि पठाउँदै गर्नुहोला है त

पानी चाहिए।

0: सुधा सँगलाई
1: कति ढिला गरे
2: खै त खै त खै त कोही पनि आएका छैनन्, ढिला भइसक्यो यो असार 15 होइन मौलिक हाँसगीत असारगी तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेको छु। यसमा आवाज दिनुभएको थियो राजेश ढकाल, प्रतिमा अरियाल, त्यस्तै गरेर सरु गौतमको आवाज रहेको थियो भने शब्द संगीत राजेश ढकालको रहेको थियो। कार्यक्रम एसएमएस देउरी अनिहरू भइराखेको छ। आवाजमा म श्रीराजमा छु, साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ। सुनेर साथ दिन सक्नुहुन्छ, हेर्दै पनि हुनुहुन्छ, हेरेर पनि साथ दिनुमा कार्यक्रमलाई सिआर गरेर पनि साथ दिन सक्नुहुन्छ पनि भन्न चाहन्छु। तपाईँले पठाउनु भएका मेसेजहरू वाचन गर्नेछु। हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा तपाईँले मेसेजहरू पठाउन सक्नुहुन्छ भने त्यस्तो गरेर अर्को भनेको टिकटक लाइभमा पनि तपाईँले मेसेजहरू पठाउन सक्नुहुन्छ, मेसेजहरूबाट वाचन गर्नेछु पनि भन्न चाहे। यति बेला हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा केही मेसेजहरू प्राप्त भएका छन्, म शुरूआत गरिहाल्छु वाचन गरेर। सौरभ केसी हुनुहुन्छ यति बेला बागसर नगरपालिका 8 मान्छे, हाल चाहिँ भारतको गुजरातदेखि कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। घर परिवार सबैमा सम्झना भन्नुहुन्छ, श्रीमती छोरालाई पनि सम्झिन चाहन्छु है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। अविनाश आई हुनुहुन्छ, कार्यक्रम सिन्धुलीबाट सुन्दैछु, सम्झना सबैमा माया भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला गीता लिम्बु हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, प्याकुली गीता फ्रम इलामबाट हो भन्नुहुन्छ, अनि शुभरात्रि चन्द्र लिम्बु लगायत सबै साथीहरूमा भन्नुहुन्छ। दिपेन्द्र कार्की हुनुहुन्छ दोलखाको मेलुङबाट, कार्यक्रम मजाले सुन्दैछु, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। अस्मिता बान्तेवा राई हुनुहुन्छ, हेलो हजुर नमस्ते, म पनि कार्यक्रम सुन्दैछु उदयपुरबाट, अस्मिता बान्तेवा राई हो भन्नुहुन्छ। शुभरात्रि बान्तेवा समूह, विपना राई, हरपल रोशनी, भाइ नवीन राई, अमित राई, भीमराज राई, डमर तामाङ, गगन तेरथुमे, चन्द्र बस्नेत लगायत सबैमा सम्झना छ भन्नुहुन्छ, शुभरात्रि छ भन्नुहुन्छ। अप्सरा खड्का हुनुहुन्छ, स्वर्गी परि अप्सरा होइन धरतीमा झरेर मेसेज गर्नुभएको छ, रामी छापको नमाडी घर, हाल चाहिँ काठमाडौँबाट कार्यक्रम मजाले सुन्दैछ है, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। रूपसना योगी हुनुहुन्छ, कार्यक्रम मजाले सुन्दैछ है भन्नुहुन्छ, यति बेला सिन्धुली ढुङ्गे बासबाट हेर्दै पनि हुनुहुन्छ, उहाँले टिकटक लाइभ मार्फत श्रीराज महत आइडी रहेको छ, हेर्न सक्नुहुन्छ है टिकटकमा, फलो गर्न सक्नुहुन्छ पनि भन्न चाहे। भिडियो लाइभ मार्फत छ सुनिता सुनवार, कमला विष्ट, अनिता राव, त्यस्तै निकिता मगर, प्रियङ्सा बस्नेत, प्रवीणा पौडेल, शर्मिला कटुवाल, अनुज खाती, त्यस्तै गरेर मनोज सुन्दास लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। युनिसा चामिङ राई हुनुहुन्छ, सम्झना सबैमा है भन्नुहुन्छ। स्वप्न सुमन हुनुहुन्छ, सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। पवन आले हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है अनलाइन मार्फत भन्नुहुन्छ, काठमाडौँबाट भन्नुहुन्छ, घर परिवार सबैमा सम्झना माया छ भन्नुहुन्छ। त्यस्तै गरेर राजकुमार भुजेल हुनुहुन्छ, उहाँले पनि कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, शुभरात्रि जुनु तामाङ, दुर्गा कटुवाल लगायत सबैमा भन्नुहुन्छ। जनक रजाली मगर हुनुहुन्छ, शुभरात्रि डल्ली भूमिका राई भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर हरपल रोशनी हुनुहुन्छ, मेसेज पठाउनु भएको छ, हेलो कार्यक्रम प्रस्तुत मिठो भाइसको धनी सेवा, नमस्ते, म हरपल रोशनी धनकुटाबाट भन्नुहुन्छ, सबैमा मिठो सम्झना, कार्यक्रम हेर्दै र सुन्दैछ है भन्नुहुन्छ, हेर्दै पनि हुनुहुन्छ र ठिक छ, सुन्दै हुनुहुन्छ, विशेष रूपमा धन्यवाद दिन चाहन्छु रोशनीलाई। त्यस्तै गरेर कल्पना साम्पाङ हुनुहुन्छ, गुड इभिनिङ, नमस्ते दाई, सन्चै हुनुहुन्छ, मेरो प्यारो मान्छे दिलपाली शर्मिला राईलाई चाहिँ शीघ्र स्वास्थ्य लाभको कामना प्लस अग्रिम जन्मदिनको शुभकामना भन्नुहुन्छ। दादा रत्नबहादुर थापा मित्रले दुईजनालाई जन्मदिनको शुभकामना भन्नुहुन्छ। मामु अञ्जना त्रिपारी साम्पाङ, बाबा विनोद साम्पाङ, मनमुटुका मान्छे सृजना राई, सिर्जुई स्नेहा चामलिङ, दिलसा राई, सना कन्दुङ्गा, रञ्जित राई, रमला साम्पाङ, त्यस्तै गरेर मनिषा बान्तुवा, लक्ष्मी राई, हरपल रोशनी, रिता राई, योजन लिम्बु, तीर्थ राई, सानु सम्झना, माया राई, राई अनिता, अनुष्का राई, ढकाल धर्मराज, घाला बिरमान, सुनवार हजारमान राई, सुदीप बान्तुवा, दादा रामकुमार थापा, दादा गणेश श्रेष्ठ लगायत सबैमा सम्झना है शुभरात्रि भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। राईनी राजकला हुनुहुन्छ, शुभरात्रि सबैमा भन्नुहुन्छ। यो शान्त रातमा चारैतिर अँध्यारो छ, तर मेरो मनभित्र तिम्रो सम्झनाको उज्यालो मात्रै छ, तिमी टाढा भए पनि लाग्छ तिमी मेरै नजिक छौ, तिम्रो सपनाहरूले भरिएको मिठो निन्द्रा, तिमीलाई सपनाहरूले भरिएको मिठो निन्द्रा लागोस् शुभरात्री मेरो मुटु भनेर कसैलाई म्यासेज पठाउन चाहनुहुन्छ भने हामीलाई सम्झिनुहोस्, म माध्यम भन्न चाहन्छु, हामी माध्यम भन्न चाहन्छौँ। सबैले भन्छन् रातको आकाशमा जुन सबैभन्दा सुन्दर हुन्छ, तर तिम्रो एउटा सानो मुस्कान अगाडि त त्यो जुन पनि फिक्का लाग्छ। धेरै धेरै सम्झना अनि शुभरात्री है माया भनेर पनि भन्न चाहनुहुन्छ भने मलाई सम्झिनुहोस् होइन, हामी माध्यम भन्छौँ पनि भन्न चाहन्छु होइन। मैले भने नि हामी माध्यम भन्छौँ अनि साथसाथै रमाइलो कुराकानी त भइहाल्छन् होइन। ठिक छ, केही कुराहरू म टिकटकमा प्राप्त म्यासेजहरू पनि वाचन गर्छु, त्यसपछि गीत राख्न चाहन्छु। कहिलेकाहीँ के हुन्छ भन्दाखेरिमा कहिलेकाहीँ हुन्छ के भन्दाखेरिमा कुनै दिन यस्तो राहत पनि आउँछ जब हामी यसरी म्यासेजमा होइन एकअर्काको हात समातेर सँग यो जुनलाई हेरिरहेका हुनेछौँ है माया पर्खी बसा। त्यो दिन पनि आउनेछ, त्यो समय पनि आउनेछ अनि त्यो रात पनि आउनेछ जब हामी अहिले म्यासेजमा कुराकानी गरिरहेका छौँ नि होइन, त्यो बेला म्यासेज होइन एकअर्काको हात समातेर सँगै यो जुनलाई हेरिरहेका हुनेछौँ। त्यही सुन्दर दिनको कल्पना गर्दै आजलाई अब चाहिँ त्यो कल्पनामा डुब्ने गर ल होइन, एकदम मन्द मुस्कान छ र ल भनेर कसै कसैले भन्थे, अब यति बेला म भन्दिनँ, म होइन, म यति बेला सबिना पोखरेलजीको म्यासेज वाचन गर्दैछु, रबहादुरजी हेर्दै हुनुहुन्छ, रूपसनायकजी हेर्दै हुनुहुन्छ, त्यस्तै गरेर मलाई यति बेला हेर्दै हुनुहुन्छ विनिता छेत्री बिनु दोलाखाबाट, सम्झना सबैमा भन्दिनुहुन्छ, त्यस्तै गरेर रूपसनायकजीले पनि आए है म पनि हेर्दैछु, सम्झना सबैमा भन्नुहुन्छ, सबिना पोखरेल हुनुहुन्छ म पनि हेर्दैछु है लाइभ मार्फत, सम्झना सबैमा भन्नुहुन्छ, शीला अधिकारी हुनुहुन्छ, सम्झना सबैमा आए म पनि आइपुगे, माई नेम इज शीला भन्दै नाच्दै भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर सुनिता सुनार हुनुहुन्छ, सम्झना सबैमा शुभरात्रि छ है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला म्यासेज पठाउनु भएको छ, मलाई वाचन गरिरहेको छु, प्राप्त म्यासेजहरूलाई मात्र स्थान दिइरहेको छु ल पनि भन्न चाहे। यति बेला हुनुहुन्छ, के छ खबर भन्नुहुन्छ, ठिक छ हजुरको के छ खबर भन्नुहोस्। प्रवीण तामाङ मित्र के छ भन्नुहुन्छ, ठिक छ मित्र हजुरको के छ खबर हेर्दै हुनुहुन्छ है, हिराबहादुर लगाइ हुनुहुन्छ, शुभरात्रि सबैमा बुटौल बाटो है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। दिल बस्नेत हुनुहुन्छ, सिन्धुली गोलन्जोर एक डुडु भन्ज्याङबाट दिल बस्नेत हो, सबैमा सम्झना माया छ भन्नुहुन्छ। मेरो स्वभाव केटीदेखि एघार हात पर भाग्ने भनेर गफ दिने मित्र भन्नुहुन्छ, हो त मित्र है सीआर सेभेन नवीन आइदिइरहेको छ, हेलो दाई भन्नुहुन्छ, हजुर स्वागत छ हजुरलाई पनि भन्न चाहे। ठिक छ मित्र, यस्तो कुरा के छ, धनु गजमेर हुनुहुन्छ, उहाँले पनि हेर्दै हुनुहुन्छ, सम्झना सबैमा आए भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला ठिक छ म्यासेजहरू प्राप्त म्यासेजहरू मैले वाचन गरिरहेको छु, म्यासेजहरू प्राप्त भइरहेका छन् होइन। ठिक छ, गीततर्फ लागौँ जस्तो लाग्यो, धेरै भावनाका कुराहरू पनि गर्नु भएन होइन, एकछिनपछि म गर्न आउँछु के भन्दाखेरि भावनाका कुराहरू मिठा कुराहरू, तर त्योभन्दा अगाडि म केही गीत होइन राख्न चाहन्छु, नाच्नु पनि पर्छ नि, असार पन्ध्र भनेर हिलो खेल्नु होला होइन, छुपुमा छुपु भन्दै होइन, अब नाच्नु त पर्यो, रातको समयमा एकछिन भए पनि खाना खाइसकेपछि। यति बेला तपाईँको माझमा राख्न चाहन्छु म मिठो गीत राख्छु ल, एकदम मिठो मिठो मिठो रमाइलो गीत राख्न चाहन्छु, त्यसपछि म आउँछु। यति बेलाको समयमा तपाईँको माझमा मिठो गीत छ, पुरानो गीत छ, एकदम पुरानो।

लौ परमेश्वरी, यो गैरी खेतका सिमे भूमि नाग नगिनी देवी देवता सबैले काइला लागेको खेतको रक्षा गरिदेऊ। होलो पहिरो नलागोस्, जीव जन्तुहरू केही नलागुन्, अन्नमा लक्ष्मीको बास होस्, रक्षा गराई परमेश्वर।

यमेठजी तपाईँको माझमा राखे नाच्नु भयो या होइन दिउँसो पुगेन यसले यस्तो गीत बजायो नाच्नुपर्छ भनेर नाच्नुभयो जस्तो लाग्यो म तर मेरो जिमी पानी है पर्यो साह्रै रूपमा नृत्य गीत रहेको थियो होइन बाका तपाईँको माझमा राखे यसमा आवाज दिनुभएको थियो नवीन कुमार खड्का हरिबहादुर खत्री कमल बहादुर खत्री अनि पुस्तका खड्काको आवाज रहेको थियो यदि तपाईँको माझमा राखे रमाइलो गर्नुभयो होला याद आयो होला दिउँसो नाचेको अझै पुगेन मलाई नाच्नु पर्यो भन्दै हुनुहुन्थ्यो होला अथवा रुपाई गर्न राति नै हिँड्न थाल्नुभयो कि के थाहा होइन यो गीतले त मलाई होइन अब जाउँ जाउँ जस्तो लागिसकेतिर भन्दै हुनुहुन्थ्यो केही म्यासेजहरू वाचन गर्छु म हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू त्यसपछि टिकटक लाइभमा प्राप्त म्यासेजहरूलाई पनि स्थान दिनु नै छु निर्दोष क्षम हुनुहुन्छ पाँच थरको मान्छे होइन मिटलाग्जुङ दुई घर भइहाल्छ बिरानो देश कतारबाट क्षम निर्दोष छु भन्नुहुन्छ घर परिवार सबैमा सम्झना माया छु भन्नुहुन्छ भने समीक्षा जोशी त्यस्तै गरेर अङ्किता सुनवार लिम्बनी पबिना त्यस्तै गरेर जुनिता चामलिङ राई फुचे संस्कृति लामा मेरो प्यारो मान्छे तिमी दिल्ली खिरिया रुबिना थामी त्यस्तै काली कमलाउने लिम्बुनी अभागी सृजना माया राई राई अनिता कनुषा सुनवार सरिता याक्थमा कल्पना छेत्री पूर्वली खुसीमा म तपाईँ लगायत सबैमा सम्झना छ भन्नुहुन्छ माया पुरी हुनुहुन्छ कार्यक्रम सुन्दै छ है भन्नुहुन्छ मन्थल नौपुराण गाउँ सिमले घर भइहाल्छ दुबईबाट कार्यक्रम सुन्दै छ है भन्नुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ अनि सम्झिनु भएको छ उहाँले बुनु आयुषा पुरी अञ्जिता पुरी त्यस्तै गरेर छोरी दृश्य पुरीलाई पनि सम्झना छ है भन्नुहुन्छ उहाँलाई मनदेखि धन्यवाद शमशेर लिम्बु हुनुहुन्छ नमस्ते नमस्कार रात्रिकालीन अभिवादन कार्यक्रम प्रस्तुताज्यू म शमशेर लिम्बु धनकुटाबाट अनि नाम संगीता होइन नाम अनि सबै चिरपरिचित भनौँ न नामसँग चिरपरिचित मित्रहरूलाई मिठो सम्झना माया शुभरात्री भन्नुहुन्छ शमशेरजीले उहाँलाई पनि विशेष रूपमा धन्यवाद केशव सुनवार हुनुहुन्छ धेरै पछि उहाँको म्यासेज देखेँ मैले सुन्दै हुनुहुन्छ सुन्दली घर भइहाल्छु कुबेतबाट यति हुनुहुन्छ त उता पुगिसक्नुभयो ल ठिक छ उहाँले पनि विशेष रूपमा धन्यवाद अनि मिठो भोइसको भोइसमा कार्यक्रम चलाउनुहुन्छ विशेष रूपमा हजुरलाई भन्नुहुन्छ विशेष रूपमा धन्यवाद त्यस्तै गरेर घर परिवार होइन रेडियो सुनेर बस्नुहुने सम्पूर्णमा सम्झना माया शुभरात्रि छ भन्नुहुन्छ उहाँलाई पनि मलाई धन्यवाद दिन चाहन्छु धन्यवाद हुनुहुन्छ कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ प्लस हेर्दै पनि हुनुहुन्छ ओखलढुङ्गाको खिजी फलाटेबाट एसएमएस गरेको छु वाचन गरिदिनु होला भन्नुहुन्छ वाचन हुन्छ पक्कै पनि घर परिवारमा मिठो सम्झना छ भन्नुहुन्छ मम्मी बाबा दाई बहिनी भाइ साथीहरूमा कुमार श्रेष्ठ वीरेन्द्र मिश्र त्यस्तै रमिला तामाङ कृष्ण सुनवार राज घले मगर त्यस्तै गरेर राजु भुजेल रामकुमार लिम्बु अविनाश मगर भूषमा छानी ईश्वर बस्नेत निशा लामा शुक्रराज रसाइली त्यस्तै गरेर सञ्जय बस्नेत शिला अधिकारी त्यस्तै केशव सेन्चुरी माली छेत्री सुना कन्दुङ अनु मगर बेलिया छानी सम्पाली शेर्पा त्यस्तै गरेर रमेश कश्मीर युनिसा मोक्तान त्यस्तै गरेर मंगोलियन रोज लामा छेत्री कल्पुर त्यस्तै अमिना आर्यान दुर्गा मगर होइन अभिषेक कुमार धनु केनिसा श्रेष्ठ जेनिसा श्रेष्ठ लगायत सबैमा सम्झना छ भन्नुहुन्छ विनिता छेत्री विनुमा पनि सम्झना छ है भन्नुहुन्छ अनि त्यस्तै गरेर दादा रविन तामाङ नरकी सिंह शङ्का तामाङ लगायत सबैमा सम्झना छ भन्नुहुन्छ उहाँलाई मनदेखि धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर प्रकाश किसी हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि नमस्ते नमस्कार दाई कार्यक्रम सुन्दैछु खानु एकदम राम्रो चलाउनु भएको छ है कार्यक्रम कति बेला आउँछ भनेर रुममा बसेर सुनिराखेको छु भन्नुहुन्छ हजुरले त फुर्सती न्युपानी र शर्मिला गुरुङको बर्खा लाग्यो भन्ने भाका राखिदिनु है भन्नुहुन्छ नयाँ नयाँ गायकहरू सिर्जना गर्नुहुन्छ है जस्तो लाग्छ कहिलेकाहीँ ठिक छ असार पन्ध्रको पन्ध्र गते चिउरा खानुभयो भन्नुहुन्छ आज त असार पन्ध्र भन्दै हुन्छ पक्कै पनि यस्तो हो आजै खानुपर्छ भन्ने पनि छैन तर भयो खाना चाहिँ होइन यसको महत्त्व चाहिँ विशेष छ है दही चिउराले फाइदा गर्छ भन्ने हो राम्रो गर्छ इनर्जी दिन्छ शरीरलाई होइन त्यो चाहिँ हो तर जति बेला खाए पनि हुन्छ आजै खानुपर्छ भन्ने होइन यति चाहिँ ध्यान दिनुहोला याद गर्नुहोला भन्नु छ है तर आज स्पेसल डे आज स्पेसल डेमा त अब भइहाल्छ नि होइन
भएको छ सर। बेला म म्यासेज तर्फ नै लाग्न चाहन्छु, म्यासेज म वाचन गर्दैछु। राई सफल आयुष हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। प्रविधि अन्जान सफल आयुष राई हो भन्नुहुन्छ, नेपाल गढ तेह्रथम भाइ, आज युएईबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। आज जन्मदिन मनाउनु हुने साथी जीवन मगरलाई चाहिँ जन्मदिनको शुभकामना भन्नुहुन्छ। अनि साथी प्रेम तामाङ, केशोर लिम्बू, त्यस्तै गोपाल भाइ, सुरेन्द्र श्रेष्ठ, राजन लिम्बू, त्यस्तै गरेर राज तामाङ, राजकुमार गुरुङ, राजबुडा थुकी, निरुता चामिङ राई, रमला साम्पाङ राई, सरिता राई, बान्तुवा सोफिया राई, मिडिया प्रेमी राई, अनिसा तीर्थ राई, मिसिङ रेवत, मिसन माङफाङ राई, रूपेश राई, माझी छेत्री, रोशन फुलाङ राई, भूमिका राई, आशिष नयन, टङ्क राई, लवली किरात राई, सीता भण्डारी, सीता लिम्बू, सुनिता श्रेष्ठ, सबैमा सम्झना छ भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यति बेला मलाई हेर्दै पनि हुनुहुन्छ, म्यासेज वाचन गर्न चाहन्छु है। यति बेला मलाई टिकटक लाइभ मार्फत हेर्दै हुनुहुन्छ, महेशजी हुनुहुन्छ, हेर्दै हुनुहुन्छ है। उहाँले सम्झना सबैमा भन्नुहुन्छ। त्यस्तै गरेर यति बेला हुनुहुन्छ, यति बेला कमल बुढा थिक हुनुहुन्छ, हेलो सम्झना सबैमा भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला हुनुहुन्छ यो रातको समयमा, तपाईँले ध्यान दिनु होला है, मौसममा परिवर्तन भइराखेको छ। अब भोलिदेखि पानी बेसरी पर्छ भनेर मौसमविदहरू पनि रहेका छन्। सो त्यसमा ध्यान दिनु होला पनि भन्न चाहन्छु। कतै यात्रामा हुनुहुन्छ भने, यात्रामा निस्कनु अगाडि होइन, यात्रा गर्दै हुनुहुन्छ भने यात्रामा निस्कनु अगाडि मौसमको अनि बाटोको बारेमा जानकारी लिनुहोला, लिएर मात्र अगाडि बढ्नुहोला पनि भन्न चाहन्छु। ऋतिका श्रेष्ठले पनि हेर्दै हुनुहुन्छ, उहाँले पनि सम्झना सबैमा भन्नुहुन्छ। कमला मगर हुनुहुन्छ, के खान्छौ कमला, होइन उहाँले पनि हेर्दै हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद। सुनिता सुनार हुनुहुन्छ, त्यस्तै गरेर ठिक छ। अब चाहिँ म गीततर्फ लाग्छु। सुमीक्षाजी पनि हुनुहुन्छ जस्तो लाग्यो, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहन्छु। यति बेला म म्यासेज भन्दा पनि गीततर्फ लाग्न चाहन्छु। गीत राख्न चाहन्छु एउटा, दिलबाट निस्केर किन जाँदिन, विष्णु माझी अनि श्रेष्ठमन अधिकारीको आवाज गीत छ, यति बेलाको समयमा राख्न चाहन्छु। त्यसपछि आउँछु रुवाउने खालको गीत छ जस्तो लागिरहेको छ, तपाईँ नरुनुहोस् ल। हुन त लगनको महिना पनि छ, बर्खाको बेला पनि छ, अब विवाह यताउति हुनसक्छ, टुटफुट हुनसक्छ सम्बन्ध। विष्णु माझीको आवाज रहेको छ यसमा, पक्कै पनि उहाँको आवाज रहेको छ भने शब्द सुरेश रमन अधिकारीको रहेको छ, सङ्गीत पनि सुरेश रमन अधिकारीको रहेको छ, आवाज यसमा विष्णु माझीको छ। यति बेला तपाईँको माझमा यो गीत राख्न चाहन्छु, त्यसपछि आउँछु रेडियो सुन्दै गर्नु, म्यासेजहरू पठाउँदै गर्नु।

तपाईलाई म धेरै रुवाउन चाहन्न। यो गीत सुन्दै गर्दाखेरि आँसु झरी होला, तप तप झार्न खोज्दै हुनुहुन्थ्यो होला, आँखाको दिलसम्म आँसु आएका थियो होला, तर रोक्दै हुनुहुन्थ्यो होला सम्झेर, दिलबाट निस्केर किन जाँदिनौ। विष्णु माझी अनि सुरेश रमन अधिकारीको आवाजमा गीत तपाईँको माझमा राखे, शब्द संगीत सुरेश रमन अधिकारीकै थियो। रातको समय छ, यस्तो गीतहरू सुन्दाखेरि पनि कहिले कहीँ त आँसु झर्छ होला है, किन यस्तै आँसु झर्न खोज्छ होला। नझार्नुहोस् आँसु, होइन झार्नु छ भने पनि अलि एक्लै पर गएर झार्नुहोस्, नदेख्ने गरेर, यहाँनिर चाहिँ खुसी हुन्छन् र के रमाउने मान्छे धेरै छन् र। चारैतिर रातको सुनसान सुन्नता छाएको छ, दिनभरिको दौडधुप कोलाहल र विस्तारता बिस्तारै शान्त हुँदै गइरहेका छन्। बस्तीहरू निप्दैछन् र संसार निन्द्राको काखमा उत्लाग्न थालेको छ। तर यो कस्तो अचम्मको समय हो है, जब बाहिरी संसार जति शान्त हुँदै जान्छ, मेरो मनभित्र तिम्रो यादको गुन्जन त्यति नै प्रगाढ र सरको हुँदै आउँछ बिस्तार। यस्तो लाग्छ दिन त केवल समय बिताउनका लागि मात्रै हो, मेरो वास्तविक जीवन त यो रातको सन्नाटामा सुरु हुन्छ, जहाँ म र मेरो मनभरि तिमी मात्रै हुन्छौ। झ्यालबाट बाहिर हेर्दा आकाशमा जुन देखिन्छ, शीतल शान्त र एक्लो, त्यो जुनलाई हेरिरहँदा मलाई अचेल तिम्रो अनुहारको चचल्को आउँछ। धेरैले भन्छन् जुनमा दाग हुन्छ, तर मेरो नजरमा तिमी यसरी बसेकी छौ कि तिम्रो हरेक साना कमजोरी पनि मलाई संसारको सबैभन्दा सुन्दर पक्ष लाग्छन्। तिम्रो त्यो सानो मुस्कान, तिम्रो त्यो बोल्ने शैली, अनि कहिलेकाहीँ सानो कुरामा रिसाउने र तुरुन्तै पग्लिने त्यो बानी, यी सबै कुराहरू यो रातको एकान्तमा मेरो अगाडि एउटा चलचित्र चाहिँ घुमिरहन्छ। तिमी टाढा छौ, तर मेरो मुटुको धड्कनले हरेक पल तिम्रै नाम जपिरहे जस्तो महसुस हुन्छ। कहिलेकाहीँ म सोध्छु, तिमी मेरो जीवनमा आउनु अघि मेरा रातहरू कस्ता थिए होला नै, सायद केवल निधाउनका लागि मात्रै म ओछ्यानमा जान्थ्यो होला, तर आज म निधाउनका लागि होइन, तिम्रा मिठा सपनाहरूमा रहनका लागि आँखा चिम्लिने गर्छु। तिम्रो प्रेमले मेरो जीवनलाई एउटा नयाँ अर्थ दिएको छ, तिम्रो सामिप्यताले मलाई हरेक परिस्थितिमा लड्ने एउटा छुट्टै ऊर्जा दिन्छ, म भित्र एउटा सुन्दर भविष्यको कल्पना बन्न थाल्छु। एउटा यस्तो रात जहाँ हामी बिच प्रवृत्तिको दूरी हुने छैन, जहाँ मैले तिमीलाई शुभरात्रि भन्नका लागि फोन वा म्यासेजको सहारा लिनुपर्ने छैन। म कल्पना गर्छु कुनै दिन हामी सँगै हुनेछौ, तिम्रो टाउको मेरो छातीमा हुनेछ र म तिम्रो कपाल सुमसुम आउँदै तिम्रा दिनभरिका थकानहरूलाई आफ्ना ओठहरूले मेटाइदिनेछु। त्यो रात कति न्यानेर कति पूर्ण हुनेछ होला है, होइन सम्झिनुहोस् त, यस्तो मिठो माया रूपी म्यासेजहरू तपाईँ होइन कसैलाई कोर्दै हुनुहुन्छ, कसैको कल्पनामा डुब्दै हुनुहुन्छ भने माया कस्तो होला है। फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाको एफएम 95 मेगाहर्ज, अनि अनलाइनका थुप्रै माध्यमबाट यति बेला हेर्दै हुनुहुन्छ अनि सुन्दै हुनुहुन्छ, अनि भन्दै पनि हुनुहुन्छ है, मलाई लेख्दै पनि हुनुहुन्छ म्यासेजहरू, होइन ठिक छ। पहिला सुरुमा म्यासेजतर्फ लाग्न चाहन्छु, त्यसपछि अन्य कुरा त छँदैछन्। टिकटकमा प्राप्त म्यासेजहरू बिस्तारै वाचन गरौँला नि के छ र, होइन र। यति बेला म म्यासेज वाचन गर्न चाहन्छु हजुरको रेडियो सामाजिक सञ्जालमा प्राप्त म्यासेज। प्रकाश के सुन्नुहुन्छ दाई, दिनभरिका त जानुभयो हुनुहुन्छ, यतै छु म। त्यस्तै गरेर दाई हजुर दिनभरिका त जानुभयो हुनुहुन्छ, यसरी यतै छु म, धनुगजमेर हुनुहुन्छ, मैले रुजै गीत राखिदिनुहोस् भन्नुहुन्छ, मैले राखिसकेको छु पनि भन्न चाहे। त्यस्तै गरेर दाई दसैँ कति कति छ हाम्रो पात्र हेरेर मलाई भन्नुहोला भन्नुहुन्छ प्रकाशजी। दाई त्यसका गीतहरू कहिलेबाट बजाउनुहुन्छ मलाई भन्नुहोला भन्नुहुन्छ। मैले भर्खर हेरेँ तपाईँलाई, म ठ्याक्क भन्छु र अन्य साथीहरूलाई पनि भन्छु, टिपेर राख्नुहोस् ल, बिर्सिनु होला, एउटा ट्रक्क लगाएर डायरीमा टिपेर राख्नुहोस्। भदौ 29 गते तिज पर्छ, कार्तिक
पाँच गते अथवा चार गतेतिर दसैँ छ, पच्चिस गतेतिर भाइटिका पर्छ कार्तिककै, कार्तिक महिनामा छ यस्ता यी कुरालाई टिपेर राख्नुहोस्। कार्तिकमा मेन पर्वहरू रहेको छ, त्यस्तै भदौको 29 गतेतिर तिज रहेको छ भनेर टक्क एउटा डायरीमा टिपेर राख्नुहोस्। प्रकाश पनि भन्न चाहन्छु, अनि भदौ 29 गतेतिर तिज पर्छ भनेपछि भदौ लाग्ने बित्तिकै गीतहरू बज्न थाल्छन् तिजका गीतहरू, होइन? अहिले भर्खर असार छ, असारदेखि तिजका गीतहरू राखेर पनि भएन पनि भन्न चाहन्छु। त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा मैले भनिसकेको छु दाइ, दसैँतिर हजुरसित घुम्न मन छ आएर भन्नुहुन्छ के, आउनुहोस् पहिला सुरु स्वागत गरौँ होइन हजुरलाई, अनि त्यसपछि जाउँला नि के छ र, होइन? घुम्न मलाई पनि इच्छा छ, मन छ घुम्न जाउँला। धनुगजमेर हुनुहुन्छ, उहाँको रोजाइको भाका मैले राखिसकेको छु। अर्जुन याखा हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। शङ्खा सभा धर्मदेवी दुई तामापुरबाट अर्जुन याखा हो भन्नुहुन्छ। मिडिया प्रेमी राई अनिसा रोज छेत्री, हर्पल रोशनी, अञ्जिता माला ठकुरी छेत्री, राजघाली मगर, राजवियोगी गुरुङ, अर्जुन जिमे, ललित जिमे लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। दुर्गा साई हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। सात समुद्र पारीको बस्ती दुबईबाट दुर्गा साई हो, एफी लाइभ मार्फत कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ। अनि उहाँ यता रामेछापबाट हुनुहुन्छ है, यता बाबी याखर्कबाट हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। आशिका तामाङ हुनुहुन्छ उदयपुरबाट, सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ। रमिला राई हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है मोरङबाट, सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ। सुलभ सारथी हुनुहुन्छ, नमस्ते नमस्कार सबै, सबैलाई मिठो माया सम्झना अनि रात्रिकालीन अभिवादन शुभरात्रि हुनुहुन्छ। जितपुर सिमरा 20 रेड क्रस, त्यसपछि मेसेज जितपुर सिमरा 20 रेड क्रस टोल बाराबाट भन्नुहुन्छ, बराहाबाट भन्नुहुन्छ, ठिक छ। उहाँलाई विशेष रूपमा धन्यवाद, नयाँ साथी भेटेँ मैले आज, नयाँ नयाँ साथीहरूलाई मैले भेटिरहेको छु मेसेजमा। रोमन मोक्तान तामाङ हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, शुभरात्रि भन्नुहुन्छ। तुलसी रिया हुनुहुन्छ, उहाँले दैलेखको मान्छे, अहिले चाहिँ अर्को खाँचीबाट सुन्दैछ, सम्झना सबैमा भन्नुहुन्छ। राई दिबुचा सनिसा हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ। सुमधुर लोक भाका यो रात्रिकालीन प्रहरमा पस्केर आनन्दित गराउनु नै तपाईँ श्रीराज महज्यूलाई आभार प्रकट गर्न कुनै कन्जुस गरिहन है भन्नुहुन्छ। विशेष रूपमा धन्यवाद सुलभ सारथीजी, पहिलोचोटि आउनुभयो, पहिलोचोटि नै यति मिठो शब्द सुन्न पायो, विशेष रूपमा धन्यवाद दिन चाहन्छु मेसेजको लागि। अनि त्यस्तै गरेर दाई पर्खेर आगो भन्ने गीत राखिदिनुहोस् भन्नुहुन्छ, फुर्सदी नेउ पानी भन्नुहुन्छ। अब म एकताल हेर्छु होइन, उहाँ गायक त हुनुहुन्न जस्तो लाग्छ। यो रातको समयमा होइन एउटा गीत याद आयो मलाई, यो गीत छैन हजुर मैले भेटिनँ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। दाई मलाई भन्नुभएकोमा धेरै धेरै धन्यवाद हुनुहुन्छ, विशेष रूपमा धन्यवाद। दिलसराई हुनुहुन्छ, सम्झना सबैमा हुनुहुन्छ। दाई म दसैँमा सितै आफूमा जागिर खान पाइन्छ कि गर्छु एकचोटि भन्नुभयो भन्नुहुन्छ, कि पहिला सुरु नेपाल आउनुहोस् होइन, त्यसपछि जागिर काम खोजौँला। शर्मिला गुरुङ र गुरु सार्थी ए म त भाका लेग्रो तान्न त लागेछु, आमा हजुरआमाहरूले भन्नुहुन्थ्यो तेरो लेग्रो नतान्ने होइन, मायामा त्यस्तै गरिन्छ अरे हेर्नुहोस् न होइन, लेग्रो तानेर अब भन त भन कसले हो भने अस्ति लेग्रो ताने भनेर मैले भन्दै थिएँ, तपाईँ यसरी लेग्रो न होइन उहाँलाई भनेको थिएँ है, नभन्नु सुन्दैनन्छ नि फेरि कहिले काहीँ के हुन्छ भन्दाखेरिमा, अब भन्नुहोस् त भन्नुहोस् भन्नुहोस् न हजुर, लेग्रो तानेर भन्ने भन्नुहोस् न के छ भनेपछि सिद्धि गयो भने होइन, लेग्रो तान्नुपर्छ मायामा होइन, आफ्नो भन्दैमा लेग्रो तानेर पनि बोलाउने होइन क्या। छेत्री आयुष हुनुहुन्छ, कार्यक्रम सुन्दैछ, रामेछाप फुलासीबाट हुनुहुन्छ, सम्झना सबैमा हुनुहुन्छ। जयपुर सत्य नेउपाने र सरी मिला गुरुङको बर्खा लाग्यो भन्ने गीत भन्नुहुन्छ, बर्खा लाग्यो विष्णु मान्छे, ओके ठिक छ, अन्तिममा यो गीत राख्दै छुट्नुपर्छ जस्तो लाग्यो होइन। मेसेजहरू मैले सबै वाचन गरेँ रेडियोमा, हजुरको रेडियोमा प्राप्त मेसेजहरू जस्तो लाग्यो छुट्याएन, यति बेला टिकटक लाइभमा प्राप्त मेसेजहरू वाचन गर्न चाहन्छु म।
तिम्रो फोटो भन्दै मैले गीत गाउनलाई म्यासेज भाषण गर्न खोजेको मैले, तर कहिले काहीँ के हुन्छ भन्दाखेरिमा बर्खा लाग्यो, विष्णु खत्री विष्णु माझी सुन्दरमणि अधिकारीको आवाजमा गीत छ, उहाँले अर्कै भन्नुहुन्छ रूपसना आइयो हुनुहुन्छ, फेरि को चिप्लिनु भयो भन्नुहोस्, को चिप्लिनु भयो भन्नुहोस् है, आउनुहोस् एकछिन। त्यस्तै गरेर यति बेला हुनुहुन्छ शिला अधिकारी हुनुहुन्छ, के सोधेर हैरान है भन्नुहुन्छ, के हो है, ठिक छ विचार भन्नुहुन्छ, के छ र रूपसना हाँस्दै हुनुहुन्छ, ठिक छ, विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै उहाँको हुनुहुन्छ नमस्कार भन्नुहुन्छ, जे होस् एकताल आइडियाहरू प्रिया राय हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। कमला मगर हुनुहुन्छ, धेरै हेर्दैछु म पनि दाई हेर्दैछु भन्नुहुन्छ, कका नाममा डमरू बाले पढ भन्दाखेरि त्यतिखेर पढिएन, गुच्चा खेल्न हिँड्नु हेर्नुहोस् न अहिले दाई र धेरै कस्तो छुट्याउन नजानेको मैले है, गाला फुट्ने गरी हान्नु पर्ने यसको भनेर भन्छन्, तँलाई पढ्न आउँदैन दाई, के लेखेको छ, 11 बजेको छ, दाई हेर्दैछु ल, म पनि कमला मगर रामेछाप नगर रामेछाप नाग्दा घर भइहाल्छ, बिरानो प्रदेश होइन बिरानो देश रोमानियाबाट भन्नुहोस् के छ खबर भन्नुहोस्, ठिक छ राम्रो छ रमाइलो छ होइन, गला फुट्ने गरी यो शब्दहरू अब धेरै पछि कसले उच्चारण गरेँ, मैले नै उच्चारण गरेँ कि जस्तो लाग्यो, रिसाको झोकमा भनिहाल्छ नि होइन, के रे त्यसको त के गर्नु मै रहेछु है, या यस्ता कुराहरू निकाल्ने पनि रातको समयमा। 28 गते होइन र 30 भन्नुहुन्छ शिलाजी हो र 28 हो 29 गते जस्तो लाग्यो, ठिक छ म फेरि हेरौँला एकछिनपछि। मिस्टर छेत्री हुनुहुन्छ क्यारे, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। श्री पुरै मायामा भन्नुहुन्छ, मायामा छैन हजुर। त्यस्तै गरेर सुनिताजी हुनुहुन्छ, सुनिता कार्की उहाँले पनि सम्झना सबैमा नमस्ते मिस्यू भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। मिस्टर छेत्री हुनुहुन्छ, सम्झना सबैमा हुनुहुन्छ, उहाँलाई पनि मनैदेखि धन्यवाद दिन चाहन्छु। प्राप्त म्यासेजहरू मैले सबै वाचन गरेँ होला जस्तो लाग्यो है, लेखेर पठाउनुभएको म्यासेजहरू छुटाएको छैन जस्तो लाग्यो, छुटायो भने चाहिँ अलिकति गाह्रो हुन्छ कि, फेरि रिसाउनुहुन्छ मन दुखाउनुहुन्छ, त्यो भएर हो कि म मन दुखाउन चाहन्न बिना कारणसँग होइन, सोधेरै मन दुखाउँछ नि किन नसोधिकन मन दुखाउँदिनँ नि, ठिक छ अब छुट्टी पनि जस्तो पनि लाग्यो, 11:01 गइसक्यो, आज पनि टक्क लगाएर 29 गति हो भन्नुहुन्छ रूपसनाजीले, हो 29 गति हो, त्यही भएर अब 29 गति हो भन्ने कुरा याद राख्नुहोस्, डायरीमा टिपेर राख्नुहोस् भन्दै अन्तिममा गीत राख्छु म, बर्खा लाग्यो यसमा आवाज दिनुभएको छ विष्णु माझी अनि सुन्दर मणि अधिकारीको आवाजमा गीत तपाईँको माझमा राख्दै आज बसाइबाट छुट्न चाहन्छु। मेरो कुरै कुरामा लागेर कहिलेकाहीँ के हुन्छ भन्दाखेरि औषधि दिन बिर्सिन्छ अनि त्यसपछि भनिन्छ कि फलानाको कुरै कुरामा लागेर मैले औषधि दिन बिर्सेछु हिजो त भन्ने कुरा नहोस् होइन, मैले सम्झाइदिएको छु 11:02 गयो, कसैलाई आफ्नो मायालीहरूलाई होइन भन्न अब के म्यासेजहरू छोड्न बिर्सिनु भयो भने पनि भन्नुहोस् है, 11:02 गइसकेको छ, गुड नाइट विशेषहरू हुन सक्छन् होइन, के थाहा मायामा सम्झाउनुहोस् पनि भन्न चाहे भन्दै अब भोलिदेखि पानी बेसर पर्छ भनेर मौसम विद्हरूले भनिरहेका छन्, कतै यात्रामा निस्कन अगाडि मौसमको साथसाथै बाटोको बारेमा जानकारी लिएर मात्र यात्रामा निस्कनु होला पनि भन्न चाहन्छु। रातको समय विद्युतीय उपकरणहरू चार्जिङमा राखेर नछोड्नु होला, त्यस्तै अर्को कुरा भनेको लामखुट्टेको टोकाइबाट बस्नु होला भन्दै आज चाहिँ अब यति जेलसम्म हेरेर 7 दिनमा होइन ह्यान्डसम एकदम मिठो आवाज सुनिदिनु भयो विशेष रूपमा धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुत श्री राजमा पनि आजको बसाइबाट छुट्न चाहन्छु। हस्त नमस्कार, शुभरात्रि मिठो सबै।

0: हजुरको रेडियो 102.1 MHz। सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
1: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भिडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावाहुरी चलेको बेला के नगर्ने,
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
0: हजुरको रेडियो 102.1 MHz।

0: आज विक्रम सम्म 2083 साल असार 16 गते मंगलबार ज्येष्ठ शुक्ल पूर्णिमा 30 जून सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: पैदल यात्रीलाई 500 देखि चालकलाई 1,00,000 सम्म जरिवाना व्यवस्था गर्ने तयारी। आज र भोलि ठूलो वर्षाको सम्भावना। राजमार्ग अवरूद्ध भए तत्काल खुलाइने। 18 वर्ष मुनिकालाई सदस्य बनाइएकोमा रासुपाको चौतर्फी आलोचना। एमालेभित्र ठूलो पंक्ति असन्तुष्ट। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले कान्तिपुर दैनिकमा छापिएको बीए मण्डपबाट विद्रोह गर्दै बाल सञ्जालको नेतृत्व शीर्षकको शुभ समाचार।
0: अछामको मेल्लेख गाउँपालिका वडा नम्बर 6 चौतारा टोलकी 14 वर्षीय सुशीलता नेपालीको आँखामा यो उमेरमा बाल सुलभ सपना र कापी कलम हुनुपर्ने हो। तर 7 महिना अगाडि उनको जीवनमा यस्तो आँधी आयो जसले उनको सुनौलो बाल्यकाल र स्वतन्त्रतालाई निमोट्न खोज्यो। आफ्नै परिवार र समाज मिलेर उनलाई कलिलो उमेरमै जबरजस्ती दुलही बनाएर विवाहको मण्डपमा राख्न खोज्दै थिए। तर आफ्नो भविष्य र अस्तित्व रक्षाका लागि सुशीलताले साहसी विद्रोह गरिन्। उनले आफैलाई मात्र बचाइनन्, सिंगो पालिकाकै बाल बालिकाको हक अधिकार रक्षा गर्ने बलियो अभिभावकका रूपमा उभिइन्। नन्देश्वरी मावि 16 कक्षा 9 अध्ययनरत सुशीलताका लागि गएको 7 महिना निकै प्रेरणादायक रह्यो। आफ्नै आमा बुबा र समाज उनको बाल्यकाल खोसेर बिहेको मण्डपमा उभ्याउन यसरी लागि परेका छन् भन्ने उनले कहिल्यै सोचेकी पनि थिएनन्।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नाश हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: 3 AI TV-मा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट AI पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% EMI नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपीरियन्स LG लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर बलियो पूर्वाधार तयार नगरी सरकारले ट्राफिक नियममा कठोर बन्ने नीति लिने तयारी गरेको छ पैदल यात्रीदेखि सवारी चालकसम्मलाई कसिलो नियममा बाँध्ने र चर्को जरिवाना लगाउने गरी सरकारले नीति अख्तियार गर्न लागेको हो पैदल यात्री र सवारी चालकलाई 500 देखि 1,00,000 रूपियाँसम्म जरिवाना गराउने गरी कानून ल्याइँदैछ पूर्वाधार विकास मन्त्रालयले सवारी तथा यातायात सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा तयार पारेर सहमति माग गर्दै कानून न्याय तथा संसदीय मामिला मन्त्रालय पठाएको छ सरकारवाला निकाय भने सड़क पूर्वाधारको अवस्था नै नहेरी अचुवाका भरमा मन परी जरिवाना तोकेर नियम ल्याउनु गलत भएको दावी गर्छन् कानून पालना गर्ने जनताको आय स्तर पनि हेरेर नियम कानून बनाउनु पर्ने उनीहरूको तर्क छ प्रस्तावित विधेयकको मस्यौदामा सार्वजनिक सड़कको निर्धारित स्थान बाहेकका अन्य स्थानबाट सड़कमा पैदल यात्री हिँडे 500 रूपियाँ जरिवाना तोकिएको छ सवारी साधनमा अपारदर्शी सिसा राखेको पाइए वा सिसामा अन्य कुनै वस्तु राखेर रा भित्र नदेखिने बनाए 1,00,000 रूपियाँ जरिवानाको प्रावधान राखिँदैछ पूरै नयाँ नियम बनाउने गरी मस्यौदा बनाएर कानून मन्त्रालय पठाइएको पूर्वाधार विकास मन्त्रालयको पूर्वाधार निर्माण तथा यातायात महाशाखा प्रमुख कृष्णराज पन्थले बताएका छन् सवारी चालकले मादक पदार्थ वा नशालु पदार्थ सेवन गरी सवारी साधन चलाए 2 र 3 पाङ्ग्रेलाई 25,000 साना सवारी साधनलाई 35,000 र मझौला तथा ठूला सवारी साधनलाई 50,000 रूपियाँ जरिवाना तोक्ने नियम प्रस्तावित मस्यौदामा राखिएको छ प्रस्तावित विधेयकको मस्यौदा अनुसार सवारीका लागि निर्धारित सीमाभन्दा बढ़ी गतिमा सवारी चलाइए 2 र 3 पाङ्ग्रे चालकले तथा मझौला तथा ठूला सवारीले भने 50,000 रूपियाँ जरिवाना तिर्नुपर्ने नयाँ प्रस्ताव गरिएको छ तर तोकिएको गति सीमाभन्दा 5% बढ़ी भए जरिवाना लाग्ने छैन ट्राफिक जरिवाना बढ़ाउन कानून ल्याइदै पैदल यात्रीलाई 500 देखि चालकलाई 1,00,000 शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छापिएको छ
3: मनसून सक्रिय भएसँगै सड़क विभागले नागरुङ्गा मुगलिङ सड़क खण्डमा पहिरो र बाढ़ीको जोखिमलाई ध्यानमा राख्दै मनसून पूर्व तयारी कार्ययोजना 2083 एक्सन प्लान लागू गरेको छ यस कार्ययोजना अन्तर्गत सड़क ठप्प भएमा तत्काल फुलाउन र यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गराउन स्पष्ट खाका तयार पारिएको छ संघीय राजधानीको जीवन रेखा लाइफ लाइन मानिने पृथ्वी राजमार्ग वर्षायाममा अवरूद्ध हुने जोखिमलाई ध्यानमा राख्दै सरकारले विशेष पूर्व तयारी कार्ययोजना लागू गरेको हो नागढुङ्गा मुगलिङ सड़क खण्ड अहिले विस्तारका क्रममा रहेका कारण पनि मनसून सक्रिय भएसँगै यो खण्डमा विगतको वर्षको भन्दा जोखिम बढ़ी देखिएको छ सड़क बन्द भएको अवस्थामा गन्तव्य अनुसार विभिन्न वैकल्पिक मार्ग समेत तोकिएको कार्ययोजनामा उल्लेख गरिएको छ यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार आज र भोलि देशका विभिन्न भूभागमा मेघ गर्जनसहित ठूलो वर्षा र चट्याङको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा कर्णाली प्रदेश बाहेकका अन्य प्रदेशमा पहाड़ी तथा तराई क्षेत्रका धेरै स्थानमा ठूलो वर्षाको सम्भावना रहेको जनाएको हो प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार देशका अधिकांश स्थानमा मध्यदेखि ठूलो वर्षा हुन सक्ने भएकाले आकस्मिक बाढ़ी पहिरो नदी तथा खोलामा पानीको सतह बढ़ने कटान तथा डुबानको जोखिम उच्च रहेको छ यस्तो परिस्थितिमा जोखिमयुक्त क्षेत्रका वासिन्दालाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ राजमार्ग अवरूद्ध भए तत्काल खुलाइने आज र भोलि ठूलो वर्षाको सम्भावना आजको गोर्खा पत्र दैनिकमा मुख्य खबर छापिएको छ
2: यो बिजुलीको पोल सार्ने कन्ट्राक्टर धरतीमा छ कि कहाँ छ खोजेर लिएर यही राख्नुहोस् काम गर्दैन भने खुट्टा बाँच्थिनु मतलब भएन यो भनाई पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जेठ 31 गते दिएका हुन् निर्माणाधीन नागढुङ्गा मुगलिन सड़क आयोजनाको स्थलगत अनुगमनका क्रममा सड़कमा रहेको बिजुलीको पोल हटाउन भएको ढिलाईप्रति ठेकेदारसँग उनले यस्तो आक्रोश पोखेका थिए सोही अभिव्यक्तिले मन्त्री लम्साल विवादमा पनि तानिए तर मुलुकको राजधानी प्रवेश गर्ने मुख्य राजमार्ग नागढुङ्गा मुगलिन सड़क विस्तार आयोजनाको निर्माण कार्य अझै अपेक्षित गतिमा अघि बढ़न सकेको छैन विश्व बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा करिब 11 एघार अर्ब 43 करोड़ रूपियाँ लागतमा विस्तार भइरहेको 94.66 किलोमिटर सड़क मध्ये दुई खण्डमा भौतिक प्रगति आधा भन्दा कम छ। मनसून शुरू भएसँगै निर्माणाधीन मुख्य राजमार्ग बाढ़ी र पहिरोको थप चपेटामा पर्नेछ। त्यसले आम जनताको दैनिक जीवन कष्टकर मात्र बन्दैन, राजधानीसँगको सम्पर्कमा पनि समस्या आउन सक्छ। आयोजनाले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार नागढुङ्गादेखि मुगलिनसम्मको सड़कलाई तीन खण्डमा विभाजन गरी स्तरोन्नतिको काम भइरहे पनि यो बर्खामा नागरिक कष्टकर यात्रा गर्न बाध्य हुने भएका छन्। तीन खण्ड मध्येको पहिलो खण्ड नागढुङ्गा नौविसेमा उल्लेखनीय प्रगति देखिए पनि बाँकी दुई खण्डमा भने निर्माण कार्य निकै सुस्त गतिमा अघि बढ़ेको छ। दुई खण्डको काम अझै मध्यम चरणमै सीमित छ। खहरे, चिराउदी, गोमती र हुगदी खोलामाथि निर्माणाधीन चार पुलको 90% भन्दा बढ़ी काम सम्पन्न भइसकेको र हस्तान्तरणको तयारी भइरहेको आयोजनाले जनाएको छ। देशकै सबैभन्दा व्यस्त राजमार्ग मध्ये पर्ने नागढुङ्गा मुगलिन सड़क खण्ड विस्तार सम्पन्न भएपछि यात्राको समय घट्ने, सड़क सुरक्षा सुधार हुने तथा मालवाहक यातायात थप सहज हुने अपेक्षा गरिएको छ। तर मन्त्री लम्सालले विस्तारित राजमार्ग खण्डमा पर्ने बिजुलीका पोलहरू हटाउन निर्देशन दिए पनि अहिलेसम्म ठेकेदार कम्पनीले काम भने अघि बढ़ाएको छैन। नेपाल विद्युत प्राधिकरणले नै पोल हटाउन छुट्टै ठेका लगाउनै पर्ने जनाइएको छ। 11 अर्ब भन्दा बढ़ी लागतको नागढुङ्गा मुगलिङ परियोजनामा पहिलो खण्ड नागढुङ्गा नौविसे जेठमा नै पूरा गर्नुपर्ने भए पनि अहिलेसम्म 84% मात्र काम सकिएको छ। तर कार्तिकमा सक्नुपर्ने नौविसे मलेखु र मलेखु मुगलिङ सड़क खण्डको निर्माण आधा भन्दा पनि कम छ। नागढुङ्गा मुगलिङ सड़क विस्तार सुस्त शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
3: जाँदा आकाशमा र फर्कदा बाकसमा चर्चित यो गीतले भने झै वैदेशिक रोजगारीमा गएका नेपाली युवा मृत अवस्थामा बन्द बाकसमा फर्किने क्रम चिन्ताजनक रूपमा देखिएको छ। घर परिवार चलाउने र आर्थिक अवस्था सुधार्ने सुन्दर सपना बोकेर विदेशीका युवा निर्जीव शरीर बनेर फर्कदा उनीहरूका परिवारमा पर्ने पीड़ा हृदय विदारक छ। यस्तो पीड़ा दैनिक चार युवाको परिवारले भोग्ने गरेको तथ्याङ्कले देखाएको छ। चालू आर्थिक वर्ष 2082-83 को पहिलो 11 महिनामा 1438 युवाले ज्यान गुमाएका छन्। यो संख्या महिनाको अवधिमा विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम लिनेको मात्रै हो। यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआएका र आएर पनि नपाउनेहरूको संख्या अझ धेरै हुन सक्छ। बोर्डका अनुसार मृतक परिवारका सदस्यले बोर्डको कल्याणकारी कोषबाट प्रति व्यक्ति 10 लाख रूपियाँ पाउने व्यवस्था छ। यो आर्थिक वर्षको मात्र बोर्डको कल्याणकारी कोषको 14.38 करोड़ रूपियाँ मृत परिवारका सदस्यहरूले आर्थिक सहायता लिएका छन्। पर्याप्त तालिम, सिप र सुरक्षाको ग्यारेन्टी बिनै वैदेशिक रोजगारीमा पठाउँदा ठूलो संख्यामा नेपाली श्रमिकको मृत्यु हुने गरेको हो। तथ्याङ्कहरू अनुसार दैनिक औसतमा 4 वटा शव विदेशबाट नेपालको अन्तर्राष्ट्रिय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने गरेका छन्। विदेशमा दैनिक 4 नेपालीले गुमाउँछन् ज्यान, आजको गोर्खा पत्र दैनिकमा खबर छापिएको छ।
2: सरकारले विद्युतीय राहदानी ई पासपोर्ट आपूर्तिका लागि 3 साउनसम्म पर्खने भएको छ। प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालय बीच जर्मन कम्पनीहरू तोकिएको समयमै ई पासपोर्ट उपलब्ध गराउन सक्षम छन् वा छैनन् भन्ने विषयमा मतभेद छ। त्यसका बावजुद सरकारले जर्मन कम्पनीले राहदानी आपूर्तिका लागि दिएको 3 साउनको म्याद पर्खेर मात्रै यस प्रक्रियाबारे नयाँ निर्णय लिने भएको हो। राहदानी विभागले 6 जून 2025 दुई जर्मन कम्पनी र भेरिडोस जीएमबीच म्युहल बाउरलाई ई पासपोर्टको ठेक्का दिएको थियो। कम्पनीले दर्ता प्रणाली, डेटा व्यवस्थापन, राहदानी पुस्तिका उत्पादन, व्यक्तिगत विवरण छाप्ने काम, गुणस्तर नियन्त्रण र प्याकेजिङको काम गर्ने जिम्मेवारी पाएका थिए। सम्झौता अनुसार 9 महिनाभित्र कार्यान्वयनको तयारी पूरा गरी मार्च 2026 नयाँ राहदानी वितरण शुरू गर्ने र त्यसपछि 5 वर्षसम्म सञ्चालन गर्ने व्यवस्था गरिएको थियो। तर जर्मन कम्पनीले तोकिएको समयमा राहदानी वितरण शुरू गर्न नसकेपछि सरकारले 3 साउनसम्म को थप समय दिएको थियो। यसैबीच राहदानी मौजदात घट्दै गएको र निर्धारित समयमा पनि आपूर्ति हुने निश्चित नभएको भन्दै प्रधानमन्त्री कार्यालयले चासो देखाएको छ। प्रधानमन्त्री कार्यालयको दबावपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका अधिकारीहरू तथा जर्मन कम्पनी र प्रतिनिधि विरूद्ध भ्रष्टाचार मुद्दा समेत तयार गरेको थियो। संवैधानिक निकायलाई अनुसन्धान र मुद्दा दायर गर्न दबाव दिएको भन्दै सरकारको चर्को आलोचना समेत भएको छ। सरकारले नयाँ राहदानीका लागि जर्मन कम्पनीले दिएको समय पर्खने शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
3: नेपालमा पाँच वर्ष मुनिका बाल बालिकामा कुपोषण अझै पनि गम्भीर स्वास्थ्य चुनौतीका रूपमा देखिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले 2083 वैशाखमा देशभर सञ्चालन गरेको राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रमको तथ्याङ्क अनुसार कुपोषणको अवस्था गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा देखा परेको हो। मन्त्रालयले 753 स्थानीय तहमा 6 देखि 59 महिनासम्मका बाल बालिकाहरूको पोषण अवस्था परीक्षण गरेको थियो। तथ्याङ्क अनुसार मध्य प्रदेशमा सबैभन्दा धेरै बालबालिका तीव्र कुपोषणबाट प्रभावित भएका छन्। त्यसपछि लुम्बिनी, सुदूरपश्चिम, कोशी, बागमती, कर्णाली र गण्डकी प्रदेशको रहेको छ। प्रदेशगत असमानताले खाद्य सुरक्षा, गरीबी, मातृ पोषण, खानेपानी तथा सरसफाई र स्वास्थ्य सेवाको पहुँचमा रहेको अन्तरलाई समेत उजागर गरेको छ। राष्ट्रिय पोषण लेखाजोखा अभियानका अनुसार मधेसमा 38,948 बालबालिकामा तीव्र कुपोषण र 8,380 बालबालिकामा गम्भीर तीव्र कुपोषण पहिचान गरिएको छ। कुपोषण अझै गम्भीर जनस्वास्थ्य चुनौती आजको गोर्खा पत्र दैनिकमा खबर छापिएको छ।
2: अब कुनै मन्त्रीले आफ्नो सचिवालयमा 3 देखि 5 जनासम्म विशिष्ट श्रेणी सरहका सल्लाहकार बाहिरबाट भर्ना गर्न सक्ने व्यवस्था गरिएको छ। सरकारद्वारा पारित मन्त्रीहरूको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि 2083 गरिएको व्यवस्था अनुसार मन्त्रीहरूले बाहिरबाट सल्लाहकारका रूपमा सचिव सरहका कर्मचारी भर्ना गर्न पाउने भएका हुन्। यसबाट मन्त्रालयका सचिव र बाहिरबाट भर्ना गरिएका सचिव बीच कार्यक्षेत्र विभाजनमा टक्कर पर्न सक्ने भन्दै विज्ञहरूले चिन्ता समेत व्यक्त गरेका छन्। कार्यविधिमा ऊर्जा, जलस्रोत तथा सिंचाई, पूर्वाधार विकास मन्त्रालय, कृषि, विशिष्ट श्रेणी सरहका एक वैतनिक सहित बढ़ीमा 5 जना तथा अन्य मन्त्रालयमा विशिष्ट श्रेणी सरहका एक वैतनिक सहित बढ़ीमा 3 जना सल्लाहकार मन्त्रीको सचिवालयमा भर्ना गर्न सकिने व्यवस्था गरिएको छ। कार्यविधि मन्त्री परिषदबाट पारित भई लागू समेत गरिसकिएको छ।
3: सरकारको नेतृत्व गरिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले 18 वर्ष मुनिका 35,000 भन्दा बढ़ी बालबालिकालाई पार्टी सदस्य बनाएपछि चौतर्फी आलोचना भएको छ। रासोपाको चितवनमा सम्पन्न प्रथम महाधिवेशनको क्रममा 18 वर्ष मुनिका बालबालिकालाई पनि सदस्य बनाएको खुलासा भएपछि विभिन्न पक्षले प्रचलित कानून र अन्तर्राष्ट्रिय अभिसन्धि उल्लंघन भएको भन्दै विभिन्न पक्षले विरोध गरेका हुन्। नेपालको संविधान, बालबालिका सम्बन्धी मौजात ऐन र राजनैतिक दल सम्बन्धी ऐनले 18 वर्ष मुनिका बालबालिकालाई पार्टी सदस्यता दिन निषेध गरेको भए पनि झण्डै 2/3 बहुमत पाएर सरकार चलाइरहेको रासोपाको कदम कानून विपरीत राजनैतिक अधिकार कर्मी र अन्य सरकारवालाहरूको टिप्पणी रहेको छ। रासोपाले सदस्यता सम्बन्धी त्रुटि जन्ममिति लेखाइएको कारण भएको दावी गरे पनि यस विषयमा छानबिन र आवश्यक कार्यवाहीको माग उठ्न थालेको छ। संसदमा पनि विपक्षी दलहरूले सत्तारूढ़ दल रासोपाको कदमको चर्को आलोचना गरेका छन्। यस्तै प्रधानमन्त्री कार्यालय हिटलरको ग्यास च्याम्बर जस्तो भएको आरोप लागेको छ। त्यसै गरी प्रधानमन्त्रीका सल्लाहकारको अधिकारमाथि प्रश्न उठाइएको छ। विपक्षी दलका नेकपा एमाले प्रधानमन्त्रीका सल्लाहकारहरूले संवैधानिक अंगका प्रमुख र न्यायाधीशहरूलाई बोलाएर निर्देशन दिने अधिकार कसले दियो भन्दै प्रश्न गरेको छ। राष्ट्रिय त्यसै गरी जनता समाजवादी पार्टी जसपा नेपालले संघीयता कसैको दयामायाले नभई संघर्ष र त्यागले आएको बताउँदै हटाउने प्रयास नगर्न चेतावनी दिएको छ। त्यस्तै नेपाली कांग्रेसकी सांसद दुर्गा गुरूङले भूमिहीन र सुकुम्बासीलाई सरकारले अपराधी जस्तो व्यवहार गरेको आरोप लगाउनु भएको छ। सोमबार राष्ट्रिय सभाको बैठकमा सांसद गुरूङले किसान र सुकुम्बासीका समस्याप्रति सरकारले संवेदनशीलता नदेखाएको टिप्पणी गर्नुभएको हो। राष्ट्रिय सभामा रासोपा बहस 18 वर्ष मुनिकालाई सदस्य बनाइएपछि चौतर्फी आलोचना आजको हिमालय टाइम्समा खबर छ।
2: सोमबार दिउँसो सिंहदरबार पुग्दा सुनसान थियो। विगतमा सिंहदरबारभित्र जति चहल पहल हुन्थ्यो त्यसको तुलनामा बालिन्द्र शाह बाले नेतृत्वको सरकार बनेपछि सिंहदरबार सुनसान भएको हो। एकातिर राजनीतिक नेता, कार्यकर्ता, ठेकेदारदेखि बिचौलियाको उपस्थिति कम छ भने अर्कोतिर कर्मचारीहरू चिया गफमा भुलेको खासै देखिँदैन। मन्त्रालयमा अनावश्यक भीड़भाड़ घटे पनि कर्मचारी संयन्त्रबाटै हुन सक्ने कतिपय काम भने हुन छाडेका छन्। प्रधानमन्त्री बालिनले पदभार सम्हालेकै दिन चैत्र 13 गते कर्मचारी संयन्त्रलाई सरकारको स्पिरिट समात्न निर्देशन दिँदै भनेका थिए, जसरी हामीले सरकार गठन गरेका छौं त्यही स्पिरिट तपाईहरूले समात्नुपर्छ, कुनै बहानामा ढिलासुस्ती गर्न पाइँदैन। शाहले नियम कानून परिवर्तन गर्नुपर्ने कुराहरूमा कुनै बहाना नगर्न पनि जारी गरेका थिए। सरकारले निजामती प्रशासनमा कार्यक्षमता, पारदर्शिता, सुशासन र जवाबदेहिता बढ़ाउने प्रयास गरे पनि कतिपय कुरामा अपरिपक्वता देखाएको छ। दुई तिहाई बहुमतको रासोपा सरकारले कर्मचारी संयन्त्रमाथि विभिन्न ढंगले निरन्तर दबाव बढ़ाइरहेको छ। यसले कर्मचारी संयन्त्रमा उकुस मुकुस बढ़दै गएको छ। जेएनजी आन्दोलनको जगबाट आएको शक्तिशाली सरकारले एकपछि अर्को गर्दै त्रास देखाउँदा कर्मचारीको स्थिति त्रसित बनेको उच्च तहका कर्मचारीहरू बताउँछन्। स्थायी सरकारका रूपमा रहेका कर्मचारी संयन्त्रमाथि सरकारले अविश्वास गर्दै पुराना कर्मचारीलाई हटाउने प्रयत्न गरेको छ, जस अनुसार कर्मचारीको सेवा अवधि 30 वर्ष र उमेर हद 55 वर्ष कायम गर्ने तयारी गरेको बताएको छ।